पनि छ। रमाइलो यात्राको योग पनि छ। धार्मिक तथा समाजसेवामा मन लाग्नेछ। बिना प्रतिस्पर्धा फाइदा हुने योग छ। विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनेछ। र अब अन्तिममा मेन राशि परोपकार तथा पुण्य आर्जनमा संलग्न भइनेछ। प्रतियोगितात्मक क्रियाकलापमा लाभ मिल्नेछ। शेयर बजारमा रुचि बढ्नेछ। व्यापारबाट सोचे जस्तै लाभ प्राप्ति हुने योग छ। स्वास्थ्य प्रति सजग रहनु पर्ला। परिवारको साथ र सहयोग मिल्नेछ। सोचेको काम बन्नेछ। विज्ञसँगको परामर्शले तपाईँको महत्वपूर्ण काम बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। आदरणीय श्रोतावृन्द, आजको राशिफलमा जे जस्तो भनिए तापनि भाग्यमा भन्दा धेरै कर्ममा नै विश्वास गर्नुहोला। तपाईँको आजको दिन शुभ रहनेछ। श्रोतावृन्द, आजको राशिफलसँगै आज जन्मदिन पर्ने तपाईँ सम्पूर्णमा रेडियो ढोरबाराही परिवारको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौं।

0: हजुर श्रोता, यिनै प्रस्तुतिसँगै बिहानी प्रसारण सेवा कार्यक्रम शुभप्रभातको समय आजको लागि सकिएको छ। भोलि तपाईँको राशिफल सहित हामी जन्मदिनको शुभकामना लिएर फेरि उपस्थित हुनेछौ। तपाईँको जन्मदिनको शुभकामना रेडियो मार्फत प्रसारण गर्न चाहनुहुन्छ भने हामीलाई अघिल्लो दिन नै टिपाइदिन नबिर्सनुहोला। जन्मदिनको शुभकामना टिपाउनको लागि हाम्रो फोन नम्बर 065414 1100 सधैँ खुल्ला रहनेछ। हाम्रो सामाजिक सञ्जाल र इमेलमा समेत शुभकामना पठाउन सक्नुहुने जानकारी सहित आजको श्रृंखलाबाट म अशोक विश्वकर्मा विदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभ दिन।
1: हार्दिक निमन्त्रणा यस कमलाघाट शब्दहन गृह व्यवस्थापन उपभोक्ता समितिको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन यही भदौ 14 गते आइतबार आयोजना गरिएको हुँदा सो सभामा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। समय बिहान 10:30 बजे, स्थान राधा कृष्ण मन्दिर शुक्ला गण्डकी 4 पुलचोक तनहुँ। अनुरोध कमलाघाट शब्दहन गृह व्यवस्थापन उपभोक्ता समिति शुक्ला गण्डकी 4 पुलचोक तनहुँ।
2: आज पनि भाटो अडायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
3: यी बुढा कुरै नबुझिकन त्यस्तै पर्खिने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल मात्र बल्छ, कराएर मात्रै भयो।
2: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
3: तिमीलाई पर्खिने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
4: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
5: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98560 83 507, कविता श्रेष्ठ सम्पर्क 065414055 र 98466 18817।

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी 4 दुलेगौडा वाक इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9856324093 र 9856338073।
2: हेलो बा,
3: कति बन्यो घर? अनि ढलान भयो त?
4: अँ बाबु, ढलान त भयो। अब घरभित्रको काम गर्नुपर्नेछ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
3: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीँको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
4: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीँबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
5: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
6: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
5: प्रोप्राइटर राम भुजेल, सम्पर्क 9891505630 र 9746780681।
7: एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा यही भदौ 13 गते दोस्रो शनिबार
8: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका एसओडी वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आनन्द नेपाल आउनुहुने हुँदा सम्बन्धित रोगका समस्या भएका बिरामीहरूले स्वास्थ्य लाभ लिई मौकाको फाइदा लिनुहोला।
7: उपचार हुने रोगहरू,
8: नयाँ पुराना नङ तथा छालाको दाजको उपचार,
7: अनुहारमा देखिने चाया पोतो र डन्डीफोरको उपचार,
8: कपाल झर्ने समस्या,
7: छालाका संक्रमित रोगहरू जस्तै लुतो, घाउ, खटिरा,
8: टाउको तथा शरीरको चाया,
7: बुढेसकालमा छाला चिलाउने रोग,
8: विभिन्न छालाका पुराना तथा नयाँ एलर्जी,
7: छाला तथा यौनाङ्गमा आउने मुसा,
8: कुष्ठ रोग तथा छालाका अन्य रोग सँगै यौन रोगसँग सम्बन्धित सम्पूर्ण उपचार, परामर्श र पोतोको पिलिङ पनि गरिन्छ।
7: साथै दुलेगौडामा नै पहिलो पटक रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक फिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा र दैनिक इसिजी गुणस्तरीय ल्याब र फार्मेसी सेवा लिन सक्नुहुनेछ।
8: विस्तृत जानकारीका लागि सम्पर्क 0564142333 र 9868168087।
7: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा।
9: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
10: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
9: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
10: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
11: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नवग्रह, ग्रह शान्ति, लाखवती, महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
12: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
13: प्रोप्राइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9868383522।
14: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
15: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
14: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गीतका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
15: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142334 र 9811756।
14: हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गीतका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष

0: यो एक्कासी बिग्रियो।
1: खै दिनुहोस् त। ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
0: अनि बन्छ त दाई?
1: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
2: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौड़ा बसविसौनीको ठीक पारिपट्टि
3: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
4: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
3: प्रोपाइटर राजन पौडेल, मोबाइल 98560 62029।
5: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98160 95301।
6: कैरन सुधार र राहतका लागि धमाधम सहयोगको घोषणा।
7: थप ठूलो बाढ़ी आउने सम्भावना नभएको बाढ़ी पूर्वानुमान महाशाखाको भनाई। घाइतेको उपचार सरकारी अस्पतालमा, आपूर्ति व्यवस्था सहज बनाउन आग्रह।
6: बाल बालिकालाई हानि पुर्याएको आरोपमा मेटाले 18 अर्ब डलर तिर्ने सम्झौता। किशोर किशोरीका लागि सामाजिक सञ्जालमा नाइट मोड तथा स्कूल मोड जस्ता मापदण्ड लागू गरिँदै।
7: र टप एन्ड टी20 श्रृंखलामा नेपालको लगातार दोस्रो जित।
8: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
9: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससीएडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
8: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
9: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
8: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
9: फोन 056-421-2161, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआई बाट शुरू गरौं।

0: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89 महालेखा परीक्षकको कार्यालयको अनुरोध

0: महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18 10 50 00 61 मा रेकर्ड गराउनु हुन वा गुनासो @oazenep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oaz.gov.np मा प्रकाशन गरिएको छ।
1: भोटेकोशी त्रिशुली नदीमा आएको भीषण बाढ़ीले रसुवा र नुवाकोटमा ठूलो जनधनको क्षति गरेको छ। चीन तर्फबाट 81 आएको बाढ़ीले रसुवाका 2 र नुवाकोटका आधा दर्जन भन्दा धेरै बस्ती नै बगाएको छ भने विद्युत भन्सार लगायतका संरचना ध्वस्त बनाएको छ। यो प्राकृतिक महाविपत्तिमा 157 जनाको ज्यान गएको पुष्टि भइसकेको छ भने 1000 भन्दा धेरै सम्पर्क विहीन भएको आकलन छ। बाढ़ीले रसुवागढ़ी नाकामा लगभग सबै संरचना ध्वस्त बनाउनुका साथै टिमुरे र स्याफ्रुबेसी बस्ती बगाएको गृह मन्त्रालयले जनाएको छ। यस्तै नुवाकोटको बेत्रावतीमा ठूलो क्षति पुर्याएको छ भने त्रिशुली बजार देवघाट तथा बटार क्षेत्रसम्म क्षति पुगेको छ। बाढ़ीले धादिङमा पनि भौतिक क्षति ठूलो पुर्याएको छ। यसैबीच सरकारले खोज तथा उद्धार काम भइरहेकाले नातिन र समस्या परेमा सम्पर्क गर्न अनुरोध गरेको छ। सरकारले गरिरहेको कामबारे हामीले गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्रेसँग जानकारी लिएका छौं।
2: म सबैलाई नातिकन यहाँहरूलाई धैर्य धारण गर्न आग्रह गर्न चाहन्छु। विशेष गरिकन यो बेलामा हामीले अब सतर्कता अप्नाउनु पर्नेछ। परिवारजनका जुन साथीहरू हराइरहनु भएको अथवा कार्यरत कर्मचारीहरू हराइरहनु भएको विषयमा यहाँहरूबाट प्राप्त भएका सूचनाहरू चाहिँ यसैका लागि डेडिकेटेड भएको टिमले चाहिँ विश्लेषण गरिरहेको छ र सोही अनुसार हामी नेपाली सेना र निजी क्षेत्रका वायुसेवा कम्पनीहरूको माध्यमबाट खोज उद्धार र राहतको लागि काम गरिरहेका छौँ। त्यसैले कसैको खोज उद्धार र राहतको विषयहरू छ भने यहाँहरूले चाहिँ विपद प्राधिकरणको एउटा पोर्टल छ setu.ndrrma.gov.np क्लिक गरेर पनि यहाँहरूले आफ्नो विवरण भर्न सक्नुहुन्छ भने त्यस्तै गरिकन नेपाल प्रहरीको सहे एनइओसी अथवा डिओसी तपाईँ जुन जिल्लामा हुनुहुन्छ त्यहाँको 1, 2, 3, 4 पनि टिपाउन सक्नुहुन्छ। हेलो सरकार, हेलो गृहको कल सेन्टर 11-12 अथवा 98-5-13-60-63 पनि यहाँहरूले त्यो विवरणहरू उपलब्ध गराउनु भयो भने हामी सोही अनुसार चाहिँ खोजीको कार्यलाई चाहिँ व्यवस्थापन गर्छौँ। हामीले चाहिँ आज बिहानैदेखि अब नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टर मार्फत उद्धार गर्ने व्यवस्थाहरू मिलाएका छौँ। यसको लागि रसुवाको धुन्चे र नुवाकोटको बिदुरी स्थित चाहिँ नेपाली सेना नेपाल प्रहरी र सशस्त्र प्रहरीहरूका ब्यारेकहरूमा चाहिँ क्याम्पहरू स्थापना गर्ने र सोही अनुसार चाहिँ घाइतेहरूलाई तत्काल आवश्यक पर्दाखेरि त्यहाँ तत्काल उद्धार गर्नुपर्ने विषय र प्लस उहाँको त्यो सेभेरिटीको अनुसार वर्गीकरण गरेर नजिकको अस्पताल या काठमाडौँ ल्याउने गरी व्यवस्थापन मिलाएको कुरा मात्र मलाई जानकारी गराउन चाहन्छु।
1: उहाँ हुनुहुन्थ्यो गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्ले। हिजो बिहान चीन तर्फबाट 81 आएको भीषण बाढ़ी रसुवाको भोटेकोशी हुँदै त्रिशुली नदीमा मिसिँदा नदी तटीय क्षेत्रमा जनधनको ठूलो क्षति गरेको हो। नेपालमा भोटेकोशी नामका 2 नदी छन्। एउटा भोटेकोशी नदी सिन्धुपाल्चोकमा र अर्को रसुवामा पर्छ। हिजोको बाढ़ी रसुवाको भोटेकोशी नदीमा आएको हो।
3: यसैबीच भोटेकोशी बाढ़ीबाट प्रभावितको उद्धार र पीड़ितलाई राहत दिन धमाधम सहयोग घोषणा हुन थालेका छन्। गैरावासी नेपाली संघले 5 करोड़, एक्सट्रीम इनर्जी ड्रिंक्सले 1 करोड़ र राष्ट्रपाले 50 लाख दिने हिजो नै जनाइसकेका छन्। नेपालका लागि विश्व बैंकका नेपाल निर्देशक डेभिड सिस्लेनले अर्थमन्त्री सोनिम वाग्लेलाई आपतकालीन सहयोगका रूपमा 25 अर्ब रूपियाँ उपलब्ध गराउन सक्ने जानकारी दिनुभएको छ। यस्तै गैरावासी नेपाली संघका अध्यक्ष हेमराज शर्माको अध्यक्षतामा हिजो बसेको वृहत भर्चुअल बैठकले भोटेकोशी बाढ़ी पीड़ितका लागि 5 करोड़ रूपियाँ सहयोगका साथै प्रभावित क्षेत्रमा प्राथमिक उपचार, स्वास्थ्य परीक्षण र औषधि वितरणका लागि चिकित्सकीय टोली परिचालन गरिने निर्णय गरेको छ। एक्सट्रीम इनर्जी ड्रिंक्सले पनि सरकारी राहत कोषमा 1 करोड़ रूपियाँ सहयोग उपलब्ध गराउने जनाएको छ। यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र शाहसँगको फोनमा कुराकानी सम्भव भएसम्म सबै प्रकारका मानवीय सहायता उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। यस्तै भारतीय विदेश मन्त्री एस जयशंकरले विनाशकारी बाढ़ीका बेला नेपाललाई सहयोग गर्न 10 टन बराबरको राहत सामग्री तथा अत्यावश्यक औषधि पठाएको बताउनु भएको छ। हिजो बेलुकी नै भारतले पठाएका केही राहत सामग्री आइसकेका छन्। चीनले पनि तत्काल आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेको छ। चीनिया राजदूत चाङ माओ मिङले सहयोग प्राप्त गर्ने प्रक्रिया शुरू गर्न आग्रह समेत गर्नुभएको छ। अमेरिकाले पनि नेपाललाई सहयोग गर्न आफू तत्पर रहेको जनाएको छ। यसैबीच राष्ट्रपा सचिवालय बैठकले बाढ़ी प्रभावित क्षेत्रमा 50 लाख सहयोग गर्ने निर्णय गरेको छ।
1: प्रधानमन्त्री बालेन्द्र शाहले बाढ़ी प्रभावित नागरिकलाई आश्वस्त पार्दै सरकार संकटको यो घड़ीमा साथमै रहेको बताउनु भएको छ। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीबाट भएको ठूलो मानवीय र भौतिक क्षतिपछि देशवासीका नाममा सम्बोधन गर्दै उहाँले भन्नुभयो, तपाईहरूले भोग्नु परेको पीड़ा र गुमाएका क्षति सानो छैन, तर म विश्वास दिलाउन चाहन्छु यो कठिन घड़ीमा तपाईहरू एक्लो हुनुहुन्न, राज्य आफ्ना सबै साधन र स्रोतका साथ तपाईहरूकै साथमा छ। बाढ़ी प्रभावित नागरिकको उद्धार राहत तथा पुनर्स्थापनाका लागि सरकारले आर्थिक सहयोगको अपील गरेको छ। विपदको यस घड़ीमा प्रभावित नागरिकलाई तत्काल सुरक्षित ठाउँमा बसोबासको व्यवस्था गर्न र दीर्घकालीन रूपमा पुननिर्माण तथा पुनर्स्थापना कार्य अघि बढ़ाउन ठूलो स्रोत साधनको आवश्यकता पर्छ। सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा आफ्नो क्षमता अनुसारको आर्थिक सहयोग दाखिला गर्न सबैमा आग्रह गरेको छ। काया कैरनमा बाढ़ीसँग सम्बन्धित थप खबर बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
4: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ब्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौंडा, प्रोपाइटर पासा राजु, मोबाइल 9896613195 र 9847153868।
5: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ, के गर्ने कसो गर्ने कहाँ जाने के ल्याउने के भए दाई, पैसा भएपछि नि के को तनाव हो र?
6: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
7: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौंडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0654142636, मोबाइल 9556078302 र 9846068302।
8: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
9: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
8: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौंडा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
9: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
10: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
11: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
10: प्रोपाइटर रबिन थापा, सम्पर्क 9856033998 र 9465010950।
12: जीवन बिमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड रामसाहापथ काठमाडौँ साबिकको राष्ट्रिय बीमा संस्था
13: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ
12: एनबीएल अटो लोन
14: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल
12: मात्र 5% ब्याज दर कर्जा अवधि 5 वा 7 वर्षसम्म
14: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने
12: सरल प्रक्रिया तथा सुलभ ब्याज दर
14: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
12: शर्तहरू लागू हुनेछन्
15: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भीषण बाढ़ीले रसुवा र नुवाकोटमा जनधनको ठूलो क्षति 1000 जना भन्दा धेरै सम्पर्क विहीन भएको आकलन खोज र उद्धारको काम चल्दै लगायतका खबर प्रस्तुत गर्यौं।
3: अब बाँकी खबर रसुवा र नुवाकोटमा थप ठूलो बाढ़ी आउन लागेको भन्दै फैलिएको हल्लामा सत्यता नरहेको बाढ़ी पूर्वानुमान महाशाखाले स्पष्ट पारेको छ। महाशाखाका अनुसार अहिलेसम्म प्राप्त सूचना र प्रारम्भिक विश्लेषणका आधारमा थप ठूलो बाढ़ी आउने कुनै विश्वसनीय आधार देखिएको छैन। नागरिकलाई संयमित रहन तथा अपुष्ट सूचना एवं हल्लाको पछि नलाग्न महाशाखाले आग्रह गरेको छ। नुवाकोट र रसुवामा वर्षा भइरहेकाले नदीको बहाव केही बढ़न सक्ने भए पनि हालसम्म थप विनाशकारी बाढ़ी आउने सम्भावना नदेखिएको शाखाले जनाएको छ। नेपालतर्फ कुनै ठूलो बाढ़ी प्रवेश गर्ने अवस्था देखिएमा सीमा क्षेत्रमा तैनाथ सुरक्षा निकाय तथा सम्बन्धित निकायसँग समन्वय गरी तत्काल जानकारी गराइने महाशाखाको सूचनामा उल्लेख छ। त्यस्तो अवस्थामा एसएमएस लगायत उपलब्ध संचार माध्यमबाट यथाशीघ्र आधिकारिक पूर्व सूचना प्रवाह गरिनेछ। बाढ़ी सम्बन्धी सूचना प्राप्त गर्दा आधिकारिक स्रोतलाई मात्र आधार मान्न र आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।
1: बाढ़ीका कारण सड़क पुल लगायत भौतिक पूर्वाधारदेखि जलविद्युत आयोजना र त्यहाँ कार्यरत कर्मचारी प्रभावित बनेका छन्। बाढ़ीले 19 मोटरेबल पुल बगाएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। सड़क विभागका प्रवक्ता एवं उपमहानिर्देशक शुभराज नेउपानेका अनुसार बाढ़ीले रसुवा नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा पक्की पुल बगाएको छ। धादिङमा फुर्के खोला पुल बगाएपछि सदरमुकाम धादिङ बेसी पृथ्वी राजमार्ग तथा मुख्य शहरसँग सम्पर्क विच्छेद भएको छ। बाढ़ीले फुर्के खोला पुल सहित घाट बेसी जहरे जिन्टेटार र गल्छी गाउँपालिका नुवाकोट जोड्ने पुल गरी 5 पक्की पुल र 4 झोलुङ्गी पुल बगाएको धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमले जानकारी दिनुभयो। बाढ़ीबाट 2 अर्ब रूपियाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। बाढ़ीका कारण 431 मेगावटका 12 जलविद्युत आयोजना बन्द भएका छन्। सञ्चालनमा रहेका जलविद्युत आयोजना प्रणालीबाट बाहिरिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। बाढ़ीका कारण प्रसारण लाइन तथा वितरण लाइनमा क्षति पुग्दा रसुवामा पूर्ण रूपमा बिजुली अवरूद्ध भएको छ। नुवाकोट धादिङ र गोर्खामा बिजुली आंशिक अवरूद्ध भए पनि केही ठाउँमा पुनः सञ्चालनमा भइसकेको प्राधिकरणले जनाएको छ। अहिले दिनको 2500 मेगावट हाराहारी माग रहेकाले निर्यातमा समस्या पर्ने भए पनि आन्तरिक मागमा कुनै समस्या नपर्ने प्राधिकरणले जनाएको छ। 450 मेगावट बिजुली उत्पादन बन्द भएको छ भने 40 किलोमिटर सड़क क्षतिग्रस्त भएका छन्। 24 पुल बगेका छन्।
3: भोटेकोशी बाढ़ी प्रभावितको उद्धार तथा उपचारका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आपतकालीन स्वास्थ्य संयन्त्र परिचालन गरेको छ। भोटेकोशी नदीमा आएको भीषण बाढ़ीबाट प्रभावित नागरिकको उपचार तथा उद्धारका लागि मन्त्रालयले आपतकालीन स्वास्थ्य संयन्त्र सक्रिय बनाउँदै प्रभावित क्षेत्रसम्म स्वास्थ्य सेवा व्यवस्थापनलाई तीव्रता दिएको जानकारी दिएको छ। मन्त्रालयले गम्भीर प्रकृतिका घाइतेको उपचारका लागि काठमाडौँका प्रमुख अस्पताललाई तयारी अवस्थामा राखेको छ भने प्रभावित क्षेत्रमै प्राथमिक उपचार उपलब्ध गराउन स्वास्थ्यकर्मी औषधि तथा आवश्यक स्वास्थ्य सामग्री पठाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले राष्ट्रिय ट्रामा सेन्टर त्रिवी शिक्षण अस्पताल वीर अस्पताल पाटन अस्पताल र सिभिल अस्पताललाई आकस्मिक उपचार तथा शल्यक्रियाका लागि तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो। सचिव डाक्टर देवकोटाले कुरा गर्दै ती अस्पतालमा आकस्मिक उपचार टोली परिचालन गर्नका साथै आवश्यक परे तत्काल शल्यक्रिया गर्न सकिने व्यवस्था मिलाएको समेत बताउनु भएको छ। ट्रामा सेन्टर, त्रिवी शिक्षण अस्पताल, वीर पाटन, सिभिललाई तयारी अवस्थामा राखेका छौं। उहाँले भन्नुभयो अस्पतालमा आकस्मिक टोलीदेखि अपरेशन गर्नेसम्मको व्यवस्था गरिएको छ। उहाँका अनुसार गम्भीर घाइतेलाई आवश्यकता अनुसार हेलिकप्टरबाट काठमाडौँ ल्याएर उपचार गर्ने र तुलनात्मक रूपमा सामान्य अवस्थाका घाइतेलाई प्रभावित क्षेत्र नजिकैका अस्पतालमा उपचार गर्ने व्यवस्था मिलाएको बताउनु भएको छ। गोर्खापत्रमा खबर छ।
1: सरकारले विपद प्रभावित क्षेत्रमा दैनिक उपभोग्य वस्तु तथा सेवाको आपूर्तिलाई सहज बनाउन सबै सरोकारवालालाई आग्रह गरेको छ। रसुवा भएर बहने भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीपछि सृजित संवेदनशील अवस्थालाई ध्यानमा राखेर वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विज्ञप्ति निकालेर अति आवश्यक उपभोग्य वस्तु तथा सेवाको आपूर्तिलाई सहज बनाउन उद्योगी तथा व्यवसायी फर्मलाई आग्रह गरेको हो। साथै विभागले विपदको समयमा बजारमा हुन सक्ने कालोबजारी, कृत्रिम अभाव मूल्य वृद्धि नियन्त्रण गर्न कड़ा निगरानी गरेको पनि जानकारी गराएको छ। विभागका निर्देशक अनिल किराँतीले विपदको कठिन घड़ीमा प्रभावितलाई पहिलो प्राथमिकतामा राखेर खाद्यान्न, औषधि तथा उपचार सामग्री सहज रूपमा उपलब्ध गराउन सहयोगी व्यवसाय र आम उपभोक्तालाई आग्रह गर्नुभएको छ। जोखिमयुक्त ठाउँमा रहेका बस्ती, पसल तथा गोदामलाई तत्काल सुरक्षित ठाउँमा स्थानान्तरणका लागि स्थानीय प्रशासन र स्थानीय तहसँग समन्वय गरी अत्यावश्यक वस्तुको आपूर्ति र वितरण कार्यलाई व्यवस्थित बनाउन समेत उहाँले सबैसँग आग्रह गर्नुभएको छ। यस संवेदनशील समयमा केही व्यक्ति वा संस्थाले कालोबजारी गर्ने, कृत्रिम अभाव सृजना गर्ने, मूल्य वृद्धि गर्ने वा गुणस्तरहीन वस्तु बिक्री गरी उपभोक्ताको अधिकार हनन गर्न सक्ने प्रति विभागले सचेत गराएको छ। यस्ता गैर कानूनी क्रियाकलाप रोक्न विभाग र स्थानीय प्रशासनबाट बजारको निरन्तर निगरानी र अनुगमन भइरहेको समेत विभागले स्पष्ट पारेको छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
16: बाढी र डुबानबाट बच्न के गर्ने?
17: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने। खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
16: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
17: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
16: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
17: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ।
16: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
3: पैसामा छ शक्ति, पैसामा छ सहारा।
2: धोती, पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
3: ब्याङ्कको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइलसम्म।
2: यो प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
3: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
2: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने।
3: इतिहास, गाथा र कथा, गाँठका कुरा।
2: गाँठका कुरा
3: हरेक हप्ता आइतबार उज्यालो टीभी र काया कैरनमा। गाँठका कुरा
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। किस्पाङ पाँच नयाँपुल नुवाकोटमा रहेको त्रिशुली त्रिवीमा कार्यरत 32 वर्षीय सुरेश श्रेष्ठ बिहान 9 बजे विद्युत आयोजना निर्माण स्थलबाट निस्कदा बाढ़ी आउने कुनै संकेत पाउनु भएको थिएन। झण्डै 3 किलोमिटर मुनि ढुंगे बजारतर्फ नपुग्दै बाढ़ीले पछ्याएको दृश्य देखेपछि उहाँ सहकर्मी गणेश प्रसाईसँगै उकालो लाग्नुभयो। बाढ़ीको दृश्य र आवाजले त्रसित बनेका उहाँहरू दुवैजना झण्डै 4 किलोमिटर बनैवनको यात्रा गरेपछि बट्टार बजार आइपुग्नुभयो। उहाँहरू दुवैजना त्रिशुली त्रिवीमा कार्यरत सहकर्मीको अवस्थाबाट बुझ्न भिदुरमा रहेको श्री नम्बर 1 मैथली ब्यारेक अगाडि दिउँसो 1 बजेसम्म नै पर्खिनु भएको थियो, तर बेलुकी 7 बजेसम्म पनि उहाँहरूको आशाका कुनै खबर आएनन्। 4 दर्जनभन्दा बढ़ी व्यक्ति राति झण्डै 8 बजेसम्म ब्यारेक अगाडि सम्पर्कमा नरहेका आफन्त तथा परिवारजनबारे नेपाली सेनाका अधिकारी समक्ष जानकारी गराइरहेका थिए। मैथली ब्यारेकका अनुसार त्रिशुली बजार वरिपरिका क्षेत्रबाट हिजो बेलुकी 6 बजेसम्म 39 जनाको उद्धार गरिएको छ। उनीहरूको गणमै प्राथमिक उपचार गरिएको छ। सघन उपचारको आवश्यकता भएकालाई काठमाडौँ पठाइएको खबर गोर्खापत्रमा छ।
4: अब विदेशको खबर। सामाजिक सञ्जाल कम्पनी मेटाले फेसबुक र इन्स्टाग्रामले बाल बालिकालाई हानि पुर्याएको आरोप सम्बन्धी मुद्दा टुंग्याउन अमेरिकाका 48 राज्य, डिस्ट्रिक्ट अफ कोलम्बिया र 3 अमेरिकी क्षेत्रसँग झण्डै 18 अर्ब अमेरिकी डलर अर्थात करिब 27.5 खर्ब रूपियाँ बराबरको सम्झौता गरेको छ। अदालतमा मुद्दाको सुनवाई चलिरहेका बेला मेटा र सम्बन्धित राज्यहरूबीच सम्झौता भएको हो। सम्झौतामा मेटाले आफूले कुनै गल्ती गरेको स्वीकार भने गरेको छैन। बीबीसीका अनुसार क्यालिफोर्नियाका न्यायाधीशले हिजो सम्झौतालाई स्वीकृति बाल सुरक्षा सम्बन्धी मुद्दामा मेटाले स्वीकार गरेको यो अहिलेसम्मकै ठूलो रकम भएको खबरमा उल्लेख छ। मेटाका अनुसार सम्झौता अन्तर्गतको रकम 10 वर्षको अवधिमा वार्षिक किस्तामा तिरिनेछ। सम्झौता अनुसार मेटाले किशोर किशोरीको सामाजिक सञ्जाल प्रयोगलाई सुरक्षित बनाउन फेसबुक र इन्स्टाग्राममा विभिन्न नयाँ व्यवस्था लागू गर्नुपर्नेछ। मध्यरातदेखि बिहान 6 बजेसम्म नाइट मोड स्वत सक्रिय हुनेछ। विद्यालय समयमा बिहान 8 बजेदेखि दिउँसो 3 बजेसम्म सूचनाहरू म्युट हुने स्कूल मोड पनि लागू गरिनेछ। किशोर किशोरीले लगातार 15 मिनट सामाजिक सञ्जाल प्रयोग गरेपछि चेतावनी देखाइनेछ भने कुल प्रयोग समय 60 र 90 मिनट पुगेपछि थप सूचना दिइनेछ। प्रयोगकर्ताले एल्गोरिदममा आधारित नभएको फिड रोज्न तथा भिडियोको अटो प्ले बन्द गर्न सक्ने व्यवस्था पनि गरिनेछ। कम्पनीले सम्झौता मार्फत आफ्ना प्लेटफर्महरूलाई किशोर प्रयोगकर्ताका लागि थप सुरक्षित बनाउने उपायहरू लागू गर्ने प्रतिबद्धता जनाएको छ।
5: अब खेल खबर। कप्तान कुशल भुर्तेलको अलराउण्डर प्रदर्शनमा नेपाल एले अस्ट्रेलियामा चलिरहेको टप 20 श्रृंखलामा लगातार दोस्रो जित दर्ता गरेको छ। नेपालले हिजो अस्ट्रेलियन क्यापिटल टेरिटोरीलाई 4 विकेटले पराजित गर्यो। डार्बिनको मरारा क्रिकेट मैदानमा एसीटीले दिएको 141 रनको लक्ष्य नेपालले 4 बल बाँकी रहँदा 6 विकेट गुमाएर पूरा गर्यो। नेपालका कुशल भुर्तेलले सर्वाधिक 61 रनको योगदान दिएका छन्। उनले 47 बलमा 5 चौका र 1 छक्का प्रहार गरे। यसै गरी पवन सराफले अभिजित 29, मयन यादवले 21 र लोकेश बमले 12 रन बनाएका छन्। त्यसैगरी टस हारेर ब्याटिङको निम्ति पाएको एसीटीले निर्धारित 20 ओभरमा 9 विकेट गुमाएर 140 रनको युगदान तयार पारेको थियो। एसीटीका डिलन हन्टरले 44, त्यसैगरी अंश तिवारी र कप्तान निक ब्रोयसले 19 तथा जेक स्मिथले 14 रन बनाए। नेपालका भुर्तेलले 3, युवराज खत्रीले 2 तथा साहब आलम, पवन सराफ र विभिन खत्रीले 1-1 विकेट लिए। जितसँगै नेपालले 4 खेलमा 4 अंक जोडेको छ। 4 खेलमा पराजित एसीटी अंक भिन्छ। यसअघि नर्दर्न टेरिटोरी स्ट्राइकसँग 8 तथा बंगलादेश हाई पर्फर्मेन्स टीमसँग 9 विकेटले नेपालले हार बिहोरेको थियो। यस्तै नेपालले आज किङ्समेन एकाडेमीसँग खेल्दैछ।
4: काया कैरनमा अब केही खबर संक्षेपमा। गैराती देशका विभिन्न ठाउँमा मध्यमदेखि ठूलो वर्षा भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो छ घण्टामा कैलालीमा सबैभन्दा बढी 67.4 मिलिमिटर पानी परेको छ। अरू क्षेत्रको तुलनामा मध्य प्रदेशमा कम पानी परेको छ। पूर्वी क्षेत्रको तुलनामा मध्य नेपालदेखि पश्चिमी क्षेत्रमा बढ़ी वर्षा भएको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भेग, बागमती र गण्डकी प्रदेशका हिमाली भेग तथा लुम्बिनी प्रदेशका पहाड़ी र तराई भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ।
5: राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा नुवाकोट हुँदै बहने भोडे कोशी नदीमा हिजो बिहान अकस्मात आएको बाढ़ीबाट भएको जनधनको क्षतिको खबरले आफूलाई अत्यन्त दुखी बनाएको बताउनु भएको छ। राष्ट्रपतिद्वारा जारी विज्ञप्तिमा भनिएको छ, विपदको यस घड़ीमा उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनैतिक दल, सामाजिक संस्था, सुरक्षा सहित सम्पूर्ण निकाय र आम नागरिकलाई आह्वान गर्दछु।
4: मुख्य दलहरूले आफ्ना नेता तथा कार्यकर्तालाई बाढ़ी पीड़ितको लागि राहत तथा उद्धारको काममा खटाएका छन्।
5: तिब्बतको चीन नेपाल सीमा क्षेत्रमा रहेका गाउँहरूमा पहिरो जाँदा ठूलो संख्यामा मानवीय क्षति भएपछि चीनिया राष्ट्रपति शी जिनपिङले बेपत्ता मानिसहरूको खोजी र उद्धारका लागि सम्भव भएसम्मका सबै प्रयत्न गर्न निर्देशन दिनुभएको छ।
4: र रसुवाको भोटेकोशी नदीमा हिजो बिहान आएको भीषण बाढ़ीले बैंक तथा वित्तीय क्षेत्रमा पनि ठूलो क्षति पुर्याएको आकलन गरिएको छ। नुवाकोट रसुमा गरी बैंक तथा वित्तीय संस्थाका 18 शाखा पूर्ण रूपमा क्षति भएको राष्ट्र बैंकका प्रवक्ता गुरूप्रसाद पौडेलले जानकारी दिनुभयो। काया कैरनमा अब पालो उखानको
5: आपदमा हिम्मतले काम लिनुपर्छ।
4: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
5: भीषण बाढ़ीले रसुवा र नुवाकोटमा जनधनको ठूलो क्षति, 1000 भन्दा धेरै सम्पर्कविहीन भएको आकलन, खोज र उद्धारको काम चल्दै।
4: बाढ़ीले 40 किलोमिटर सड़क क्षतिग्रस्त, 450 मेगावाट बिजुली उत्पादन बन्द, उद्धार र राहतका लागि धमाधम सहयोगको घोषणा।
5: थप ठूलो बाढ़ी आउने सम्भावना नभएको बाढ़ी पूर्वानुमान महाशाखाको भनाई, घाइतेको उपचार सरकारी अस्पतालमा, आपूर्ति व्यवस्था सहज बनाउन आग्रह।
4: बाल बालिकालाई हानि पुर्याएको आरोपमा मेटाले 18 अर्ब डलर तिर्ने सम्झौता। किशोर किशोरीका लागि सामाजिक सञ्जालमा नाइट मोड तथा स्कूल मोड जस्ता मापदण्ड लागू गरिँदै।
5: र टप N20 श्रृंखलामा नेपालको लगातार दोस्रो जीत।
4: र अन्त्यमा आजको कार्टुन, आज हामीले आशिष खनालले बनाउनु भएको कार्टुन लिएका छौं। विपदको बेलामा पनि भ्यूज र डलर कमाउनको लागि जे पनि गर्ने प्रवृत्ति भएका मान्छेसँग यो कार्टुन सम्बन्धित छ। यहाँ बाढ़ीले डुबाएको बस्तीको दृश्य छ। क्यामेरा बोकेर पुगेका एकजना मान्छे कम्मर पानीमा उभिरहेका पीड़िततिर क्यामेरा फर्काएर भन्दैछन्, यस्तो डुबाईले नि कहाँ भ्यूज आउँछ र भने अलि चुर्लुम्मै डुब्नुहोस् न। आजको कायाकैरन सकिएको छ। कायाकैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। आधिकारिक र पुष्टि भएका सूचनामा मात्रै विश्वास गरौं। नमस्कार।

0: 103.8 अन्तर्मन को आवाज
1: एपी स्टोर दुलेगौड़ा सृजना टोल बनकेवा चोक देखि भित्रपट्टी कवासे जाने बाटो में आफ्नो भवन में खुले
2: यहाँ दैनिक उपभोग्य सामग्री एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
1: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाड पर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
2: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
1: फोन नम्बर 0564143121,
2: मोबाइल 9805678634 र 9701107090।
3: लौ आयो खुसीको खबर। होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
4: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौड़ा हेल्पोस चोक नजिकै गन्दकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
3: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
4: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
5: ए सबिना, यस्तो हतारमा कता हो?
6: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
5: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचारी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
7: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846078528 र 9908216142।
8: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला र?
5: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि।
8: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल ढलोट आल्मुनियम सिलोट चरेस किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान गृहस्थी होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्य बहादुर बानिया संगम बानिया। फोन 0657414142, 9856231128, 9462614726।
7: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
2: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक यस दुलेगौडा पोलिक्लिनिकमा यही भाद्र 13 गते दोस्रो शनिबार।
9: वरिष्ठ स्नायु तथा मनोरोग विशेषज्ञ प्राध्यापक डाक्टर जयबहादुर खत्री,
2: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर विद्याभूषण ताम्राकार,
9: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
10: वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सुशील कार्की,
11: वरिष्ठ नाक कान घाँटी र गलगाँठ रोग विशेषज्ञ डाक्टर आशिष घिमिरे,
12: वरिष्ठ भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य, बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउँदै हुनुहुन्छ। समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर प्रेसर थाइरोइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्या समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
1: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
2: थप जानकारीका लागि सम्पर्क दुलेगौंडा पोली क्लिनिक प्राली, फोन 065414129, मोबाइल 98560131353।
13: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

सबैलाई ग्यास्ट्रिक भयो भनेर भनिरहेको हुन्छ, उनीहरू चाहिँ अब औषधि पसलमा जान्छ, औषधि पसलले तपाईँलाई चाहिँ औषध दिन्छ नै, सिम्पल ग्यास्ट्राइटिसको औषध नै हुन्छ त्यो। तर यो चाहिँ लङ टर्मसँग खाइराख्दाखेरि यसले चाहिँ किडनीलाई असर पार्ने पनि हुन्छ। अनावश्यक औषधिहरू चाहिँ त्यस्तो सेवन गर्नु चाहिँ भएन। एक्जाम्पललाई चाहिँ दुखाइको औषधि, दुखाइको औषधि पनि धेरै तहहरूको छ, सबै दुखाइको औषधिले किडनी बिगार्ने चाहिँ होइन। बिरुवालाई स्वस्थ राख्नलाई हामीले जहिले पनि नुनको मात्रा चाहिँ कम गर भनेर भन्छौँ। नुन किन भन्दाखेरि चाहिँ नुन जहाँ जहाँ जान्छ पानी त्यही त्यही जान्छ। तपाईँले बेसी नुन खानु भएको छ भने तपाईँको शरीरमा पानीको मात्रा बेसी जान्छ होइन, अनि पानीको मात्रा बेसी भएपछि तपाईँको किडनीले बेसी फिल्टर गर्नुपर्ने चाहिँ हुन्छ पिसाब बनाउनलाई, त्यसको कारणले गर्दा त्यहाँतिर चाहिँ प्रब्लम्सहरू आउन थाल्छ। सो नुनको मात्रा कम गर्नुभयो भने त्यसपछि किडनी चाहिँ अलिकति स्वस्थ चाहिँ भइरहन्छ, यो सँगसँगै प्रेसरको रोगहरू पनि कम चाहिँ हुन्छ। एक कुरा त्यो भयो। दोस्रो कुरा चाहिँ हामीले चाहिँ बिरामीलाई चाहिँ एक्सर्साइज गर भनेर भन्छौँ। एक्सर्साइज हेभी एक्सर्साइज जस्तो केही पनि गर्नु पर्दैन, सिम्पल हिँडाइ मात्र हो। हिँडाइ चाहिँ दिनमा आधा घन्टा जस्तो हिँड्नु भयो भने त्यतिले पुगि नै हाल्छ। अब धेरै जस्तो मान्छेको बहानाहरू पनि हुन्छ, एक्सर्साइज गर्दा खुट्टा दुख्ने, यो भएन त्यो भएन भने भन्नुहुन्छ। सो त्यसको लागि पनि कस्तो भने बिहानै अरू जस्तै उठेर एक्सर्साइज गर्नुपर्ने, मर्निङ वाकै गर्नुपर्ने भने चाहिँ छैन। त्यसको लागि तपाईँ बिहान बेलुका दिउँसो राति जति जहिले फ्री हुनुहुन्छ त्यति बेला तपाईँले चाहिँ हिँड्न सक्नुहुन्छ। जस्तै राति पनि तपाईँले खाना खाइसकेपछि तपाईँले सुत्नु अगाडि तपाईँले हिँड्नुभयो भने आधा घन्टा जस्तो हिँड्नुभयो, तपाईँको गार्डनमा हिँडे पनि भयो, तपाईँको कोठामा हिँडे पनि भयो, तपाईँको कौसीमा हिँडे पनि भयो। जस्तै कोभिडमा पनि माथि कौसीमा कतिजना हिँडिराख्नु भएको थियो, त्यस्तै हिँडेपछि पनि राम्रै हुन्छ र त्यो हिँडेको बापत तपाईँलाई राम्रो निन्द्रा पनि लाग्छ। सेकेन्ड कुरा त्यो। थर्ड कुरा चाहिँ अनावश्यक औषधिहरू चाहिँ त्यस्तो सेवन गर्नु चाहिँ भएन। एक्जाम्पललाई चाहिँ दुखाइको औषधि, दुखाइको औषधि पनि धेरै तहहरूको छ, सबै दुखाइको औषधिले किडनी बिगार्ने चाहिँ होइन होइन। जस्तै सबभन्दा तलको तह भनेको सिटामोल, यिनीहरू खान सकिन्छ किडनीको बिरामीले। अनि त्यसपछि यदि यसले पनि अब सिटामोलले मात्र कहिले अब सधैँ निको हुने भने त हुँदैन होइन, त्योभन्दा एक तह माथिको औषधि जसलाई चाहिँ हामीले एनएससी एनसाइड्स भन्छौँ, एनएससीआइडिज भन्छौँ, त्यो चाहिँ जस्तै फ्लेक्सन, ब्रुसेट, ब्रुफिन, निम्स, यिनीहरूले चाहिँ किडनीलाई असर गर्छ। तर अब त्यो प्यारासिटामोलले मात्र दुखाइ कम नगरेपछि के गर्ने त, यो त खानु मिल्दैन भन्नुभएको छ। सो योभन्दा नि माथिको तहको औषध चाहिँ खान सकिन्छ, तर यो चाहिँ डक्टरसँग सम्पर्क गरेर उहाँले प्रिस्क्राइब गरेपछि बल्ल खाने हो। सो यो बाहेक चाहिँ कुनै कुनै ग्यास्ट्राइटिसको औषधि जुन बजारमा इजिली एभाइलेबल छ, सबैलाई ग्यास्ट्रिक भयो भनेर भनिरहेको हुन्छ, उनीहरू चाहिँ अब औषधि पसलमा जान्छ, औषधि पसलले तपाईँलाई चाहिँ औषध दिन्छ नै, सिम्पल ग्यास्ट्राइटिसको औषध नै हुन्छ त्यो। तर यो चाहिँ लङ टर्मसँग खाइराख्दाखेरि यसले चाहिँ किडनीलाई असर पार्ने पनि हुन्छ। यो सँगसँगै किडनी सँगसँगै यसले रगतको मात्रा पनि घटाउने, हड्डीहरू खियाउने, यस्तो समस्या पनि गर्न चाहिँ सक्छ। अनि अर्को चाहिँ हामीले बिरामीहरूलाई चाहिँ आयुर्वेदिक औषधि चाहिँ नखाऊ भनेर भन्छौँ, किनभने आयुर्वेदिक औषधि र हामीले प्रिस्क्राइब गर्ने औषधि दुवै जडीबुटीबाटै आउने हो। तर यो हामीले प्रिस्क्राइब गर्ने औषधिमा चाहिँ रिसर्च भएर राम्रो राम्रो कम्पोनेन्टहरू चाहिँ लिएर त्यसलाई औषधि बनाउँछ, नराम्रोलाई फालिदिन्छ, साइड इफेक्ट हुनेलाई फालिदिन्छ। तर राम्रो कम्पोनेन्टकै यति धेरै साइड इफेक्ट छ भनेपछि डाइरेक्टली जडीबुटीलाई पिसेर पाउडर बनाएर खानुभयो भने धेरै प्रब्लम्सहरू आउँछ। जस्तै त्यो डाइरेक्टली खाँदाखेरि चाहिँ मेर्गोला फेल हुने, लिभर फेल, कलेजो फेल हुने, त्यस्तो चाहिँ हुने गर्दछ। यो बाहेक हामीले चाहिँ बिरामीलाई चाहिँ रेगुलर फलोअपमा चाहिँ आइराखेर चाहिँ भन्छौँ, ताकि सानो मात्र समस्या देखे पनि हामीले त्यति बेला नै समाधान सकेर त्यति बेला हामीले ट्रिटमेन्ट गर्नु पायो भने उहाँको बिरुवालाई लामो समयसम्म चाहिँ हेल्दी भइराख्छ है। यो सबै गर्नु बाहेक हामीले के पनि भन्छौँ भने बिरामीले चाहिँ पानीको पानी खाइराख्न भन्ने भन्छौँ होइन। पानी युजली अब कति खाने त भन्ने प्रश्न एउटा आउँछ, सबै मान्छेलाई एकै मात्रामा खाने एउटा प्रश्न पनि आउन सक्छ, त्यस्तो चाहिँ होइन। पानी कति खाने भनेर भन्दाखेरि चाहिँ मान्छेको जब के छ, मान्छे कहाँ बसिरहेछ र मान्छेको पिसाब कति भइरहेछ त्यसमा भर पर्छ। जस्तै एकजना तराईमा बसिरहेछ, तराईमा बस्ने मान्छेले 2 लिटर मात्र पानी खाने उसलाई नपुग्न सक्छ, किनभने ऊ गर्मी मौसममा बसिरहेको छ, पसिना खलखल खलखल आइरहेको छ, अनि त्यहाँबाट उसलाई डिहाइड्रेसन या पानीको मात्रा कम भइरहन्छ शरीरमा। सो उसले त्यहाँ पानीको मात्रा बेसी गर्नुपर्ने हुन्छ। तर अब कोही मान्छे काठमाडौँमा एसीमा बसिरहेछ, उसको त त्यसरी पसिना आउँदैन, प्लस उसको सेडेन्टरी लाइफस्टाइलमा ऊ त्यति एक्टिभ पनि हुँदैन। सो उसलाई चाहिँ पानी कम चाहिन्छ तराईमा बस्ने मान्छेको कम्पेरिजनमा। त्यस्तै गरी यदि मान्छेको पिसाब राम्रो भइरहेछ भनेपछि उहाँले चाहिँ पानी खान सक्नुहुन्छ। सो पानी चाहिँ पिसाब राम्रो भइरहेछ भने एक्सेस पानी पिसाबबाटै मात्र माध्यमबाट जान्छ। तर जसको चाहिँ मृगौलामा समस्या आछ र पिसाबको मात्रा कम छ, उनीहरूले चाहिँ पानी बेसी खाँदाखेरि अब पिसाबको मात्राबाट माध्यमबाट बाहिर जान सक्दैन, त्यसले गर्दा चाहिँ त्यो पानी शरीरमा बसिराखेर
त्यसै शरीर चाहिँ सुन्निन चाहिँ थाल्छ. सो एक्ज्याक्टली यति मात्रामा खाने भनेर चाहिँ कुनै पनि डक्टरले तपाईँलाई भन्न सक्दैन. यो चाहिँ तपाईँको चाहिँ डेली लाइफ कस्तो छ, कहाँ बस्नु भएको छ, पिसाब कस्तो छ, त्यसमा डिपेन्ड चाहिँ गर्छ. हामीले युजली स्टार्ट गर्दाखेरि चाहिँ होइन, यदि कुनै पनि समस्या छैन, सबै उहाँको प्यारामिटर्सहरू नर्मलै छ भने हामीले 2.5 लिटरदेखि 3 लिटरसम्म खानु चाहिँ भनेर चाहिँ हामीले भन्न सक्छौँ. तर कतिपय बिरामीले चाहिँ अब 5 लिटर, 6 लिटर, 7 लिटर त्यसो पनि खाइरहेको हुन्छ. उनीहरूमा के हुन्छ भने जति पानी बेसी खान्छ त्यति सोडियम शरीरमा चाहिँ एउटा नुनको मात्रा चाहिँ घट्दै घट्दै जान्छ, सोडियम चाहिँ लो हुँदै हुँदै जान्छ. सो स्टार्टिङ गर्दा चाहिँ 2.5-3 लिटरबाट चाहिँ स्टार्ट हामीले गर्छौँ. अनि त्यसपछि उहाँको चाहिँ कस्तो छ भने रिस्पोन्स कस्तो भइरहेछ हेर्छौँ. यदि बेसी नै भइरहेछ, यदि बेसी पानी खाएर सोडियम घट्न थाल्यो या खुट्टाहरू सुन्निन थाल्यो भने हो यो मान्छेलाई पानी बेसी भइरहेछ, त्यसपछि हामीले आफै बिरामीलाई चाहिँ पानीको मात्रा कम गर्दै जानु भनेर चाहिँ हामीले भन्छौँ. अब तपाईँको प्रश्नमा चाहिँ जुन 700 ml भनेर जुन भन्नुभयो, 700 ml थप्ने भनेर भन्नुभयो, यो एक्चुली किन भने हो भने भन्दाखेरि चाहिँ हामीले जुन पानी खान्छौँ त्यो शरीरमा चाहिँ कसरी कसरी जान्छ, एउटा चाहिँ पिसाबको माध्यमबाट बाहिर जान्छ, एउटा पसिनाको माध्यमबाट बाहिर जान्छ, एउटा चाहिँ उहाँको बाफको माध्यमबाट बाहिर जान्छ होइन. सो पिसाब मात्र मेजरमेन्टले चाहिँ पुग्दैन, उहाँको पसिना र उहाँको त्यो फोक्सोबाट आउने जुन बाफ यो त हामी मेजर गर्दैन. सो यो टोटलमा चाहिँ अराउन्ड चाहिँ 400-500 ml जस्तो मिलिलिटर जस्तो चाहिँ हुन्छ. सो पिसाब जति हुन्छ त्योबाट चाहिँ तपाईँले 400-500 ml जति एड गरेर तपाईँले खान चाहिँ सक्नुहुन्छ. त्यसमा पनि तपाईँले अब जुन 2.5-3 लिटर छ यो ओभर 24 आवर्स तपाईँले चाहिँ यो स्प्रेड गराइदिनु पर्यो. वारेर खानुभयो भने कस्तो हुन्छ भने तपाईँको त्यही अगाडि जुन मैले भने यसलाई चाहिँ वाटर इन्टोक्सिकेसन भन्ने पनि हुन्छ. यो चाहिँ वाटर इन्टोक्सिकेसन भनेको चाहिँ पानी बेसी भएर पनि समस्या चाहिँ आउन थाल्छ. सो एकदमै पानी बेसी एकैचोटि खाइराख्नु भएको छ भने यहाँतिर चाहिँ समस्याहरू चाहिँ आउन थाल्छ, सोडियमहरू लो हुन थाल्ने त्यस्तो समस्या आउँछ. सो त्यो 1.5 लिटर पानी चाहिँ 2.5-3 लिटरको पानी चाहिँ तपाईँले स्प्रेड आउट गरेर चाहिँ खानु पर्यो. सो नुनको मात्रा बढ्न साथै अहिलेको जस्तै हाम्रो कतिपय रोगहरू जुन बुढेसकालमा आउनुपर्ने रोगहरू त्यो चाहिँ अहिले चाहिँ अगाडिको उमेरमा चाहिँ हामीले चाहिँ ल्याइरहेछौँ होइन. त्यो ल्याउनुको मेन कारण भनेको हाम्रो चाहिँ यो के अरे जुन पहिलाको हाइजेनिक खानाहरू छ त्यसलाई चाहिँ अब अलिकति जङ्क फुडको कारणले गर्दाखेरि हाम्रो चाहिँ हाई सल्ट डाइटको कारणले गर्दाखेरि पनि त्यो रोगहरूलाई चाहिँ अगाडि निम्त्याइरहेछौँ हामीले चाहिँ. सो जस्तै जङ्क फुडमा सोडियम बेसी हुन थालेपछि अगाडि नै हाइपरटेन्सन हुन थाल्ने, जङ्क फुड खान थालेपछि अगाडि नै डायबिटिज मलाइटिसहरू मोटापनको कारणले गर्दा डायबिटिज मलाइटिसहरू हुन थाल्ने भएको हुनाले सो नुनलाई चाहिँ एकदमै कन्ट्रोल गर्नुपर्ने चाहिँ हुन्छ होइन. अब नुन कन्ट्रोल कसरी गर्ने भन्ने एउटा प्रश्नमा चाहिँ के भन्छ भने हामीले युजली 5 ग्रामभन्दा कमको चाहिँ कम सल्ट चाहिँ खानु भन्ने भन्छौँ. अब सबैसँग त वेइङ स्केल त हुँदैन त्यो 5 ग्राम मोनिटर गर्नलाई होइन. सो त्यसको लागि चाहिँ के गर्दा हुन्छ भने एउटा सानो चियाको चम्चामा नुन लिएर यसो समान गर्दा जति परिमाण बाँकी हुन्छ त्यो चाहिँ अराउन्ड 4.6-4.8 ग्राम त्यस्तो मात्र हुन्छ होइन. त्यतिलाई चाहिँ हामीले दिनभरिमा युज गर्नु पर्यो. त्यसको मतलब एक चम्चा बिहान, एक चम्चा बेलुका, एक चम्चा राति त्यस्तो चाहिँ होइन. तपाईँले त्यति नै नुन के अरे तपाईँले नुन जाने यदि मान्छे घरमै मात्र खान्छ बाहिर खाँदैन भने उसको नुन आउने भनेको कि दालबाट आउँछ कि तरकारीबाट आउँछ कि अचारबाट आउँछ, यो तिनवटा ठाउँहरू त आउँदैन, यो बाहेक त आउँदैन. अब बाहिर काम गर्नुहुन्छ भने बाहिर रेस्टुरेन्टमा खानुहुन्छ, उहाँलाई त्यहाँबाट नुन कम गरेर कसैले पनि दिँदैन त्यो. सो घरबाटै मात्र खानुहुन्छ भने यो तिनवटा ठाउँबाट मात्र नुन आउँछ. सो दाल तरकारी मात्र तपाईँले अरू सबै मसला राख्न सक्नुहुन्छ, धनियाँ, जिरा, खोर्सानी, बेसार यताबाट सबै राख्न सक्नुहुन्छ. त्यसपछि तपाईँले चाहिँ आफूलाई पोर्सन आउट गर्नुहोला भने आफूलाई भाग गर्नुहोला. त्यसपछि जति अमाउन्टमा मैले परिमाणमा नुन भने त्यसलाई लिएर छर्केर चाहिँ खानु चाहिँ सक्नुहुन्छ. यस्तो गर्दा समस्या के पर्छ अगाडि भन्दाखेरि चाहिँ खाना एकदमै खल्लो लाग्छ, किनभने हामीले अगाडि खाइरहेको नुनको जुन टेस्टको जुन स्वाद छ त्यो एउटा हामीले जुन महसुस गरेर स्वाद त्यो नुन कम गर्न साथै नुन के अरे खाना एकदमै खल्लो लाग्न थाल्छ. अनि यो त के हो खाना, मलाई त खाना रुचि नै कम भयो, मलाई खानै मन लागेन, यस्तो खान सक्दिनँ भन्ने भन्नुहुन्छ. तर तपाईँले त्यसरी नै युज गरिराख्नु भएको छ, त्यही 5 ग्रामभन्दा तलको नुन तपाईँले चाहिँ युज गरिराख्नु भएको छ भने 1-1.5 हप्तामा तपाईँको जिब्रोको स्वाद नै चेन्ज हुन्छ. सो 1.5 हप्तापछि तपाईँले जुन कम नुन खाइराख्नु भएको छ अहिलेको नुनको स्वाद तपाईँलाई त्यति बेला लाग्छ, र त्यति बेला चाहिँ अहिलेको नुन खानुभयो भने तपाईँलाई एकदमै नुन चर्को जस्तो लाग्छ. यसरी चाहिँ हामी नुन चाहिँ कम गर्न सक्छौँ. नुन बेसी खाँदाखेरि जुन अगाडि पनि भनिहाले यसले चाहिँ जुन पछि पछि लाग्ने रोगहरू चाहिँ हामीले अगाडि निम्त्याइरहेको छौँ, जस्तो प्रेसरको रोगहरू. सो प्रेसरको जब सल्ट इन्टेक बेसी हुन्छ, सल्ट इन्टेक नुनको मात्रा जब बेसी हुन्छ त्यो युजली जङ्क फुडबाट आइरहेको हुन्छ. त्यो गर्न साथै उसको चाहिँ प्रेसरको रोग जुन 40-50 वर्षमा हुनुपर्ने त्यो चाहिँ अब घटेर तपाईँको 30-25 वर्षमा प्रेसर आइरहेछ. सो यो प्रेसरको रोग आइसकेपछि 20-25 वर्षमा आइसकेपछि त्यसपछि उहाँको हार्ट फेलियर हुन थाल्ने, त्यसपछि दिमागमा स्ट्रोकको समस्या हुन थाल्ने,
किडनी चाँडै फेल हुन थाल्ने, यो लगायत अरू अरू समस्या पनि देखा पर्न चाहिँ थाल्छ।

0: हेर्दा हेर्दै दुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
1: माइले भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
0: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
1: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
2: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू:
1: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
2: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
1: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
2: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
1: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुछ्रे बैङ्कको ठिक पारिपट्टि। फोन 0635939369।
3: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ अरे, तपाईँ त आजै जानुहोस् हो?
1: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
3: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
1: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
3: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
1: होटल फ्यामिली एन्ड लज, खैरनी चार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9856324020, 9840154674 र 9846324020।
4: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
5: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जैसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
4: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है, होलसेलमा समय पाइने रहेछ।
5: हो त है, सामान लिन टाढो किन जानु पर्यो र?
6: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
7: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
1: ग्राहकको चाहना नै हाम्रो सन्तोष। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
6: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
1: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
2: पसल सरेको सूचना: शुक्ला गण्डकी चार दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार, 9825359122, 9800528 र 9460692646।
8: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
9: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
8: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
10: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागञ्जकी 2 काछे पानी तनहु। प्रोप्राइटर रमेश फुर्जेल, फोन 9860324475 र 9801132475।
11: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटिछन् कि क्या हो?
12: दिदी पनि नमजाल झुक्किनु भएछ नि, हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
13: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0656 590 065, मोबाइल 98166 34372।
14: के कम्मर दुखाई, घोडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
15: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
14: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
15: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
14: खुजन, सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
15: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
14: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
15: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
14: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98461-96769 र 98461-15644।
15: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
16: आवेदन पेश गर्ने सम्बन्धी सूचना यस भेटेनरी अस्पताल तथा पशु सेवा कार्यालय तनहुँको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार तपसिल बमोजिमको कार्यक्रमहरू सञ्चालन गर्न यस जिल्लाका इच्छुक पशुपालन सम्बन्धी कृषक समूह, संस्था, समिति तथा सहकारीहरूले यो सूचना प्रकाशित भएको मितिले 30 दिन भित्र तोकिएको ढाँचामा परियोजना प्रस्ताव सहित देहाय अनुसारको कागजहरूको साथ भेटेनरी अस्पताल तथा पशु सेवा कार्यालय तनहुँमा आवेदन पेश गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। कार्यक्रमको विवरण, बृहत्तर पशु विकास प्रबन्धन कार्यक्रम, गाई भैँसी बाख्रा बंगुर फल परिमाण 1 वटा, विनियोजित बजेट 30 लाख मात्र, सञ्चालन गर्न सकिने क्रियाकलापहरू तथा शर्तहरू, खोर गोठ माछा पोखरी, रेलवे निर्माण र सुधार, उच्च प्रजनन मान भएका पशु खरिद तथा ढुवानी, पशु आहार उत्पादन तथा संरक्षण प्रवर्धन, घाँस पानी तथा नर्सरी स्थापना र व्यवस्थापन, काली गण्डकी करिडोर केन्द्रित पशु पक्षी तथा मत्स्य उत्पादन तथा प्रबन्धन कार्यक्रम फल परिमाण 2 वटा, विनियोजित बजेट 10 लाख मात्र, प्रति लाभ ग्राही बढीमा 5 लाख, सञ्चालन गर्न सकिने क्रियाकलापहरू तथा शर्तहरू, व्यवसायसँग सम्बन्धित आवश्यक उपकरण खरिद, बजारीकरणको लागि आवश्यक पूर्वाधार र बजार प्रवर्धन सम्बन्धी कार्य, जैविक सुधारको उपायहरू अवलम्बन सम्बन्धी कार्य, असल पशुपालन अभ्यास प्रबन्धन आदि, उत्पादनमा आधारित प्रोत्साहन सहयोग दूधमा कार्यक्रम, आवेदक दुग्ध उत्पादक सँग सम्बन्धित सहकारी संस्था, परिमाण 25,70,000 लिटर, बजेट 1,28,50,000, सञ्चालन गर्न सकिने क्रियाकलापहरू तथा शर्तहरू, दैनिक कम्तीमा 200 लिटर दूध संकलन गरेको, वार्षिक कम्तीमा 200 दिन दूध संकलन गरेको, प्रोत्साहन बापत प्रति लिटर बढीमा 5 रुपियाँ र प्रति सहकारी बढीमा 17,50,000 मात्र उपलब्ध गराउन सकिने, मिल्क एटीएम अनुदान सहयोग कार्यक्रम, आवेदक दुग्ध उत्पादक प्रशोधन संघ संस्थाहरू, परिमाण 1 वटा, बजेट 5 लाख बढीमा 90%, खाद्य गुणस्तर प्रमाण प्राप्त उत्पादित दुग्ध तथा दुग्धजन्य पदार्थको लागि मात्र प्रशोधित तथा प्याकेजिङ भएको हुनुपर्ने,
17: पेश गर्नुपर्ने आवश्यक कागजातहरू, निवेदन र प्रस्ताव, आवेदकको संस्थाको दर्ताको प्रमाण पत्र, प्यान भ्याटको दर्ता प्रमाण पत्र र संस्था नवीकरणको प्रमाणपत्रको प्रतिलिपिहरू गत आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि र कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपिहरू कृषक समूह समिति सहकारी संस्थाको हकमा संचालक समितिको बैठकको निर्णयको प्रतिलिपि सम्बन्धित स्थानीय तहको उडाको तथा पशु सेवा शाखा कार्यक्रम सञ्चालनमा दोहोरो सहयोग नभएको वा नहुने कार्यक्रम सञ्चालन गर्न उपयुक्त हुने बिहोरा लेखिएको सिफारिस पत्र अघिल्लो दुई आर्थिक वर्षमा अनुदानको लागि प्रस्ताव आह्वान गरिएकोमा कुनै कार्यालयबाट अनुदान प्राप्त गरे वा नगरेको सु घोषणा पत्र र लागत साझेदारीमा कार्यक्रम गर्ने प्रतिबद्धता पत्र थप कागजात सम्बन्धी कार्यक्रम सञ्चालन मापदण्ड तथा कार्यालयको माग अनुसार हुनेछ।
16: पुनश्च यस सूचना निवेदन तथा परियोजना प्रस्तावको ढाँचा यस कार्यालय वा वेबसाइट https://bhlsec.gov.bat पनि प्राप्त गर्न सकिनेछ। साथै उल्लेखित कार्यक्रमहरूको लक्ष्य परिमाण तथा बजेट संशोधन भएमा सोही अनुसार हुनेछ। विस्तृत जानकारीको लागि सम्पर्क 9856065209 वा 0625647992 सम्पर्क गर्न अनुरोध गरिन्छ।
15: तीजका गीत संस्कृति र पहिचान हाम्रो शान हाम्रो अभियान
18: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083
15: मिति यही भाद्र 29 गते स्थान खैरिनी 4 बजार
18: तीज गीत तर्फ प्रथम पुरस्कार रु 25,000
15: द्वितीय पुरस्कार रु 15,000
18: तृतीय पुरस्कार रु 10,000
15: सान्त्वना पुरस्कार रु 5,000
18: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 7,500
15: द्वितीय पुरस्कार 5,000
18: र तृतीय पुरस्कार रु 3,000 आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति 6 र 7
15: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय
18: सम्पर्क कार्यक्रम संयोजक मन्जु तिमिल सिन्हा 9860131937
15: सुरेन्द्र श्रेष्ठ 9856036136
18: रविन्द्र राज पौडेल 9856062888
19: सुन शुद्धताको प्रतीक तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ। वर्षौंदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहक वर्गको मन जित्न सफल ओम प्रोसण आभूषण सुन चाँदी पसल दुलेगौडा भित्री बजार
20: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसण आभूषण सुन चाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोपाइटर भोज बहादुर सुना
19: मोबाइल 9800958537
21: मम्मी भोक लाग्यो खाजा खाम न
22: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर
21: हस् मम्मी
23: मैले सुने छोरी ल जाम हिँड
22: सुन्नुहोस् न खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि
18: हजुर स्वदेशी उत्पादनको प्रयोग र व्यापार नेपाली किसानकै उत्पादन हाम्रो परिकार
22: हजुर हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी छोइला ड्राई सेकुवा चिकन चिकन विङ्स चिकन छोइला पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ फोन 9800828144 प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ
18: बीजी मोमो हाउस दुलेगौडा हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र मगर समाज भवन नजिकै
22: हजुर हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी छोइला ड्राई सेकुवा चिकन चिकन विङ्स चिकन छोइला पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ

0: स्टूडियो चार
1: अहिले बिहानको सात बज्यो
2: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठ फेर पनी प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301
3: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार
4: ढोरबाराही हाइलाइट्स को साथमा
5: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
4: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841549304
6: नमस्कार रेडियो ढोरबाराही 103.8 मेगाहर्जको बिहान 7 बजेको ढोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। तपाईं हामीलाई इन्टरनेट अनलाइनमा पनि www.radiodhorbarahi.com.np र हाम्रो पात्रो मोबाइल एप मार्फत विश्वभरि एकसाथ सुन्न सक्नुहुनेछ। ढोरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रविला मिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ। रसुवामा आएको बाढ़ीबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न बैठक बस्न लागेको हो। बैठक आज बिहान 9 बजी रासोपाको संसदीय दलको कार्यालयमा सिंहदरबारमा बस्ने पार्टी प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। बैठकमा बाढ़ीबाट उत्पन्न परिस्थितिमा राजनीतिक दलहरूबीच आवश्यक समन्वय र आगामी कदमबारे छलफल हुनेछ। यस्तै बाढ़ी पछाडि प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार राहत व्यवस्थापन र पछिल्लो अवस्थाबारे छलफल हुने प्रवक्ता खरेलले जानकारी दिनुभयो। बाढ़ीले रसुवागढ़ी क्षेत्रसहित विभिन्न स्थानमा जनधन र भौतिक संरचनामा ठूलो क्षति पुर्याएको छ। प्रभावित क्षेत्रमा सुरक्षाकर्मी र सम्बन्धित निकायबाट खोज तथा उद्धारको कार्य जारी रहेको छ। जापानका प्रधानमन्त्री सानाया ताकायुचीले नेपालमा आएको भीषण बाढ़ी र त्यसले पुर्याएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। बाढ़ीमा परेर 5 जना जापानिज नागरिकहरू पनि बेपत्ता भएको खबरले आफू अत्यन्त चिन्तित बनेको उहाँले बताउनुभयो। सामाजिक सञ्जाल एक्स मार्फत ताकायुचीले नेपाल सरकार र नेपाली जनताप्रति हार्दिक समवेदना प्रकट गर्दै उहाँले भन्नुभएको छ, स्थानीय संचार माध्यमले 5 जना जापानिज नागरिकहरू बेपत्ता भएको खबर सम्प्रेषण गरेका छन् जसले मलाई गहिरो चिन्तामा पुर्याएको छ। नेपाल स्थित जापानिज दूतावासले ती 5 जना नागरिकलाई सम्पर्क गर्न निरन्तर प्रयास गरे पनि सफल हुन नसकेको र खोजी कार्यमा सहयोगका लागि अनुरोध गरेको पनि उहाँले जानकारी दिनुभयो। उहाँले दूतावासको सम्पर्क नम्बरमा समेत उपलब्ध गराउनु भएको छ। आफ्नो सन्देशमा उहाँले आफ्नो नागरिक नेपाली जनता र त्यहाँ रहेका सबै विदेशी नागरिकको सुरक्षाको कामना गर्दै सबैको अमूल्य जीवनको रक्षा होस् भनेर प्रार्थना गर्नुभएको छ। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले नेपालमा आएको विनाशकारी बाढ़ी र डुबानको घटनाप्रति दुःख व्यक्त गर्दै नेपाली जनताप्रति ऐक्यबद्धता जनाउनु भएको छ। सामाजिक सञ्जाल एक्स मार्फत एक सन्देश जारी गर्दै विदेश मन्त्री रुबियोले यस विपदको घडीमा अमेरिका नेपालको साथमा रहेको समेत बताउनुभयो। उहाँले आफ्नो सन्देशमा भन्नुभएको छ, विनाशकारी बाढ़ी पछाडि हामी नेपाली जनताप्रति ऐक्यबद्धता प्रकट गर्न चाहन्छौं र हाम्रो प्रार्थना नेपाली जनताको साथमा रहेको छ। उहाँले विपदको यस अवस्थामा अमेरिकाको विदेश मन्त्रालयले आवश्यक मानवीय सहायता उपलब्ध गराउन नेपाल सरकारलाई सहयोग गर्न पूर्ण रूपमा तयार रहेको समेत स्पष्ट पार्नुभयो। रसुवा र नुवाकोटमा थप ठूलो बाढ़ी आउन लागेको भन्दै फैलिएको सूचनामा कुनै पनि आधिकारिकता नभएको बाढ़ी पूर्वानुमान महाशाखाले स्पष्ट पारेको छ। महाशाखाका अनुसार हालसम्म प्राप्त सूचना र प्रारम्भिक विश्लेषणको आधारमा थप ठूलो बाढ़ी आउने कुनै विश्वसनीय आधार देखिएको छैन। नागरिकलाई संयमित रहन र अपुष्ट सूचना एवं हल्लाको पछाडि नलाग्न महाशाखाले आग्रह गरेको छ। उक्त क्षेत्रमा बाढ़ी भइरहेकाले नदीको बहाव केही बढ़न सक्ने भए पनि हालसम्म थप विनाशकारी बाढ़ी आउने सम्भावना नदेखिएको महाशाखाले जनाएको छ। नेपालतर्फ कुनै ठूलो बाढ़ी प्रवेश गर्ने अवस्था देखिएमा

क्षेत्रमा तैनात सुरक्षा निकाय र सम्बन्धित निकायसँग समन्वय गरेर तत्काल जानकारी गराइने महाशाखाको सूचनामा उल्लेख छ। त्यस्तो अवस्थामा एसएमएस लगायतका उपलब्ध संचार माध्यम मार्फत यथाशीघ्र आधिकारिक पूर्व सूचना प्रवाह गरिनेछ। महाशाखाले बाढ़ी सम्बन्धी सूचना प्राप्त गर्दा आधिकारिक स्रोतलाई मात्रै आधार मान्न र आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ। रसुवामा बुधबार हिजो आएको बाढ़ीले बगाएर ल्याइएका 9 सप्तनहुमा पनि फेला परेको छ। तीमध्ये केही सबक्षेत विच्छेद अवस्थामा रहेको प्रहरीले जनाएको छ। तनहुका प्रमुख जिल्लाधिकारी शिवलाल तिवारीका अनुसार अहिलेसम्म रसुवा बाढ़ीले बगाएर ल्याएका 9 सब भेटिएका छन्। बाढ़ीबाट तनहुमा अन्य क्षतिको विवरण अहिलेसम्म प्राप्त नभएको उहाँले जानकारी दिनुभयो। आबु खैरनी चार पुलजीवदेखि देवघाटसम्मको त्रिशुली नदी क्षेत्रमा विभिन्न स्थानमा सब फेला परेका छन्। नदीको तीव्र बहावका कारणले बगाएर ल्याएका सबहरू नदी किनार तथा विभिन्न स्थानमा फेला परेको तिवारीले बताउनुभयो। जिल्ला प्रहरी कार्यालय तनहुका प्रवक्ता प्रहरी नायब परीक्षक द्वारिका प्रसाद घिमिरेका अनुसार नदीमा फेला परेका कतिपय सब छेद विच्छेद अवस्थामा रहेका छन्। फेला परेका सबलाई आवश्यक कानूनी प्रक्रिया पूरा गरेर सब परीक्षणका लागि भरतपुर पठाइने उहाँले बताउनुभयो। प्रमुख जिल्ला अधिकारी तिवारीका अनुसार जिल्लामा उपलब्ध सबै स्रोत साधन सहित सम्बन्धित सबै टोलीलाई अलर्ट अवस्थामा राखिएको छ। सम्बन्धित जोखिमलाई मध्यनजर गर्दै सुरक्षा निकाय र सम्बन्धित टोलीलाई तयारी अवस्थामा राखिएको र आवश्यकता अनुसार थप जनशक्ति र स्रोत साधन परिचालन गरिने पनि उहाँले बताउनु भएको छ। यसैबीच भानुबाट टिमुरीतर्फ गएको चालक सहितको 3 सम्पर्कविहीन रहेको सूचना प्राप्त भएको प्रमुख जिल्ला अधिकारी तिवारीले बताउनुभयो। उनीहरूको अवस्था हालसम्म अज्ञात रहेको र खोजी तथा उद्धारका लागि सम्बन्धित निकायले आवश्यक पहल गरिरहेको जनाइएको छ।

0: रसली विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवाको भुटेको सिबाडी प्रभावित गर्नमा जथाभावी आर्थिक सहयोग संकलन नगर्न र नगराउन आग्रह गरेको छ। प्राधिकरणले बुधबार विज्ञप्ति जारी गर्दै केही व्यक्ति तथा समूहले बाढ़ी प्रभावितको राहतका लागि भन्दै आर्थिक सहयोग संकलन गर्न थालेको र नगद सहयोगका लागि क्यूआर कोड समेत सामाजिक सञ्जालमा शेयर गरिएको गुनासो प्राप्त भएको जनाएको छ। हिजो बिहान 8:40 बजे रसुवाको भोटेकोशी नदीमा आएको ठूलो बाढ़ीका कारण भोटेकोशी र त्रिशुली नदी किनारमा मानवीय तथा भौतिक क्षति भएको र प्रभावित तथा अल्पत्र परेका अरूको खोज तथा उद्धार कार्य जारी रहेको प्राधिकरणले अनुरोध गरेको छ। प्राधिकरणले विपदको यस घड़ीमा राहतको नाममा अनधिकृत रूपमा रकम संकलन नगर्न आग्रह गर्दै नेपाल सरकारले आह्वान गरे बाहेक कुनै पनि व्यक्ति वा संस्थालाई आर्थिक सहयोग नगर्न समेत अनुरोध गर्नुभएको छ। रसुवामा बुधबार हिजो बिहान आएको भीषण आकस्मिक बाढ़ीले ठूलो जनधनको क्षति पुर्याएको छ। भोटी कोशी र त्रिशुली नदी प्रणाली हुँदै पानी गेग्रान र ठूलो ढुंगा सहितको शक्तिशाली बाढ़ी बगेपछि तल्लो तटीय क्षेत्रमा थप असर पर्न सक्ने भन्दै विज्ञहरूले सजगता अपनाउन आग्रह गरेका छन्। बुधबार बिहान करिब 9 बजे भोटेकोशी जलाधार क्षेत्रमा पानीको सतह तीव्र रूपमा बढ़न थालेको थियो। बाढ़ीले रसुवा नुवाकोट र धादिङ जिल्लामा ठूलो क्षति पुर्याएको छ। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र तथा नेपाल र चीनका साझेदार संस्थाका वैज्ञानिकहरूले यो बाढ़ी उच्च हिमाली क्षेत्रमा उत्पन्न हिउँ चट्टानको हिम पहिरोका कारण आएको हुन सक्ने विषयमा अनुसन्धान गरिरहेका छन्। भिडियो फुटेज तथा प्रभावित क्षेत्रबाट प्राप्त सूचनाका आधारमा गरिएको प्रारम्भिक मूल्यांकन अनुसार ठूलो परिमाणमा हिउँ र चट्टानको गेग्रान भोटेकोशी नदीको सहायक नदी लेन्दे खोलामा खसेको हुन सक्छ। अनुसन्धानकर्ताका अनुसार यो घटनाले अचानक ठूलो बहाव सृजना गरेको हुन सक्छ जसले पानी गेग्रान र ठूलो ढुंगालाई तल्लो तटतर्फ बगाएको जनाइएको छ। यसै जल विज्ञान सम्बन्धी अवलोकनले बाढ़ीको बहावको कारण गति र परिमाण असाधारण रहेको देखाउँछ। गल्छीमा त्रिशुली नदीको पानीको सतह 30 मिनटमा नै 9 मिटरसम्म बढ़ेको तथा मलेखुमा सोही अवधिमा 7 मिटरले पानीको बहाव बढ़ेको बताइएको छ। पृथ्वी राजमार्ग मुगलिन नारायणगढ़ सड़क खण्ड अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको छ। रातिको समयमा सड़कको जोखिम पहिचान गर्न कठिन हुने भएकाले सम्भावित दुर्घटना तथा थप मानवीय क्षति रोक्न सड़क खण्डमा सवारी आवागमन बन्द गरिएको नेपाल प्रहरीले जनाएको छ। प्रहरीले अत्यावश्यक कामबाहेक यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। साथै सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षित स्थानमा बस्न पनि प्रहरीले अपील गरेको छ। रसुवाको भोटेकोशी नदीमा बुधबार हिजो बिहान आएको विनाशकारी बाढ़ीले ठूलो जनधनको क्षति पुर्याएपछि लेखनाथ उद्योग वाणिज्य संघले गहिरो दुःख व्यक्त गरेको छ। चीनको तिब्बती भूभागबाट आएको बाढ़ीले सयौं नागरिक बेपत्ता पारेको र अरबौंको भौतिक पूर्वाधार ध्वस्त बनाएको संघले जनाएको छ। चीनको सीमा क्षेत्र केलुङ टिमुरे भन्दा करिब 8 किलोमिटर टाढ़ाबाट बाढ़ी आएको हो। बुधबार करिब 8:40 बजे भोटेकोशीमा मिसिएको बाढ़ीले नदी आसपासमा बस्ती कृषि जमीन र उद्योगी व्यवसायीको भवनमा ठूलो क्षति पुर्याएको छ। बाढ़ीले पक्की भवन बेली ब्रिज र परिचयकीय पूर्वाधार समेत बगाएको छ। भन्सारमा रहेका मालवाहक कन्टेनर र सामानहरूमा पनि ठूलो क्षति पुगेको संघका अध्यक्ष जानुका पराजुली अधिकारीले जानकारी दिनुभयो। सर्वोच्च अदालतले नेपाली कांग्रेसको विशेष महाधिवेशनसँग सम्बन्धित फैसलामा त्रुटि भएको भन्दै निवर्तमान सभापति शेरबहादुर देउवाले दिएको निवेदन सच्याउन अस्वीकार गरेको छ। न्यायाधीश तारंग सुवेदी र निरूपध्वज निरोलाको इजलासले बुधबार देउवाको माग अनुसार फैसला संशोधन गर्न नमिल्ने आदेश दिएको हो। देउवाले गत वैशाखको 4 गते सर्वोच्चबाट भएको फैसलाको एक खण्डमा त्रुटि भएको दावी गर्दै सच्याउन माग गर्नुभएको थियो। फैसलामा रिट निवेदनमा विपक्षी नबनाइएका गगन कुमार थापाको नाम उल्लेख गरिएको भन्दै देउवा पक्षले आपत्ति जनाएको थियो। वैशाखको 4 गतेको आदेशमा नेपाली कांग्रेसको अवैधानिक विशेष महाधिवेशनबाट निर्वाचित भएको भनिएको गगन कुमार थापाको अध्यक्षता भनी नामाकरण गरी प्रचार गरिएको नेपाली कांग्रेस केन्द्रीय कार्य समिति भन्ने उल्लेख समेत गरिएको थियो। तर सर्वोच्चले रिट निवेदनमा उल्लेख भएको विषयकै आधारमा मात्रै फैसला वा आदेश लेखिनुपर्ने नहुने स्पष्ट पारेको छ। मुद्दाको सुनवाईका क्रममा रिट निवेदन लिखित जवाफ वा पेश भएका प्रमाणको समग्र मूल्याङ्कन गरेर न्याय निरूपण हुने भएकाले फैसलामा त्यस अनुसार विषय समेटिन सक्ने अदालतको ठहर रहेको छ। पोखरा महानगरपालिका वडा नम्बर 32 स्थित गोगन माध्यमिक विद्यालयमा स्थानीय बस्नेत परिवारले 23,52,400 रूपियाँ आर्थिक सहयोग गरेका छन्। तल्लो गगनगौड़ा निवासी स्वर्गीय भक्त बहादुर बस्नेतको स्मृतिमा उहाँको परिवारले बुधबार विद्यालयलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन्। स्वर्गीय बस्नेतकी पत्नी चिनुमाया बस्नेतसहित छोराहरू सूर्य, महेन्द्र र दिपेन्द्र बस्नेतले संयुक्त रूपमा उक्त रकम प्रदान गर्नुभयो। बुहारीहरू जानुका ताडा र कविता बस्नेत तथा नाति नातिनाहरूको तर्फबाट विद्यालयका प्रधानाध्यापक किरण बाबु देउपानेलाई चेक हस्तान्तरण गरिएको छ। विद्यालयमा 2066 साल फागुनको 15 देखि 22 गतेसम्म सञ्चालन भएको माहेगीमा बस्नेत परिवारले 25,55,555 रूपियाँ दान गर्ने घोषणा गरेका थिए। सोही प्रतिबद्धता मध्येको बाँकी रकम बुधबार एक कार्यक्रमको बीच प्रदान गरिएको प्रधानाध्यापक नेपानीले जानकारी दिनुभएको छ। अब अन्तिममा मौसम सम्बन्धी जानकारी। देशैभरि मनसूनी वायुको प्रभाव रहेको छ। हाल मनसूनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग र मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशका पहाड़ी र हिमाली भूभागको साधारणतया बादल लागेको छ भने कोशी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा साधारणतया बादल लागेको छ। बाँकी तराई भूभागमा आंशिक बादल लागेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको 1-2 स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। महाशाखाद्वारा जारी मौसम बुलेटिनका अनुसार आज दिउँसो देशैभरि साधारणतया बादल लाग्नेछ। देशको हिमाली र पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा तथा मध्य प्रदेश साथै कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। मौसम बुलेटिनका अनुसार आज राति देशैभरि साधारणतया बादल लाग्ने जनाइएको छ। यसैबीच भारी वर्षाको सम्भावना भने कतै नरहेको महाशाखाले अनुरोध गरेको छ। अवस्था नै विविध खबरहरू सँगसँगै बिहान 7 बजेको ढोरबाराही हाइलाइट साझेका लागि सकिएका छन्। 10 बजे हामी थप विवरणसहितका समाचार लिएर फेरि उपस्थित हुन्छौं। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो ढोरबाराही 103.8 MHz सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahiefm@gmail.com इमेल गर्नुहोस्।
2: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएन हुन्थ्यो नि बुहारी।
3: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको सुनि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि। कति मान्छे जाँदा रहेछन्।
2: ए हो र, ल त ल,
1: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल, फोन 0654142 र 98560-21692।
4: चरक मेमोरियल हस्पिटल, कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
5: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
4: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव कफ आदि रोग को उपचार को लागि रु 10 लाख सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
5: सेवा लिने क्रम मा चाहिने जानकारी
4: संचय कोष मा दर्ता गर्दा राखेको नाम उमेर जन्म मिति र कोष को नम्बर
5: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
4: साबिक का संचय कर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ।
5: विस्तृत जानकारी का लागि चरक मेमोरियल हस्पिटल नागढुंगा पोखरा फोन 061-552-493-552-494-582-778।
6: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
7: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
8: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। आगामी भाद्र 13 गते दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ।
7: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध।
6: विस्तृत जानकारी का लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा फोन 061-414-233 मोबाइल 98-678-87।
9: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
8: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार।
9: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
10: हामी कहाँ सामसुङ रेडमी पोको ओप्पो भिभो रियलमी नार्जो आइटेल कलर टेक्नो नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
9: मोबाइल सँग सम्बन्धित चार्जर इयरफोन डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
10: एनसीएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
9: अन्त एकचोटि राम्रो होला एकचोटि सस्तो होला तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
8: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
6: प्रोप्राइटर सुबिल श्रेष्ठ किम नारायण श्रेष्ठ मोबाइल 98-461-56996।
11: हार्दिक निमन्त्रणा यस कमलाघाट शब्दहन गृह व्यवस्थापन उपभोक्ता समितिको 4th वार्षिक साधारण सभा तथा 2nd अधिवेशन यही भदौ 14 गते आइतबार आयोजना गरिएको हुँदा सो सभामा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। समय बिहान 10:30 बजे स्थान राधाकृष्ण मन्दिर शुक्ला गण्डकी 4 पुलचोक तनहुँ। अनुरोध कमलाघाट शब्दहन गृह व्यवस्थापन उपभोक्ता समिति शुक्ला गण्डकी 4 पुलचोक तनहुँ।

0: कति राम्रो देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो
1: कस्तो ठ्याक्कै पारे कि हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ
0: हजुर सुन्दर व्यक्तित्वको लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन स्वदेशी तथा विदेशी डिजाइन का साड़ी कुर्ता सुरुवाल स्वेटर आउटर लुंगी टी शर्ट लगायत महिला का लागि आवश्यक पर्ने संपूर्ण कपड़ा क्रिस्मी क्लोथिंग कलेक्शन में पाइन्छ
1: क्रिस्मी क्लोथिंग कलेक्शन सुप्ला गण्डकी 4 दुलेगौड़ा मुक्तिनाथ विकास बैंक बाट 4 घर माथि प्रोप्राइटर मनराज गुरुङ सम्पर्क 9856557731 9806657731
2: सुवर्ण अवसर
3: अब दुलेगौड़ा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
2: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू
3: पेट सम्बन्धित समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुचि पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
2: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
3: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
2: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
3: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
2: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्मरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
3: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
2: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दात जस्ता दीर्घ रोगको सफल
3: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौड़ा पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौड़ा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ
4: हेलो बा
5: कति बन्यो घर अनि ढलान भयो त
6: बाबु ढलान त भयो अब घरभित्रको काम गर्नु पर्नेछ सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि
5: ल बा पैसाको चिन्ता नगर्नु अनि संसार मार्बल एन्ड टाइल्स बेलचौदाबाट नै सामान ल्याउनु है मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन् एकदम राम्रो छ रे
6: हो बाबु गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन् म पनि त्यही जाने हो
7: हजुर उच्च गुणस्तरका ग्रेनाइट मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्
3: सरसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि
7: प्रोप्राइटर राम भुजेल सम्पर्क 9891506630 र 9746780681
8: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त
9: हेर्न कान्छी यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
8: बजारै भरि फ्रेस आउँछ त जहाँबाट ल्याए पनि हुन्छ भो खेको चिन्ता लिनु भएको छ यो दिदीले
10: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
7: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
3: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौड़ा तनहुँ पञ्चमुनी स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौड़ा भित्री बजार साङ्लीला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
7: प्रोप्राइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856067136 र 9151166630
3: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है
11: सुन्नुहोस् न ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो राम्रो मात्र होइन उत्कृष्ट बन्छ कार्यक्रम
3: ओके ल डन
11: हजुर, सिग्देल अफसेट प्रेस, शुक्लागण्डकी 4 दुलेगौंडा, गणपति लघुवित्त रहेको भवनमा।
3: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
11: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9560285443 र 9847000787।
4: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
12: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
4: कहाँ बनाए छन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
12: हुन्छ नि, खुब पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
4: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौंडा, पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
13: सूचना, यस तनहु सेवा हस्पिटल दुलेगौंडा बीपी चोकमा यही भाद्र 13 गते दोस्रो शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ पेट, मुटु, छाती तथा सुगर रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल,
14: वरिष्ठ नाक, कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य,
15: एनोमली स्क्यान र थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल, साथै दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू
14: बिहान 8 बजेदेखि 9:30 बजेसम्म र दिउँसो 3:30 बजेबाट साँझ 7 बजेसम्म नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल,
16: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
17: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
18: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3:00 देखि 4:00 बजेसम्म डाक्टर अमन कुमार झा, वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्डर,
19: बिरामीहरूको स्वास्थ्य उपचारको लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले आफ्नो स्वास्थ्य उपचार गराई मौकाको फाइदा लिनुहोला। साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्शको साथै फार्मेसी सेवा समेत दिइरहेको जानकारी गराइन्छ।
20: तनहु सेवा अस्पताल दुलेगौंडा, फोन 0965403177, मोबाइल 9856443043।
21: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
22: म्याडम, धुम्रपान भनेको के हो?
21: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7,000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
22: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
21: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
22: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
21: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
14: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।

0: सुन शुद्धताको प्रतीक तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
1: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
0: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेकौडा भित्री बजार।
2: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेकौडा भित्री बजार प्रोपाइटर भोज बहादुर सुनार।
3: मोबाइल 9805535537 र 9806615859।
4: टिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
5: यति किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
4: हो र, कहाँ छ र त्यस्तो?
5: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
1: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
3: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
1: कालिका फेन्सी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौडा तरकारी लाइन तारा देवी तरकारी पसल सँगै।
3: प्रोपाइटर नवीन श्रेष्ठ सम्पर्क 9956062028 र 9901479716।
1: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
5: कहाँ जाने?
6: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
5: अनि बिचमा नझर्ने।
6: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
5: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
1: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत 9841616878 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत 9825552663।
7: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
8: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
7: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पुन,
8: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
7: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
8: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
7: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
8: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
7: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
8: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
7: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
8: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
7: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
9: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको पीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
10: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
11: कान्छी, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
12: हस मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
13: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
12: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
14: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
15: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
14: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9846633101 र 9846883522। अनाधिकृत रूपमा रासायनिक मल बिक्री वितरण नगर्नु हुन अनुरोध। शुक्ला गण्डकी नगरपालिका क्षेत्रभित्र अनाधिकृत रूपमा आफू खुशी मूल्य राखेर रासायनिक मलको बिक्री वितरण भइरहेको जनगुनासो प्राप्त भएको हुँदा यस्ता अवैध कार्य नगर्नु हुन व्यवसायीहरूमा हार्दिक अनुरोध गरिन्छ। साथै नगरपालिकाबाट रासायनिक मल बिक्रीका लागि इजाजत प्राप्त सहकारी संस्था फर्म र एग्रोभेटबाट तोकिएको मूल्यमा मात्रै अनिवार्य बिल लिएर खरिद बिक्री गर्नुहुन विक्रेता र किसानहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। कोही कसैले तोकिएको मूल्य भन्दा बढी वा अनाधिकृत रूपमा बिक्री गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने जानकारी गराइन्छ। रासायनिक मल बिक्रीका लागि नगरपालिकाबाट तोकिएको मूल्य सूची: युरिया प्रति केजी रु 22-23, डीएपी रु 49-50 र पोटास रु 38-39। अनुरोधक कृषि विकास शाखा, शुक्ला गण्डकी नगरपालिका, तनहुँ।
16: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
17: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको। के कहाँ पाइन्छ कुन्नी?
18: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
16: ए त्यसो भए युर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरे पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
17: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमेलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
16: सम्पर्क युर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9241484664 र 9811453305।
19: १०३.८ अन्तर्मनको आवाज।

0: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै, मेरो त साह्रै मन डुलेको डुलै भयो।
1: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, काडा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको। त्यसै माथि तिजको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
2: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन्छ।
0: ठ्याक्कैमा दिमागलाई भारी गराएछु। पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
3: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायक बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
4: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेरी, प्रोपाइटर हरिचन्द्र महत, मोबाइल 9825527763 र 9860705
5: र रामचन्द्र महत 9461168778।
6: एपी स्टोर दुलेगौडा सृजना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
3: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
6: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
3: प्रोपाइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
6: फोन नम्बर 0654143121,
3: मोबाइल 9605678634 र 9701108090।
7: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
8: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
7: दीक्षा ब्युटी पार्लर रे?
8: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
7: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
8: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
7: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
8: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
7: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
8: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
7: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रेड कल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
8: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहु। प्रोपाइटर निशा लामा, सम्पर्क 9709034335।
3: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक यस दुलेगौडा पोलिक्लिनिकमा यही भाद्र 13 गते दोस्रो शनिबार।
9: वरिष्ठ स्नायु तथा मनोरोग विशेषज्ञ प्राध्यापक डाक्टर जयबहादुर खत्री,
10: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर विद्याभूषण ताम्राकार,
9: वरिष्ठ पेट, छाती, मुटु, सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
11: वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सुशील कार्की,
12: वरिष्ठ नाक कान घाँटी र गलगाँड रोग विशेषज्ञ डाक्टर आशिष घिमिरे,
13: वरिष्ठ भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य, बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउँदै हुनुहुन्छ। समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
14: स्टुडियो तान्छे अहिले बिहानको 8 बज्यो। टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 9816-95-3
15: स्टूडियो लाइन
16: अहिले बिहानको 8 बज्यो।
14: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक

0: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
1: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
2: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। आगामी भाद्र 13 गते दोस्रो शनिवार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ।
1: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 0625414233, मोबाइल 9968168187।
3: लौ आयो खुसीको खबर। होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
4: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौंडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
3: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
4: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
5: आहा, घर त साह्रै चित्तो बुझ्दो भयो होइन बडी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो। बरु कहाँ जाने होला त?
6: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो। हामी पनि त्यतै जाऊँ।
4: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
3: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौंडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142334 र 9811156606।
7: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि?
8: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
7: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौंडा बजारको हेल्पोस्ट चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे खोज्यो त्यही पाइहाल्छौ।
8: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
2: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
9: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौंडा।
2: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9855633998 र 9465610950।
10: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
11: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौंडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
10: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
11: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
10: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
11: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
10: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
11: दुखाइबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
10: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
11: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौंडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
12: सधैँझै एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा यही भदौ 13 गते दोस्रो शनिबार
13: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका एसओडी वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आनन्द नेपाल आउनुहुने हुँदा सम्बन्धित रोगका समस्या भएका बिरामीहरूले स्वास्थ्य लाभ लिई मौकाको फाइदा लिनुहोला।
14: उपचार हुने रोगहरू,
13: नयाँ पुराना नङ तथा छालाको दाजको उपचार,
14: अनुहारमा देखिने चाया पोतो र डन्डीफोरको उपचार,
13: कपाल झर्ने समस्या,
14: छालाका संक्रमित रोगहरू जस्तै लुतो, घाउ, खटिरा,
13: टाउको तथा शरीरको चाया,
14: बुढेसकालमा छाला चिलाउने रोग,
13: विभिन्न छालाका पुराना तथा नयाँ एलर्जी,
14: छाला तथा यौनाङ्गमा आउने मुसा,
13: कुष्ठ रोग तथा छालाका अन्य रोग सँगै यौन रोग सँग सम्बन्धित सम्पूर्ण उपचार, परामर्श र पोतोको पिलिङ पनि गरिन्छ।
14: साथै दुलेगौडामा नै पहिलो पटक रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा र दैनिक इसिजी गुणस्तरीय ल्याब र फार्मेसी सेवा लिन सक्नुहुनेछ।
13: विस्तृत जानकारीका लागि सम्पर्क 0564142333 र 98678187।
14: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्लागण्डकी 4 दुलेगौडा।

0: होइन कता हिँड्नु भयो काका यति साह्रो हतार हिँड्दै?
1: कता हिँड्नु नि, मिल्कको जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
0: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
1: त्यसो भए कहाँ जाने त कान्छा?
0: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, स्वास्थ्य पनि राम्रो पनि।
1: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
2: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
3: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
4: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855411445 र 9855420445।
5: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
6: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
7: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 9816634372।
8: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
9: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
8: अनि बन्छ त दाई?
9: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
10: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्बिसौनीको ठिक पारिपट्टि
11: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
12: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
11: प्रोपाइटर राजन पौडेल, मोबाइल 9856062029।

0: आस्था अनि भरोसा घर निर्माण को विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी
1: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माण को लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिम का ब्लक इट्टा ढुंगा गिटी बालुआ चोकर सुपथ मूल्य में पाइन्छ।
0: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी दुई गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ मोबाइल 9851088461 र सिजन गुरुङ 9705440900।
2: हेलो बा
3: कति बन्यो घर अनि ढलान भयो त?
4: बाबु ढलान त भयो, अब घर भित्रको काम गर्नु पर्ने छ। सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
3: ल ल बा पैसाको चिन्ता नगर्नु, अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्, एकदम राम्रो छ रे।
4: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्, म पनि त्यही जाने हो।
5: हजुर, उच्च गुणस्तरका ग्रेनाइट मार्बल र टाइल्स का साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयर का सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
2: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि।
5: प्रोप्राइटर राम भुजेल, सम्पर्क 9091950630 र 9746780681।
6: आज पनि भाटो आयो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
7: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भयो।
6: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
7: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुले गाउँको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
1: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
0: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9556083507, कविता श्रेष्ठ सम्पर्क 0564140055 र 9846618817।
8: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोनी लगाएर हो?
9: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
8: कहाँ बनाए छन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
9: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो रे बनाएको पनि।
1: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग दुलेगौडा पौवा डाँडा पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9091435622। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा
10: बाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौंडा। प्रोपाइटर पासा राजु। मोबाइल 9806613195 र 9847153068।
7: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ। बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र, यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि। त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्। हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट, पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौंडा हेल्प पोस्ट चोक, प्रोपाइटर कृष्णराज पण्डित, फोन 065414000008।

0: जान्छु
1: हजुर
0: म पढ्दै जान्छु है
1: अहिले पढ्न सक्छ नभन्नु है यहाँ आसिने कोप्ती चाहिँ म त

0: नै यसको बुवा। यसपालि अलिअलि गर गर्न जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाचुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
1: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा। सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ? विश्वासतिर सुनचादी पसल खोजौला नि।
0: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गरगहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
2: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेट पनि गरिन्छ।
3: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेट गर्दा उचित मूल्य पाइनेछ।
2: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी टिम, दुलेगौडा, दोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9871160069, राजु विश्वकर्मा 9087162।
4: सुन न श्रेया, यो चाया पोतो डन्डिफोर र एलर्जीले मेरो अनुहार नै।
5: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
4: कहाँ?
5: गण्डकी मेडिकल हल।
6: हो, गण्डकी मेडिकल हल, अवस्थाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
5: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चौरीपन, अनुहारको डन्डिफोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
6: र चौथो शनिबार गण्डकी हस्पिटल र ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
4: गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्रे बैङ्कको ठ्याक्कै पारी। सम्पर्क 0635903069, मोबाइल 9840826।
7: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
8: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र पारिन्छ कि?
7: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
8: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
7: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
6: होटल फ्यामिली एन्ड लज, खैरनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9856023420, 9801454674 र 9846023420।
5: तीजका गीत, संस्कृति र पहिचान, हाम्रो शान, हाम्रो अभियान।
9: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083,
5: मिति यही भाद्र 29 गते, स्थान खैरिनी चार बजार।
9: तीज गीत तर्फ प्रथम पुरस्कार रु 25,000,
5: द्वितीय पुरस्कार रु 15,000,
9: तृतीय पुरस्कार रु 10,000,
5: सान्त्वना पुरस्कार रु 5,000।
9: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 7,500,
5: द्वितीय पुरस्कार 5,000
9: र तृतीय पुरस्कार रु 3,000। आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ, ओडा व्यवस्थापन समिति 6 र 7,
5: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय।
9: सम्पर्क कार्यक्रम संयोजक मन्जु तिमिल सिन्हा 9865031937,
5: सुरेन्द्र श्रेष्ठ 9865036136,
9: रविन्द्र राज पौडेल 9865062888।
10: अहिले बिहानको 9 बज्यो। टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्प पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो घर गहना नया गहना संग साठ फेर पनी प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816 95301।
11: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार।
12: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
11: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
12: भोटेकोशी बाढ़ीमा बेपत्ता भएका मध्ये 162 जनाको शव फेला, 1000 भन्दा बढ़ी मानिस अझै सम्पर्कविहीन।
11: नदी थुनिएर बनेको ताल
10: 9816 95301।
11: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा

0: तयारी।
1: राष्ट्रपा सभापति लामी छानेद्वारा सर्वदलीय बैठक आह्वान, केही बेरमा बस्ने बैठकमा राहत र उद्धारबारे छलफल हुने।
0: राष्ट्रसंघका महासचिवद्वारा नेपालमा बाढ़ीले पुर्याएको क्षतिप्रति गहिरो दुःख व्यक्त, प्रतिकार्यमा सबै प्रकारका सहयोग गर्ने प्रतिबद्धता।
1: र अस्ट्रेलियामा जारी टप एन्ड टी ट्वेन्टी क्रिकेटमा नेपालले हैदराबाद किंग्सम्यानसँग प्रतिस्पर्धा गर्दै।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। भोटेको सी बाढ़ीमा बेपत्ता भएका मध्ये हालसम्म 162 जनाको शव फेला परेको छ। नेपाल प्रहरीले आज बिहान 5 बजेसम्मको तथ्याङ्क सार्वजनिक गर्दै 162 जनाको शव भेटिएको जनाएको हो। चितवनमा 64, धादिङमा 27, नवलपरासी पूर्वमा 26, गोर्खामा 20, नुवाकोटमा 12, तनहुँमा 9, रसुवामा 2 र नवलपरासी पश्चिममा 2 जनाको शव फेला परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बाढ़ीका कारण 28 जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन छन्। बाढ़ीमा परि 1000 भन्दा बढ़ी मानिस बेपत्ता भएको प्रारम्भिक अनुमान छ, जसमध्ये 400 भन्दा बढ़ी पर्यटक, 150 भन्दा बढ़ी विभिन्न जलविद्युत आयोजनाका कर्मचारी लगायत छन्। उद्धार तथा राहत कार्य तीव्र पारिएको प्रभावित क्षेत्रमा 3318 जना प्रहरी परिचालन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। उद्धार टोलीहरूले बेपत्ताको खोजी कार्य जारी राखेका छन्। बाढ़ीमा परि घाइते भएका 41 जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। त्रिवी शिक्षण अस्पतालमा 20 जना, त्रिशुली अस्पतालमा 9 जना, ट्रमा सेन्टरमा 4 जना, वीर अस्पतालमा 3 जना, नर्विक अस्पतालमा 3 जना, वीरेन्द्र सैनिक अस्पतालमा 1 र ग्रीन सिटी अस्पतालमा 1 जनाको उपचार भइरहेको छ।
1: बाढ़ीमा परि घाइते तथा जोखिममा परेका नागरिकको आज बिहानैदेखि फेरि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टर मार्फत उद्धार शुरू गरिएको छ। बाढ़ीग्रस्त क्षेत्रमा 10 वटा हेलिकप्टर परिचालन गरिएका छन्। अहिलेसम्म विभिन्न 10 वटा उड़ान सम्पन्न भइसकेको सरकारले बताएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रेस्क्यू कोअर्डिनेशन सेन्टर मार्फत बिहानैदेखि थप 20 वटा हेलिकप्टरहरू तयारी अवस्थामा राखिएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गैराती सम्पन्न बैठकले प्रभावित क्षेत्रका घाइतेलाई उद्धार गरी शुरूमा रसुवाको धुन्चे र नुवाकोटको विदुरस्थित नेपाली सेनाको ब्यारेकमा स्थापना गरिने क्याम्पमा उपचार गर्ने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्रेले बताउनुभयो। उहाँका अनुसार गम्भीर घाइतेलाई भने तत्काल उद्धार गरी काठमाडौँ ल्याउने तयारी छ। घाइतेको अवस्था अनुसार प्राथमिकीकरण गरी उद्धार तथा उपचारलाई अघि बढ़ाइनेछ। त्यसै गरी प्रभावितका लागि आवश्यक राहत सामग्री स्थलमार्ग हुँदै विदुरस्थित नेपाली सेनाको ब्यारेकतर्फ पठाउन थालिएको छ। बाढ़ीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाका 8 वटा ट्रक मार्फत करिब 8 टन राहत सामग्री गैराती पठाइएको छ। प्रभावित क्षेत्रमा 1000 थान बालबालिकाका डिग्निटी किट, 220 थान स्पिलिङ ब्याग, 500 थान कम्बल, 100 थान प्लास्टिक सिट, 100 थान त्रिपाल, 500 थान सोलार बत्ती, 500 थान सोलार बत्तीका प्लेट र 30 केभीए क्षमताको 1 थान जेनेरेटर लगायत सामग्री पठाइएको छ।
0: रसुवास्थित भोटेकोशी नदीमा हिजो आएको भीषण बाढ़ीका सम्बन्धमा जल तथा मौसम विज्ञान विभाग बाढ़ी पूर्वानुमान महाशाखाले प्रारम्भिक प्राविधिक प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनका अनुसार चीनको तिब्बततर्फ नदी थुनिएर बनेको ताल अझै पूर्ण रूपमा नखुलेकाले माथिल्लो भोटेकोशी क्षेत्रमा बाढ़ीको जोखिम अझै समाप्त भइसकेको छैन। महाशाखाले भोटेकोशी त्रिशुली नारायणी नदी प्रणालीमा निरन्तर अनुगमन आवश्यक रहेको औल्याउँदै तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन र अर्को सूचना जारी नभएसम्म सुरक्षित स्थानमै रहन आग्रह गरेको छ। घटनाको समयक्रम अनुसार हिजो बिहान 8:37 बजे 4.4 रेक्टर स्केलको भूकम्प मापन गरिएको केही समयपछि 8:50 बजेदेखि भोटेकोशीको स्याफ्रुबेसी जलमापन केन्द्रबाट तथ्याङ्क प्राप्त हुन बन्द भएको थियो। बिहान 9:05 बजे तिब्बततर्फबाट ठूलो बाढ़ी प्रवेश गरेको सूचना प्राप्त भए लगतै महाशाखाले तटीय क्षेत्रमा पूर्व सूचना र सतर्कता सन्देश प्रवाह गरेको थियो। यो बाढ़ी बिहान 10:28 बजे धादिङको गल्छी आसपास, 11:50 बजे मलेखु बजार र दिउँसो 1 बजे मुगलिङ पार हुँदै 3:20 बजे चितवनको देवघाट क्षेत्रमा पुगेको प्रतिवेदनमा उल्लेख छ। बाढ़ीको तीव्रता र वहावका कारण रसुवाको भोटेकोशी र स्याफ्रुबेसी नुवाकोटको बेत्रावती तथा धादिङको मलेखुमा रहेका जलमापन केन्द्रका उपकरणहरू बाढ़ीले बगाएका कारण ती स्थानको एकिन तथ्याङ्क प्राप्त हुन सकेको छैन। यद्यपि धादिङको कालीखोला जलमापन केन्द्रमा दिउँसो

0: रात्रि 14 बजे जलस्रोतले खतराको तह पार गरी अधिकतम 12.3 मीटरसम्म पुगेको रेकर्ड गरिएको छ। महाशाखाले निष्कर्ष निकाल्दै चिनतर्फ नदी थुनिएको स्थानमा बनेको तालको अवस्था अझै सामान्य नभएकाले भोटेकोशी त्रिशुली नदी प्रणालीमा जुनसुकै बेला थप पानीको बहाव बढ़न सक्ने सम्भावना रहेको जनाएको छ।
1: बाढ़ीका कारण अवरूद्ध पृथ्वी राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन। हिजो बिहान 10 बजेदेखि नागडुङ्गा मुगलिन सड़क खण्डमा सवारी साधन सञ्चालनमा रोक लगाइएको थियो। बाढ़ीका कारण राजमार्गका ठाउँ ठाउँमा क्षति भएको छ। 13 किलोमिटर भन्दा बढ़ी सड़कमा लेदो जमेको छ। आज लेदो हटाउने काम शुरू भएको र दिउँसोसम्ममा सवारी साधन सञ्चालन योग्य बनाइने सड़क विभागले जनाएको छ। सड़क अवरूद्ध हुँदा काठमाडौँबाट नागडुङ्गा आउँदै जाने हजारौं सवारी साधन ठप्प बनेका छन्। बाढ़ीले पृथ्वी राजमार्गसँग धादिङ सदरमुकामको सम्पर्क विच्छेद गरेको छ भने नुवाकोट र रसुवा जिल्ला जोड्ने अधिकांश सड़क नष्ट भएका छन्, जसका कारण लामो समयसम्म यी क्षेत्रमा यातायात सञ्चालन कठिन बन्ने देखिएको छ।
0: भोटेकोशी बाढ़ीबाट प्रभावित समुदायका लागि अमेरिकाले $5,00,000 सहयोग गर्ने भएको छ। अमेरिकी विदेश मन्त्रालयले बाढ़ीमा ज्यान गुमाएका परिवार तथा आफन्तप्रति समवेदना व्यक्त गर्दै विपद प्रभावित सबैप्रति ऐक्यबद्धता जनाएको छ। मन्त्रालयले विपद प्रतिकारमा सहयोग गर्न एकजना विपद प्रतिकारी सल्लाहकारलाई प्रभावित क्षेत्रमा खटाउन लागेको जनाएको छ। अमेरिकाको क्याथोलिक रिलिफ सर्विसेस संघको विश्वव्यापी सहकार्य अन्तर्गत उक्त रकम उपलब्ध गराउने भएको हो। आजको विनिमय दर अनुसार अमेरिकाले दिने भनेको रात 7,63,00,000 हुन आउँछ। काठमाडौँ स्थित अमेरिकी दूतावासले प्रभावित क्षेत्रमा रहेका अमेरिकी नागरिकको अवस्थाबारे जानकारी लिन तथा आवश्यक सहयोग उपलब्ध गराउन स्थानीय अधिकारीसँग समन्वय गरिरहेको जनाएको छ। यस्तै रेडक्रस तथा रेड क्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघ आईएफआरसीले बाढ़ी प्रभावितको खोज उद्धार पुनस्थापनाका लागि तत्काल 18,96,22,012,00,000 अमेरिकी डलर सहयोग गर्ने भएको छ। रेडक्रसको स्वयंसेवक आपतकालीन प्रतिकारी टोली मार्फत सक्रिय भएर प्रभावित क्षेत्रमा तत्काल खोज उद्धार र राहत वितरण कार्यमा जुटिसकेको जनाउँदै आईएफआरसीले विपद प्रतिकारीमा निरन्तर जुट्न आग्रह समेत गरेको छ। आईएफआरसीका महासचिव जगन चापागाईले भोटेकोशी बाढ़ीको विपद प्रतिकारीलाई सुदृढ़ बनाउँदै तत्काल मानवीय सहायता पुर्याउनका लागि आर्थिक सहयोग प्रदान गरिएको जानकारी दिनुभयो।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाउनु भएको छ। तिब्बततर्फबाट आएको बाढ़ीले पुर्याएको क्षति, उद्धार, राहत र पुनर्स्थापनाका विषयमा छलफल गर्न बैठक बोलाउनु भएको हो। बैठक केही बेरपछि सिंहदरबारस्थित रासपा संसदीय दलको कार्यालयमा बस्ने छ। बैठकमा संसदमा रहेका सबै दलहरूलाई बोलाइएको छ। विपत्तिको समयमा समान धारणा बनाई एक भएर अघि बढ़न बैठक बोलाइएको हो।
0: रसुमा आएको बाढ़ीका कारण विभिन्न विश्वविद्यालयले परीक्षा स्थगित गरेका छन्। शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार पूर्वाञ्चल विश्वविद्यालयले आज हुने भनिएका सबै परीक्षाहरूको सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरेको हो। सुदूरपश्चिम विश्वविद्यालयले पनि सम्पूर्ण छात्रवृत्ति र प्रवेश परीक्षाहरू स्थगित गरेको जनाएको छ। कृषि तथा वन विश्वविद्यालयले पनि आज हुने सबै परीक्षा स्थगित गरेको बताएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
3: मार्बल। मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
4: सुरक्षा घरको साथ जीवन।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बढ़ीमालिका भगवती मन्दिरमा आज मुख्य पूजा तथा मेला शुरू भएको छ। त्यहाँ हरेक वर्ष जनै पूर्णिमाको अघिल्लो दिन अर्थात साउन शुक्ल चतुर्दशीका दिन मेला लाग्ने परम्परा छ। बढ़ीमालिकामा मुख्य मेला आज भए पनि दर्शनार्थीको चापलाई मध्यनजर गर्दै भदौ 1 गतेदेखि पूजा प्रारम्भ गरिएको बढ़ीमालिका मन्दिरका पुजारी नेत्रपाध्यायले जानकारी दिनुभयो। जनै पूर्णिमाका अवसरमा बढ़ीमालिकासँगै बुढ़ी नन्दा, बड़ा लेक सहित दर्जन बढ़ी धार्मिक शक्तिपीठमा पूजा लाग्ने गरेको छ। साउन शुक्ल चतुर्दशीका दिन बढ़ीमालिका माताको पूजा गरी सोही दिन तल झर्ने र जनै पूर्णिमाको दिन त्रिवेणी नगरपालिका साथ स्थित नाटेश्वरी मन्दिरमा पूजाआजा गर्ने परम्परा रहेको पुजारी पाध्यायले बताउनुभयो। 4,200 मीटर उचाईमा अवस्थित बढ़ीमालिकामा मेला भर्न हरेक वर्ष देशका विभिन्न जिल्लाका साथै छिमेकी मुलुक भारतबाट पनि त्यहाँ दर्शनार्थी पुग्ने गरेका छन्। बाजुरा, डोटी, कालीकोट र जुम्लाबाट पूजा सामग्री सहित सरकारी टोली त्यहाँ जाने परम्परा बमोजिम सबै सरकारी टोली पुगिसकेको र हाल दर्शनार्थीले पूजा गरिरहेको बढ़ीमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्काले बताउनुभयो।
0: संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल र चीनमा बुधबार हिजो भीषण बाढ़ीबाट भएको चन्दनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ। भीषण बाढ़ीका कारण धेरैजनाको ज्यान गएको, मानिसहरू बेपत्ता भएको र व्यापक क्षति भएको प्रति महासचिव गुटेरेसले दुःख व्यक्त गर्नुभएको वहाँका प्रवक्ताले जारी गरेको वक्तव्यमा उल्लेख छ। वहाँले मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभ कामना गर्नुभएको छ। साथै महासचिव गुटेरेसले बाढ़ीबाट प्रभावित सबैप्रति ऐक्यबद्धता व्यक्त गर्नुभएको छ। नेपालमा संयुक्त राष्ट्र संघले विपदको प्रभावबारे स्तर मूल्यांकन गर्ने तथा तत्काल आवश्यक सहायता उपलब्ध गराउने लगायत सरकारको नेतृत्वमा भइरहेको प्रतिकारीलाई सहयोग गरिरहेको वक्तव्यमा उल्लेख छ। बाढ़ीबाट प्रभावित समुदायलाई सहयोग गर्न संयुक्त राष्ट्र संघका टोली तथा मानवीय सहायता साझेदारहरूले आवश्यक सामग्री र जनशक्ति परिचालन गरिरहेका उहाँले जानकारी गराउनु भएको छ। महासचिव गुटेरेसले जीवन बचाउन खटिएका आपतकालीन उद्धार कर्मीहरूको प्रशंसा गर्दै थप सहयोग उपलब्ध गराउन संयुक्त राष्ट्र संघ तयार रहेको दोहोर्याउनु भएको छ।
1: अब खेल समाचार। अस्ट्रेलियामा जारी टप इन टी ट्वेन्टी क्रिकेटमा नेपाल ए ले आज हैदराबाद किंग्समेन एकाडेमी विरूद्ध खेल्दैछ। यी दुई टोलीबीचको खेल अहिले केही बेरमा डर्बिन स्थित गार्डन ओभलमा हुँदैछ। टस जितेको नेपालले पहिले फिल्डिङ गर्ने निर्णय लिएपछि हैदराबादले पहिले ब्याटिङ गर्ने भएको छ। जारी प्रतियोगितामा नेपाल लगातार तेस्रो जित निकाल्दै अंक तालिकामा सुधार गर्ने लक्ष्यमा छ। नेपालले शुरूआती दुई खेलमा पराजय बेहोर्दा पछिल्लो दुई खेलमा लगातार जीत हासिल गरेको थियो। नेपालले आफ्नो तेस्रो खेलमा होबर्ट हरिकेन्स एकेडमी विरूद्ध नेपालले आफ्नो तेस्रो खेलमा होबर्ट हरिकेन्स एकेडमी विरूद्ध 39 रन तथा चौथो खेलमा अस्ट्रेलियन क्यापिटल टेरिटोरी एससीटी विरूद्ध 4 विकेटको जीत निकालेको थियो। नेपालले पहिलो र दोस्रो खेलमा नर्दर्न टेरिटोरी स्ट्राइक विरूद्ध 8 विकेट तथा बंगलादेश हाई पर्फमेन्स 11 विरूद्ध 9 विकेटको पराजय बिहोरेको थियो। सेमी फाइनलमा पुग्न आजको खेल नेपालका लागि महत्वपूर्ण छ। ताजा स्थितिमा नेपाल 4 अंकसहित तालिकाको सातौं स्थानमा छ। उता हैदराबादसँग पनि 4 अंक नै छ। उसले पनि 4 खेल खेल्दा एकमा जीत र एक खेलमा पराजय बिहोरेको छ।
0: अब मौसम र स्वर्णकट क्षेत्रबाट हाल निरन्तर रूपमा थप ठूलो बाढ़ी आउन लागेको भन्ने जानकारी तथा फोन सम्पर्कहरू प्राप्त भएको भन्दै बाढ़ी पूर्वानुमान महाशाखाले नातिन आग्रह गरेको छ। यस सम्बन्धमा हालसम्म प्राप्त सूचना तथा प्रारम्भिक विश्लेषण अनुसार उक्त क्षेत्रमा वर्षा भइरहेका कारण नदीको बाव केही बढ़न सक्ने देखिए पनि हालसम्म थप ठूलो बाढ़ी आउने कुनै विश्वसनीय सूचना प्राप्त नभएको महाशाखाको भनाइ छ। अपुष्ट सूचना तथा हल्लाको पसिना लागि नातिन तथा संयमित रहन अनुरोध गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। देशभर मनसूनी वायुको प्रभाव रहेको र मनसूनको न्यूनचापी रेखा सर्दर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले बिहान देशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लागेको छ। कोशी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भूभागमा आंशिक बादल लागेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली र पहाड़ी भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा हुँदा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभाग, बागमती र गण्डकी प्रदेशका हिमाली भूभाग तथा लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: भोटेकोशी बाढ़ीमा बेपत्ता भएका मध्ये 162 जनाको शव फेला, 1000 भन्दा बढ़ी मानिस अझै सम्पर्कविहीन।
0: नदी थुनिएर बनेको ताल पूर्ण रूपमा नखुलेकाले बाढ़ीको जोखिम कायमै, पृथ्वी राजमार्ग दिउँसोसम्ममा खुलाउने सड़क विभागको तयारी।
1: राष्ट्रपा सभापति लामी छानेद्वारा सर्वदलीय बैठक आह्वान, विभिन्न विश्वविद्यालयका परीक्षा अनिश्चितकालका लागि स्थगित।
0: राष्ट्रसंघका महासचिवद्वारा नेपालमा बाढ़ीले पुर्याएको क्षतिप्रति गहिरो दुःख व्यक्त, प्रतिकारमा सबै प्रकारका सहयोग गर्ने प्रतिबद्धता।
1: र अस्ट्रेलियामा जारी टप इन टी ट्वेन्टी क्रिकेटमा नेपालले हैदराबाद किंग्समेनसँग प्रतिस्पर्धा गर्दै।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छौ। नमस्कार।

0: 103.8 अन्तर्मनको आवाज।
1: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ अरे, तपाईँ त आजै जानुहोस् भो।
2: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
1: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
2: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
1: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्यान्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
2: होटल फ्यामिली एन्ड लज, खैरिनी टार बजार, प्रोपाइटर अर्जुन सापकोटा। मोबाइल 98 5 60 23 420, 98 0 41 54 674 र 98 4 60 23 420।
3: ए सबिना, यसको हतारमा कता हो?
1: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
3: ल, बिहेको गर गहना बनाउन पोखरा नै जानु पर्छ त। यही धुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
4: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहत्रास। मोबाइल 98 4 60 78 5 28 र 98 0 28 16 142।
5: सरक मेमोरियल हॉस्पिटल, कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
6: यस सरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्म को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अंतर्गत वार्षिक ₹1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
5: घातक रोग जस्तै मुटु रोग, मुटुक को शल्यक्रिया, कैंसर, मृगौला रोग, डायलिसिस, मस्तिष्क को रक्त आदि रोग को उपचार को लागि ₹10,00,000 सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
6: सेवा लिने क्रम मा चाहिने जानकारी
5: संचय कोष मा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोष को नम्बर,
6: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
5: साबिक का संचय कर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ।
6: विस्तृत जानकारी का लागि सरक मेमोरियल हॉस्पिटल, नागढुंगा पोखरा, फोन 061-552-493-552-494-582-7778।
1: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
2: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
1: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
7: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
1: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
7: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
1: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
2: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकल को को बीच में दुलेगौड़ा।
8: प्रोपाइटर सुबील श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9894166599 छ।
9: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
10: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
9: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
10: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
11: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
12: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
2: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
11: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
2: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
9: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
3: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
9: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
7: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल। प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9921653507।
13: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
2: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल।
13: ओम प्रोसर आभूषण सुन चाँदी पसल, दुलेगौडा भित्री बजार।
7: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वासित आएको ओम प्रोसन आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोपाइटर भुज बहादुर सुनार।
10: मोबाइल 9908535537 र 9806615899।
14: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै? मेरो त साह्रै मन डुलेको डुलै भयो।
3: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने, सुविधा सम्पन्न हल भएको। त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
15: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिकिन्छ।
14: खाकैमा दिमागलाई भारी गराएछु। पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
2: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र एभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
7: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9, ढोरबाराही फेदी। प्रोपाइटर हरिचन्द्र महत, मोबाइल 9825527763 र 9860705
15: र रामचन्द्र महत 9841616878।
6: रोसै पेता नुता सेले
16: यंगी गोइला येनो
17: कानुन रोस माम्याकिन
6: ए मस्या छ्या मामु, छ्या मस्या लु मामु, लु मस्या मिने मामु,
16: यंगी रिमठिम दिंगी ग्यो थन लबे लागिरी यंगीला लोलोनो प्रयासी।
6: कार्यक्रम आदिवासी संसार।
16: रेडियो ढोर बाराही 103.8 मेगाहर्जरी
17: नाको रसे मुन्न जाटनी पट्टा लाफा को के रसे के होसनी है।

झुरले जे डौ सिमिङे पाउ नाको जम्मै जम्मै रेडियो सेमो मुच श्रोता लाफाको के यामासे बरेक सविता सिंजाली झेरी मगरौ नाको के छिन्यु मिनम श्रृङ्खलाङ मनिचा जातले आशाले नाको पट्टको न झेरम न आउला गेप मुन्न आउला कानको पनि नाकुङ ढलिङ रोह दिनमो झेरम नले गेप मनले यसै मासबार मातृभाषा आवाजको आवश्यकता आजको मूल नारा लानाखिङ नेपाल आदिवासी जनजाति समन्वय परिषद शुक्ला गण्डकी डुस्मो प्रसारण छान्च आदिवासी संसार अन्तर्गत मगर ढुटो मासबाराले नाकै कान्के रेडियो ढोर बराही काठभोङ सोम दशमलव के मेगा हर्जाङ हरेक बिहिबार गोराकुङ कु बजेउ सेटमिन ढुनिङ र शुक्रबार नि नबिलाक बाङ्गा बजेउ सेटमिन ढुनिङ सिकी हेक्ले डिहाङ हाम्रो पात्र मोबाइल एप कठ कठ फेसबुक पेजिङ र भिन्टाभरि सिकी हेक्ले कानुङ मासबारके दुलेगौडा बजारङले छ पीआर कल्चर एण्ड फेसन हाउसे प्रायोजन जातमनले नाको इसे मासबाराङ मगर ढुटो सेसे चलिङको मगर ढुट रोस रेवस सम्बन्धी सामग्रीको मगर मिगुर हटिङ स्रष्टा सर्जकुङ बारेङ र सेकी हेप्ले झ्याङ सेसेन समय सान्दर्भिक कुराकानीको र सेकी हेप्ले चिनिङकानको लिङ्ग्या स्वर्गीय अरूण थापा मगरो बारेङ मासबार खास्के जुङकुट जातमनले नेपाली लिङ संगीत नेपाली गायनौ कुरा जात्छ बित्तिकै ढलिङ भर्मिकुङ मनाङ काटचुटी काटमेर्मिन खिहोले नारायण गोपाल नारायण गोपालौ ढलिङ लिङको चर्चाङले तर नारायण गोपाल बीबीसी नेपाली लिङौ सर्वेक्षणाङ के नम्बरङ पस्नाङ अरूण थापा मगर बुली नम्बरङ पस्मन्या अर्थात बीबीसी नेपाली सिवाङ सर्वेक्षण जटनाङ काठ समयाङ अरूण थापा नारायण गोपाल देनाङ चर्चाङ ल्या डेजै बाँकी कुराकानीको काठछिन ढुनिङ सारी चाहिँ भने गायक अरूण थापा न लिङ मनिटा लिङ स्वरूप आर्मा किन्नु हुमुनले लिङौ बोलले ऋतुहरूमा तिमी हरियाली बसन्त हौ यसै बहुचर्चित पट्टौ मन जुके सफल लिङ काचचटी कान्द कानुङ ढुटौ मासबाराङ काच छिन्सेनाखिङ रमाइलो जाटिङ है त श्रोता लाफाको

इसै पट्ट श्रोता लाफाकुङ मिगिनाङ छाहाच काट सिहेच लिङ ढुनिङ मासबारङ गायक अरूण थापा मगरो प्रसङ्ग केन आशालके जुङकुर जातले कुलाक र महानमु कानकुङ कुरा सेमुयानी है त श्रोता लाफाको जति माया लाए पनि जति कसम खाए पनि चोट के हो व्यथा के हो साझको जुन सँगै लगायत ढलिङ सेसेच लिङको कठ कठ काट मगर ढुटो लिङ काट राष्ट्रिय लिङ करोडौ मुटुहरूको एउटै ढुकढुकी नेपाल बोलौ लिङ भजनाङ र होस्कै काट तिमी राम राम भन लिङ्च लिङ्ग्या अरुण थापा मगरो जन्म 2009 साल पुष महिना 22 गटेनी कलकत्ताङ 2009 साल पुष महिना 22 गटेनी कलकत्ता भारतङ छाना होस्कुङ बाल्यकाल सेन कलकत्ता सेन दार्जिलिङ माउली इमाङ बिडिसा सेन काठमाडौँ होटाजात मुन होस्कुङ बाल्यकाल बिडिसा पढाइ लेखाइ र बेङ्काङ कामजात उच्च पदुङ अधिकारी बोई गन्जु थापा मगरौ कामौ सिन्सिलाङ कुलाङ कुलाङ सरुवा छानले आलाङ आलाङ न होस्कुङ शिक्षा दीक्षा छाना क्षेत्रपाटी जेबी हाई स्कुलाङ परिसनाङ न स्कुलाङ मास्टर कै इसै बौजा सिहेच परिच बौजा महाले सिहेच लिङ्च बौजा आले डेमु देउला जे एन जोशी मास्टरै च झन ओइ सिङ्गर सिङ्गर डेमु आर्मिन डामु याहुलाटा होस्कुङ साङ्गीतिक यात्रा कलकत्ता दार्जिलिङ छान्चै काठमाडौँ सम्म टारा र मेकुङ इम सानेपा जम्सीखेल धुलीघाट आसपासुङ लाफाको मुकुन्द के खड्का कठ ढलिङ लाफाको झुरुम छान्मु लिङ्के आर्माट के लिङ्रिके काजु सुरु छाना हटिङ होस्कुङ बोई काठमाडौँ पोखरा कामौ सिलसिलाङ सरुवा छान्मु नुहा र नेपाल बैंक क्षेत्रीय कार्यालय गेस्ट हाउस हौ बसाई पृथ्वीनारायण क्याम्पस हौ पढाई गिटार र पोखराङ चमचम जसुरु छान्छ पोखरेली युवा साहित्य कारकुङ पोखरेली युवा साहित्यिक परिवार कठै होस्को मोलनाखिङ झन सांगीतिक जीवाकाङ होस्को सक्रिय छानके लसा पोखरा लेनाङ न होस्को काठमाडौँ नुनाखिङ होस्को जीवाकाङ पहिलो लिङ तिमीबाट धेरै टाढा भएपछि रेकर्ड जातके सफल छाना किशोर कुमार र नारायण गोपालौ लिङ लिङमु सांगीतिक यात्रा सुरु जात छ लिङ्ग्या अरूण थापा मगरे विनोद गौचनौ शब्द अरूण थापा मगरौ न संगीताङ जति माया लाए पनि जति कसम खाए पनि लिङ लिङ्गा यसै लिङै अरूण थापाके सर्वाधिक उचायङ टाहाका होस्को के संगीतौ ज्ञान ल्या लय धुन ताल तम्यौ अनुभव र ल्या हिचेडेनाङ होस्कै दार्जिलिङौ प्रसिद्ध संगीतकार दिव्य खालिन काठा संगीत कलास र लाचल्या सन् 1996 अप्रेल महिनाङ शंकरदेव क्याम्पस अघेर लाफा भवनाङ अरूण थापा मगरौ लिङुङ संग्रह अरूण आर्मिनुङ एल्बमौ विमोचन मासबार ल्या बैरागी काइला प्रमुख अतिथि ल्या मासबार सुरु छान् के परिचय समय भन्दा निसोम घटा नुनिङसम्म अरूण थापा अत्तो पत्तो माल्या नुनिङ होस्को बिना न अरूण आर्मिनो एल्बम विमोचन जाके पसा कारण होसी बखटाङ होस्कुङ परिवार काठा लोस छान्मु अन्तै मुके जाटुला र होस्को मुच ठकनाङ फोन र माल्या फेरि होसी बखटाङ मोबाइलो जमाना र माल्या मिपिनी पल्ट समाचार प्रकाशन छाना कि अरूण थापा लागु पदार्थ दुर्व्यसनी सिलसिलाङ प्रहरीद्वारा गिरफ्तार छान्छ ल्याउँछ अरूण इरिन्छ पर्करङ ढनिङ फेरि घोचिस्मु भेट्ने होस्को के पहिलो प्रेमाङ असफल छाना र वैवाहिक जीवनाङ र असफल लेन्जा घोषित छाना हटिङ होस्कुङ मास्टर बिजा हटिङ होस्कुङ मास्टर मिजा करुणा थापा फुन्नासिङ महाजै होस्को के डास्मु नुहा हटिङ होस्को लागु पदार्थ दुर्व्यवसनी टढिन्छ मास्टे छ दलदलाङ पसलिसा अरूण थापो जीवाकाङ जति पनि लाफाको प्रेमिकाको मास्टर लाफाको कुसेर पनि सहयोगी माडाङ चिसा मार्च कुराङ र मिमा राङ्खियो के अरूण थापा झ्यालखानाङ कुसै र मेकुङ परिवारजनको
डुके महन्नाङ र भित्रिक नमुनाखिङ लिङसेटा केजा दिनाङ र मख पस्ममौला अरुण थापा मगरौ जीवाकाङ अन्तिम अन्तिम चरणाङ भोजको कथा खाच युवा संगीतकार आनन्द रायो अनुसार अरुण थापा सारै न छानाखिङ बेङकाङ जागिरे अरुण थापौ बहिनी नानीके अरुण डाजे टाम्मा सेन छानी अस्पताल आल्के पसा परिवारङ भर्मीको रामुयानी न देनाङ र परिवारे बेवास्त जाटाटा पट्टो लागि सेसे चलिङ लिङके रेन्झाकुङ प्रेमौ ढुकढुकियो लिङ लिङके अरुण थापा हिके मे कोलाका छाना हिके प्रेमिका विहीन छानके पसा डेच कुरा छ अचम्मङ कुरा नलेटनी श्रोता लाफाको अरुण थापो इम झम्सी खेलाङ टेलिफोन जडान जात छ पहिलो इम ल्या अरुण थापो इम भुसी एरियाङ न हुलाको बक्स चेलोक छ पहिलो इम ल्या 2030 साल भन्दा अघेर प्राइभेट गाडी राजा र राणाकुङ परिवारै बाहेक अरू परिवारै केटुला देहाङ अरुण थापो परिवारै न केटुला होडिन्छ सम्पन्न परिवारङ जन्मलाच अरुण थापा जीवाकुङ अन्तिम अन्तिम चरणाङ बाग बजार स्थित खसीचोको यात्री गेस्ट हाउसङ असह्य छान्मु फुटमु मुके पसा होसको अझै 10-12 दिन बढी जीवामु लिङ रेकर्ड जाके ढोको ल्या तर 2056 साल साउन 5 गते न होसको इसै भिन्टा डास्म नुके पसा छिनिङ वर्षै पिच्छे साउन 5 गते गायक स्वर्गीय अरुण थापा स्मृति दिवस काठमाडौँ भक्तपुर पोखरा झापा लगायत ठकनाङ भव्य काठा मन्दीले तर होसी बखटाङ यात्री गेस्ट हाउसङ ना जीवाके मनले नाके बचडिनी डेमुराप मुमुनाङ होस्कुङ वरिपरि 5-6 जना शुभचिन्तकको बाहेक अर्कुसेर माल्या गायक अरुण थापा मगरौ जीवाके प्रस्तुत जाटनाङ जाटनाङ अब चाहिनी का लिङके स्थानीयके समय छान श्रोता लाफाको यसै लिङ र अरुण थापा मगरै न लिङ चाहिँ लिङ्गाले लिसरा लेच फिलिमाङ आबद्ध लेच लिङ चेनाखिङ कालको रमाइलो जाति है त

श्रोता लाफाको गायक स्वर्गीय अरूण थापा स्मृति परिवारे झम्ची खेलाङ होस्कुङ शालिक निर्माण जाचले गायक अरूण थापा स्मृति परिवारे अझै र होस्कुङ बारेङ अध्ययन अनुसन्धान जातमनले होस्कुङ हिङको अझै र रेडियो नेपाल लगायत अन्य रेकर्डिङ स्टुडियो काङ बैरी खोके बाँकीले चलिङको र लेकी रेमु अझै र अध्ययन अनुसन्धान जातमनले अरूण थापा मगरो बारेङ पुस्तक र प्रकाशन छानमनले डिहाङ निस्फेरी सम्मान अरूण थापा जीवाकाङ आधारित फिल्म खास्के देच ल्याएर पनि रद्द छानमनुहा अझै पनि फिल्म खास्के जुङकुट जातमनले यसै काजुसो उद्देश्य चैनी युवा पुस्तके अरूण थापा शिशे च गुणको लाचै नुनी तर होस्को लख मासे च कुलर तङ फसाडी स्मु होडिन्छ दुखद अन्त्य कुच्यो र नाछाने देच आले डेमु गायक स्वर्गीय अरूण थापा स्मृति परिवारै हुँदा श्रोता लाफाको नाको कठ मुनाखिङ गायक अरूण थापा मगरो बारेङ ढलिङ कुराकानीको जाचै भुस्कुङ सुमधुर सोराङ आबद्ध लिङको चेमु मुके ढलिङ मन लेनाङ लेनाङ र कानुङ ढुटो मास बार्के भाकमुया च समय अवधि र डुम्के नपा अर्को साता फेरि काट मिनम छिरिङखला लानाखिङ अवश्य पनि नाकुङ समक्ष उपस्थित छानके बाचा सहित मासबार खास्के डुस्मैया च सहकर्मी लाफाके मिगिनिङ हुँदा आभार प्रकट जातले नेपाल आदिवासी जनजाति महासंघ हटिङ कानुङ मासबार प्रायोजक पीआर कल्चर एण्ड फेसन हाउसके र ढलिङ ढलिङ धन्यवाद चाडबार खेरेप खेरेप रामुनले च बखटाङ नाकोके चहस हरेक प्रकार बढिनको पीआर कल्चर एण्ड फेसन हाउस नाकिङ रोजडीमु रोजडीमु नाकै लोके हुक्ले निच जानकारी सहित चही सम्मान कानुङ मास बारके धैर्य त काठा सेमो मुच श्रोता लाफाको केर धन्यवाद या चाहिँ छिन्यु मासबार नाकोके कुटा लसा नाकोके छिन्यु मासबार कुञ्च लसा आञ्चन सल्लाह सुझाव या के मामेक निहाई मै छिन्यु मासबाराङ अरूण थापा मगरौ सोराङ आबद्धले च लिङ्गको मात्रै प्रस्तुत जातके जुङकुट जाटा र छिन्यु मासबाराङ अरूण थापा मगरौ मगर ढुटाङ रेकर्ड सान्च काठ मात्रै लिङ प्रस्तुत जाटा हिकेदेनाङ हुस्कै जीवाकाङ काठ मात्रै मगर ढुटौ लिङ रेकर्ड जात चल्या छिन्यु मासबार सञ्चालन जाच क्रमाङ भूलचुक छान्चल्या देखुन माफियानीले चाहिँ घामा सेबराग सविता झेडी मगर फेरि पनि काटसेहे छ लिङ दास चाहिँ छिन्यु मासबार इलाङ न डुम्छ जानकारी हाले नाको भने सेमुन जाटनी रेडियो ढोर बराही काठ भोङ सोम दशमलव के मेगा हर्ज अन्तर मनौ आवाज जिलौ झोरले

0: अनाधिकृत रूपमा रासायनिक मल बिक्री वितरण नगर्नु हुन अनुरोध। सुक्ला गण्डकी नगरपालिका क्षेत्रभित्र अनाधिकृत रूपमा आफू खुशी मूल्य राखेर रासायनिक मलको बिक्री वितरण भइरहेको जनगुनासो प्राप्त भएको हुँदा यस्ता अवैध कार्य नगर्नु हुन व्यवसायीहरूमा हार्दिक अनुरोध गरिन्छ। साथै नगरपालिकाबाट रासायनिक मल बिक्रीका लागि इजाजत प्राप्त सहकारी संस्था फर्म र एग्रोभेटबाट तोकिएको मूल्यमा मात्रै अनिवार्य बिल लिएर खरिद बिक्री गर्नुहुन विक्रेता र किसानहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। कोही कसैले तोकिएको मूल्य भन्दा बढी वा अनाधिकृत रूपमा बिक्री गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने जानकारी गराइन्छ। रासायनिक मल बिक्रीका लागि नगरपालिकाबाट तोकिएको मूल्य सूची युरिया प्रति केजी रु 22 देखि 23 सम्म, डीएपी रु 49 देखि 50 सम्म र पोटास रु 38 देखि रु 39 सम्म। अनुरोधक कृषि विकास शाखा सुक्ला गण्डकी नगरपालिका तनहुँ।
1: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
2: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
1: ओके, ल डन।
2: हजुर, सिग्देल अफसेट प्रेस, सुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
1: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9855-28543 र 9847-00787।
3: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने,
4: के भए दाई, पैसा भएपछि नि के को तनाव हो र?
3: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
5: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको छापा हार्डवेयर सप्लायर्समा जानुस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाटा, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, सुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 9856-78302 र 9864-78302।
6: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
7: ए दाई, पनि घरै हुनुहुँदो रहेछ त।
8: खै, ल्याउन त कहाँबाट ल्याए कुन्नी कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
9: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ। छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
6: ए हो र, हस् दाई, म आजै जान्छु।
0: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा बोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
10: हाइजेनिक राज प्राली, सुक्ला गण्डकी 8, सफल एकले टोल, गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9856-62891।
11: टिकुनी माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
12: यदि किने हुन्न र, तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
11: हो र, कहाँ छ र त्यस्तो?
12: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
0: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी, टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
13: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
0: कालिका फेन्सी स्टोर्स, सुक्ला गण्डकी 4, दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
13: प्रोप्राइटर नवीन श्रेष्ठ, सम्पर्क 9556-62028 र 9901-79716-16।
0: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
14: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर।
0: अब दुले गौड़ा स्थित महर्षि आयुर्वेद फर्मा में आयुर्वेद डाक्टर विवस बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धति विभिन्न रोग सफल उपचार
14: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू
0: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुची पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
14: फाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
0: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
14: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
0: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
14: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्बरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
0: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
14: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दाँत जस्ता दीर्घ रोगको सफल उपचार
0: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमार स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ
15: पसल सरेको सूचना शुक्ला गण्डकी चार दुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ प्रोपाइटर मिन बहादुर सुनार 9825359122 9008 र 9460769246
16: तपाईँ घर बनाउँदै हुनुहुन्छ अब एक पटक सोच्नुहोस् प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्
17: हजुर टेबल भर्यान स्लोप ढलान आँगन घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ
16: सुलभ मूल्य वर्षौं वर्ष टिकाउ दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि
18: संसार ढुङ्गा कटिङ उद्योग शुक्ला गण्डकी दुई काछे पानी तनहु प्रोपाइटर रमेश भुजेल फोन 9856-32475 र 9801-32475
19: अफिसबाट अमित सरको फोन
20: खर्चमा पछि कलमा गर्छु ओहो सरी भगवान आज पनि ढिला भयो
21: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु आफ्नो सबै अलमल भनेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु
22: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन
23: आधिकारिक विक्रेता थापा सप्लायर्स शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9856-20279
24: 103.8 अन्तर्मनको आवाज
25: स्टुडियो साइन
26: अहिले बिहानको 10 बज्यो
27: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301
28: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार
29: धोरबाराही हाइलाइट्सको साथमा
0: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
29: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841-49304
0: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको बिहान 10 बजेको ढोरबाराही हेडलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। तपाईँ हामीलाई इन्टरनेट अनलाइनमा www.radiodhorbarahi.com.np र हाम्रो पात्रो मोबाइल एप मार्फत पनि विश्वभर एकसाथ सुन्न सक्नुहुनेछ। ढोरबाराही हेडलाइट्समा अब समाचारहरू सुन्नुहोस्। नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगा

र उद्धार राहत र पुनर्स्थापनाको विषयमा आह्वान गरेको सर्वदलीय बैठक शुरू भएको छ। बैठक सिंहदरबार स्थित रासोपा संसदीय दलको कार्यालयमा जारी छ। बैठकमा नेपाली कंग्रेसका सभापति गगन थापा, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका महासचिव शंकर पोखरेल, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, लोसपाका अध्यक्ष महन्त ठाकुर, जसपाका अध्यक्ष उपेन्द्र यादव लगायतका दलका नेताहरू सहभागी रहेका छन्। बैठकमा भोटेकोशी बाढ़ीबाट भएको मानवीय तथा भौतिक क्षतिको समीक्षा गर्दै त्यसको खोजी र उद्धार, प्रभावितलाई राहत उपलब्ध गराउने तथा बाढ़ी प्रभावित क्षेत्रको पुनर्स्थापनाको विषयमा छलफल भइरहेको छ। बाढ़ीबाट प्रभावित क्षेत्रमा तत्कालीन उद्धार र राहतसँगै दीर्घकालीन पुनर्स्थापनाका लागि राजनैतिक दलहरूबीच आवश्यक समन्वय र सहकार्य गर्ने उद्देश्यले बैठक आयोजना गरिएको रासोपाले जनाएको छ। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीका कारणले अहिलेसम्म 162 जनाको ज्यान गएको पुष्टि भएको छ। प्रहरीले दिएको पछिल्लो जानकारी अनुसार रसुवामा 2, नुवाकोटमा 12, धादिङमा 27, चितवनमा 64, गोर्खामा 20, तनहुँमा 9 र नवलपरासीमा 28 जनाको शव फेला परेको छ। बाढ़ीका कारणले विभिन्न अस्पतालहरूमा 41 जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ। बाढ़ीकै कारणले झण्डै 1000 जना सम्पर्कविहीन रहेका छन्। बाढ़ीमा सेनाका 44, नेपाल प्रहरीका 28 र सशस्त्र प्रहरीका 13 जना कर्मचारी सम्पर्कविहीन रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। यस्तै विभिन्न जलविद्युत आयोजनाका 106 कर्मचारी, भन्सार र अध्यागमन कार्यालयका 19 जना कर्मचारी, स्वदेशी तथा विदेशी पर्यटक गरी 484 जना सम्पर्कविहीन रहेका छन्। व्यक्तिगत रूपमा गोसाईकुण्डा तथा रसुवा र नुवाकोट क्षेत्र घुम्न गएका पनि सम्पर्कविहीन बनेका छन्। रसुवा र नुवाकोटका स्थानीय बासिन्दा, गाड़ीका चालक, सहचालक, यात्रु र व्यापारी, निजी कम्पनीका कर्मचारी पनि सम्पर्कमा छैनन्। टेलिफोन सेवा अवरूद्ध भएकाले पनि धेरैजनाको अवस्था थाहा हुन सकेको छैन। परिवार, आफन्त र साथीभाइहरूले सम्पर्कविहीन भएका आफ्ना मान्छेको खोजी गरिदिन सरकारलाई आग्रह गरेका छन्। रसुवाको बाढ़ीले बगाएको शव चितवनको नदी किनारमा भेटिने क्रम बढ़न थालेको छ। चितवन प्रशासनका अनुसार आज बिहान 8 बजेसम्मको विवरणमा 67 जनाको शव फेला परेको छ। चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले छिनछिनमा नै शव भेटिन थालेको जानकारी दिनुभयो। उहाँका अनुसार शवको पहिचान गर्न पनि कठिन जस्तो देखिएको छ। प्रशासनले हेल्प डेस्कको व्यवस्था गरेर आफन्तको पहिचान गर्न आउन आह्वान गर्ने तयारी पनि गरेको उहाँले जानकारी दिनुभयो। चितवनका अस्पतालहरूमा एकै 50 शबभन्दा बढ़ी व्यवस्थापन गर्न सकिने अवस्था पनि नभएकाले शब व्यवस्थापनमा समेत चुनौती भएको प्रशासनले जनाएको छ। यस्तै प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार शब व्यवस्थापनको वैकल्पिक स्थानको समेत व्यवस्थापन गर्नुपर्ने अवस्था आएको छ। उहाँले एउटा खाली सरकारी घरलाई व्यवस्थापन गरेर शव राख्ने तयारी भइरहेको जानकारी दिनुभयो। रसुवाको भोटेकोशी बाढ़ीका कारण सम्पर्कविहीन भएका तनहुका जिल्लावासीहरूको खोजी तथा अवस्थाबारे बुझ्न कार्य भइरहेको जिल्ला प्रशासन कार्यालय तनहुले जनाएको छ। परिवार तथा आफन्तबाट प्राप्त जानकारी अनुसार व्यवसाय तथा रोजगारीको सिलसिलामा रसुवा पुगेका 7 तनहुवासी हालसम्म सम्पर्कमा नरहेको खबर प्राप्त भएको प्रमुख जिल्लाधिकारी शिवलाल तिवारीले जानकारी दिनुभयो। सम्पर्कविहीन हुनेमा भानु नगरपालिका 1 संजीव गुरूङ रहनु भएको छ। उहाँ 3 सहित व्यवसायको सिलसिलामा टिमुरेतर्फ गएको बुझिएको छ। उहाँसँगै उहाँका अन्य 2 सिन्धुपाल्चोक जिल्लामा रहेको प्रारम्भिक जानकारी प्राप्त भएको तिवारीले बताउनु भएको छ। त्यस्तै आमुखैरनी गाउँपालिका 3 प्रेम सेढाई भन्सार कर्मचारी रहेको बताइएको छ। उहाँ पनि सम्पर्कविहीन रहनु भएको छ। रसुवा हाइड्रो पावरमा काम गर्ने रिसिङ गाउँपालिका 7 धनबहादुर आले पनि सम्पर्कविहीन रहनु भएको छ। यसैबीच गोसाईकुण्डको तीर्थयात्रामा गएका भीमान नगरपालिका 6 नारायण मरासिनी, बालकृष्ण पोखरेल, सन्देश पोखरेल र गणेश उप्रेती भन्ने सकुशल गोसाईकुण्डमा पुगेको जानकारी भर्खरै प्राप्त भएको छ। उहाँहरू परिवारको सम्पर्कमा रहेको उहाँको पारिवारिक स्रोतले रेडियो ढोरबाराहीलाई जानकारी दिएको छ। यस्तै तिवारीले रसुवा, नुवाकोट, धादिङ लगायतका बाढ़ी तथा पहिरो प्रभावित क्षेत्र र आसपासमा पुगेका तनहु जिल्लावासी मध्ये हालसम्म परिवार तथा आफन्तको सम्पर्कमा नरहेका व्यक्तिबारे तत्काल जानकारी गराउन आग्रह गरेका छन्। उहाँले सम्पर्कविहीन व्यक्तिको खोजी र उद्धारमा सहजीकरणका लागि जिल्ला प्रशासन कार्यालय, नजिकको प्रहरी कार्यालय र संचार माध्यम मार्फत तत्काल खबर गर्न समेत अनुरोध गरेका छन्। यस्तै प्रमुख जिल्ला अधिकारी तिवारीले विपदको यस कठिन अवस्थामा सबैले आफ्नो भूमिका र जिम्मेवारी अनुसार खोजी, उद्धार र राहत कार्यमा सहयोग गर्न समेत आग्रह गर्नुभयो।
बाढ़ी र पहिरोबाट प्रभावित क्षेत्रमा

0: दार राहत राहत वितरण र अवरूद्ध सड़क पुनसंचालनको काम तीव्र बनाउन सरकारले एकीकृत डिजिटल प्रणाली सेतु ऱ्यापिड संचालनमा ल्याएको छ। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सड़क विभागको संयुक्त पहलमा यो पोर्टल तथा मोबाइल एप तयार पारिएको हो। यो प्रणालीले उद्धारकर्मी कमाण्ड सेन्टर र मैदानमा खटिएका गाड़ी र अपरेटरलाई एउटै लाइभ नक्सामा जोड्ने वेबसाइटमा उल्लेख गरिएको छ। सेतु ऱ्यापिड प्रणालीमा उद्धार र राहत सामग्रीको माग गर्ने सुविधा पनि रहेको छ। प्रणालीमा आएको यस्तो माग सिधै केन्द्रीय तथा प्रादेशिक कमाण्ड सेन्टरको स्क्रीनमा पुग्ने र त्यसको आधारमा नजिकै रहेको हेभी इक्विपमेन्ट तथा एम्बुलेन्सलाई तत्काल घटनास्थलतर्फ तैनात गराउन सकिने सरकारले जनाएको छ। भदौको 10 गते आएको बाढ़ीबाट 580 पर्यटक सम्पर्कविहीन भएका छन्। सम्पर्कविहीन भएका पर्यटकमा नेपाली 113 जना छन् भने विदेशी 466 जना रहेका छन्। कुल सम्पर्कविहीन हुनेहरूको संख्या 826 जना पुगेको छ। प्रहरीका 28 जना, सेनाका 44, सशस्त्र प्रहरीका 13 जना छन्। हालसम्म 165 जनाको मृत्यु भएको पुष्टि भएको छ भने घाइतेको संख्या 73 पुगेको छ। त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत संचालन भइरहेको स्नातकोत्तर तहको विभिन्न कार्यक्रमको नियमित परीक्षा स्थगित भएको छ। व्यवस्थापन संकाय डीनको कार्यालयले आज जारी गरेको सूचना अनुसार एमबीएस, एमपीए, एमबीए एफ, एमबीए सीएल, एमबीए एमएमबीए, एमएचएम, एमटीटीएम, एमएटीएस कार्यक्रम अन्तर्गत आजको लागि निर्धारण गरिएको सबै परीक्षा स्थगित भएको हो। बाढ़ीका कारणले उत्पन्न असहज तथा प्रतिकूल परिस्थितिलाई ध्यानमा राखेर सम्बन्धित परीक्षा स्थगित गरिएको व्यवस्थापन संकायले जनाएको छ। स्थगित परीक्षाको नयाँ मिति तथा तालिका यथाशीघ्र प्रकाशन गरिने सूचनामा उल्लेख गरिएको छ। यसअगाडि त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायको नुवाकोटको त्रिभुवन त्रिशुली बहुमुखी क्याम्पस परीक्षा केन्द्रमा आजको लागि तय भएको एमबी यस अन्तर्गत व्यवस्थापन 522 अन्तर्राष्ट्रिय व्यवसाय विषयको परीक्षा पनि प्राकृतिक विपत्तिका कारणले स्थगित भएको छ। रसुवाको भोटेकोशीको नदीमा आएको बाढ़ीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाका 8 वटा ट्रक मार्फत झण्डै 8 टन आठ टन राहत सामग्री पठाइएको छ। सेनाको गाड़ी हिजो राति नै प्रभावित क्षेत्रतर्फ पठाइएको हो। प्रभावित क्षेत्रमा पठाइएका सामग्रीमा 500 थान मच्छरदानी, 1000 थान बालबालिका डिग्निटी किट, 220 थान स्लिपिङ ब्याग, 500 थान कम्बल, 10 थान प्लास्टिक सिट, 100 थान त्रिपाल, 500 थान सोलर बत्ती, 500 थान सोलर बत्तीका प्लेट र 30 केभीए क्षमताको 1 थान जेनेरेटर पनि पठाइएको छ। बाढ़ी प्रभावित नागरिकलाई तत्काल राहत तथा मानवीय सहायता उपलब्ध गराउने उद्देश्यले आवश्यक सामग्री नेपाली सेनाको ट्रक मार्फत राति नै प्रभावित क्षेत्रतर्फ पठाइएको हो। सरकारले बाढ़ी प्रभावित क्षेत्रमा उद्धार राहत र पुनर्स्थापनाको कामलाई तीव्रता दिएको जनाएको छ। यसैबीच रसुवा भोटेकुसी बाढ़ी पीड़ितका लागि भारत सरकारले पठाएको 10 टन राहत सामग्री नेपाल आइपुगेको छ। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल गणेशलाई राहत सामग्री हस्तान्तरण गर्नुभएको छ। रेडक्रस तथा रेड क्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासंघ आईएफआरसीले तिब्बतबाट आएको बाढ़ीसँगै भोटेकोशी नदीसहित त्रिशुली नदीमा आएको भीषण बाढ़ी प्रभावितको खोज उद्धार पुनर्स्थापनाका लागि तत्काल 18 करोड़ 96 लाख 22 हजार सहयोग गर्ने घोषणा गरेको छ। रेडक्रसको स्वयंसेवक आपतकालीन प्रतिकार्य टोली मार्फत सक्रिय भएर प्रभावित क्षेत्रमा तत्काल खोजी उद्धार र राहत वितरणको कार्यलाई जुटिसकेको जनाउँदै आईएफआरसीले विपद प्रतिकार्यमा निरन्तर जुट्न आग्रह समेत गरेको छ। आईएफआरसीका महासचिव जगन चापागाईले भोटेकुसी बाढ़ीको विपद प्रतिकार्यलाई सुदृढ़ बनाउँदै तत्काल मानवीय सहायता पुर्याउन आर्थिक सहयोग प्रदान गरिएको जानकारी दिनुभयो। नेपाल पत्रकार महासंघ तनहुँ शाखाले स्थापित गरेका दुईवटा पत्रकारिता पुरस्कारका लागि व्यक्ति छनौट गरिएको छ। शाखाका अध्यक्ष धनपति अधिकारीको अध्यक्षतामा बुधबार हिजो सम्पन्न भएको कार्यसमितिको बैठकले दमौली निवासी भाग्यशाली ढुंगानाद्वारा स्थापित टीकानिधि ढुंगाना स्मृति व्यास पराशर पत्रकारिता पुरस्कारबाट शाखाका संस्थापक अध्यक्ष अग्रज पत्रकार विश्वबन्धु भण्डारी र पूर्व सांसद कृष्ण कुमार श्रेष्ठद्वारा स्थापित भरलेली केवल बहादुर स्मृति पत्रकारिता पुरस्कार पूर्व उपाध्यक्ष शंकर राज नहरकीलाई प्रदान गर्ने निर्णय भएको जनाइएको छ। उक्त पुरस्कार उपयुक्त समय पारेर विशेष कार्यक्रमका बीचमा प्रदान गरिने शाखाका सचिव कृष्ण नेपानेले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। सामाजिक सञ्जाल कम्पनी मेटाले फेसबुक र इन्स्टाग्रामले बालबालिकालाई हानि पुर्याएको आरोपसहित मुद्दा टुंग्याउन अमेरिकाका 48 राज्य र डिस्ट्रिक्ट अफ कोलम्बिया तथा 3 अमेरिकी क्षेत्रसँग झण्डै 18 अर्ब अमेरिकी डलर अर्थात करिब 27.5 खर्ब रूपियाँ बराबरको सम्झौता गरेको छ। अदालतमा मुद्दाको सुनवाई चलिरहेका बेला मेटा र सम्बन्धित राज्यहरू बीचमा सम्झौता भएको हो। सम्झौतामा मेटाले आफूले कुनै गल्ती गरेको स्वीकार भने गरेको छैन। बीबीसीका अनुसार क्यालिफोर्नियाका न्यायाधीश एभोन गुन्जा लेज रोजर्सले हिजो सम्झौतालाई स्वीकृति दिनुभएको हो। बाल सुरक्षा सम्बन्धी मुद्दामा मेटाले स्वीकार गरेको यो अहिलेसम्मकै ठूलो रकम भएको खबरमा उल्लेख छ। मेटाका अनुसार सम्झौता अन्तर्गतको रकम 10 वर्ष अवधिमा वार्षिक किस्तामा तिरिने समेत जनाइएको छ। सम्झौता अनुसार मेटाले किशोर किशोरीको सामाजिक सञ्जाल प्रयोगलाई सुरक्षित बनाउन फेसबुक र इन्स्टाग्राममा विभिन्न नयाँ व्यवस्था समेत लागू गर्नुपर्नेछ। मध्य रातदेखि बिहान 6 बजेसम्म नाइट मोड स्वत सक्रिय हुनेछ। यस्तै विद्यालय समयमा बिहान 8 बजेदेखि दिउँसो 3 बजेसम्म सूचनाहरू म्युट हुने स्कूल मोड पनि लागू गरिने जनाइएको छ। अब खेल समाचार। कप्तान कुशल भुर्तेलको अलराउण्डर प्रदर्शनमा नेपालीले अस्ट्रेलियामा चलिरहेको टप एन टी ट्वेन्टी श्रृंखलामा लगातार 2 जित दर्ता गरेको छ। नेपालले हिजो अस्ट्रेलियन क्यापिटल टेरिटोरी एसीटीलाई 4 विकेटले पराजित गरेको छ। डार्विनको मरार क्रिकेट मैदानमा एसीटीले दिएको 141 रनको लक्ष्य नेपालले 4 बल बाँकी रहँदा 6 विकेट गुमाएर पूरा गरेको हो। नेपालका कुशलले सर्वाधिक 61 रनको योगदान दिनुभयो। उहाँले 47 बलमा 5 चौका र 1 छक्का प्रहार गर्नुभएको छ। यस्तै गरी पवन सराफले अभिजित 29, मयन यादवले 21 र लोकेश बमले 12 रन बनाउनु भएको छ। एसीटीका जेक के ओगले 3 र जित मेहताले 2 विकेट लिनुभएको छ। त्यसअगाडि टस हारेर ब्याटिङको निम्ति पाएको एसीटीले निर्धारित विश्व ओभरमा 9 विकेट गुमाएर 140 रनको योगफल तयार पारेको छ। अब अन्तिममा मौसम सम्बन्धी जानकारी। गैराती देशका विभिन्न ठाउँमा मध्यमदेखि ठूलो वर्षा भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो 6 घण्टामा कैलालीमा सबैभन्दा बढ़ी 67.4 मिलिमिटर वर्षा भएको छ। अन्य क्षेत्रको तुलनामा मध्य प्रदेशमा भने वर्षा कम भएको छ। पूर्वी क्षेत्रको तुलनामा मध्य नेपालदेखि पश्चिमी क्षेत्रमा बढ़ी वर्षा भएको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभाग, बागमती र गण्डकी प्रदेशको हिमाली भूभाग र लुम्बिनी प्रदेशको पहाड़ी र तराई भूभागका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। विविध खबरहरू सँगसँगै बिहान 10 बजेको ढोरबाराही हाइलाइट साझोको लागि सकिएको छ। 2 बजे हामी थप विवरण सहितका समाचारहरू लिएर फेरि उपस्थित हुनेछौं। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो धोरबाराही 103.8 MHz सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahiefm@gmail.com इमेल गर्नुहोस्।
2: एक सय 103.8 अन्तर्मनको आवाज। ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
3: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र,
2: यही युनाइटेड सप्लायर्समा छँदैछ नि।
3: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
2: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
4: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट, पाइन्ट, स्कूल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
5: सम्पर्क युनाइटेड सप्लायर्स, धुलेगौडा हेल्प पोस्ट चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 0564140008।

0: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
1: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ।
0: अहिले हतार छ, पछि आउँदै गरौलाई।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याग र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
4: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक, यस दुलेगौडा पोलिक्लिनिकमा यही भाद्र 13 गते दोस्रो शनिबार
5: वरिष्ठ स्नायु तथा मनोरोग विशेषज्ञ प्राध्यापक डाक्टर जयबहादुर खत्री,
6: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर विद्याभूषण ताम्राकार,
7: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
8: वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सुशील कार्की,
9: वरिष्ठ नाक कान घाँटी र गलगाड रोग विशेषज्ञ डाक्टर आशिष घिमिरे,
10: वरिष्ठ भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य, बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउँदै हुनुहुन्छ। समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
4: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
10: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
4: थप जानकारीका लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 065414129, मोबाइल 9956031053।
11: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर,
12: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
4: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन, आगामी भाद्र 13 गते दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा आउँदै हुनुहुन्छ।
12: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध।
11: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा, फोन 065414233, मोबाइल 9968861887।
13: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
14: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
13: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
14: ए होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
13: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनीटार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
4: होटल फ्यामिली एन्ड लज, खैरिनीटार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9856324020, 9801454674 र 9864023420।
10: हार्दिक निमन्त्रणा यस कमलाघाट शब्दहन गृह व्यवस्थापन उपभोक्ता समितिको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन यही भदौ 14 गते आइतबार आयोजना गरिएको हुँदा सो सभामा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। समय बिहान 10:30 बजे, स्थान राधाकृष्ण मन्दिर, शुक्ला गण्डकी 4, पुलचोक, तनहुँ। अनुरोध कमलाघाट शब्दहन गृह व्यवस्थापन उपभोक्ता समिति, शुक्ला गण्डकी 4, पुलचोक, तनहुँ।
15: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर।
16: अब दुलेगौड़ा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
15: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू,
16: पेट सम्बन्धित समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
15: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
16: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
15: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
16: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
15: नसा तथा वात सम्बन्धी रोगहरू, ढाड कम्मरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
16: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
15: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
16: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौड़ा, पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौड़ा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
17: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
18: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
17: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
18: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
16: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
19: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
16: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9468883522।
20: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
21: म्याडम, धुम्रपान भनेको के हो?
20: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्, ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
21: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
20: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
21: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
20: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहै नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
16: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
22: तीजका गीत, संस्कृति र पहिचान, हाम्रो शान, हाम्रो अभियान।
16: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083।
22: मिति यही भाद्र 29 गते। स्थान खैरिनी 4 बजार।
16: तीज गीत तर्फ प्रथम पुरस्कार रु 25,000,
22: द्वितीय पुरस्कार रु 15,000,
16: तृतीय पुरस्कार रु 10,000,
22: सान्त्वना पुरस्कार रु 5,000।
16: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 7,500,
22: द्वितीय पुरस्कार 5,000
16: र तृतीय पुरस्कार रु 3,000। आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ, वडा व्यवस्थापन समिति 6 र 7।
22: सह आयोजक शुक्लागंजगी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय।
0: सम्पर्क कार्यक्रम संयोजक मंजु तिमिल सिन्हा 98560-31937,
22: सुरेन्द्र श्रेष्ठ 98560-36136,
0: रविन्द्र राज पौडेल 98560-62888।
1: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त छन् कहाँ होला?
2: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साठ फेर मर्मत सबै गरिन्छ नि।
1: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल ढलोट आल्मुनियम सिलोट चरेस किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान गृहस्थी होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग प्रोप्राइटर सूर्यबहादुर बानिया संगम बानिया। फोन 065414142, 98560-23128, 98462-14726।
2: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
23: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
1: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
24: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
23: ए त्यसो भए युवर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरे पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
1: हामी कहाँ गुरुङ मगर नेवार छेत्री तामाङ ठकुरी भुजेल जात जातिको ड्रेस युके स्वेटर ब्याग तथा पर्स मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी सल कोरियन टी सर्ट कम्मर बन्धक दौरा सुरुवाल खुकुरी टोपी लगायत परम्परागत जातीय गर गहनाहरू शिरबन्दी शिरफूल टिकमाला ढुम्री यार्लिङ मारवाडी पाटेसुन बुलाकी लाहुरे फुली जन्तर चन्द्रमा नौगेडी असर्फी कण्ठमाला मुगामाला हमिलमाला न्यापुसिक जापुसिक तायोमाला लुसवाङ माकसी कल्ली बिरमली आँसी खुर्पेटो सुर्खे थैली डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालाचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजोडा झुम्का सिक्री लकेट माइली तिलहरी छड्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
23: सम्पर्क युवर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप मुक्तिनाथ बैङ्कको एक घर माथि दुलेगौडा प्रोपाइटर आर्यन कुमार श्रेष्ठ मोबाइल 98241-84264 र 98141-53305।
25: दिस इज रेडियो ढोर बाराही 103.8 MHz
26: 103.8 MHz प्रेजेंट एवरीडे 10:30 AM to 12 PM
27: इट्स टाइम फॉर कॉलिंग टाइम
26: ओनली ऑन रेडियो ढोर बाराही।

हेलो, गुड मर्निङ दर्शन, नमस्कार अनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई प्रोग्राम कलिङ टाइममा, जसले तिमीलाई सुन्दै हुनुहुन्छ रेडियो ठोरबालाही 103.8 मेगाहर्ज सन्तरमनका आवाज, साथ इन्टरनेट अनलाइन मार्फत पनि तपाईँ हामीलाई www.radiodorbarahi.com.np लगइन गरेर पनि विश्वभरिक साथ सुनेर साथ दिन सक्नुहुन्छ। र प्रोग्राम कलिङ टाइम लिएर सदा चाहिँ आज पनि तपाईँको साथमा उपस्थित भइसकेको छु। म कार्यक्रम प्रस्तुता अनु मल्ल रहन्छको 12 बजेको समयसम्म र फरकबार फरक श्रृङ्खलाको साथमा आउँदै गर्दा आज बिहिबारको एपिसोडमा रहेर चाहिँ हामी श्रोता साथीको प्रतिभालाई पनि कार्यक्रममा स्थान दिनेछौ। 94142000 बाटो भएर हामीसँग जोडिँदै गर्नुहोला। अहिलेको लागि कार्यक्रमको शुरूआत चाहिँ गरिहालौ हेमन्त शर्माको आवाजमा सजिएको माया त यस्तो होस् भन्ने सुमधुर गीत रहेको छ, स्वीकार्नुहोला है त।

0: हजुरमाया त यस्तो होस्। हेमन्त शर्माको आवाजमा सोधेको यो मिठो गीतबाट कार्यक्रमको शुरूआत गरिसकेको छु र सुन्दै हुनुहुन्छ प्रोग्राम रहेको छ कलिङ टाइम। अनि फरक बार फरक श्रृंखलाको साथमा हुँदै गर्दा आजकै एपिसोडमा रहेर चाहिँ हामी श्रोता साथीको प्रतिभालाई कार्यक्रममा स्थान दिनेछौ। 0625 4142 00 00 को बाटो भएर आफ्नो प्रतिभा राख्न सक्नुहुन्छ भने साथमा साथीभाइलाई सम्झना सन्देश पनि राख्न सक्नुहुन्छ। र अहिले भने कोही साथी हुनुहुन्छ लाइनमा। हेलो, नमस्ते हजुर।
1: हेलो दर्शन, नमस्ते।
0: दर्शन नमस्ते, नमस्कार। कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो नरेन्द्रजीलाई।
1: ल, हाम्रो अरूलाई पनि धेरै धेरै धन्यवाद।
0: अनि के छ तपाईँको नयाँ नौलो हालखबर अनि स्याङ्जातिर?
1: मेरो नयाँ नौलो हालखबर त ठिकै छु, अब देश रोइरहेछ, म त ठिकै छु, तपाईँ पनि ठिकै होला। रसुवा रोइरहेछ, नुवाकोट रोइरहेछ, दार्जिलिङ रोइरहेछ भने हाम्रो सन्ध्या तपाईँको नरोगि त पुरै भएन नि।
0: त्यही त, अब देशै अब यस्तो छ, अब सबैजना हामी रोइरोक्दा हाम्रो नरेन्द्रजीले चाहिँ विशेष त अब स्याङ्जातिर चाहिँ एकदमै सतर्क रहेर पनि रहनु पर्यो है। अनि सँगसँगै अब
1: खासै त्यस्तो त्यति हामी प्रभावमा छौँ क्या।
0: हजुर हजुर,
1: न त यस्तो छ क्या, न त चाइनाको बोर्डर न इन्डियाको बोर्डर, हाम्रो तनाउ स्याङ्जा त हामी त एकदम बिठौँ क्या। हेर्नुहोस्,
0: त्यही त अब कहिले काहीँ चाहिँ अब नसोचेको पनि भइरहेको हुन्छ नि त, सो एकदमै विशेष त विशेष त आफ्नो स्वास्थ्यको ख्याल पनि राख्नु होला। अब देश रोइरहे पनि अब यस्तै छ होइन परिस्थिति, अब जे होस् अब राम्रै होस् भनेर चाहिँ सोचौँ, त्यही नै हो जस्तो लाग्छ है। यो कुराकानी सँगसँगै तपाईँको ठाउँतिर रेडियो प्रोग्रामहरू चाहिँ कस्तो सुनिएको छ?
1: रेडियो प्रोग्राम हिजो हाम्रो अशोक सर आउनुभयो रहेछ बिहान।
0: हजुर हजुर,
1: हिजो प्रोग्राम चलाइरहनु भएको बुधबार होइन, उहाँसँग नि मैले कुरा गरेँ। तर रेडियो पहिला पहिला चाहिँ हाम्रो ढोरबराई रेडियो यति राम्रो बज्थ्यो, तपाईँको यस्तो घन्किन्थ्यो, हेर्नुहोस् फ्रिक्वेन्सीमा हेर्नुहोस् है। आजभोलि चाहिँ कान थाप्नु पर्ने भयो, मैले उहाँलाई पनि रिपोर्ट गरेको थिएँ, रिपोर्ट गरेर लै नरेन्द्रजी भन्नुभएको थियो, रिपोर्ट त गरेको गरेको छु, तर अब यो वर्षाको मौसमको कारणले हुन सक्छ,
0: वर्षाको मौसम पनि हुन सक्छ, अनि त्यसै माथि फेरि अब उही अब भर्खरै हामीले हिजोको प्राकृतिक विपदको कुराकानी गरिरहँदा पछिल्लो समय हाम्रो ठाउँतिर पनि लाइनको चाहिँ एकदमै समस्या छ कि नरेन्द्रजी, सो कहिले काहीँ चाहिँ यसले अब फ्रिक्वेन्सीमा पनि असर गर्छ है। सो हामी अब राम्रोसँग जोडिन नसके तापनि यहाँहरूमा चाहिँ निरन्तर जोडिने प्रयासमा चाहिँ छौँ, अनि एकदमै बारम्बार हामीलाई पनि प्रतिक्रिया दिँदै गर्नु होला।
1: अलिअलि पनि बोल्दै थिएन म, त्यतिकै 10:30 भएपछि फोन ट्राई गरिरहेको थिएँ क्या।
0: हजुर हजुर,
1: अनि त्यो रेडियो पनि ठिक त्यो उसमा छोडिदिइरहेको छ 103.8
0: हजुर,
1: अनि अहिले चाहिँ बोझ्यो तपाईँ बोलेको पनि ठ्याक्कै सुनिहालेँ त्यो रेडियोमा है, त्यहाँपछि फोन पनि लाग्यो।
0: हुन्छ, कार्यक्रममा सहभागिता जनाइदिनु भयो, एकदमै खुसी लाग्यो, यसरी नै प्रतिक्रियाहरू दिँदै गर्नुहोला। अनि अब हाम्रो सुनेर बस्नुहुने श्रोता साथीहरूलाई चाहिँ आज के सुनाउँदै हुनुहुन्छ त नि?
1: एउटा छोटो गीत गुनगुनाउँछु अनि एउटा जोक
0: सुनाउँछु। ल, अब पहिला हामी कुन चाहिँ सुन्ने होला?
1: पहिला एउटा गीत गुनगुनाउँछु।
0: ल, सुरु गरिदिनुहोस्। 1 2 3 गो।
1: मायाको काखा भोलि त कुन खोला कुन पाखा।

0: हजुर धेरै धेरै धन्यवाद। यो मिठो शब्द पनि थियो, भोलि त कुन खोला कुन पाखा, जहाँ भयो भने हामीलाई सम्झँदै गर्नु होला। अब भने एकछिन हामी हाँसौँ है त। हजुर हजुर,
1: धेरै विकट गाउँ रहेछ त्यो गाउँमा। अब तपाईँको कति अब ठाउँ ठाउँमा बत्तीहरू बोलिसक्यो अन्य जिल्लाहरूतिर, होइन? अब त्यो जिल्ला त्यो गाउँमा बत्तीको उनी रहन्छ क्या, बत्तीको योजना त्यही रहन्छ हेर्नु। अनि त्यसपछि चाहिँ गाउँपालिकाको अध्यक्ष गाउँले समाजहरू सबै मिलेर चाहिँ एकदम पहल गरेछन् क्या बत्तीको लागि। पहल गर्दा गर्दा गर्दा तपाईँको बत्ती चाहिँ बाल्ने ऊ भएछ क्या, योजना दिएछ क्या है। अनि योजना आइसकेछ, योजना आइसकेपछि तपाईँको अब पोलहरू गाड्न सुरु गरेछ है। पोलहरू गाड्दै गर्दा अब त्यो के भनेछ, अब भोज गर्न पर्यो एउटा यसो खुसियालीमा बत्ती बोल्ने भयो भनेर एक दिन भोज गरेछ नि
0: क्या।
1: भोज गरेछ नि तपाईँको, भोज गरेर मजाले चाहिँ गान गीत गाउने नाच्ने रमाइलो गरेछन्, नाचिरहेको रहेछन् है। अनि त्यहाँदेखि यसो उतापट्टि आठ दसवटा कुकुर त मजाले नाचिरहेको रहेछ, फेरि कुकुर पनि
0: है,
1: कुकुर पनि नाचिरहेको रहेछ। त्यहाँ चाहिँ एउटा मान्छेले देखेछ क्या, यो ए कुकुर त के को खुसियालीमा नाचिरहेछस्, हामी त बत्ती बोल्ने भयो भनेर खुसियाली मनाइरहेको त्यही भएर नाचेछौ, त कुकुरहरू के को खुसियालीमा नाचेछस् भनेछ है। कुकुरले भनेछ, अनि कुकुरले भनेछ, ल अब बत्ती बोल्ने भयो, पोल रहेछ, यो पोललाई आरा लाएर यो खुट्टो उचालेर मजाले पिसाब गरेर पाइने भयो, त्यही खुसियालीमा नाचेको हो क्या भनेछ अरे क्या।
0: हजुर धेरै धेरै धन्यवाद यो रमाइलो जोसको लागि है। अब सुरुवातीमा चाहिँ अब देशको अवस्था चाहिँ अब एकदमै रुने खालको छ पनि भन्दै हुनुहुन्थ्यो, अब यो दुःखमा पनि हामीलाई हँसाउने प्रयास चाहिँ गर्नु भएको छ। थ्याङ्क यू सो मच हाम्रो नरेन्द्रजीलाई,
1: त्यही त
0: दुःखमा पनि हाँस्न सिक्नुपर्छ, अब जे हुनु छ भइरहेको छ, हामी अब दुःखबाट नै खुसी हुन चाहिँ सिक्नु पर्ने हो।
1: अहिलेसम्म हराइरहेछ, उत्ति हराइरहेछ, जनताहरू कति हराएछ कति हराएछ गिन्ती नै छैन, त्यो 197 मान्छेको लास भेटियो भने पनि त्यसको त चौरल पञ्चर कता गएछ।
0: हजुर पक्कै पनि अब पछिल्लो समय यस्तै नै छ, अहिलेको लागि भने अब अरू साथीहरूलाई पनि पालो दिनुपर्छ नरेन्द्रजी, सो मजाले सम्झना सन्देश राखिदिनु साथीभाइलाई अनि हामी छुटिनुपर्छ है।
1: हुन्छ, फर्स्ट अफ अल त तपाईँको लागि
0: थ्याङ्क यू सो मच।
1: तपाईँलाई पनि भोलि रक्षाबन्धन छ क्या, पर्सि हो क्या,
0: भोलि हो नि, भोलि रक्षाबन्धन, भोलि जनै पूर्णिमा,
1: जनै पूर्णिमाको तपाईँलाई धेरै धेरै शुभकामना घरबाट भोलि स्टार्टिङको लागि, र अन्य साथीहरू मेरो तमाम साथीहरू हुनुहुन्छ सबै साथीहरूलाई एकमुष्टमा भोलि रक्षाबन्धनको धेरै धेरै शुभकामना भन्दै
0: नमस्ते हाम्रो तर्फबाट पनि अब सबै साथीलाई नरेन्द्रजी सँगसँगै सम्पूर्णलाई चाहिँ अब भोलिको विशेष दिनको पनि शुभकामना चाहिँ रहेको छ। कुराकानी हामी गर्दै गर्छौ अनि 0562-414-2000 बाटो भएर पनि यहाँहरू जोडिँदै गर्नुहोला। अहिलेको लागि भन्ने लाखको माया लाइन नभन थाहा पत्तो पाइन नभन सुमधुर गीत रहेको छ राजु लामाका आवाजमा सजेको यो गीत सँगसँगै पहिलो व्यावसायिक विश्राम हामी जानुपर्ने बेला भएको छ। 11 बजेको टाइम चेक लगतै हामी पुनः उपस्थित हुन्छौ नै, सुन्दै गर्नुहोला प्रोग्राम कलिङ टाइम रेडियो धुर्बाराही 103.8 मेगाहर्ज अन्तर्मुख आवाज है त।

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: पसल सरेको सूचना शुक्ला गण्डकी चार धुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058 र 98460 69246।
2: ए सबिना, यस्तो हतारमा कता हो?
3: ए प्रदीप, हेर न, बेहेको दिन पनि आइसक्यो, गर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
2: ल, बिहेको गर गहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
4: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु। प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 98460 78528 र 98028 16142।
5: एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा यही भदौ 13 गते दोस्रो शनिबार
6: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका एसओडी वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आनन्द नेपाल आउनुहुने हुँदा सम्बन्धित रोगका समस्या भएका बिरामीहरूले स्वास्थ्य लाभ लिई मौकाको फाइदा लिनुहोला।
5: उपचार हुने रोगहरू,
6: नयाँ पुराना नङ तथा छालाको दाजको उपचार,
5: अनुहारमा देखिने चाया पोतो र डन्डीफोरको उपचार,
6: कपाल झर्ने समस्या,
5: छालाका संक्रमित रोगहरू जस्तै लुतो, घाउ, खटिरा,
6: टाउको तथा शरीरको चाया,
5: बुढेसकालमा छाला चिलाउने रोग,
6: विभिन्न छालाका पुराना तथा नयाँ एलर्जी,
5: छाला तथा यौनाङ्गमा आउने मुसा,
6: कुष्ठ रोग तथा छालाका अन्य रोग सँगै यौन रोग सँग सम्बन्धित सम्पूर्ण उपचार, परामर्श र पोतोको पिलिङ पनि गरिन्छ।
5: साथै दुलेगौडामा नै पहिलो पटक रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक फिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा र दैनिक इसिजी गुणस्तरीय ल्याब र फार्मेसी सेवा लिन सक्नुहुनेछ।
6: विस्तृत जानकारीका लागि सम्पर्क 0564142333 र 98678168।
5: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा।
2: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि?
7: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
2: तिमी पनि यसो बुझ्ने गर न, फुल, गमला, सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउन, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
7: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
6: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
1: पञ्चनन्दन कृषि उद्योग प्रालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4, हेल्प पोस्ट लाइन, दुलेगौडा।
6: प्रोपाइटर रबिन थापा, सम्पर्क 98560 33398 र 98465 10950।
8: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
9: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
8: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पोन,
9: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
6: हाड़ जोड़नी तथा नशा रोग विशेषज्ञ डाक्टर एग्जमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड़ जोड़नी नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
9: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
6: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
9: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
6: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनीष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
9: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
6: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
9: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
6: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
10: वार्ड आईसीयू एनआईसीयू जनरल एंड लैप्रोस्कोपी सर्जरी सेवा पोस्ट ऑफ सेवा फिजियोथेरापी इंडोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी यूरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घंटा इमर्जेन्सी सेवा साथ ही अन्य विशेषज्ञ डाक्टर द्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
11: 24 घंटा पैथोलॉजी सेवा उपलब्ध छ। विस्तृत जानकारी को लागि पद्मश्री हॉस्पिटल एंड एलाइड साइंसेस प्राली पोखरा 9 रोड, फोन 061-590-162-590-163।
12: इंटरवेंशनल रेडियोलॉजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भंडारी चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा में।
13: इंटरवेंशनल रेडियोलॉजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भंडारी आईतवार देखि शुक्रवार सम्म साझा 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा में आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
12: उपचार सेवाहरू
13: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा लेजर प्रविधि बिना ठूलो चिरफार उपचार गर्ने विधि,
12: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
13: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी स्टन्ट राख्ने प्रक्रिया इम्बोलाइजेसन,
12: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
13: शरीरमा जम्मा भएको पस वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
12: पाठेघरको मासु युटेरिन फाइब्राइड एम्बुलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
13: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7-78-582-7-79-582-7-80।
14: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
15: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउ न।
14: दीक्षा ब्युटी पार्लर रे?
15: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
14: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
15: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
14: अनि बिहे पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
15: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
14: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
15: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
14: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
15: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तल हो। प्रोप्राइटर निशा लामा, सम्पर्क 97-090-34-335।
16: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
17: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
16: बीपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
17: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बीपी चोक, प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
18: This is Radio Dhorbarahi, 103.8 MHz.
19: Station 1. Studio Taichin.
20: Aile, piano ko 11 bajyo.
21: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना रा राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साठ फेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार, मोबाइल 98165935301।

0: हजुर कार्यक्रमको यो पहिलो व्यावसायिक विश्राम अनि 11 बजेको टाइम चेक लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ ट यम र अहिले भनेको यी साथी हुनुहुन्छ लाइनमा, स्वागत गरिहाल्छु। हेलो नमस्ते हजुर। हेलो नमस्ते हजुर। हेलो नमस्ते, कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो रिताजीलाई। अनि किन हो त रिताजी यतातिर कुरा कहानी गर्न छोडेर बोल्दै नबोल्नु भएको? त्यस्तो होइन, हाम्रो आवाज सुन्नु भएको छैन। अहिले चाहिँ कस्तो सुन्नु भएको छ रिताजी? अहिले चाहिँ सुनिएको छ है, हामी कुराकानी गर्न सकिन्छ त अब। अनि रिताजी सन्चै आरामै हुनुहुन्छ हजुर?
1: हजुर आरामै दिदी,
0: आरामै हुनुहुन्छ है। अनि रेडियो प्रोग्राम चाहिँ सुन्नु भएको छ कि छैन त? किन होला हाम्रो रिताजीले माया मार्नु भएको छ कि हो कि? हजुर हजुर है, ल ठिकै छ। अनि आज भने हाम्रो रिताजीको चाहिँ हामी प्रतिभा सुन्नुपर्छ है, कुराकानी पनि पछिल्लो समय अलिकति कम जस्तो पनि भएको छ। सो एउटा अब मिठो प्रतिभा राखिदिनुहोस् अहिले भने हामी सुन्न एकदमै रेडी छौँ कि। के सुनाउनुहुन्छ आज हामीलाई? कस्तो मिठो गीत है, ल अब हामी रिताजीको आवाजमा सुन्दैछौँ, राखिदिनुहोस् है त। ल 1 2 3 गो। पछिल्लो समय अलिकति कम जस्तो पनि भएको छ। सो एउटा अब मिठो प्रतिभा राखिदिनुहोस् अहिले भने हामी सुन्न एकदमै रेडी छौँ कि। के सुनाउनुहुन्छ आज हामीलाई?

0: Rita G.
1: Hello.
0: उहाँले चाहिँ सायद गीत पनि गुनगुनाउँदै हुनुहुन्थ्यो. पछिल्लो कुराकानी गर्दा गर्दै उहाँको आवाज चाहिँ अब हामीले नसुनेको हो कि है, प्राविधिक समस्या पनि हुन सक्छ. सुन्दै हुनुहुन्छ भने रिताजी आफ्नो आवाज राख्नको लागि, आफ्नो प्रतिभा राख्नको लागि फेरि पनि जोडिन सक्नुहुन्छ. 0975-4142-0000 बाटो भएर टेलिफोन लाइन एकदमै खुल्ला रहेको छ. र अघि पनि ठ्याक्कै हाम्रो नरेन्द्रजी हामीसँग जोडिनु भएको थियो. उहाँले आफ्नो प्रस्तुति राखे सँगसँगै अब हिजोको घटनालाई पनि जोड्नु भएको थियो कि देशलाई अहिले अब स्तब्ध छ पनि भन्दै हुनुहुन्थ्यो. अब हिजोको दिनमा चाहिँ अब भोटिकसी जलाधार क्षेत्रमा चाहिँ पानीको सतह तीव्र रूपमा बढेको थियो होइन. अब बाढी पनि आएको थियो. बाढीको कारणले गर्दा चाहिँ अब रसुवा, नुवाकोट र धनगढीमा त अब ठूलो जनधनको क्षति पनि भएको छ. अब अन्तर्राष्ट्रिय एकीकृत अब पर्वतीय विकास केन्द्र स्टिमोर तथा सँगसँगै नेपाल र चीनका साझेदार संस्थाका वैज्ञानिकहरूले चाहिँ घटनाको बारेमा अनुसन्धान पनि भइरहेको भनेर पनि आएको छ है. अब दनदनको क्षति सँगसँगै मुख्यत एकदमै सतर्क रहेर बस्न हामी जरुरी पनि छ होइन. त्यसै कारणले गर्दा अब नेपाल आफैमा पनि अब प्राकृतिक सुन्दरले भरिएको देश त हो, तर अब प्रकृतिको सुन्दरता सँगसँगै हामीले कति प्राकृतिक विपदहरू चाहिँ भोगिरहेका छौँ. कहिले अब भूकम्पको कुरा छ, किनकि अब उच्च हिमालहरू पनि हामीसँग छ भने भूकम्पको उत्तिकै जोखिम पनि छ. अनि त्यस्तै गरी अब पहाडले भरिएको छ, खोला नाला प्रशस्त छ, बाढी पहिरोको पनि उत्तिकै जोखिम चाहिँ रहेको छ. त्यसै कारणले गर्दा चाहिँ अब हामी आफू चाहिँ सुरक्षित भएर बस्नु पर्यो, किनकि अब हिजोको जस्तो दिनहरू अब सधैँ नै हुन्छ भन्ने त छैन. तर पनि अब मुख्यत साथीहरू चाहिँ एकदमै पूर्व सतर्कता भएर पनि बस्नुहोला. र यसै सन्दर्भमा चाहिँ अब ठ्याक्कै अघि एउटा न्युज चाहिँ आएको थियो कि अब बाढीबाट चाहिँ 571 जना पर्यटकहरू चाहिँ सम्पर्कविहीन छन् अझै पनि. अब विदेशीहरू त त्यसमा पनि अब विदेशीको कुरा गर्नुपर्दा चाहिँ 466 जना विदेशीहरू चाहिँ सम्पर्कविहीन पनि हुनुहुन्छ होइन. अब यसरी नै मृत्युको संख्या चाहिँ अब धेरै नै पुगेको छ. हालसम्म चाहिँ 165 जनाको मृत्यु भइसकेको पुष्टि भइसकेको छ भने घाइतेको संख्या चाहिँ 73 जना रहेको छ. र सम्पर्कविहीन हुने मध्ये अब 826 जना रहेको छ, जसमा चाहिँ अब प्रहरीबाट हेर्ने हो भने 28 जना, सेनाको चाहिँ 44 जना, सशस्त्र प्रहरीहरू पनि 13 जना चाहिँ रहेका छन्. अब यसरी नै अझै थप अब संख्याहरू त बढ्दै जाला. अब मुख्य त हामी न्यूनीकरणको लागि चाहिँ आफू पनि सतर्क चाहिँ रहन जरुरी छ पनि भन्न चाहन्छु. सो यो कुराकानीको बेसमा आए सँगसँगै हामी यसै सन्दर्भमा कुराकानी पनि गर्नेछौँ. अहिले भने साथी हुनुहुन्छ लाइनमा. हेलो, नमस्ते हजुर. हेलो हेलो, नमस्ते हजुर. कहाँदेखि कसको आवाज सुन्दैछु होला? नमस्ते. किन होला रिताजीको त अघि आवाज नै सुन्न सकिएन नि? त्यही त हामी भने टक्क रिताजीको आवाज चाहिँ सुन्नको लागि यता रेडी भएको है. आवाज त कता गयो गयो. सो अहिलेको लागि भने ढिला नगरी हामी तपाईँको प्रतिभा सुनिहाल्छौँ है. त हजुर, धेरै धेरै धन्यवाद. यस्तो मधुर गीत यहाँले गुनगुनाइदिनु भयो. केही छिनमा हामी सोही गीत सुन्दैछौ. रिताजी, तपाईँलाई यो गीत चाहिँ कतिको मनपर्छ? एकदमै मनपर्छ. रेडियो प्रोग्राम पनि सुन्दै गर्नु होला. अनि सोही गीत हामी केही छिनमा राख्दै गर्छौँ भने को कसले सुनाउन चाहनुहुन्छ? सम्झना सन्देश राखिदिनुहोस्. थ्याङ्क यू सो मच. रिता छोरी ठिकाउँदादेखि अघि कुराकानी गर्दा गर्दै छुट्यो है. उहाँको प्रतिभा सुन्ने मौका चाहिँ पाएका थिएनौ. सो अहिलेको लागि भने भर्खरै रिताजीले गुनगुनाउनु भएको चोली राम्रो फालफाली ढाकाको झिल्के मजुर र ख्याल माया लाग्दैन हो तिम्रै हजुर र कुन्ती मुक्तानको आवाजमा सोझेको यो गीत सुन्दैछौ. स्वीकार्नु होला है त.

हजुर ख्यालमाया लाग्दैन हो तिम्रै हजुर सुमधुर गीत रहेको थियो पङ्क्ति मुक्ताङ आवाजमा सजिएको यो गीत विमाज कार्यक्रममा स्थान दिइसकेको छु भने यस्तै मिठा मिठा आधुनिक गीत संगीतको साथमा यहाँहरू माझ हामी रहन्छौँ अबको 12 बजेको समयसम्म साथमा आफ्नो प्रतिभा राख्नको लागि आउन सक्नुहुन्छ 0965-4142-0000 बाटो भएर भने अहिले कोही साथी हुनुहुन्छ लाइनमा स्वागत गरौँ हेलो नमस्ते हजुर हेलो नमस्ते हजुर कहाँदेखि कसको आवाज सुन्दैछु होला हाम्रो बिमाजी छ हो बिमाजीलाई रेडियो प्रोग्राममा धेरै धेरै स्वागत छ है अनि बिमाजी सँगसँगै किमाल डाँडातिरको हालखबर चाहिँ के कस्तो छ हाम्रोतिर पनि ठिक ठाकै छ भनौँ भने आज चाहिँ एकदमै अति गर्मी छ भन्नुपर्छ है बिमाजी ल अब किमाल डाँडातिर अलिकति शीतल मौसम छ भने चाहिँ हामीलाई पनि पठाइदिनुहोस् है ल अनि खाना खानु भएको छ कि छैन मेरो पनि भइसक्यो है अनि रेडियो प्रोग्राम चाहिँ सुन्नु भएको छ कि छैन होला भर्खरै खोलेको भर्खरै सुनिरहँदा आज चाहिँ अब बिमाजीको आवाज चाहिँ सुन्ने हो हामी है अनि बिमाजीले चाहिँ आज हाम्रो श्रोता साथीहरूलाई के सुनाउनुहुन्छ गीत गाउने ढिला अब भने ढिला नगरिकन हामी हाम्रो बिमाजीको आवाज चाहिँ श्रोता साथीलाई सुनाइहाल्छौँ सुरु गरिदिनुहोस् है 1 2 3 गो

Yeah.

आज माया आफै हुँदो रहेछ, नि लाउँछु माया भनेर चाहिँ नहुँदो रहेछ हो। यो मिठो शब्द संगीतले भरिएको सुमधुर गीत हामीलाई सुनाइदिनु भयो हाम्रो बिमाजीलाई, थ्याङ्क यू सो मच। अनि हाम्रो सुनेर बस्नुहुने, रेडियो प्रोग्राम सुनेर बस्ने साथीहरूलाई चाहिँ मजाले सम्झना सन्देश राखिदिनुहोस्। अनि हामी केही छिनमा यस्तै मिठा गीत सुनाउँदैछौँ, सुन्दै गर्नु होला। ओके, नमस्ते, बाई बाई। भीमा गुरुङजी हुनुहुन्थ्यो, हामीलाई सम्झनु भएको थियो, किमाल डाँडादेखि मिठो आवाजको साथमा जोडिनु भएको थियो है। अनि शब्द चाहिँ एकदमै ठ्याक्कै कि होइन, माया लाउँछु मात्र भनेर भएन नि त है। माया भन्ने कुरा चाहिँ आफै हुन्छ अरे, भनिन्छ अब मायाले नै कहिले काहीँ चाहिँ कहाँसम्म पुऱ्याउँछ, फेरि मायामा नै धोका भयो भने चाहिँ हामी कहाँसम्म पुगिन्छ अरे। यसो माया भन्ने चिज चाहिँ आफै पनि अनौठो छ भनेर भनिन्छ। सो यो कुराकानी सँगसँगै अहिलेको लागि भने गर्मी छ क्या आज धेरै, सो अच्छा लेकिन लन्डनको चिसोले भनेर अब गीत सङ्गीतबाट चाहिँ अलिकति शीतलता पनि लिउँ अहिलेको लागि भने तपाईँमा आज राख्दैछु सम्बुजित बासकोटा अनि रोचना रिमलको आवाजमा सुजीको यो गीत सुन्दै गर्नुहोला। अनि यो गीत सँगसँगै हामी विश्राममा जान्छौँ, विश्राम पश्चात हाम्रो पुनः भेट हुन्छ भने हामी सँगै रहनुहोला है त।

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: Mile dekho kurta sarwa chura milaya.
2: Kati ramre dekhiye ki Christmas me kineko kurta lagayo ki kya ho?
3: Kosto thakkai pare ki hami ta aajkal kurta, sari, lungi je chahiye pani Christmas mai aauchau.
2: Hajur, sundar byaktitwa ka lagi aakarshak pahiran ra aakarshak pahiran ka lagi Christmas clothing collection. स्वदेशी तथा विदेशी डिजाइन का साड़ी कुर्ता सुरुवाल यूके स्वेटर आउटर लुंगी टी शर्ट लगायत महिला का लागि आवश्यक पर्ने सम्पूर्ण कपड़ा क्रिस्मी क्लोथिंग कलेक्शन में पाइन्छ
3: क्रिस्मी क्लोथिंग कलेक्शन सुप्लागण्डकी चार दुलेगौड़ा मुक्तिनाथ विकास बैंक चार घर माथि प्रोप्राइटर मनराज गुरुङ सम्पर्क 9856557731 9806657731
4: एपी स्टोर दुलेगौड़ा सृजना टोल बनकेवा चोक देखि भित्रपट्टि कवासे जाने बाटो में आफ्नो भवन में खुलेको छ नि
5: यहाँ दैनिक उपभोग्य सामग्री एउटै छानामुनि पाइनुका साथै सुफत मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ
4: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ चाड़ पर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ
5: प्रोप्राइटर गजेन्द्र पौडेल पवन पौडेल र प्रतिभा पौडेल
4: फोन नम्बर 0564143221
5: मोबाइल 9865778634 र 9701105090
6: शैलेशको बुवा यसपालि अलिअलि घर गहना जोड्नु पर्यो पैसा पनि जम्मा भएकै छ बाल सुन्जेल त हो नि मान सम्मान इज्जत बनेको
7: हतारको काम लतार भन्छन् जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा सेवा बुझ्नु पर्यो किन हतारिन्छौ विश्वासिलो सुनचादी पसल खोजौला नि
6: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा छापावाला सुनका गहना राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने अनि सुन्नु त विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौड़ाको बनकिया चोकमा न्यु स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ
8: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ
9: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ
8: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी 3 दुलेगौड़ा ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेगौड़ा बनकेवा चोक प्रतीक्षालय अगाडि प्रोप्राइटर रामो विश्वकर्मा 9811716069 राजु विश्वकर्मा 9807169
10: सिधै मयम चिसा पानीबाट काठमाडौँबाट मयम चिसा पानी
11: अनि बीचमा नझर्ने
10: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसा पानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि
11: ए हो र यस्तो सुविधा पनि आइसक्यो ल जाम जाम
5: हजुर माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटेनिक प्रोप्राइटर रामचन्द्र महत 9841616878 र दुलेगौड़ा ढोलफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9825552663
12: मम्मी भोक लाग्यो खाजा खाम न
13: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर
12: हस् मम्मी
14: मैले सुने छोरी ल जाम हिँड
13: सुन्नुहोस् न खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि
5: हजुर स्वदेशी उत्पादनको प्रयोग र व्यापार नेपाली किसानकी उत्पादन हाम्रो परिकार
13: हजुर हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी छोइला ड्राई सेकुवा चिकन चिकन विन्स चिकन छोइला पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ फोन 9808828144 प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ
5: बीजी मोमो हाउस दुलेगौड़ा हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र मगर समाज भवन नजिकै
15: ह होइन कता हिँड्नु भयो काका यति साह्रो हतार हिँड्दै?
16: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
15: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
16: त्यसो भए कहाँ जाने त कान्छा?
15: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
16: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
17: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
16: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
18: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855114345 र 9855204445।
19: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
20: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
19: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
20: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
19: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
20: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
19: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
20: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
19: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
20: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
21: अनाधिकृत रूपमा रासायनिक मल बिक्री वितरण नगर्नुहुन अनुरोध। शुक्ला गण्डकी नगरपालिका क्षेत्रभित्र अनाधिकृत रूपमा आफू खुशी मूल्य राखेर रासायनिक मलको बिक्री वितरण भइरहेको जनगुनासो प्राप्त भएको हुँदा यस्ता अवैध कार्य नगर्नुहुन व्यवसायीहरूमा हार्दिक अनुरोध गरिन्छ। साथै नगरपालिकाबाट रासायनिक मल बिक्रीका लागि इजाजत प्राप्त सहकारी संस्था फर्म र एग्रोभेटबाट तोकिएको मूल्यमा मात्रै अनिवार्य बिल लिएर खरिद बिक्री गर्नुहुन विक्रेता र किसानहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। कोही कसैले तोकिएको मूल्य भन्दा बढी वा अनाधिकृत रूपमा बिक्री गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने जानकारी गराइन्छ। रासायनिक मल बिक्रीका लागि नगरपालिकाबाट तोकिएको मूल्य सूची, युरिया प्रति केजी रु 22-23 सम्म, डीएपी रु 49-50 सम्म र पोटास रु 38-39 सम्म। अनुरोधक कृषि विकास शाखा, शुक्ला गण्डकी नगरपालिका, तनहुँ।
22: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटेछन् कि क्या हो?
23: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
24: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635905065, मोबाइल 9816634372।
0: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ट्ज।

हजुर, कार्यक्रमको यो व्यवसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम, अनि आज हामी श्रोता साथीको प्रतिभालाई चाहिँ कार्यक्रममा स्थान दिइरहेका छौं। र यसरी नै हामी फरक बार फरक श्रृंखलाको साथमा तपाईँहरूमा जोड़िरहेका हुन्छौं। रेडियो प्रोग्राम सुन्दै हुनुहुन्छ भने अबको 12 बजेको समयसम्म हाम्रै साथमा चाहिँ रहन सक्नुहुन्छ। कार्यक्रमको भरपूर मनोरञ्जन लिन सक्नुहुन्छ भने 0965-7142-00 बाटो भएर जोड़िन पनि सक्नुहुन्छ। भनिराख्दा चाहिँ हाम्रो प्रोग्रामको स्पोन्सर गरिदिएको छ ओमे माउसन सुनसादी पसल दोलेगौड़ाले, प्रोपाइटर हुनुहुन्छ मीन बहादुर सुनार। अर्डर अनुसारको विभिन्न डिजाइनका गरगना खरिद बिक्री तथा सारफेर गर्नु परेमाने पुरानो गरगनाहरू पनि सारफेर गर्नुका साथै मरमत खरिद बिक्री पनि गरिन्छ। गएर यहाँले सेवा सुविधा चाहिँ लिन सक्नुहुनेछ। र साथमा चाहिँ प्रोग्रामको प्राइज स्पोन्सर गरिदिएको छ यो सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सपले, प्रोपाइटर हुनुहुन्छ आर्यन कुमार श्रेष्ठ। भन्दै अहिलेको लागि भन्ने एउटा गीत सुनिहालौं, अनि त्यसपछि हामी साथीहरूलाई पनि आउनु भएसम्म सहभागी चाहिँ गराउँछौं। र तपाईँमा राख्दैछु फिमेल भर्जनमा रहेको अस्मिता अधिकारीको आवाजमा सजिएको हेर यो मुटुमा चिरा परेको छ यो सुमधुर गीत सिकार्नु होला है त।

मेरो दिन आधी हुन्छ है उसले टाढा हुनु मेरो चाहना होइन बाध्य छ हो जीवनमा कहिले काहीँ नचाहना नचाहँदै पनि अरूको खुसीको लागि टाढा हुनु पर्दो रहेछ अब यो कुरामा हजुरले मात्रै मलाई सहयोग गर्न सक्नुहुन्छ त है

हजुर, पहिले हँसायो मायाले अहिले रुवायो सुमधुर गीत विमा कार्यक्रममा स्थान दिइसकेको छु। अलिकति मार्मिक पनि रहेको थियो। अस्मिता अधिकारीका आवाजमा सजिएको यो सुमधुर गीतमा लिरिक्स म्युजिक भनेर रहेको छ बादल थापाको। अनि यो गीत सँगसँगै पालो तपाईँको हो 0965-14-2000 बाटो भएर पनि यहाँहरू चाहिँ हामीसँग जोडिन सक्नुहुन्छ। टेलिफोन लाइन एकदमै खुल्ला रहेको छ र रेडियो प्रोग्राम सुन्दै हुनुहुन्छ भने अहिलेसम्म पनि सुनेर साथ दिनुहोला र के कस्तो सुनिरहेको छ तपाईँहरूलाई पनि लागिरहेको छ त्यस्तै सल्लाह सुझाव पनि प्रतिक्रिया पनि हामीलाई चाहिँ दिन सक्नुहुन्छ र रेडियो प्रोग्राम सुन्दै गर्नुहोला। अहिलेको लागि भने तपाईँमा चाहिँ राख्दैछु, अब मार्मिक गीत नै सुन्दै थियौँ, सो अहिलेको लागि पनि फेरि त्यस्तै नै गीत रहेको छ। मैले रुन जानेकै तिमीले छोडेपछि बादल थापाको आवाजमा सोझेको, साथमा प्रविचा अधिकारीको आवाजमा सोझेको यो गीत सँगसँगै हामी विश्राममा जानुपर्ने बेला भएको छ। विश्राम लगतै हाम्रो पुनः भेट हुन्छ नि, हामी सँगै रहनुहोला है त।

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: हार्दिक निमन्त्रणा यस कमलाघाट शब्दहन गृह व्यवस्थापन उपभोक्ता समितिको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन यही भदौ 14 गते आइतबार आयोजना गरिएको हुँदा सो सभामा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। समय बिहान 10:30 बजे, स्थान राधाकृष्ण मन्दिर शुक्ला गण्डकी 4 पुलचोक तनहुँ। अनुरोध कमलाघाट शब्दहन गृह व्यवस्थापन उपभोक्ता समिति शुक्ला गण्डकी 4 पुलचोक तनहुँ।
2: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
3: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
4: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी भाद्र 13 गते दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ।
3: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्छ।
2: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 06-4-14-233, मोबाइल 98-6-78-61-87।
5: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
6: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
5: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
2: संसार ढुङ्गा कटिङ उद्योग शुक्ला गण्डकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 98-5-60-32-475 र 98-011-32-475।
7: हेर्दा हेर्दै दुलेगौंडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
8: माइले भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
7: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
8: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
2: गण्डकी मेडिकल हल दुलेगौंडा, हाम्रा सेवाहरू
3: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
2: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
3: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
2: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
3: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौंडा, माछा पुस्त्रे बैङ्कको ठिक पारिपत्री, फोन 06-65-90-369।
7: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
9: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
7: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले?
10: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
7: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
3: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौंडा तनहु, पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौंडा भित्री बजार, साङ्गेला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 98-5-60-66-136 र 98-151-66-136।
11: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँचमा आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ब्लुकोड लेन्स, हाइफोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौंडा, प्रोपाइटर पासा राजु, मोबाइल 9806613195 र 9847153068।
0: This is Radio Dhor Barahi 103.8 MHz.
1: हजुर, कार्यक्रमको यो व्यावसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम भन्ने प्रोग्राम। कलिङ टाइममा रहेर चाहिँ आज हामी श्रोता साथीको प्रतिभालाई कार्यक्रममा स्थान दिइरहेका छौँ र सुन्दै हुनुहुन्छ भने सहभागिता पनि जनाउन सक्नुहुन्छ। र यसै विषयको लागि भने छोटो मिठो जानकारी पनि गराउँ। र पछिल्लो समय हामी अब प्रकृति विपद सँगसँगै अब हिजोको जोखिम त सधैँ छ होइन, अब यो सँगसँगै छोटो मिठो जानकारी रहेको छ। आज 24 जिल्लामा चाहिँ बाढीको जोखिम छ भनेर चाहिँ के छ त यहाँलाई पनि सुनौ। रामेछाप सँगसँगै दोलखा, सिन्धुपाल्चोक, काभ्रे, ललितपुर, भक्तपुर अनि काठमाडौँ, रसुवा, नुवाकोट सँगसँगै धादिङ अनि गोर्खा, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा पनि रहेको छ। त्यसै गरी पर्वत, म्याग्दी, बागलुङ, पूर्वी रूकुम, पश्चिम रूकुम सँगसँगै सल्यान, जोधपुर, दैलेख र सुर्खेतमा चाहिँ बाढीको जोखिम छ भनेर भनिएको छ। बाढी पूर्वानुमान महाशाखाले चाहिँ विभिन्न नदीमा चाहिँ अब बाढीको जोखिम कायम रहेकोले चाहिँ उच्च सतर्कता अप्नाउनको लागि आग्रह पनि गरिरहेको छ। र महाशाखाको बाढी पूर्वानुमान बुलेटिन अनुसार चाहिँ पछिल्लो बाढीपछि भोटे कोशी र त्रिशुली नदीको बहाव चाहिँ सतर्कता तहभन्दा चाहिँ तलै रहे पनि अब जोखिम कामै भएको कारणले गर्दा चाहिँ सावधानी अप्नाउन अझै आग्रह गरिरहेको छ। र आउँदो तीन दिन अब धेरै नदीमा चाहिँ बाढ सामान्य रहने अनुमान चाहिँ गरिएको छ। र विशेष गरी सुनकोशी सँगसँगै नारायणी, त्रिशुली, बुढी गण्डकी, मर्स्याङदी, सेती र काली गण्डकी लगायतको नदीमा चाहिँ बहाव उल्लेख्य बढ्न सक्ने पूर्वानुमान पनि गरिएको छ। अनि त्रिशुली नदीमा चाहिँ आज भोलि र पर्सिसम्म नै बहाव उल्लेख्य बढ्नेछ। र महाशाखाले चाहिँ नदी सँगसँगै अब खोलाको आसपास बसोबास गर्ने र यात्रा गर्ने नागरिकलाई चाहिँ सतर्क रहन आग्रह पनि गरिरहेको छ। यो आग्रह चाहिँ मौसम पूर्वानुमान महाशाखाको मात्र होइन, बाढी पूर्वानुमान महाशाखाको मात्र होइन कि अब हामी आफै पनि सचेत बन्न जरुरी छ। यो विषम परिस्थितिमा चाहिँ हामीले पनि आफू सतर्कता रहेर चाहिँ बस्न जरुरी पनि छ होइन। यात्रा गर्दै हुनुहुन्छ भने पनि यो समय अनावश्यक काम बाहेक अरूको लागि चाहिँ यात्रा नगर्नुहोला। अत्यावश्यक छ भने त अब जानै पर्नेछ भने त अब एक ठाउँको छ, तर पनि सकेसम्म यो भए चाहिँ यो समयमा चाहिँ हामी बाहिर ननिस्क्यौँ पनि भन्न चाहन्छु। सो यो जानकारी सँगसँगै अब भने समयको अन्ततर्फ पनि छौँ, छुटेर जानुपर्ने बेला पनि भइसकेको छ। जहाँ चाहिँ आज हामीलाई सम्झनु भएको थियो नरेन्द्र रिमालजी हुनुहुन्थ्यो स्याङ्जादेखि, हामीलाई रिता आचार्यजीले सम्झनु भएको थियो काउ डाँडादेखि भने बिमा गुरुङजी हुनुहुन्थ्यो किमल डाँडादेखि, र सम्पूर्ण सहभागी साथीलाई धेरै धेरै धन्यवाद। र अन्तिममा हामी एकजना साथीलाई विजय साथी पनि गराउँछौ भने आज चाहिँ मिठो आवाजको साथमा जोडिनु भएको थियो किमल डाँडादेखि हुनुहुन्छ बिमा गुरुङजी, उहाँलाई चाहिँ धेरै धेरै बधाई छ। अन्तिमबार शनिबारसम्म चाहिँ हामीलाई सुनेर साथ दिनुपर्ने हुनेछ है। त्यो दिन चाहिँ हामी लक्की ड्र मार्फत एकजना साथीलाई चाहिँ विजय गराउँछौ, र विजय साथीमध्ये एकजनाले पाउन सक्नुहुन्छ रुसैको रिचार्ज भन्ने। यो कार्यक्रम सम्बन्धी जानकारी सँगसँगै आँखामा आउने तस्विर तिम्रो झिक्न पाए हुन्थ्यो सञ्जीवनीको आवाजमा सुझेको यो गीतबाट चाहिँ हामी छुट्दैछौँ। साथै भोलि चाहिँ अब रक्षाबन्धन होइन, दिदी भाइ अथवा सम्बन्धको चाहिँ मिठा सम्बन्ध अरे कि, यसो रक्षाबन्धन सँगसँगै जोड्ने पूर्णिमाको यहाँलाई चाहिँ धेरै धेरै शुभकामना छाड्दै आजको एपिसोडबाट म कार्यक्रम प्रस्तुत आउनु मलाई पनि बिदा हुन्छु। नमस्कार, शुभ दिन।

0: यसको दरखाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै, मेरो त साह्रै मन डुलेको डुलै भयो।
1: ल के मन डुलाउनु पर्यो होला र, सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको। त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
2: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
0: खाकैमा दिमागलाई भारी गराएछु, पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
3: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
4: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेरी, प्रोपाइटर हरिचन्द्र महत, मोबाइल 9825527763 र 9860705
5: र रामचन्द्र महत 9841616878।
6: ए आज पनि भाटड आयो, के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
7: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के, खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भयो।
6: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
7: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
4: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
8: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस,
9: दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर
8: सञ्जीव श्रेष्ठ 9855383507,
9: कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846618817।
10: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
11: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोस, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त, जे हेर्यो त्यही मोहनी लाउने खालको छ।
10: कहाँ बनाएछन् र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
11: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो रे बनाएको पनि।
4: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
12: दाई पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
13: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
12: अनि बन्छ त दाई?
13: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
14: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस बिसौनीको ठिक पारिपट्टि,
15: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
14: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
15: प्रोप्राइटर राजन पौडेल, मोबाइल 9855062029।
10: होइन आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
11: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के, कहाँ पाइन्छ कुन्नी?
16: मलाई पनि बिहेको लागि गहना चाहिएको छ, आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ, राम्रो डिजाइनको पाए लिने भनेको।
10: ए त्यसो भए युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउन त, म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको, ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।

0: गुरुङ मगर नेवार छेत्री तामाङ ठकुरी भुजेल जात जातिको ड्रेस युके स्वेटर ब्याग तथा पर्स मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी सल कोरियन टी सर्ट कम्मर बन्धक दौरा सुरुवाल खुकुरी टोपी लगायत परम्परागत जातीय गरगहनाहरू शिरबन्दी शिरफुल टिकमाला ढुम्री यार्लिङ मारवाड़ी पाटेसुन बुलाकी लाहुरे फुली जन्तर चन्द्रमा नौगेडी असर्फी कण्ठमाला मुगामाला हमिलमाला न्यापुसिक जापुसिक तायोमाला लुसवाङ माकसी कल्ली बिरमली आँसी फुर्पेटो सुर्के थैली डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गरगहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालाचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजोडा झुम्का सिक्री लकेट माइली तिलहरी छड्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
1: सम्पर्क युअर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौडा प्रोपाइटर आरएन कुमार श्रेष्ठ मोबाइल 9821484264 र 9811403005।
2: निसन्तान पन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
3: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
4: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी भाद्र 13 गते दोस्रो शनिवार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ।
3: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध।
2: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा फोन 0625414233 मोबाइल 9968861887।
5: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज स्टुडियो
6: अहिले मध्याह्नको 12 बज्यो।
1: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनी प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 9816395301।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चु ब्लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: प्रधानमन्त्री शाह बाढ़ी प्रभावित क्षेत्रको अवलोकनका लागि नुवाकोट प्रस्थान। विद्युत प्राधिकरण लगायत विभिन्न निकायका अधिकारी पनि घटनास्थलतर्फ।
0: भोटेकोशी बाढ़ीमा बेपत्ता भएका मध्ये 162 जनाको शव फेला। रसुवाको टिमुरेबाट 105 जनाको सकुशल उद्धार।
1: बाढ़ीको पूर्व सूचना नदिएको भन्ने आरोप चीनद्वारा खनन। नेपालतर्फ हिम पहिरो गएको दावी।
0: राष्ट्रसंघका महासचिवद्वारा नेपालमा बाढ़ीले पुर्याएको क्षतिप्रति गहिरो दुःख व्यक्त। प्रतिकार्यमा सबै प्रकारका सहयोग गर्ने प्रतिबद्धता।
1: र अस्ट्रेलियामा जारी टप एण्ड टी20 क्रिकेटमा नेपाल ए र हैदराबाद किंग्सम्यान बीचको खेल जारी।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
3: ओ, नमस्कार।
2: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाई, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लो गार्ड र डेट फ्री प्रडक्ट नै युज हुन्छ।
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
3: मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: साथ जीवन घरको।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाह आज बिहानै बाढ़ी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि नुवाकोटको विदुर प्रस्थान गर्नुभएको छ। प्रधानमन्त्री शाहसँगै पूर्वाधार विकास मन्त्री सुनिल लम्साल समेत सहभागी हुनुहुन्छ। उहाँहरू आज

0: परिस्थिति अवलोकन गर्न उच्चस्तरीय टोली पनि फिल्डमा पुगेको छ। उद्धार समन्वय तथा विद्युत पुनर्स्थापनालाई प्रभावकारी बनाउन नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठ सहितको टोली आज बिहानै फिल्डमा खटिएको हो। मन्त्रालयका अनुसार भोटेको सी बाढ़ीका कारण विद्युत संरचनामा क्षति पुगेपछि प्रभावित क्षेत्रहरूमा वैकल्पिक माध्यमबाट विद्युत आपूर्ति पुनर्स्थापना गर्ने कार्य भइरहेको छ। नुवाकोटका विभिन्न क्षेत्रमा प्राधिकरणले वैकल्पिक प्रसारण व्यवस्था मार्फत विद्युत सेवा पुनः सुचारू गरेको छ। बाढ़ीका कारण प्रभावित रानी टार, समुद्र टार, चौगाड़ा, लिखु, पंचकन्या, विदुर लगायतका क्षेत्रमा सिन्धुपाल्चोकबाट वैकल्पिक लाइन मार्फत विद्युत आपूर्ति व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले दलगत पहिचान निषेध गरेर राहत उद्धार र पुननिर्माणमा जुट्न आह्वान गर्नुभएको छ। सिंहदरबारमा आज बसेको सर्वदलीय बैठकमा उहाँले यस्तो आह्वान गर्नुभएको हो। बैठकमा रासोपा सभापति लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा संसद दलका नेता ज्ञानेन्द्र शाही, जसपा नेपालका नेता महन्त ठाकुर गायत्र उपस्थित थिए। विपदपछिको खोज उद्धार राहत र पुनर्स्थापनामा प्रधानमन्त्रीले अग्रसरता लिनुपर्ने बैठकमा एमालेले बताएको छ।
0: रसुवाको टिमुरेबाट 105 जनाको सकुशल उद्धार गरिएको छ। नेपाली सेनाले आज बिहान सञ्चालन गरेको रेस्क्यू अपरेशन मार्फत रसुवाको टिमुरेबाट 105 जनालाई सकुशल उद्धार गर्न सफल भएको हो। उद्धार गरिएका मध्ये 6 जना विदेशी पर्यटक पनि रहेका छन्। त्यसै क्रममा टनेलबाट 7 जना नेपाली नागरिकलाई समेत सफलतापूर्वक उद्धार गरिएको छ, जसमा एक बालक समेत रहेका छन्। नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार मैलुङ हाइड्रो पावरको 3A टनेलबाट उनीहरूको उद्धार गरिएको हो।
1: भोटेकोसी बाढ़ीमा विपत्ता भएका मध्ये हालसम्म 162 जनाको शव फेला परेको छ। नेपाल प्रहरीले आज बिहान सार्वजनिक गरेको तथ्याङ्क अनुसार 162 जनाको शव भेटिएको हो। चितवनमा 64, धादिङमा 27, नवलपरासी पूर्वमा 26, गोर्खामा 20, नुवाकोटमा 12, तनहुँमा 9 र सोवामा 2 र नवलपरासी पश्चिममा 2 जनाको शव फेला परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बाढ़ीका कारण 28 जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन छन्। बाढ़ीमा परि 1000 भन्दा बढ़ी मानिस बेपत्ता भएको प्रारम्भिक अनुमान छ, जसमध्ये 400 भन्दा बढ़ी पर्यटक, 150 भन्दा बढ़ी विभिन्न जलविद्युत आयोजनाका कर्मचारी लगायत छन्। उद्धार तथा राहत कार्य तीव्र पारिएको प्रभावित क्षेत्रमा 3318 जना प्रहरी परिचालन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। उद्धार टोलीहरूले बेपत्ताको खोजी कार्य जारी राखेका छन्। बाढ़ीमा परि घाइते भएका 41 जनाको काठमाण्डुका विभिन्न अस्पताल र त्रिशुली अस्पताल नुवाकोटमा उपचार भइरहेको छ, जसमा त्रिवेशी क्षण अस्पतालमा 20 जना, त्रिशुली अस्पतालमा 9, ट्रमा सेन्टरमा 4, वीर अस्पतालमा 3, नर्विक अस्पतालमा 3, वीरेन्द्र सैनिक अस्पताल र ग्रीन सिटी अस्पतालमा 1-1 जनाको उपचार भइरहेको छ।
0: यस्तै बाढ़ीमा परि घाइते भएका र जोखिममा परेका नागरिकको आज बिहानैदेखि उद्धार जारी छ। नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टर मार्फत उद्धार कार्य भइरहेको छ। क्षतिग्रस्त क्षेत्रमा 10 हेलिकप्टरहरू परिचालन गरिएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रेस्क्यू कोअर्डिनेशन सेन्टर मार्फत बिहानदेखि थप 20 हेलिकप्टरहरू तयारी अवस्थामा राखिएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गैराती सम्पन्न बैठकले प्रभावित क्षेत्रका घाइतेलाई उद्धार गरी शुरूमा रसुवाको धुन्चे र नुवाकोटको विदुरस्थित नेपाली सेनाको ब्यारेकमा स्थापना गरिने क्याम्पमा उपचार गर्ने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्रेले बताउनुभयो। उहाँका अनुसार गम्भीर घाइतेलाई भने तत्काल उद्धार गरी काठमाडौँ ल्याउने तयारी छ।
1: रसुवा स्थित भोटेकोसी नदीमा हिजो आएको भीषण बाढ़ीका सम्बन्धमा जल तथा मौसम विज्ञान विभाग बाढ़ी पूर्वानुमान महाशाखाले प्रारम्भिक प्राविधिक प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनका अनुसार चीनको तिब्बततर्फबाट नदी थुनिएर बनेको ताल अझै पूर्ण रूपमा नखुलेकाले माथिल्लो भोटेकोसी क्षेत्रमा बाढ़ीको जोखिम अझै समाप्त भइसकेको छैन। महाशाखाले भोटेकोसी त्रिशुली नदी प्रणालीमा निरन्तर अनुगमन आवश्यक रहेको औल्याउँदै तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन र अर्को सूचना जारी नभएसम्म सुरक्षित स्थानमै रहन आग्रह गरेको छ।
0: विनाशकारी बाढ़ी तथा पहिरोबारे चीनले बेलैमा पूर्व सूचना नदिएको भन्ने आरोपलाई चिनिया दूतावासले खण्डन गरेको छ। दूतावासले यस्ता भनाईलाई पूर्णत भ्रामक र असत्य भन्दै आपत्ति जनाएको हो। नेपाल स्थित चिनिया दूतावासले सार्वजनिक गरेको एक स्पष्टीकरण सन्देशमा चिनिया पक्षले नेपालमा लगाइएका दुई मुख्य आरोपलाई फेक न्यूजको छाप लगाउँदै असत्य ठहर गरेको छ। चीनले नेपाली पक्षलाई पूर्व चेतावनी नदिएका कारण नेपालतर्फ ठूलो मानवीय क्षति हुन पुग्यो र चीनतर्फ रहेको

0: भौगर्भिक विपदमा भत्किएका कारण नेपालले ठूलो नोक्सानी बेहोर्नु परेको भन्ने दुई आरोप गलत भएको उल्लेख गरेको छ। चीनिया पक्षले यी आरोपलाई गलत भएको भन्दै वास्तविक घटनाक्रम फरक रहेको दावी गरेको छ। हिजो बिहान नेपालतर्फ नै भूकम्प वा भूकम्पकै झड्का जस्तो हिम पहिरो गएको दूतावासले स्पष्टीकरण दिएको छ। सोही कारण विशाल पहिरो निम्तिएको र त्यसले रसुवागढ़ी केरूङ सीमा क्षेत्रका नेपाल र चीन दुवैतर्फ ठूलो मानवीय क्षति पुर्याउनका साथै मानिसहरू बेपत्ता भएको भन्दै विपदको यस संवेदनशील घड़ीमा एकअर्कालाई दोषारोपण गर्नुको सट्टा मिलेर उद्धार तथा राहतमा खटिनुपर्ने सन्देश पनि दिएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नेसन रेडियो सुन्दै गर्नुहोला।
1: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171, 4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
2: अब बाँकी समाचार। धनकुटाको चौबिसे गाउँपालिका साथ ठूलो ढुङ्गामा छोराको कुटाईबाट बाबुको मृत्यु भएको छ। आज बिहान 6:45 32 वर्षीय युवराज लिम्बुले चिटपट प्रहार गर्दा 70 वर्षीय अमरध्वज लिम्बुको मृत्यु भएको हो। अमरध्वजको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ। चिटपट प्रहार गर्ने युवराजलाई प्रहरीले पक्राउ गरेको छ। जंगलमा लुकीछिपी बसेको अवस्थामा फेला पारी उनलाई नियन्त्रणमा लिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले नेपाल र चीनमा बुधबार भीषण बाढ़ीबाट आएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ। भीषण बाढ़ीका कारण धेरैजनाको ज्यान गएको, मानिसहरू बेपत्ता भएको र व्यापक क्षति भएको प्रति महासचिव गुटेरसले दुःख व्यक्त गर्नुभएको उहाँका प्रवक्ताले जारी गरेको वक्तव्यमा उल्लेख गरिएको छ। उहाँले मृतकका परिवारप्रति सम्वेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ। साथै महासचिव गुटेरसले बाढ़ीबाट प्रभावित सबैप्रति ऐक्यबद्धता व्यक्त गर्नुभएको छ। नेपालमा संयुक्त राष्ट्रसंघले विपदको प्रभावको स्तर मूल्यांकन गर्ने तथा तत्काल आवश्यक सहायता उपलब्ध गराउने लगायत सरकारको नेतृत्वमा भइरहेको प्रति कार्यलाई सहयोग गरिरहेको वक्तव्यमा उल्लेख गरिएको छ। बाढ़ीबाट प्रभावित समुदायलाई सहयोग गर्न संयुक्त राष्ट्रसंघका टोली तथा मानवीय सहायता साझेदारले आवश्यक सामग्री र जनशक्ति परिचालन गरिरहेको उहाँले बताउनुभयो। महासचिव गुटेरसले जीवन बचाउन खटिएका आपतकालीन उद्धारकर्मीको प्रशंसा गर्दै थप सहयोग उपलब्ध गराउन संयुक्त राष्ट्रसंघ तयार रहेको दोहोर्याउनु भएको छ।
2: र अब खेल समाचार। अस्ट्रेलियामा जारी टप वान टी ट्वेन्टी क्रिकेटमा नेपाल ए र हैदराबाद किंग्सम्यान एकाडेमी बीचको खेल जारी छ। नेपाल हैदराबादले दिएको 198 रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा छ। ताजा अवस्थामा नेपालले 15.1 ओभरको खेल सकिँदा 5 विकेटको क्षतिमा 131 रन बनाएर खेलिरहेको छ। त्यसअघि डार्बिन स्थित गार्डन ओभलमा टस हारेर पहिले ब्याटिङमा आएको हैदराबाद किंग्सम्यानले पूरै 20 ओभरमा 5 विकेट गुमाएर 197 रन जोड़ेको छ। उसका लागि सेहान जयसूर्याले सर्वाधिक 67 रनको अर्धशतकीय पारी खेले। नेपालका लागि नारायण जोशीले 2 तथा राशिद खान, पवन सराफ र कुशल भुर्तेले 1-1 विकेट लिए। जारी प्रतियोगितामा नेपाल लगातार तेस्रो जित निकाल्दै अंक तालिकामा सुधार गर्ने लक्ष्यमा छ। नेपालले शुरूआती दुई खेलमा पराजय बिहोर्दा पछिल्लो दुई खेलमा लगातार जित हासिल गरेको थियो। नेपालले आफ्नो तेस्रो खेलमा होबर्ट हरिकेन्स एकाडेमी विरूद्ध 39 तथा चौथो खेलमा अस्ट्रेलियन क्यापिटल टेरिटोरी एचसीटी विरूद्ध 4 विकेटको जित निकालेको थियो। नेपालले पहिलो र दोस्रो खेलमा नर्दर्न टेरिटोरी स्ट्राइक विरूद्ध 8 विकेट तथा बंगलादेश हाई पर्फर्मेन्स 11 विरूद्ध 9 विकेटको पराजय बेहोरेको थियो।
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
2: प्रधानमन्त्री शाह बाढ़ी प्रभावित क्षेत्रको अवलोकनको लागि नुवाकोट प्रस्थान। विद्युत प्राधिकरण लगायत विभिन्न निकायका अधिकारी पनि घटनास्थलतर्फ।
0: भोटेकोशी बाढ़ीमा बेपत्ता भएका मध्ये 162 जनाको शव फेला। रसुवाको टिमुरेबाट 105 जनाको सकुशल उद्धार।
2: बाढ़ीको पूर्व सूचना नदिएको भन्ने आरोप चीनद्वारा खण्डन। नेपालतर्फ हिम पहिरो गएको दावी।
0: राष्ट्रसंघका महासचिवद्वारा नेपालमा बाढ़ीले पुर्याएको क्षतिप्रति गहिरो दुःख व्यक्त। प्रतिकार्यमा सबै प्रकारका सहयोग गर्ने प्रतिबद्धता।
2: र अस्ट्रेलियामा जारी टप आइन टी20 क्रिकेटमा नेपाली र हैदराबाद किंग्समेन बीचको खेल जारी।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज बिदा हुन्छौ। नमस्कार।
1: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
3: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो। पैसा पनि जम्मा भएकै छ। बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बढेको।
4: हतारको काम लतार भन्छन्। जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो। किन हतारिन्छौ? विश्वासतिर सुनचादी पसल खोजौला नि।
3: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौड़ाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
5: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
4: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
5: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोपाइटर रामो विश्वकर्मा 98171669, राजु विश्वकर्मा 98087172।
6: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु। ध्यान दिएर सुन है।
7: मैडम, धूम्रपान भनेको के हो?
6: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिउडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
7: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
6: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षे नै 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
7: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
6: छन् नि। यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धूम्रपान नगर्ने। धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
7: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
8: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
9: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
8: दीक्षा ब्युटी पार्लर रे?
9: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
8: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
9: अनुहारलाई चाहिने फेसियल थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
8: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
9: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
8: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
9: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
10: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
11: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहु। प्रोप्राइटर निशा लामा, सम्पर्क 97090 34335।
12: तिकुनी माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
13: यतै किने हुन्न र, तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
12: हो र, कहाँ छ र त्यस्तो?
13: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
14: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी, टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
12: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
14: कालिका फेन्सी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
12: प्रोप्राइटर नवीन श्रेष्ठ, सम्पर्क 95560-62028 र 95041-79716।
14: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
15: हार्दिक निमन्त्रणा यस कमलाघाट शब्दहन गृह व्यवस्थापन उपभोक्ता समितिको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन यही भदौ 14 गते आइतबार आयोजना गरिएको हुँदा सो सभामा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। समय बिहान 10:30 बजे, स्थान राधाकृष्ण मन्दिर, शुक्ला गण्डकी 4 पुलचोक, तनहु। अनुरोधक कमलाघाट शब्दहन गृह व्यवस्थापन उपभोक्ता समिति, शुक्ला गण्डकी 4 पुलचोक, तनहु।
14: हेलो बा,
16: कति बन्यो घर? अनि ढलान भयो त?
17: अँ बाबु, ढलान त भयो। अब घरभित्रको काम गर्नु पर्ने छ, सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि।
16: ल बा, पैसाको चिन्ता नगर्नु, अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्, एकदम राम्रो छ रे।
17: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्, म पनि त्यही जाने हो।
12: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
14: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
12: प्रोप्राइटर राम भुजेल, सम्पर्क 9891-50630 र 97476-80681।
18: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा
14: यही भाद्र 13 गते दोस्रो शनिबार
18: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ पेट मुटु छाती तथा सुगर रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल,
14: वरिष्ठ नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य,
19: एनोमली स्क्यान र थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल, साथै दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू।
14: बिहान 8 बजेदेखि 9:30 बजेसम्म र दिउँसो 3:30 बजेबाट 7:30 बजेसम्म नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल,
12: वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
18: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
12: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3:00 देखि 4:00 बजेसम्म डाक्टर अमन कुमार झा, वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्डर।
20: बिरामीहरूको स्वास्थ्य उपचारको लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले आफ्नो स्वास्थ्य उपचार गराई मौकाको फाइदा लिनुहोला। साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्शको साथै फार्मेसी सेवा समेत दिइरहेको जानकारी गराइन्छ।
21: तनहु सेवा हस्पिटल दुलेगौडा, फोन 0065414377, मोबाइल 9956-44343।
14: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
0: अब चिन्ता नगर्नुहोस्। भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
2: हाम्रा सेवाहरू कम्मर दुखाइ तथा डिस्क समस्याको उपचार,
0: घुँडा तथा जोर्नी दुखाइको फिजियोथेरापी, गर्दन दुखाइ तथा नसा च्यापिने समस्याको उपचार,
2: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाइको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
0: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
2: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
0: दुखाइबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
2: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841-96769 र 9841-15644।
0: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
22: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 मेगाहर्ट्ज अंतर मन के आवाज।

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
2: ओ र फेरि कहाँ सारेछन् बाबुले पसल?
1: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिएस सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
3: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
2: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
4: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
5: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
4: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
6: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 98 60 73 73 10 र 98 261 53 507।
7: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
8: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
7: ओम प्रोसर आभूषण सुनचादी पसल, दुलेगौडा भित्री बजार।
9: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुनचादी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपाइटर भोज बहादुर सुना,
10: मोबाइल 98058535337 र 98066159900।
11: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
4: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊ।
6: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
0: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा युनिट डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 065414234 र 98171656606।
12: तीजका गीत, संस्कृति र पहिचान, हाम्रो शान हाम्रो अभियान।
13: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083।
12: मिति यही भाद्र 29 गते, स्थान खैरिनी 4 बजार।
13: तीज गीत तर्फ प्रथम पुरस्कार रु 25,000,
12: द्वितीय पुरस्कार रु 15,000,
13: तृतीय पुरस्कार रु 10,000,
12: सान्त्वना पुरस्कार रु 5,000।
13: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 7,500,
12: द्वितीय पुरस्कार 5,000
13: र तृतीय पुरस्कार रु 3,000। आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ, ओडा व्यवस्थापन समिति 6 र 7।
12: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय।
13: सम्पर्क कार्यक्रम संयोजक मन्जु तिमिल सिन्हा 98560 31 937,
12: सुरेन्द्र श्रेष्ठ 98560 36 136,
13: रविन्द्र राज पौडेल 98560 62 888।
14: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
15: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
14: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
16: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै खानामुनि पाइन्छ।
17: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सीपीभीसी, पीवीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ।
18: साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0654142636, मोबाइल 9855788302 र 9845788302।
19: फुटै खाए साह्रै मिठो, पकाए त स्वाकै, एक पाकेटले पेट भरि नि के हो भने अपाकै।
20: यो हो बोनस चाउचाउ।

0: This is Radio Dhorbarahi, 103.8 MHz.
1: एपी स्टोर दुलेगौडा सिर्जना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
2: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
1: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
2: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
1: फोन नम्बर 065414321,
2: मोबाइल 9805678634 र 9781105090।
3: निसन्तान 15 बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
4: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
5: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी भाद्र 13 गते दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ।
4: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध।
3: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 065414233, मोबाइल 9868168887।
6: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुस् हो।
7: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
6: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
7: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
6: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनीटार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
5: होटल फ्यामिली एन्ड लज, खैरिनीटार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9855324220, 9801454674 र 9864023420।
8: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
9: ए, मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
8: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
0: लौ आयो खुसीको खबर। होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
10: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
0: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
10: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
11: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 MHz अंतर मन के आवाज।

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछेपानी।
2: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
1: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9851088461 र सिजन गुरुङ 9705440900।
3: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक यस दुलेगौड़ा पोलिक्लिनिकमा यही भाद्र 13 गते दोस्रो शनिबार।
4: वरिष्ठ स्नायु तथा मनोरोग विशेषज्ञ प्राध्यापक डाक्टर जय बहादुर खत्री।
5: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर विद्याभूषण ताम्राकार।
6: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी।
7: वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सुशील कार्की।
8: वरिष्ठ नाक कान घाँटी र गलगाँड रोग विशेषज्ञ डाक्टर आशिष घिमिरे।
9: वरिष्ठ भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य। बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउँदै हुनुहुन्छ। समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: यस दुलेगौड़ा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
9: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
3: थप जानकारीका लागि सम्पर्क दुलेगौड़ा पोलिक्लिनिक प्राली, फोन 065414129, मोबाइल 9856031053।
10: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
11: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
10: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुमाया पुन,
11: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
10: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
11: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
10: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
11: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
10: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
11: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
10: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
11: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
10: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
12: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
13: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 061-590-162-590-163।
14: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
15: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
14: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
16: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागण्डकी दुई, काछे पानी तनहुँ। प्रोप्राइटर रमेश भुजेल। फोन 9850-32475 र 9801-32475।
17: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
18: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
17: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
18: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
19: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नवग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
20: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
19: प्रोपाइटर समीक्षा गुरुङ। सम्पर्क 9841-33101 र 9868-83522।
21: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
22: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
21: ओके ल, डन।
22: हजुर, सिक्किम अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
21: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेजल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
22: प्रोप्राइटर गोविन्द सिग्देल। फोन 9560-28543 र 9840-00787।
14: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोप्राइटर पासा राजु। मोबाइल 9806613-1195 र 9847-15368।
1: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
2: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र,
1: यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
2: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
3: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट, प्यान्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिस, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
1: सम्पर्क युनाइटेड सप्लायर्स, धुलेगौडा हेलपोर्ट चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 0654140008।
4: एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा यही भदौ 13 गते दोस्रो शनिबार
5: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका एसओडी वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आनन्द नेपाल आउनुहुने हुँदा सम्बन्धित रोगका समस्या भएका बिरामीहरूले स्वास्थ्य लाभ लिई मौकाको फाइदा लिनुहोला।
6: उपचार हुने रोगहरू,
5: नयाँ पुराना नङ तथा छालाको दाजको उपचार,
6: अनुहारमा देखिने चाया, पोतो र डन्डीफोरको उपचार,
5: कपाल झर्ने समस्या,
6: छालाका संक्रमित रोगहरू जस्तै लुतो, घाउ, खटिरा,
5: टाउको तथा शरीरको चाया,
6: बुढेसकालमा छाला चिलाउने रोग,
5: विभिन्न छालाका पुराना तथा नयाँ एलर्जी,
6: छाला तथा यौनाङ्गमा आउने मुसा,
5: कुष्ठ रोग तथा छालाका अन्य रोग सँगै यौन रोगसँग सम्बन्धित सम्पूर्ण उपचार, परामर्श र पोतोको पिलिङ पनि गरिन्छ।
6: साथै दुलेगौडामा नै पहिलो पटक रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा र दैनिक इसिजी गुणस्तरीय ल्याब र फार्मेसी सेवा लिन सक्नुहुनेछ।
5: विस्तृत जानकारीका लागि सम्पर्क 0564142333 र 98678187।
6: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा।

0: connect your dream, connect your future, stay, connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी 4 तुलेगौडा वाक इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9856324093 र 9856238073।
2: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
3: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवस बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
2: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू
3: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुची पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
2: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
3: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
2: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
3: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
2: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्मरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
3: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
2: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दात जस्ता दीर्घ रोगको सफल उपचार
3: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ
4: ए बुढो एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ कहाँ ठिक होला खै मेरो त साह्रै मन डुलेको डुलै भयो
5: लौ के मन डुलाउनु पर्यो होला र सिधै समय कटेजमा बुक गर न टाढा पनि छैन हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ
6: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिन पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ
4: खाक्कैमा दिमागलाई भारी गराएछ पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि खै बुढा फोन नम्बर दिनु त बुक गरिहाल्नु पर्यो पालो पाएन भने बर्बाद
3: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन् साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ
7: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट शुक्ला गण्डकी 9 ढोरबाराही फेरी प्रोपाइटर हरिचन्द्र महत मोबाइल 9825527763 र 9860715
6: र रामचन्द्र महत 9461616878
8: ए बुढी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
9: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
8: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै दुलेगौडा बजारको हेल्प पुस्तकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ
9: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
3: हजुर घरभित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
10: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौडा
3: प्रोपाइटर रबिन थापा सम्पर्क 9856033398 र 9465610950
11: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज

0: काको गोरु के भइहाल्यो भने विदेश पनि जान सकेनौ, अर्काको काम गर्नु पर्यो भने खुब रिस देखाउँछौ, कहीँ नभएको त्यत्तिकै रिस देखाएर हुन्छ।
1: मेरो थुतुनु धेरै नचल है, आलुको ठाउँमा तँलाई नै रोपिदिनु पर्ला, मैले सक्दिनँ गर्दिनँ भन्दा तँ होइन बचाउनु दिने।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: सबैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
2: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
1: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
2: त्यही दुलेगौडा बजारमा छ नि दिर्गाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
1: ए त्यसो भए त म गइहाले,
2: चिया त पिएर जाऊ।
1: अहिले हतार छ, पछि आउँदै गरौँला है।
3: दीर्घायु फर्निचर सोरुम,
2: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
4: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9856062068।
5: दाई पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
6: खै दिनुहोस् त। ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
5: अनि बन्छ त दाई?
6: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
7: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बसविसौनीको ठिक पारिपट्टि।
8: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
9: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
8: प्रोप्राइटर राजन पौडेल, मोबाइल 9856062629।
10: टाइम चेकको साथमा मनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
11: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
12: ढोरबाराही हाइलाइट्सको साथमा
13: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा बीपी चोक।
12: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्। सम्पर्क 9846149304।
14: नमस्कार, रेडियो ठोरबाराही 103.8 मेगाहर्जको दिउँसो 2 बजेको ठोरबाराही हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। हिजोको विनाशकारी बाढ़ीपछि उत्पन्न परिस्थितिको सामना गर्न र राहत तथा पुननिर्माणका कार्यलाई प्रभावकारी बनाउन राजनैतिक दलहरूले साझा प्रतिबद्धता व्यक्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेको आह्वानमा आज बसेको सर्वदलीय बैठकमा सहभागी राजनैतिक दलका नेताहरूले विपदको यस घड़ीमा सरकारलाई पूर्ण सहयोग गर्ने र राष्ट्रिय एकताका साथ अघि बढ़ने संकल्प गरेका हुन्। बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापा ले विपद व्यवस्थापनलाई दीर्घकालीन रूपमा राष्ट्रिय प्राथमिकताको विषय बनाउनु पर्नेमा जोड़ दिनुभएको हो। उहाँले जलवायु परिवर्तन र हिमाली क्षेत्रमा बढ़दो जोखिमलाई गम्भीरताका साथ लिँदै राजनैतिक दलहरूलाई आफ्ना संयन्त्र मार्फत राहत संकलनको अनुमति दिनुपर्ने धारणा राख्नुभएको हो। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहालले नेपालले जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय स्तरमा सशक्त आवाज उठाउनुपर्ने बताउनु भएको छ। उहाँले विपद पूर्व सूचना प्रणालीलाई थप भरपर्दो र प्रभावकारी बनाउनु पर्ने उल्लेख गर्दै संकटको समयमा सबै दल एकजुट रहेको सन्देश प्रवाह गर्न आवश्यक रहेको बताउनु भएको हो। नेकपा एमालेका महासचिव शंकर पोखरेलले उद्धार कार्यलाई थप तीव्र र बनाउन सरकारको ध्यानकर्षण गराउनु भएको हो। उहाँले विपत्ताहरूको खोजीका लागि विशेष कार्यदल गठन, पूर्वधारको तत्काल मर्मत तथा विद्युत र खानेपानी सेवा यथाशीघ्र सञ्चालन गर्न माग गर्नुभएको छ। बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेनले राहत र उद्धारमा हुने राजनीतिकरण अन्त्य गरी एकद्वार प्रणाली लागू गर्नुपर्ने सुझाव दिनुभएको हो। लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्त ठाकुर र जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारको राहत प्रयासमा आफूहरूको पूर्ण समर्थन रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाह रसुवाको भोटेकोशीमा आएको बाढ़ीबाट भएको क्षति र खोज उद्धार कार्य प्रभावकारी बनाउन आज नुवाकोटको विदुर पुग्नु भएको छ। प्रधानमन्त्री शाह सड़क मार्ग हुँदै विदुर पुग्नु भएको हो। वहाँ विदुर नगरपालिकाको श्री नम्बर एक सैन्य तालिम केन्द्रमा प्रशासन र सुरक्षा निकायका प्रमुख सहितको ब्रिफिङमा बस्नु भएको छ। छलफलमा पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हा, बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर, नेपाली सेनाका प्रधान सेनापति अशोक राज सिक्देल हुनुहुन्छ। उहाँहरूलाई नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मी, जिल्ला प्रहरी प्रमुख विपिन रेग्मी लगायतले मानवीय र भौतिक क्षतिको अवस्थाबारे जानकारी गराउनु भएको छ। अर्थमन्त्री डाक्टर सोनी बाग्लेले मुलुकमा आइलागेको प्राकृतिक विपदको सामना गर्न सरकारले स्रोत र साधनको अभाव हुन सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हा, बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर, नेपाली सेनाका प्रधान सेनापति अशोक राज सिक्देल हुनुहुन्छ।

बैठकपछि अर्थमन्त्री वाग्लेले उद्धार राहत र पुनर्निर्माणका योजनाबारे जानकारी दिनुभएको हो। अर्थमन्त्री वाग्लेले बाढ़ी पहिरो र डुबानमा परि बेपत्ता भएका तथा अलपत्र परेका नेपाली नागरिक र विदेशी पर्यटकहरूको उद्धार कार्य तीव्र पारेको बताउनु भएको छ। विपदपछिको पुनःस्थापना र पुनर्निर्माणका लागि वैदेशिक सहायता जुटाउन सरकार सक्रिय भइसकेको उहाँले जानकारी दिनुभएको हो। प्रारम्भिक तथ्याङ्क अनुसार विपदबाट 25 वटा पक्की पुल र निजी क्षेत्रका 700 मेगावाट क्षमताको जलविद्युत आयोजनाहरूमा क्षति पुगेको छ। अर्थमन्त्री वाग्लेले 2072 सालको भूकम्पपछिको पुनः निर्माण जस्तै अहिले पनि वैज्ञानिक तथ्यका आधारमा पुनर्निर्माणको महाअभियान सञ्चालन गर्नुपर्ने बताउनु भएको छ। अर्थमन्त्री वाग्लेले राष्ट्रिय संकटको घड़ीमा सबै राजनीतिक दलहरू एकै छाउमा उभिने नेपाली राजनीतिको मौलिक चरित्रको प्रशंसा गर्नुभएको छ। चीन नेपाल सीमामा पर्ने तिब्बतमा भारी वर्षापछि आएको बाढ़ी र पहिरोमा परि 3 जनाको मृत्यु भएको छ भने 558 जना अझै विपत्ता रहेको चिनिया सरकारी संचार माध्यमले जनाएको छ। विपदा मध्ये 260 जना विदेशी नागरिक रहेको बताइएको छ। बुधबार बिहान सीमावर्ती क्षेत्रमा माटो र भग्नावशेष भवनमाथि खसेको 1000 भन्दा बढ़ी उद्धार कर्मीले खोजी तथा उद्धार कार्य जारी राखेका छन्। उद्धारमा खोजी कुकुर र ड्रोन प्रयोग गरिएको छ। निगरानी भिडियोमा धेरै मानिस ज्यान जोगाउन भागिरहेको देखिएको छ। चीनको अर्धसैनिक पिपुल्स आर्म्ड पुलिसका सदस्य ली किपुले अस्थिर भूभाग र साकुरा पहाड़ी सड़कका कारण उद्धार कार्यमा कठिनाई भइरहेको बताउनु भएको छ। मुख्य प्रकोप स्थलमा ठूला सवारी साधन र भारी उपकरण पुग्न नसके पनि आसपासका सड़क खुला रहेकाले आवश्यक सामग्री पुर्याएको उहाँले जानकारी दिनुभएको छ। सरकारी समाचार एजेन्सी सिन्हाका अनुसार सीमा क्षेत्रमा करिब 800 उद्धार कर्मी र 150 जना बढ़ी सवारी साधन परिचालन गरिएको छ। रातभर वर्षा भइरहेकाले थप पहिरो र चट्टान खस्ने जोखिम उच्च रहेको अधिकारीहरूले बताएका छन्। यसले उद्धार कार्य थप चुनौतीपूर्ण बन्न सक्ने जनाएको छ। बाढ़ी पश्चात भइरहेका अस्वाभाविक गैर कानूनी एवं अमानवीय गतिविधि प्रहरीले नोटिसमा राखेको बताएको छ। प्रचलित कानून सामाजिक र सांस्कृतिक मर्यादा विपरीतका त्यस्ता क्रियाकलाप क्षमा नहुने केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अविन नारायण काफ्लेले बताउनु भएको छ। बाढ़ीले बगाएको एउटा शवबाट सुन लुछेको भिडियो क्लिप भाइरल भइरहेको छ। बुधबार अपरान्ह बाढ़ी चितवन स्थित नारायणी नदीमा पुग्दा ग्यास सिलिण्डर खोसाखोसको दृश्य पनि भाइरल भइरहेको छ। प्रहरी प्रवक्ता काफ्लेका अनुसार सबबाट सुन लुस्ने र सिलिण्डर तान्ने मानिसहरू केन्द्रीय प्रहरीको जानकारी अथवा नोटिसमा आइसकेका छन्। अहिले घाइतेको उद्धार उपचार र मृतकको शव पहिचान जस्ता काममा प्रहरी केन्द्रित भएको भन्दै उहाँले प्राथमिक चरणका साथ काम सकिएपछि त्यस्ता गतिविधिमा संलग्न गतिविधि कानून बमोजिम कार्यवाही हुने तयारी रहेको बताउनु भएको छ। यसअघि विपदका समयमा भ्रमपूर्ण खबर फैलाउने जनजीवनलाई भय र त्रासमा पार्ने एवं भ्यूज बटुल्ने उद्देश्यका साथ भयवह दृश्यहरू प्रसारित गर्ने कार्यलाई पनि प्रहरीले जानकारीमा राखिरहेको बताउनु भएको छ। हिजो बिहानसम्म बालबालिकाको चहल पहल र तीनै बालबालिकाको सुनौलो भविष्य कोरिरहेका कक्षा कोठाहरू आज भगरमा परिणत भएका छन्। नुवाकोटको विदुर नगरपालिकामा रहेको ऐतिहासिक त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयको अस्तित्व प्रकृतिले एकैछिनमा मेटाइदिएको छ। तर त्यो भौतिक विनाशका बेला मानवीय साहस सोचबुझ र दायित्वले 1600 भन्दा बढ़ी बालबालिकाको जीवन बचिएको छ। बुधबारको बिहानीको समयमा कक्षा 12 सम्मका 1643 जना विद्यार्थी प्रार्थना र पठन पाठनको तयारीमा रहेका थिए। त्यति नै बेला कक्षा 10 का एक अभिभावक हतारीदेव विद्यालय प्रांगणमा आउनु भएको हो। प्रधानाध्यापक दवाडीका लागि सोच विचार गर्ने वा अन्य निकायको औपचारिक आदेश पर्खने समय रहेको थिएन। विद्यालय प्रशासनले तत्कालै सबै विद्यार्थीलाई सुरक्षित ठाउँमा लाग्न निर्देशन दिनुभएको हो। बसमा जाने विद्यार्थीहरूलाई गाड़ी चालकहरूसँग तुरन्तै पछाइयो भने पैदल

0: नेहरूलाई नजिकैको डाँडा तथा माथिल्लो सुरक्षित भेगतर्फ दौड़ाएको हो। 15 मिनट बित्न नपाउँदै उर्लिएर आएको त्रिशुलीको फेरले भिथालाई परिसरलाई नै एकैचोटि डुबाएको हो। प्रधानाध्यापक दबाडी त्यो क्षण सम्झिँदै बताउनु भएको छ। भारतले नेपालमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकका लागि 37.5 टन मानवीय सहायता सामग्री, औषधि तथा खाद्यान्न सहितको राहत सामग्री पठाएको छ। भारतीय विदेश मन्त्री एस जयशंकरले सामाजिक सञ्जाल मार्फत नेपालका लागि राहत सामग्री बोकेको भारतीय वायुसेनाको दोस्रो विमान उडेको जानकारी दिनुभएको छ। वहाँका अनुसार विमानमा 37.5 टन मानवीय सहायता तथा विपद प्रतिकार्य सामग्री, औषधि र खाद्यान्नका प्याकेजहरू रहेका छन्। उक्त सामान बोकेको जहाज काठमाडौँमा अवतरण भएको छ। राहत तथा उतार सामग्री बोकेको भारतीय वायुसेनाको दोस्रो जहाज बिहिबार काठमाडौँ आइपुगेको हो। विमानस्थल स्थित नागरिक उड्डयन कार्यालयका अनुसार सामग्री हस्तान्तरण गरेपछि जहाज भारत फर्किनेछ। यसअघि बुधबार राति भारतीय वायुसेनाको जहाज 10 टन राहत तथा उतार सामग्री लिएर काठमाडौँ आएको थियो। भारत सरकारले नेपाल सरकारको आग्रहमा बाढ़ी प्रभावित नागरिकका लागि पहिलो चरणमा मानवीय सहायता सामग्री तथा अत्यावश्यक औषधि उपलब्ध गराएको थियो। पहिलो किस्ताको राहत सामग्री नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेललाई हस्तान्तरण गर्नुभएको थियो। विदेश मन्त्री जयशंकरले भारत नेपालका सम्बन्धित सरकारी निकायसँग निरन्तर सम्पर्कमा रहेको उल्लेख गर्दै जारी राहत तथा उत्तार प्रयासमा भारतले बलियो सहयोग जारी राख्ने बताउनु भएको छ। आज सुनको भाउ 1200 रूपियाँले घटेको छ। नेपाल सुनचरी व्यवसाय महासंघ अनुसार सुनको भाउ आज तोलामा 3,20,900 रूपियाँमा कारोबार भइरहेको छ। सुनको भाउ हिजो 100 रूपियाँले घटेर तोलाको 3,22,100 रूपियाँमा कारोबार भएको थियो। यसै आज चाँदीको भाउ 10 रूपियाँले घटेर तोलाको 4,965 रूपियाँमा कारोबार भइरहेको छ। हिजो चाँदी 75 रूपियाँले बढ़ेर तोलाको 4,975 रूपियाँमा कारोबार भएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ता पुनः शुरू गर्न आफू हतारमा नरहेको बताउनु भएको छ। उहाँले इरानलाई वार्तामा फर्कन कुनै निश्चित समय सीमा नतोकिएको बताउँदै अमेरिकी आर्थिक तथा सैन्य दबाव प्रभावकारी भइरहेको दावी गर्नुभएको छ। यसैबीच कतारका प्रधानमन्त्री मोहम्मद बिन अब्दुल रहमान बिन जसिम अल थानी आज तेहरान पुगेर इरानी अधिकारीसँग तनाव कम गर्ने र वार्ताको वातावरण बनाउने विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ। कतार र पाकिस्तानले अमेरिका इरान तनाव घटाउन मध्यस्थताको प्रयास गरिरहेका छन्। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले तत्काल नयाँ सैन्य आक्रमण गर्ने पक्षमा अमेरिका नरहेको बताउनु भएको छ। तर इरानबाट आक्रमण भए सैन्य विकल्प खुल्ला रहने अमेरिकी अधिकारीहरूले बताएका छन्। अस्ट्रेलियामा जारी टप इन T20 सीरिजको सेमी फाइनल दौड़बाट नेपाल बाहिरिएको छ। प्रतियोगितामा आज तेस्रो हार बिहोरेसँगै नेपालको चुनौती समाप्त भएको हो। आजको म्याचमा नेपाल हैदराबाद किंग्स मेन एकाडेमीसँग 31 रनले पराजित भएको हो। दिउँसो 2 बजेको ढोरबडा हाइलाइट आजलाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा छ। आज नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: एक सय 3 थोप्लो 8 अन्तर्मनको आवाज।
3: इस
2: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँचुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
3: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा, सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ, विश्वास र सुनचाँदी पसल खोजौला नि।
2: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
4: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
5: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
4: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, डोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9871160069, राजु विश्वकर्मा 9087782142।
6: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
7: म्याडम, धुम्रपान भनेको के हो?
6: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिउडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
7: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
6: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
7: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
6: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
7: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
8: ए सबिना, यस्तो हतारमा कता हो?
9: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
8: ल, बिहेको गर गहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचाँदी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
10: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालीका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846078528 र 9908216142।
11: सधै पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएन हुन्थ्यो नि बुहारी।
9: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदो रहेछन्।
11: ए हो र, ल त ल,
10: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्, साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोप्राइटर अर्जुन लम्साल, फोन 0564142228 र 9856012692।
12: निसन्तान 15 बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
13: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
14: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्।
15: आगामी भाद्र 13 गते दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ।
13: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
12: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 0564142333, मोबाइल 98678867।
16: हेर्दा हेर्दै दुलेगौंडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
17: माइले भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
16: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
17: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
12: गण्डकी मेडिकल हल दुलेगौंडा, हाम्रा सेवाहरू
14: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
12: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
14: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
12: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
14: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौंडा, माछा पुछ्रे बैङ्कको ठिक पारिपत्री, फोन 0665930369।
16: टिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
18: यति किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
16: हो र, कहाँ छ र त्यस्तो?
18: दुलेगौंडामा छ, कालिका फेन्सी स्टोर।
14: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
12: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
14: कालिका फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौंडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
12: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
14: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
19: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: कति राम्रो देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
1: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
2: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
0: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर, लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
1: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4, दुलेगौंडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि, प्रोप्राइटर मनराज गुरुङ। सम्पर्क 9850-57731, 9800-57731।
3: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
4: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
3: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
5: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो कोचमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
3: ए हो र, हस् दाई म आजै जान्छु।
6: हजुर, यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
7: हाइजेनिक रान्च प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल, गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9850-62-891।
8: होइन, कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
9: कता हिँड्नु नि, मिलको जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा, फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
8: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
9: त्यसो भए कहाँ जाने त कान्छा?
8: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
9: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
10: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
11: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4, दुलेगौंडा, आफ्नै निवासमा।
12: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9850-11-445 र 9850-20-445।
13: हेलो बा,
14: कति बन्यो घर? अनि ढलान भयो त?
15: अँ बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्ने छ। सामान धार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
14: ल ल बा, पैसाको चिन्ता नगर्नु, अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्, एकदम राम्रो छ रे।
15: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्, म पनि त्यही जाने हो।
16: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
17: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
16: प्रोप्राइटर राम भुजेल। सम्पर्क 9891-50-630 र 9704-76-81।
18: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौंडामा।
19: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
18: दुलेगौंडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
6: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया,
13: ब्रांड को सब सेट अंत भन्दा सस्तो में वारेन्टी ग्यारेन्टी को साथ पाइन
18: मोबाइल संग संबंधित चार्जर एयरफोन डाटा केबल साथ ही मल्टीप्लग लाइट का भेराइटी लाइट को चार्जर पानी नपस्ने बलियो इंडियन हाते घड़ी वारेन्टी का साथ पाइन का साथ ही चश्मा पनि पाइन्छ।
13: एनसीएल को हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
18: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैं राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङ को मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
20: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकल को बीचमा दुलेगौडा।
21: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9894166599 छ।
22: मम्मी भोक लाग्यो, खाजा खाम न।
23: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
22: हस् मम्मी।
24: मैले सुने छोरी, ल जाम हिँड।
23: सुन्नुस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
25: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
18: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विंग्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
25: बीजी मोमो हाउस, दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
18: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि।
26: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
18: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
26: हो त है, सामान लिन टाढा किन जानु पर्यो र।
27: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
28: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
25: ग्राहकको चाहना नै हाम्रो तुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
27: हामी कहाँ कस्मेटिक तथा पार्लर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
25: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
23: यो गाली पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाएन हुन्थ्यो। आज भोलि चामलको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला।
29: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि।
18: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु, पितल, ढलट, आल्मुनियम, सिलोट, चरेस, किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्य बहादुर बानिया, संगम बानिया। फोन 0658414142, 9956023128, 9942614726।
13: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
30: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो।

0: मयम चिसा पानी बाट काठमाडौँ बाट मयम चिसा पानी
1: अनि बीचमा नझर्ने
0: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयम चिसा पानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
1: ए हो र, यस्तो सुविधा पनि आइसक्यो र जाम जाम।
2: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 98461168 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235526363।
3: हार्दिक निमन्त्रणा यस कमलाघाट शब्दहन गृह व्यवस्थापन उपभोक्ता समितिको 4th वार्षिक साधारण सभा तथा 2nd अधिवेशन यही भदौ 14 गते आइतबार आयोजना गरिएको हुँदा सो सभामा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। समय बिहान 10:30 बजे, स्थान राधाकृष्ण मन्दिर शुक्ला गण्डकी 4 पुलचोक तनहुँ। अनुरोध कमलाघाट शब्दहन गृह व्यवस्थापन उपभोक्ता समिति शुक्ला गण्डकी 4 पुलचोक तनहुँ।
4: पसल सरेको सूचना शुक्ला गण्डकी 4 दुलेगौंडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौंडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122, 98058-28008 र 98460-69246।
5: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
6: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
7: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अण्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौंडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0658-590-065, मोबाइल 98166-34372।
8: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलेटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
9: रन बहादुर गुरुङ दुलेगौंडा ₹12,610,
10: किम बहादुर श्रेष्ठ दुलेगौंडा ₹10,500,
9: पूर्ण बहादुर भण्डारी दुलेगौंडा ₹50,115,
10: काजी रिमाल लाइफ जिम दुलेगौंडा ₹11,000,
9: सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था दुलेगौंडा ₹11,111,
10: पार्वती रिमाल दुलेगौंडा ₹10,100,
9: कृष्णराज पण्डित दुलेगौंडा ₹25,000,
10: किरण कुमार श्रेष्ठ दुलेगौंडा ₹1,02,174,
9: ठाकुर प्रसाद भट्टराई डोरफिर्दी उत्तम टोल ₹55,555,
10: कवासी खानी पानी तथा सरसफाई उपभोक्ता समिति ₹11,101, बेल बहादुर भुजेल ढोलफिर्दी हिमाली टोल ₹10,120,
9: खिमलाल पौडेल ढोलफिर्दी हिमाली टोल ₹10,005,
10: धनमाया भट्टराई ढोलफिर्दी हिमाली टोल ₹50,000,
9: रेशम बहादुर थापा ढोलफिर्दी हिमाली टोल ₹11,111,
10: भीम प्रसाद वाग्ले ढोलफिर्दी हिमाली टोल ₹10,155।
11: अनाधिकृत रूपमा रासायनिक मल बिक्री वितरण नगर्नुहुन अनुरोध। शुक्ला गण्डकी नगरपालिका क्षेत्रभित्र अनाधिकृत रूपमा आफू खुशी मूल्य राखेर रासायनिक मलको बिक्री वितरण भइरहेको जनगुनासो प्राप्त भएको हुँदा यस्ता अवैध कार्य नगर्नुहुन व्यवसायीहरूमा हार्दिक अनुरोध गरिन्छ। साथै नगरपालिकाबाट रासायनिक मल बिक्रीका लागि इजाजत प्राप्त सहकारी संस्था फर्म र एग्रोभेटबाट तोकिएको मूल्यमा मात्रै अनिवार्य बिल लिएर खरिद बिक्री गर्नुहुन विक्रेता र किसानहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
12: कोही कसैले तोकिएको मूल्य भन्दा बढी वा अनाधिकृत रूपमा बिक्री गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने जानकारी गराइन्छ। रासायनिक मल बिक्रीका लागि नगरपालिकाबाट तोकिएको मूल्य सूची युरिया प्रति केजी रु 22 देखि 23 सम्म, डीएपी रु 49 देखि 50 सम्म र पोटास रु 38 देखि रु 39 सम्म। अनुरोधक कृषि विकास शाखा शुक्ला गण्डकी नगरपालिका तनहुँ।
13: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
14: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
13: ओके, ल डन।
14: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौंडा, गणपति लघुवित्त रहेको भवनमा।
13: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
14: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9855 28543 र 9847000787।
15: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
16: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
15: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गीतका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
16: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौंडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश, पार्वती श्रेष्ठ, फोन नम्बर 0654142334 र 9811756606।
17: 30 का गीत, संस्कृति र पहिचान, हाम्रो शान, हाम्रो अभियान।
12: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083।
17: मिति यही भाद्र 29 गते। स्थान खैरिनी 4 बजार।
12: तीज गीत तर्फ प्रथम पुरस्कार रु 25,000,
17: द्वितीय पुरस्कार रु 15,000,
12: तृतीय पुरस्कार रु 10,000,
17: सान्त्वना पुरस्कार रु 5,000।
12: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 7,500,
17: द्वितीय पुरस्कार 5,000
12: र तृतीय पुरस्कार रु 3,000। आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ, वडा व्यवस्थापन समिति 6 र 7।
17: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय।
12: सम्पर्क कार्यक्रम संयोजक मन्जु तिमिल सिन्हा 9855609337,
17: सुरेन्द्र श्रेष्ठ 9855636136,
12: रविन्द्र राज पौडेल 9855662888।
18: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
19: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
18: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
19: ए ल ल,
18: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक, प्रोप्राइटर थान प्रकाश नेउपाने 9855633878, प्रशान्त नेउपाने 9846026925।
15: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौंडा हेल्पोस्ट चोक, आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816395301।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबरमा अप्सरा बोहरासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: भोटेकोशी बाढ़ीमा बेपत्ता मध्ये 270 जनाको शव फेला, घाइते 66 जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार हुँदै।
0: बाढ़ीमा 826 जना बेपत्ता, 305 जनाको हेलिकप्टर मार्फत उद्धार, 33 देशका 664 पर्यटक सम्पर्कविहीन।
1: भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा 10 टन ट्रक खाद्यान्न तथा लत्त कपड़ा पठाइयो। राहतको नाममा ठगी भइरहेकाले आधिकारिक खातामा मात्रै रकम जम्मा गर्न प्रहरीको आग्रह।
0: भोटेकोशीको बाढ़ीले चीनतर्फ पनि ठूलो क्षति, 558 जना बेपत्ता, वर्षा र कठिन भूभागले उद्धारमा चुनौती।
1: र टप N20 क्रिकेटमा नेपालको तेस्रो हार, हैदराबाद किंग्समेन एकाडेमी 31 रनले विजयी।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171, 4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। रसुवाको भोटेकोशी बाढ़ीमा बेपत्ता भएका मध्ये 270 जनाको शव फेला परेको छ। प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार अहिलेसम्म 270 जनाको शव फेला परेको हो। प्रहरीका अनुसार रसुवामा 17, नुवाकोटमा 12, धादिङमा 27, चितवनमा सबैभन्दा बढ़ी 108, गोरखामा 20, तनहुमा 9, पूर्वी नवलपरासीमा 62 र पश्चिम नवलपरासीमा 15 जनाको शव फेला परेको छ। उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल परिचालन गरिएको छ। घाइतेहरूको उद्धार गरियो, उपचारका लागि विभिन्न अस्पताल लगिएको छ। बाढ़ीमा घाइते भएका 66 जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। तिर्वी शिक्षण अस्पतालमा 26 जना, ट्रामा सेन्टरमा 20 जना, वीर अस्पतालमा 2, नर्विक अस्पतालमा 2, मनमोहन र वीरेन्द्र सैनिक अस्पतालमा 1-1 जना गरी 66 जनाको उपचार भइरहेको छ। यस्तै 14 जना भने डिस्चार्ज भइसकेका छन्। यस्तै बाढ़ीमा बेपत्ताको खोजीका लागि 4,000 भन्दा बढ़ी नेपाल प्रहरी परिचालन गरिएको छ।
1: बाढ़ीमा 826 जना बेपत्ता रहेको विपद व्यवस्थापन प्राधिकरणले जनाएको छ। जसमध्ये नेपाल प्रहरीका 28 जना, नेपाली सेनाका 44 जना र सशस्त्र प्रहरी बलका 13 जना बेपत्ता भएका हुन्। घाइते 73 जना मध्ये रसुवाका 43 जना, नुवाकोटका 27 जना र धादिङका 3 जना रहेका छन्। उद्धारका लागि 7,000 बढ़ी सुरक्षाकर्मी परिचालन गरिएको छ। 304 जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ। प्राधिकरणका अनुसार बाढ़ीमा परि 73 जना घाइते भएका छन्। 305 जनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ। आज बिहान मात्रै 63 जनाको जमीनबाट उद्धार गरिएको थियो। भोटेकोशी नदीमा आएको बाढ़ीका कारण सम्पर्कविहीन हुने पर्यटक संख्या 644 पुगेको छ।
0: करिडोरमा आएको भीषण बाढ़ीका कारण सम्पर्क विहीन हुने आन्तरिक तथा बाह्य पर्यटकको संख्या 644 पुगेको छ। नेपाल पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मत सिंह एरले टूर एजेन्सीहरूले दिएको जानकारी अनुसार विभिन्न 33 देशका पर्यटकहरू सम्पर्कविहीन अवस्थामा रहेको जानकारी दिनुभयो। उहाँका अनुसार सम्पर्कविहीन हुनेमा सबैभन्दा धेरै भारतका 178 जना रहेका छन्। अहिले सम्पर्कविहीन अवस्थामा रहेका नेपाली पर्यटकको संख्या 127 जना रहेको उहाँले जानकारी दिनुभयो। त्यसै गरी अस्ट्रेलियाका 35, मलेसियाका 51, युकेका 33, यूएसका 65, क्यानाडाका 25, युक्रेनका 53 पर्यटक सम्पर्कविहीन भएको एयरले जानकारी दिनुभएको छ। उहाँले टूर अपरेटर दिएको जानकारी अनुसार विभिन्न 33 देशका पर्यटकहरू सम्पर्कविहीन अवस्थामा रहेको जानकारी दिनुभयो। उहाँका अनुसार सम्पर्कविहीन हुनेमा सबैभन्दा धेरै भारतका 178 जना रहेका छन्।

0: समेटिनु भयो। उहाँले टिमुरे र सोभन्दा माथिल्लो क्षेत्रमा रहेका पर्यटकहरू अझै पनि सम्पर्कमा नआएको भन्दै खोजीकारी भइरहेको बताउनु भएको छ। उहाँका अनुसार बोर्डले ट्राभल एजेन्सी र कम्पनीहरूसँगको समन्वयमा तथ्याङ्क संकलनको कार्य गरिरहेका छन्।
1: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेको सी बाढ़ी प्रभावित क्षेत्रमा 10 ट्रक खाद्यान्न तथा लत्ता कपड़ा पठाएको छ। प्राधिकरणका उपसचिव रामबहादुर केसीले बाढ़ी प्रभावित क्षेत्रमा चाउचाउ बिस्कुट स्लिपिङ ब्याग म्याट्रेस ब्ल्याङ्केट पठाइएको जानकारी दिनुभयो। यसै गरी बाढ़ी प्रभावित क्षेत्रमा 15,000 लिटर डिजल र पेट्रोल 15,000 लिटर पेट्रोल पठाइएको जानकारी दिनुभएको छ। प्राधिकरणका उपसचिव रामबहादुर केसीले नुवाकोट स्थित भैरवी सूर्यमती पञ्चकन्या आली स्टोरमा डिजल 23,000 लिटर र पेट्रोल 6,000 लिटर मौजदात रहेको र थप डिजल पेट्रोल पठाइएको बताउनु भएको छ। यसै गरी बाढ़ीबाट पीड़ित बनेकाहरूका लागि आवश्यक राहत सामग्री संकलन गर्न सरकारले 3 वटा स्थान तोकेको छ। विदेशबाट हवाई माध्यम मार्फत आउने राहत सामग्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित राष्ट्रिय आपतकालीन गोदाम घरमा जम्मा गरिनेछ। त्यसै गरी सरकारले आवश्यकता अनुसार प्रभावित क्षेत्रमा ती सामग्री वितरण गर्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ। स्वदेशभित्रबाट प्राप्त हुने राहत सामग्री क्रमशः नुवाकोटको बटारीस्थित नेपाली सेनाको मैथेली ब्यारेक र धादिङको बैरेनी ब्यारेकमा संकलन गरी प्रभावित क्षेत्रमा वितरण गरिने प्रधानमन्त्रीका प्रेस विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। बाढ़ी प्रभावितका लागि राहत दिन चाहने व्यक्ति वा संघ संस्थाले सरकारले तोकेका तीनै स्थानमा सामग्री पुर्याउनु पर्नेछ।
0: सरकारले प्राकृतिक विपत्तिमा जथाभावी व्यक्तिहरूले राहतको लागि आर्थिक रकम उठाएको पाइएको भन्दै आधिकारिक बैंक खातामा मात्र रकम जम्मा गर्न आग्रह गरेको छ। प्रहरीका अनुसार हालको विपदको अवस्थामा विभिन्न व्यक्तिहरूले सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री दैवी प्रकोपद्वार कोष वा प्रधानमन्त्री राहत कोषको नाम प्रयोग गरी व्यक्तिगत बैंक खाता वा ई वालेटमा रकम माग्ने तथा फर्जी राहत माग्ने कार्य भइरहेको पाइएको छ। प्रहरीले कसैले विपद राहतको नाममा ठगी गरेको वा गर्न खोजेको शंका लागेमा नजिकको प्रहरी कार्यालय वा साइबर ब्यूरोमा तुरन्त सम्पर्क गर्न अनुरोध समेत गरेको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: मार्बल का सीपी विशी प्रोडक्ट अमेरिकन लाइसेंस अंतर्गत उत्पादित अरुभन्दा 25% बढ़ी प्रेसर वहन कर सकने क्षमता का साथ 50 वर्ष भन्दा बढ़ी विश्वभरी रुचाइएको एनएसएफ अमेरिका द्वारा प्रमाणित फ्लोगार्ड ब्रांड साथ ही मार्बल का यूपीवीसी प्रोडक्ट लेड फ्री यूवी रेसिस्टेंट र हाई इम्पैक्ट स्ट्रेंथ भएको
3: सुरक्षा घर को साथ जीवन भर
4: यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। सर्वदलीय बैठकले भोटेकोशी बाढ़ीमा परेकाहरूको उद्धार र राहत कार्यमा खटिँदा राजनीतिक प्रतिस्पर्धाभन्दा सहकार्यको भावनालाई प्रोत्साहित गर्न आह्वान गरेको छ। आज सिंहदरबारमा बसेको रासोपा सभापति रवि लामिछानेको आह्वानमा बसेको बैठकले भोटेकोशी लगायत नदी बेसिनमा आएको बाढ़ीका कारण रसुवा नुवाकोट धादिङ गोर्खा चितवन नवलपरासी सहित जिल्लामा पर्न गएको मानवीय र भौतिक संरचनाको विनाशप्रति गहिरो शोक व्यक्त गर्दै सबै सक्रिय भएर उद्धार र राहत खटिन आह्वान गरेको छ। सर्वदलीय बैठकले विपद व्यवस्थापनमा आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न सबै राजनैतिक दल तीनका संघ संगठन र सदस्यलाई आह्वान गर्दै विपदका समयमा गरिने सहयोगको सस्तो लोकप्रियता वा राजनीतिक स्वार्थपूर्तिको माध्यम बन्नु हुँदैन भन्नेमा सम्पूर्ण दलहरू स्पष्ट हुनुपर्नेमा जोड़ दिएको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। नेपाल चीन सीमा क्षेत्र रसुवाको भोटेको सीमा बाढ़ी आएपछि चीनतर्फ पनि ठूलो क्षति भएको छ। दक्षिण पश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्र अन्तर्गत ग्याइरोङ काउन्टीको ग्याइरोङ बन्दरगाहमा गएको पहिरोमा परि 558 जना बेपत्ता भएका छन्। त्यसपछि चीनले ठूलो संख्यामा उद्धार टोली जनमुक्ति सेना पीएलए इन्जिनियरिङ टोली हेलिकप्टर राहत सामग्री परिचालन गरेको छ। चिनिया संचार माध्यमका अनुसार अहिलेसम्म पहिरोमा 3 जनाको मृत्यु भएको पुष्टि भएको छ भने 2 जनाको उद्धार गरिएको छ। बेपत्ता 558 जना मध्ये 260 जना विदेशी नागरिक रहेका छन्। चीनको

0: आपतकालीन व्यवस्थापन मन्त्रालयले उद्धार तथा राहतका लागि टोली परिचालन गरेको जनाएको छ। उच्च हिमाली क्षेत्रमा उद्धारका लागि प्रयोग हुने एमआई 171 हेलिकप्टर पनि परिचालन गरिएको छ। स्थानीय संचार माध्यमका अनुसार कठिन मौसम र जटिल भूभागका कारण उद्धार कार्य प्रभावित बनेको छ। घटनास्थलमा वर्षा जारी रहेकाले थप पहिरो तथा अवरोध तालको जोखिम रहेको बताइएको छ।
1: अस्ट्रेलियामा जारी टप N20 क्रिकेटमा नेपाल ए टोलीले तेस्रो हार बेहोरेको छ। आज भएको खेलमा नेपाल ए हैदराबाद किंग्सम्यान एकाडेमीसँग 31 रनले पराजित भएको हो। हैदराबादले दिएको 198 रनको लक्ष्य पछ्याएको नेपाल चार बल अगावै 166 रनमा अनआउट भयो। नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक 66 रनको योगदान दिए पनि टोलीको हार टार्न सकेनन्। लोकेश बमले 38 रन थपे। कप्तान अनिल शाह र रशीद खानले 11-11 रन बनाउँदा नारायण जोशीले 12 र पिविन खत्रीले 10 रन थपे। हैदराबादका लागि उसामा मिर र स्कट कोगलेजिनले 3 विकेट लिए। अली सेठले 2 तथा उमर खान र हम्मद अजामले समान 1-1 विकेट हात पारे। त्यसअघि डर्बिन स्थित गार्डन ओभरमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको हैदराबादले निर्धारित 20 ओभरमा 5 विकेटको क्षतिमा 197 रन बनाएको थियो। हैदराबादका लागि सिहन जयसूरियाले सर्वाधिक 67 रन बनाए। सयान जहाँ नजीरले 27, तयाब अरिफले 23, मिलिन्द कुमारले 25 र अलिसेकले 22 रन थपे। नेपालका लागि नारायण जोशीले 2 विकेट लिए। राशिद खान, पवन सराफ र कुशल भुर्तेलले समान 1 विकेट आफ्नो नाममा गरे। टी20 सिरिजको आफ्नो अन्तिम खेलमा नेपाल एले शनिबार भिक्टोरिया सीए 11सँग खेल्ने तालिका छ।
0: दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: पटेको सिबाडीमा विपत्ता मध्ये 270 जनाको शव फेला। घाइते 66 जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार हुँदै।
0: बाढ़ीमा 826 जना बेपत्ता। 305 जनाको हेलिकप्टर मार्फत उद्धार। 33 देशका 664 पर्यटक सम्पर्कविहीन।
1: भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा 10 ट्रक खाद्यान्न तथा लत्ता कपड़ा पठाइयो। राहतको नाममा ठगी भइरहेकाले आधिकारिक खातामा मात्रै रकम जम्मा गर्न प्रहरीको आग्रह।
0: भोटेकोशीको बाढ़ीले चीनतर्फ पनि ठूलो क्षति। 558 जना बेपत्ता। वर्षा र कठिन भूभागले उद्धार कार्यमा चुनौती।
1: र टप N20 क्रिकेटमा नेपालको तेस्रो हार। हैदराबाद किंग्सम्यान एकाडेमी 31 रनले विजयी।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। अप्सरा र दिनेश बिदा हुन्छौं। नमस्कार।
2: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन। अनुहार पनि थाकेको जस्तो देखिन्छ।
3: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउ न।
2: दीक्षा ब्युटी पार्लर रे?
3: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
2: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
3: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
2: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
3: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
2: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
3: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
2: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
3: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ। दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहु। प्रोपाइटर निशा लामा। सम्पर्क 97090334335।
4: दुलेगोडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
5: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
4: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
6: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला भाइ? मेरो त साह्रै मन डुलेको डुलै भयो।
7: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको। त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
4: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
6: ठाक्कैमा दिमागलाई भारी गराएछु। पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
8: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र एभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
4: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेरी, प्रोपाइटर हरिचन्द्र महत, मोबाइल 9825527763 र 9860705 र रामचन्द्र महत 9461168778। तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
9: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
4: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
10: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहु, प्रोपाइटर रमेश भुजेल, फोन 9856032475 र 9801032475।
11: ल, किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
12: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
11: बजारै भरि फ्रेस हाउस त जहाँबाट ल्याए पनि हुन्छ भो, खेतको चिन्ता लिनु भएको छ यो दिदीले?
13: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
11: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
8: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौंडा तनहु, पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौंडा भित्री बजार, साङ्गीला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
10: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
14: आज पनि भाटो अडायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
15: यी बुढा कुरै नबुझिकन त्यस्तै फर्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
14: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
15: तिमीलाई पर्खिने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौंडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
16: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
17: यस आर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस,
18: दुलेगौडा मुक्तिनाथ बैंकको आडमा, प्रोप्राइटर
19: सञ्जीव श्रेष्ठ 9850683507,
20: कविता श्रेष्ठ सम्पर्क 0654140055 र 9846618817।
21: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौँ।
22: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
21: ओम प्रोसर आभूषण सुन चाँदी पसल, दुलेगौडा फिक्री बजार।
23: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुन चाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपाइटर भोज बहादुर सुनार।
24: मोबाइल 9008535537 र 9006615899।
25: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।
21: तपाईँको घर आँगनमा घन्किने मादलुका ताल सँगै वनपाखा मेलापात उकाली ओरालीमा सुसेलिने भाकाहरू हाम्रै मौलिकपन बाँसुरीको धुन सँगै मौलिक संस्कृतिको पहिचान जोगाउने क्रममा कार्यक्रम ओम प्रोसन आभूषण लोक सुसेली
23: मात्र रेडियो ढोरबाराही 103.8 MHz हरेक दिन दिउँसो 3:15 देखि करिब 4 बजेसम्म प्रायोजक ओम प्रसन्न आभूषण सुनचाँदी पसल, दुलेगौडा 4 भित्री बजार, मोबाइल 9800535537।
21: आकर्षक सुनचाँदीको गहना, नारीको चाहना।

दर्शन नमस्ते नमस्कार स्वागत छ कार्यक्रम ओम प्रश्न आवसन लोक सुशीलको प्रतीक्षा गरी बस्नु हुने तपाईँ सम्पूर्ण साथीहरूमा म कार्यक्रम प्रस्तुता श्रिया गुरुङ कार्यक्रममा उपस्थित भइसकेकी छु। कार्यक्रममा फेरि पनि एउटा अर्को रमाइलो श्रृंखलाको साथमा पनि तपाईँले हामीलाई रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तमनको आवाज साथै www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरिकै साथ हामीलाई यहाँले सुन्न सक्नुहुनेछ। र श्रोता साथी आजको श्रृंखलामा रहेर हामीहरू निकै रमाइलो श्रृंखलालाई कार्यक्रम स्थान दिनतर्फ दिन लागिरहेको छ। अफलाइन मार्फत यहाँको रोजाइको गीत संगीतलाई कार्यक्रम स्थान दिन्छौ भने 0241 40 40 00 टेलिफोन लाइन भएर हामीलाई यहाँले कल गर्न सक्नुहुनेछ। कार्यक्रममा आफूलाई सुन्न मन भएको आफ्नो रोजाइको गीत संगीतहरू लोक भाकाहरू कार्यक्रममा सुन्न सक्नुहुनेछ र साथै तीज भाका पनि यहाँले कार्यक्रममा सुन्न सक्नुहुनेछ भने श्रोता साथी कार्यक्रमको पहिलो सांगीतिक कोसेरी स्वरूप यहाँको लागि अझ निकै नै रमाइलो भाकालाई राख्नतर्फतिर लागिरहेको छ। र त्यसै गरी गीतको बोल रहेको छ पोखरा पृथ्वी छोकैमा स्वीकार्नुहोला यो रमाइलो सङलाई है त

हजुर श्रोत साथी पोखरा पृथ्वी चोगेमा गीतको बोलमा सजिएको यो रमाइलो भाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु र पक्कै पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रममा स्वीकार्नु भयो होला र त्यसै गरी श्रोता साथी अहिलेको लागि भने हाम्रो श्रोता साथीको रुजाइको गीतलाई स्थान दिनतर्फतिर लागिरहेको छु र अघि भर्खरै मात्र टेलिफोन मार्फत चाहिँ हामीलाई कल गर्नुभएको थियो मान्द्रीदेखि चन्द्रजी बोल्दै हुनुहुन्थ्यो उहाँले चाहिँ हामीलाई कल गर्नुभएको थियो निकै नै रमाइलो भाका चाहिँ उहाँले रुजाइमा पार्नु भएको छ निकै नै प्रचलित भागा पनि रहेको छ हाल फिलहाल अहिलेको समयमा भने ट्रेनिङ सङ पनि रहेको छ र श्रोत साथी गीतको बोल रहेको छ मलाई हुइकायो दिल्लीको बसैले तीस भागा रहेको छ रमाइलो भागा रहेको छ स्वीकार्नुहोला यहाँको रोजाईको गीतलाई है त

श्रोत साथीहरू निकै नै रमाइलो तीज भागालाई पनि कार्यक्रम स्थान दिइसकेको छु। श्रोत साथीको रोजाइको गीत रहेको थियो मलाई हुकायो दिल्लीको भसैले। नयाँ नयाँ तीज भाका पनि रहेको छ र श्रोत साथी तीज पनि एकदमै नजिकिँदैछ र त्यसै गरी श्रोत साथी यहाँको लागि अहिलेको लागि भने माया हिजिकै गीतको बोललाई राखिरहेको छु, स्वीकार्नुहोला है त।

हजुर श्रोत साथी माया हिरिकै गीतको बोलमा सजिएको यो निकै नै रमाइलो अनि सुमधुर भाकालाई पनि कार्यक्रममा स्थान दिइसकेको छु र पगे पनि हाम्रो सम्पूर्ण साथीहरूले कार्यक्रममा सुमधुर भाकालाई स्वीकार्नु भयो होला। कार्यक्रममा बजाइराखेको यो रमाइलो रमाइलो गीत संगीतलाई सुनेर यहाँहरूले पक्की पनि मनोरञ्जन त लिनु भएको नै छ होला भन्दै अहिलेको लागि भने यहाँको लागि एउटा फेरि पनि अर्को रमाइलो भाका राख्नतर्फतिर लागिरहेको छु। र त्यसै गरी श्रोत साथी अघिल्लो वर्ष चाहिँ निकै नै प्रचलित भाका पनि रहेको थियो र गीतको बोल रहेको छ लालाजी, निकै नै रमाइलो भाका रहेको छ जसमा आवाज रहेको छ दीपिका बैम्बो मगरको भने स्वीकार्नु होला यो रमाइलो भाकालाई हैका।

हजुर श्रोत साथी लालाजी गीतको बोलमा सजिएको यो रमाइलो अनि सुमधुर भाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु। दिपिका मगरको आवाजमा सजिएको मिठो भाका रहेको थियो र त्यसै गरी श्रोत साथी अहिलेको लागि भने चाहिँ हामी कार्यक्रमको अन्त्य अन्त्यतर्फ पनि आइसकेका छौँ र छुटिनु पर्ने बेला पनि हाम्रो त भइसकेको छ र त्यसै गरी साथीले चाहिँ अघि नै देखिबाट चाहिँ हामीलाई कल गर्ने प्रयास गरिरहनु भएको थियो, मैले कल पनि उठाएको थिएँ तर यदि केही इन्टरनेट अनलाइनको समस्या हो भने, केही प्राविधिक समस्या हो भने हामी पक्कै पनि हेर्ने नै छौँ र त्यसै गरी कल चाहिँ उठेर चाहिँ सम्पर्कमा चाहिँ आउन सकिँदैन र त्यसै गरी श्रोता साथी कार्यक्रममा छुटिनु पूर्व यहाँहरूको लागि मिठो कार्यक्रम सम्बन्धी एउटा छोटो मिठो जानकारी दिनतर्फ दिन लागिरहेको छु। हजुर साथी, हामी आउने गर्दछौँ हप्ताको सातै दिन फरक बार फरक श्रृंखलाको साथमा कार्यक्रममा यहाँहरूमा हामी हरेक दिन उपस्थित हुने गर्दछौँ र त्यसै गरी श्रोत साथी आजको श्रृंखलामा हामीहरू अफलाइन मार्फत रुचाईको गीत संगीतलाई कार्यक्रम स्थान दिइरहेका छौँ भने हप्ताको सातै दिन फरक श्रृंखलाको साथमा आउँदै गर्दा आइतबारको दिनमा रहेर रुचाईको गीतलाई स्थान दिन्छौँ भने नयाँ लोकभाकालाई हामी सोमबारको श्रृंखलामा रहेर स्थान दिनेछौँ र मंगलबार गायन कलालाई कार्यक्रम स्थान दिनेछौँ र बुधबार रोइला गौड़ा एकल भाका सालेजो मौलिक भाकालाई भने बिहिबारको श्रृंखलामा रहेर हामी अफलाइन मार्फत रुचाईको गीत संगीतलाई कार्यक्रम स्थान दिइनेछौ र शुक्रबारको श्रृंखलामा रहेर फेसबुक म्यासेजलाई भने अन्तिममा शनिबारको दिनमा रहेर पुरानो भाकालाई कार्यक्रम स्थान दिइनेछौ र हामी यसै गर्ने आउने गर्दछौ हप्ताको सातै दिन यहाँलाई मनोरञ्जन दिनको लागि ठिक 3:20 देखि 4 बजेको टाइम चेकसम्म हामी साथमा रहनेछौँ र आशा रहेको छ सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रमलाई मनोरञ्जनको साथ हामीलाई सुनिरहनु भएको छ होला, साथ माया पनि दिइरहनु भएको छ होला भन्दै तपाईँले हामीलाई रेडियो ढोरबाराही 103.5 MHz अन्तमनको आवाज साथै www.radiodhorbarahi.com जहाँदेखि लगइन गरेर पनि इन्टरनेट अनलाइन मार्फत हामीलाई सुन्न सक्नुहुनेछ र त्यसै गरी हाम्रो पत्र मोबाइल एप मार्फत पनि हामीलाई विश्वभरिकै साथ रहेर यहाँले सुन्न सक्नुहुनेछ। र यस कार्यक्रमलाई प्रायोजक गरिएको छ ओम प्रसन्न आभूषण सुनसादी पसलले, जुन पसल चाहिँ दिलेकोडाको भित्री बजारमा रहेको छ। सुनसादी सम्बन्धी थप सेवाहरू चाहिएमा, यहाँलाई केही कारोबारहरू पनि गर्न परेमा त्यस पसलबाट पनि कारोबारहरू गर्न सक्नुहुनेछ। नयाँ नयाँ डिजाइनको गरगहनाहरू यहाँलाई किनबेच गर्नु परेमा, खरिद बिक्री गर्नु परेमा त्यस पसलबाट पनि यहाँले खरिद बिक्री गर्न सक्नुहुनेछ। र श्रोत साथी, आजको श्रृंखलामा रहेर त हामीले अफलाइन मार्फत रुजाईको गीत संगीतलाई कार्यक्रम स्थान दियौं र हाम्रो सम्पूर्ण श्रोता साथीहरूले पक्कै पनि अन्तिमसम्म सुनेर साथ दिनु भइरहेको छ होला र कार्यक्रममा सहभागिता पनि जनाइदिनु भएको थियो, त्यसको लागि पनि धेरै धेरै धन्यवाद व्यक्त गर्दै श्रोता साथी छुटिनु पर्ने बेला हाम्रो भइसकेको छ र जाँदा जाँदै यहाँको लागि रमाइलो तीज फाका राख्नतर्फतिर लागिरहेको छु र गीतको बोल रहेको छ मेरो माया नमारे है काली, निकै नै रमाइलो सङ्ग रहेको छ तीज फाका। यो सुमधुर फाकालाई राख्दै आजको श्रृङ्खलाबाट म कार्यक्रम प्रस्तुता श्रेया गुरुङ यहाँबाट विदा हुने आज्ञा चाहन्छु। भोलि फेरि पनि रमाइलो श्रृङ्खलाको साथमा भेट हुनेछ भन्दै नमस्ते, नमस्कार, हाइका।

0: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक यस दुलेगौडा पोलिक्लिनिकमा यही भाद्र 13 गते दोस्रो शनिबार
1: वरिष्ठ स्नायु तथा मनोरोग विशेषज्ञ प्राध्यापक डाक्टर जय बहादुर खत्री
0: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर विद्याभूषण चामराकार
1: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
2: वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सुशील कार्की
3: वरिष्ठ नाक कान घाँटी र गलगाँठ रोग विशेषज्ञ डाक्टर आशिष घिमिरे
4: वरिष्ठ भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउँदै हुनुहुन्छ समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
0: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ
4: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ
0: थप जानकारीका लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 065414129 मोबाइल 9856031053
5: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि
6: ओके यो झुम्का हेर न है कस्तो राम्रो जयसेवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो
5: ल ल फटाफट रोज हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है होलसेलमा समेत पाइने रहेछ
6: हो त है सामान लिन टाढा किन जानु पर्यो र
7: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
8: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता
0: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि जयसेवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार
7: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
0: प्रोपाइटर निरञ्जन प्रसाद जयसेवाल फोन 9841661220
9: मयाम चिसापानीबाट काठमाडौँबाट मयाम चिसापानी
10: अनि बिचमा नझर्ने
9: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्री महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि
10: ए हो र यस्तो सुविधा पनि आइसक्यो ल जाम जाम
0: हजुर माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत 9841616878 र दुलेगौडा ढोलफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत 9825552663
11: पसल सरेको सूचना शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ प्रोपाइटर मीन बहादुर सुनार 9853519122 9508 र 9460769246
0: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ
12: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी डाक्टर चुम्बाया पुन
12: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल
0: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ
12: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेठ
0: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
12: नाक कान घाटी तथा थायराइड सर्जन, सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
0: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
12: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
0: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
12: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
0: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
13: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्रोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
14: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइ साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
15: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
16: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
17: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 065-590-065, मोबाइल 98166-34372।
18: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: आस्था अनि भरोसा घर निर्माण को विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाचेपानी।
1: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माण को लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिम का ब्लक, इट्टा, ढुंगा, गिटी, बालुआ, चोकर सुपथ मूल्य में पाइन्छ।
0: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी दुई गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9510888461 र सिजन गुरुङ 9705440900।
2: एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा यही भदौ 13 गते दोस्रो शनिबार
3: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका एसओडी वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आनन्द नेपाल आउनुहुने हुँदा सम्बन्धित रोगका समस्या भएका बिरामीहरूले स्वास्थ्य लाभ लिई मौकाको फाइदा लिनुहोला।
2: उपचार हुने रोगहरू,
3: नयाँ पुराना नङ तथा छालाको दागको उपचार,
2: अनुहारमा देखिने चाया, पोटो र डन्डीफोरको उपचार,
3: कपाल झर्ने समस्या,
2: छालाका संक्रमित रोगहरू जस्तै लुतो, घाउ, खटिरा,
3: टाउको तथा शरीरको चाया,
2: बुढेसकालमा छाला चिलाउने रोग,
3: विभिन्न छालाका पुराना तथा नयाँ एलर्जी,
2: छाला तथा यौनाङ्गमा आउने मुसा,
3: कुष्ठ रोग तथा छालाका अन्य रोगसँगै यौन रोगसँग सम्बन्धित सम्पूर्ण उपचार, परामर्श र पोतोको पिलिङ पनि गरिन्छ।
2: साथै दुलेगौडामा नै पहिलो पटक रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक फिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा र दैनिक इसिजी गुणस्तरीय ल्याब र फार्मेसी सेवा लिन सक्नुहुनेछ।
3: विस्तृत जानकारीका लागि सम्पर्क 0564142333 र 9868168087।
2: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा।
4: चरक मेमोरियल हॉस्पिटल, कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
5: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्म को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अंतर्गत वार्षिक 1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
4: घातक रोग जस्तै मुटु रोग, मुटु को शल्यक्रिया, कैंसर, मृगौला रोग, डायलिसिस, मस्तिष्क को रक्त आदि रोग को उपचार को लागि ₹10,00,000 सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
5: सेवा लिने क्रम मा चाहिने जानकारी,
4: संचय कोष मा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोष को नम्बर,
5: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
4: साबिक का संचयकर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ।
5: विस्तृत जानकारी का लागि चरक मेमोरियल हॉस्पिटल, नागढुंगा पोखरा, फोन 0165524395549494582778।
6: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
7: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
8: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी भाद्र 13 गते दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ।
7: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध।
6: विस्तृत जानकारी का लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा। फोन 0564142333, मोबाइल 9968168187।
9: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
10: अब दुलेगौंडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
9: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
10: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
9: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
10: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
9: मृगौलाको पत्थरी, पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या,
7: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
9: नसा तथा वात सम्बन्धी रोगहरू, ढाड कम्मरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
7: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
9: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
10: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा,
11: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
10: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौंडा बीपी चोकमा
11: यही भाद्र 13 गते दोस्रो शनिबार
10: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ पेट मुटु छाती तथा सुगर रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल,
11: वरिष्ठ नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य,
12: एनोमली स्क्यान र थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल, साथै दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू
11: बिहान 8 बजेदेखि 9:30 बजेसम्म र दिउँसो 3:30 बजेबाट साँझ 7 बजेसम्म नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल,
13: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
10: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
13: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3:00 देखि 4:00 बजेसम्म डाक्टर अमन कुमार झा, वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्डर,
14: बिरामीहरूको स्वास्थ्य उपचारको लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले आफ्नो स्वास्थ्य उपचार गराई मौकाको फाइदा लिनुहोला, साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्शको साथै फार्मेसी सेवा समेत दिइरहेको जानकारी गराइन्छ।
9: तनहु सेवा अस्पताल दुलेगौंडा, फोन 0965414377, मोबाइल 98560443343।
15: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
16: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
15: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौंडा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउन, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
16: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
11: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
17: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट प्लान्ट, दुलेगौंडा।
11: प्रोपाइटर रबिन थापा, सम्पर्क 98560333398 र 98465010950।
18: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।

0: कति राम्रो देखिए कि कृष्णीमै किनेको कुर्ता लगायो कि क्या हो
1: कस्तो ठ्याक्कै पारे कि हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि कृष्णीमै आउँछौ
2: हजुर सुन्दर व्यक्तित्वको लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि कृष्णी क्लोथिङ कलेक्सन
0: स्वदेशी तथा विदेशी डिजाइनका साडी कुर्ता सुरुवाल युके स्वेटर आउटर लुङ्गी टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ
1: क्रिस्मी क्लोथिङ कलेक्सन शुक्ला गण्डकी 4 दुलेगौडा मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि प्रोप्राइटर मनराज गुरुङ सम्पर्क 9850 57 7 31 9806 57 7 31
3: हेलो बा
4: कति बन्यो घर अनि ढलान भयो त
5: अँ बाबु ढलान त भयो अब घरभित्रको काम गर्नु पर्नेछ सामान धार्ने भनेको पैसा अलिकति पुग्दैन कि
4: ल ल बा पैसाको चिन्ता नगर्नु अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है मेरा साथीहरू सबैले त्यहीँको सामानबाट घर बनाएका रहेछन् एकदम राम्रो छ रे
5: हो बाबु गाउँतिर पनि सबैले सामान त्यहीँबाट ल्याउँदा रहेछन् म पनि त्यहीँ जाने हो
6: हजुर उच्च गुणस्तरका ग्रेनाइट मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्
3: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि
6: प्रोप्राइटर राम भुजेल सम्पर्क 9811905630 र 9746780681
7: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु आफ्नो सबै अलमल भुलेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु
8: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन
9: आधिकारिक विक्रेता थापा सप्लायर्स शुक्ला गण्डकी 7 सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9856202779
10: 103.8 अन्तर्मनको आवाज
11: स्टुडियो टाइमचेक
12: अहिले साँझको 5 बज्यो
13: टाइम चेक को साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोप्राइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301
14: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार
15: धोरबाराही हाइलाइट्स को साथमा
16: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
15: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841649304
17: नमस्कार रेडियो ठोरबाराही 103.8 मेगाहर्जको साझा 5 बजेको ठोरबाराही हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ अब समाचारहरू सुन्नुहोस् बुधबार रहेको आकस्मिक बाढ़ीबाट प्रभावितलाई सघाउन पोखरा महानगरपालिकाले 45 लाख दिने निर्णय गरेको छ पोखरा महानगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीको तर्फबाट प्रधानमन्त्री देवी प्रकोप उद्धार कोषमा सो रकम जम्मा गर्ने निर्णय भएको हो महानगरले बिहिबारै स्वास्थ्यकर्मी नगर प्रहरी एम्बुलेन्स तथा आवश्यक उद्धार सामग्री सहितको टोली विपद प्रभावित क्षेत्रतर्फ पठाएको महानगर प्रमुख धनराज आचार्यले जानकारी दिनुभएको छ महानगरले मितेरी शहर लिजीले उपहार स्वरूप प्रदान गरेको अत्याधुनिक सुविधा सम्पन्न एम्बुलेन्स सहितको मेडिकल टीम तथा नगर प्रहरीको सहायता टोली पठाएको हो रसुवा हुँदै आएको बाढ़ीका कारण त्रिशुली नदीमा बगेका मानिसका शव तथा मानव शरीरका अंग गोर्खाका विभिन्न स्थानमा फेला परेका छन् बुधबार बिहान 11 बजेदेखि बिहीबार दिउँसो 1 बजेसम्म त्रिशुली नदीको किनारमा 30 शव तथा मानव शरीरका अंग फेला परेको जिल्ला प्रहरी कार्यालय गोर्खाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताउनु भएको छ। उहाँका अनुसार बुधबार दिउँसो 2:30 बजेदेखि स्थानीय मार्फत सूचना प्राप्त भएपछि जिल्लाका विभिन्न प्रहरी युनिटबाट टोली परिचालन गरिएको थियो। टोलीले कटकी गाउँपालिका 8 धवादीघाट स्थित त्रिशुली नदी किनारमा एउटा खुट्टा नभएको पुरूषको शव सहित अन्य 9 जनाको शव फेला परेको छ। गण्डकी गाउँपालिका 6 स्थित त्रिशुली नदी किनारमा रहेको रूखमा अड्किएको अवस्थामा अर्को शव फेला परेको छ। वडा नम्बर 1 बुचारमा नदी किनारमा रहेको 3 छाप्रोमा मानिसको एउटा खुट्टा मात्र फेला परेको जिल्ला प्रहरी कार्यालय गोर्खाले जनाएको छ। गण्डकी गाउँपालिका 4 फेवा 4 स्थित त्रिशुली नदी किनारको खेल मैदानमा 11 पुरूषको शव फेला परेको तथा 1 पुरूषको टाउको मात्र फेला परेको प्रहरीले जनाएको छ। त्यस्तै शहीद लखन गाउँपालिका 3 सिलिङ 4 स्थित त्रिशुली नदी किनारमा 3 पुरूषको शव फेला परेको छ। घटनापछि सम्बन्धित प्रहरी युनिटबाट खटिएको प्रहरी टोलीले शव तथा मानव अंग सुरक्षित रूपमा संकलन गर्ने र घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। रसुवाबाट आएको बाढ़ीले त्रिशुली नदीमा ठूलो क्षति पुर्याएको छ। बाढ़ीसँगै बगेका मानिस तथा संरचनाका अवशेष विभिन्न स्थानमा भेटिन थालेका छन्। फेला परेका शव तथा मानव अंगको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटना सम्बन्धी थप विवरण प्राप्त हुन बाँकी रहेको र अन्य स्थानमा समेत शव फेला परेको हुन सक्ने भएकाले खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको जिल्ला प्रहरी कार्यालय गोर्खाका प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनु भएको छ। रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढ़ीले बगाएर तनहुँको त्रिशुली नदी किनारमा भेटिएका 9 शवलाई पोखरा ल्याएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएका शवको व्यवस्थापन तथा परीक्षणको काम शुरू भएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्कन बरालले जानकारी दिनुभएको हो। उहाँका अनुसार 5 पुरूष 1 महिला 1 बालक 1 बालिका र एउटा पहिचान खुल्न नसकेको शवलाई पोखरा ल्याइएको हो। बुधबार बेलुका तनहुको आबुखरिनी 4 देखि 1.5 घाटसम्मको त्रिशुली नदी क्षेत्रका फेला परेका 30 शवलाई परीक्षणका लागि भरतपुर पठाएकोमा त्यहाँका अस्पतालमा शव राख्ने ठाउँ नभएपछि पोखरा ल्याइएको हो। आबुखरिनीदेखि 1.5 घाटसम्मको नदी क्षेत्रलाई प्राथमिकतामा राखेर खोजी तथा निगरानी बजाएको तनहु प्रहरीले जनाएको छ। कामका लागि रसुवा गएका बागलुङको तमान खोला गाउँपालिकाका 9 सम्पर्कविहीन भएका छन्। गाउँपालिका अध्यक्ष जोगलाल बुढाका अनुसार पालिकाका विभिन्न वडाका 9 सम्पर्कविहीन भएका हुन्। उहाँका अनुसार तमान खोला 1 विष्णु घरती मगर, वडा नम्बर 2 भीमबहादुर छन्त्याल र खडक बहादुर छन्त्याल, वडा नम्बर 1 पदम घरती मगर र इन्द्रकुमार विक, वडा नम्बर 1 भीमबहादुर सिपाली र गणेश कोतामे, वडा नम्बर 3 संजय सिपाली तथा वडा नम्बर 1 विजेन्द्र घरती मगर सम्पर्कविहीन भएका छन्। बुधबार रसुवा स्थित भोटेकोशी नदीमा आएको बाढ़ीले ठूलो मात्रामा धनजनको क्षति पुर्याएको छ। बाढ़ीका कारण रसुवामा रहेका विभिन्न जिल्लाका नागरिक समेत प्रभावित भएका छन्। तमान खोलाकी कल्पना सिउठानीले सम्पर्कविहीन व्यक्तिको खोजी कार्यमा सहयोग गर्न आग्रह गर्नुभएको छ। तनहुको रिसिङ गाउँपालिकाले रसुवामा आएको विनाशकारी बाढ़ीबाट प्रभाव वडा नम्बर 1 विजेन्द्र घरती मगर सम्पर्कविहीन भएका छन्। बुधबार रसुवा स्थित भोटेकोशी नदीमा आएको बाढ़ीले ठूलो मात्रामा धनजनको क्षति पुर्याएको छ। बाढ़ीका कारण रसुवा

सहयोग गर्ने भएको छ। पदिकोशी नदीमा आएको भीषण बाढ़ीका कारण रसुवाको टिमुरे स्याप्रोवेसी रसुवा गढी लगायतका क्षेत्रमा ठूलो तन्छन् जनधनको क्षति तथा भौतिक क्षति भएको छ। बाढ़ीको प्रभाव तल्लो तटीय क्षेत्र हुँदै विभिन्न जिल्लासम्म परेको छ भने खोज तथा उद्धार कार्य जारी रहेको छ। ज्यान गुमाउने प्रति श्रद्धाञ्जली तथा शोक सन्ताप परिवारजनमा संवेदना व्यक्त गर्दै राहत तथा उद्धार कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले गाउँपालिकाले विपद राहत कोषमा रकम उपलब्ध गराउन लागेको गाउँपालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठले बताउनु भएको छ। अध्यक्ष श्रेष्ठले विपदको यस कठिन घडीमा पीड़ित नागरिकको साथमा स्थानीय सरकार रहेको भन्दै गाउँपालिकाको तर्फबाट गर्न सकिने सहयोगका लागि पहल गरिएको बताउनु भएको छ। बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढ़ीपछि त्यहाँ रहेका लमजुङका नौजना व्यक्तिहरू सम्पर्कविहीन भएका छन्। त्यहाँस्थित जलविद्युत आयोजना, नेपाली सेना, सशस्त्र प्रहरी तथा होटलमा कार्यरत लमजुङका नौजना सम्पर्कविहीन भएको हो। बाढ़ीबाट सम्पर्कविहीन हुनेमा बेसी शहर नगरपालिका चारजना, मर्स्याङदी गाउँपालिकाका दुईजना, राइनस नगरपालिका, सुन्दरबुजार नगरपालिका र दुर्दी गाउँपालिकाका एक एकजना रहेको छ। सम्पर्कविहीन भएका सुन्दरबुजार नगरपालिका 11 सिन्धुरी चण्डी गाउँका आशिष दुरा नेपाली सेनामा कार्यरत रहनु भएको हो। वहाँ लाङचाङ राष्ट्रिय निकुञ्ज साथै जलविद्युत आयोजनाको सुरक्षार्थमा खटिनु भएको थियो। यस्तै सशस्त्र प्रहरी बलमा कार्यरत मर्स्याङदी गाउँपालिका 9 बगुवाका युवराज भण्डारी रसुवाको टिमुरेमा कार्यरत रहनु भएको हो। भोटेकोशीमा बाढ़ी आएको खबरपछि सम्पर्क गर्ने प्रयास गर्दा बुधबार बिहानैदेखि वहाँसँग सम्पर्क हुन नसकेको परिवारले जनाएको छ। बेसीशहर नगरपालिका 1 उदिपुरका सुगम सिलवाल पनि बाढ़ीपछि सम्पर्कविहीन भएका छन्। हाल चितवनको भरतपुर महानगरपालिका 5 महेन्द्र चोक नजिक बस्दै आउनुभएका वहाँ पर्यटकसँगै रसुवाको टिमुरे क्षेत्र पुग्नु भएको थियो। बाढ़ीपछि वहाँसँग सम्पर्क हुन नसकेको परिवारले जनाएको छ। राइनस नगरपालिका 9-7 तलेका राजन थापा रसुवा गढी हाइड्रो पावरमा कार्यरत हुनुहुन्थ्यो। बाढ़ीपछि वहाँका अवस्था पनि अज्ञात रहेको परिवारले जनाएको छ। गोर्खाको पालुङचार नगरपालिका 5 र 4 ठाटी पोखरीबाट गोसाईकुञ्ज तीर्थयात्राका लागि छुटेको बस सम्पर्कविहीन भएपछि बसमा सवार यात्रुको पहिचान खुलेको छ। बुधबार बिहान 5 बजे ठाटी पोखरीबाट तीर्थयात्राका लागि निस्किएको G1152 नम्बरको बस रसुवाको गोसाईकुञ्जतर्फ गएको थियो। बसमा चालक र सहचालक स्थित 36 जना सवार रहेको जिल्ला प्रहरी कार्यालय गोर्खाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताउनु भएको छ। वहाँका अनुसार हालसम्म 6 जना सुरक्षित सम्पर्कमा आएका छन्। सम्पर्कमा आउनेमा रविन्द्र देवकोटा, तुलाराम देवकोटा, बद्री प्रसाद देवकोटा, बाबुराम देवकोटा, पार्वती न्यौपाने र सहचालक निरज भण्डारी रहनु भएको छ। तर बसमा सवार अन्य 30 जना यात्रु भने हालसम्म सम्पर्कमा आउन सकेका छैनन्। उनीहरूको अवस्थाबारे जिल्ला प्रहरी कार्यालय गोर्खाले रसुवा, नुवाकोट लगायत जिल्लाका प्रहरी तथा सम्बन्धित निकायसँग समन्वय गरिरहेको जनाएको छ। सम्पर्कविहीन हुनेमा कमला पण्डित, कृष्णलाल देवकोटा, केदार पण्डित, घनश्याम देवकोटा, वहाँकी श्रीमती तारा राणा भाट, तुलराम देवकोटाकी श्रीमती दिलबहादुर खत्री, पदम कुमारी देवकोटा, बाबुराम देवकोटाकी श्रीमती राहारी देवकोटा, मायादेवी देवकोटा, मायादेवी खड्का, मिठु माया अम्गाई, मधुमाया पण्डित र मुरारी खत्री रहनु भएको छ। त्यस्तै राममाया देवकोटा, रामहरि देवकोटाकी श्रीमती, रविन्द्र देवकोटीकी आमा, सागर देवकोटा, सरिता अधिकारी पण्डित, समसना देवकोटा, सुजता कौडेल, सुमी कुमार, सुषमा न्यौपाने पोखरेल, सुस्मिता कुंवर, सारता देवकोटा, मुक्ति अम्गाई, दुर्गा देवकोटा र गोमा पपने पनि सम्पर्कविहीन रहेको जिल्ला प्रहरी कार्यालय गोर्खाले जनाएको छ। बससँग सम्पर्क टुटेपछि यात्रुका आफन्तले सम्बन्धित निकायसँग तत्काल खोजी तथा उद्धारको पहल गर्न आग्रह गरेका छन्। सम्पर्कमा आएका यात्रुबाट बसको अवस्थाबारे थप जानकारी लिने प्रयास भएको प्रहरीले जनाएको छ।

0: तनहुअदालतका श्रेष्ठदार नन्द प्रसाद आचार्यले रसुवा त्रिशुली क्षेत्रमा आएको महाप्रलयकारी बाढीबाट आफूहरू संयोगवश जोगिएको अनुभव सार्वजनिक गर्नुभएको छ। आचार्यका अनुसार जनै पूर्णिमाका दिन गोसाईकुण्डमा स्नान गर्ने योजना सहित उनीहरू चार दाजुभाइ भानिज भाइ समेत दसजना बिहान करिब 5 बजे पोखराबाट हिँड्नु भएको थियो। बिहान करिब 8 बजे गल्छीबाट उत्तरतर्फ लाग्दा त्रिशुलीमा आएको बाढीले उत्तरतर्फका नदी तटीय क्षेत्रमा गम्भीर असर परिसकेको जानकारी उनीहरूले ढिलो गरी पाएका थिए। उहाँले बाढीको जोखिमबारे समयमै सूचना प्रवाह गरी गल्छीमै तीर्थयात्रीलाई रोक्न सकेको भए जनधनको क्षति कम गर्न सकिने धारणा व्यक्त गर्नुभएको हो। बाढी भूकम्प वा आगलागी जस्तो तत्कालै हुने विपद नभई माथिल्लो क्षेत्रमा आएको प्रभाव क्रमशः तलतर्फ आउने भएकाले समयमै उच्च सतर्कता अपनाउन सकिने उहाँको भनाइ रहेको थियो। पोखरामा आगामी भदौ 20 गते शनिबार 27 ताया मच्छा नृत्य प्रतियोगिता तथा गाई जात्रा महोत्सव आयोजना हुने भएको छ। नेवाखल कास्कीको आह्वानमा लामाचौर नेवाखल गुठीले यो वर्षको कार्यक्रम पोखरा 16 स्थित लामाचौर चोकमा आयोजना गर्न लागेको बिहिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएको छ। ताया मच्छा संस्कृतिलाई जोगाउन र यसको प्रबोधन गर्न हरेक वर्ष यो प्रतियोगिता हुँदै आएको छ। नेवार समुदायमा परिवारको सदस्यको मृत्यु भएको एक वर्षभित्र गाई जात्रा निकाल्ने चलन रहेको छ, जसमा बाजासहित गरिने नाचलाई ताया मच्छा भनिने गर्दछ। शेयर बजार लगातार 5 औं कारोबार दिन घटेको छ। शेयर बजार परिसूचक नेप्से आज 1.04 अंकले घटेर 2557.31 बिन्दुमा छरेको छ। आज जलविद्युत बीमा म्युचुअल फण्ड र अन्य बाहेक सबै समूहको उपसूचक बढ़ेको छ। आज 147 वटा कम्पनीको शेयर बढ़ेकोमा 118 वटाको घटेको छ। यस्तै 114 वटा कम्पनीको शेयर भने खटबड़ भएको छैन। आज अपर हेवाखोला हाइड्रो पावरको शेयर झण्डै 9.5% घटेको छ। बजार सामान्य घटेको दिन सर्वोत्तम पेन्सको शेयर 15% बढ़ेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। हिजो 4.77 करोड़को कारोबार भएकोमा आज 348 वटा कम्पनीका 1.06 करोड़ कित्ता शेयर 3.78 करोड़ रूपियाँमा किनबेच भएको छ। हस्त साझ 5 बजेको ठोरबाट हाइलाइट साझालाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654 14 100 वा ढोरबाराही fm@gmail.com इमेल गर्नुहोस्।
2: बिहेको दिन पनि आइसक्यो, घर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेको छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
3: ल, बिहेको घर गहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनसादी पसल हो। त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
1: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9846078528 र 9908216142।
4: सुन न श्रेया, यो चाया पोतो डन्डी फोर एलर्जीले मेरो अनुहार नै।
5: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
2: कहाँ?
5: गण्डकी मेडिकल हल।
6: हो, गण्डकी मेडिकल हल। अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
5: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चौरीपन, अनुहारको डन्डीफोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
6: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
7: गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्ने बैङ्कको ठ्याक्कै पारि। सम्पर्क 0635903969, मोबाइल 9840826926।
8: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
9: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
8: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
10: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
8: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
10: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसिएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
8: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
9: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
11: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9846656999 छ।
7: हार्दिक निमन्त्रणा यस कमलाघाट शब्दहन गृह व्यवस्थापन उपभोक्ता समितिको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन यही भदौ 14 गते आइतबार आयोजना गरिएको हुँदा सो सभामा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। समय बिहान 10:30 बजे, स्थान राधा कृष्ण मन्दिर, शुक्ला गण्डकी 4 पुलचोक, तनहुँ। अनुरोध कमलाघाट शब्दहन गृह व्यवस्थापन उपभोक्ता समिति, शुक्ला गण्डकी 4 पुलचोक, तनहुँ।
0: तीसका गीत, संस्कृति र पहिचान, हाम्रो शान, हाम्रो अभियान।
6: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083।
0: मिति यही भाद्र 29 गते। स्थान खैरिनी 4 बजार।
6: तीज गीत तर्फ प्रथम पुरस्कार रु 25,000,
0: द्वितीय पुरस्कार रु 15,000,
6: तृतीय पुरस्कार रु 10,000,
0: सान्त्वना पुरस्कार रु 5,000।
6: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 7,500,
0: द्वितीय पुरस्कार 5,000
6: र तृतीय पुरस्कार रु 3,000। आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ, ओडा व्यवस्थापन समिति 6 र 7।
0: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय।
6: सम्पर्क कार्यक्रम संयोजक मन्जु तिमिल सिन्हा 9856031937।
0: सुरेन्द्र श्रेष्ठ 9856031636।
6: रविन्द्र राज पौडेल 9856062888।
12: होइन कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
13: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
12: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
13: त्यसो भए कहाँ जाने त कान्छा?
12: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
13: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
14: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
13: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
15: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9856114445 र 9856204445।
16: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। तिसको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै, मेरो त साह्रै मन डुलेको डुलै भयो।
1: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको। त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
2: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिन, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
0: खाक्कैमा दिमागलाई भारी गराएछु। पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो। पालो पाएन भने बर्बाद।
3: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
4: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेरी, प्रोपाइटर हरिचन्द्र महत, मोबाइल 9825527763 र 9860705
5: र रामचन्द्र महत 9841616878।
6: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोनी लगाएर हो?
0: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल, ढोका, खापा, त्रिकोश, चौकोश अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
6: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
0: अँ हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे। न पसाङ्गिएको छ, न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
5: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा, पौवा डाँडा, पञ्चमुनि स्कुल।

0: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष शुल्क व्यवस्था पनि गरिएको छ।
1: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
0: फोन नम्बर 0564143121,
1: मोबाइल 9865078634 र 9701105090।
2: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
3: म्याडम, धुम्रपान भनेको के हो?
2: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
3: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
2: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
3: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
2: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
4: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
0: दाई, पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
5: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
0: अनि बन्छ त दाई?
5: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
6: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस्विसौनीको ठीक पारिपट्टि।
7: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
6: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
7: प्रोप्राइटर राजन पौडेल, मोबाइल 9856062029।
8: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

थियो र जिन्दगीले हरायो परिस्थिति विपरीत कुरा टिक्न लगायो सबै थियो अध्ययारो सबै सोच्दा डर लायो भविष्यले फकायो भाग्यले सघायो आज म मनमा ढुङ्गा राखी सपना बोकी हिँड्दैछु मलाई सम्झि याद होला ना थियो म तिम्रै हुँ म हाम्रो लागि जिउँदैछु म हाम्रो लागि जाँदैछु हामी सँगै छौँ आँसुको या नसा मेरा शब्दहरू तिमी सधैँ मन मानेर राख नठान हाम्रो साथ छुट्यो मन खोली हाँस्दा हामी सँगै त छौँ नि.

Tony. तिमीले त बुझ्छौनी, तिमी त हाँसी देऊ न हाँसी हाँसी बिदा देऊ न भुल हामी हिँड्या थियो एकअर्काको हातसम्म एकअर्काको साथसँग एकअर्काको आँट बन्दै साथ जन्मे बिताउला छेडीको दुरी हो केही दिनमै बिसौला नरौ तर तिम्रो आँसुले मलाई बिजाउँछ तिमीलाई दुखी देख्दा मेरो मन आफैसँग रिसाउँछ यो दुरी त केवल नामको त मात्र हो मेरो मनमा सधैँ तिमी सधैँलाई नै हुनेछौ तिमीलाई मेरो होइन मलाई तिम्रो खाँचो जस्तो मन मिल्ने मान्छे अन्त कहाँ पाउनु र फर्किआ तिमीसँग परिवार बसाउ मेरा शब्दहरू तिमी सधैँ मन माने राख नठान हाम्रो साथ छुट्यो मन खोली हाँस्दा हामी सँगै त छौ नि हामी सँगै त छौ नि

दिन गन्दे बसौला हामी सधैँ बोलौला भविष्य बारे सोचौला तयार भई बस तिमी लैजान्छु तिमीलाई म आउँदा हाम्रो संसार बसौला खुसी भई बाँचौला जान दिउ मलाई अहिले सरी तिमी नरौन हाम्रो माया दौरो छ यो कहिले टुट्ने छैन म खुसी तिमी बिना कहिले हुने छैन यसैले यो कुरा तिमीले बुझ्नुपर्छ बलियो हुनुपर्छ हाम्रो माया भुल्नु हुन्न हामीले छुट्नु पर्छ भोलिलाई सोचेर जाँदैछु आज तिमीलाई छोडेर भनी नसोच म तिम्रै हुँ अनि

0: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
1: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
0: दीक्षा ब्युटी पार्लर रे?
1: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
0: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
1: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
0: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
1: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
0: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
1: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
0: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
1: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, सुकलागन्जकी नगरपालिका 2 कोत्रे तनहु। प्रोप्राइटर निशा लामा, सम्पर्क 97090343335।
2: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
3: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
2: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
4: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा आसको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कारवास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल। प्रोप्राइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373710 र 9921653507।
5: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ, कहाँ ठिक होला खै? मेरो त साह्रै मन डुलेको डुलै भयो।
6: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको। त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
7: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै दिन, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
5: हाक्कैमा दिमागलाई भारी गराएछु, पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
8: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
4: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेरी। प्रोप्राइटर हरिचन्द्र महत, मोबाइल 9235527763 र 9660705
7: र रामचन्द्र महत 9461616878।
4: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच
9: बस्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोर लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौंडा। प्रोपाइटर पासा राजु। मोबाइल 9806613195 र 9847153368। टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक अपने भवन में छापावाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनी प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 9816695301
10: लाई राहत उपलब्ध गराउन र पुनर्स्थापनाको कामलाई तीव्रता दिन निर्देशन।
11: हिजोको पहिरोले सिमानामा नदी थुनिएर निकै ठूलो ताल बनेको चिनिया पक्षले दियो जानकारी। गोसाईकुण्ड पुगेका आन्तरिक तथा बाह्य पर्यटकलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह।
10: अल्जेरियामा भीषण आग लागि हुँदा 12 जनाको ज्यान गयो। प्रभावित क्षेत्रका कैयौं मानिसलाई सुरक्षित स्थानमा सारियो।
11: र मलेसिया विरूद्धको दोस्रो अभ्यास खेलमा नेपाल 27 रनले विजयी।
12: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
13: यो हो हाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
10: समाचार अब विस्तारमा। रसुवा स्थित भटेकोशीमा गएको बाढ़ीमा परि ज्यान गुमाउनेको संख्या 359 पुगेको छ। प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार सबैभन्दा बढ़ी चितवनमा 132 जनाको शव फेला परेको छ। यस्तै नवलप्रासी पूर्वमा 82 जना, धादिङमा 33 जना, गोर्खामा 30 जना, नुवाकोटमा 28 जना, तनहुँमा 22 जना, रसुवामा 17 जना र नवलप्रासी पश्चिममा 15 जना गरी 359 जनाको शव फेला परेको प्रहरीले जनाएको छ। यसैबीच भारतको विदेश मन्त्रालयले नेपालको भोटेकोशी नदीमा गएको बाढ़ीमा परि 288 जना भारतीय नागरिक सम्पर्कविहीन भएको जनाएको छ। विदेश मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले यस्तो जानकारी दिनुभएको हो। हराएका मध्ये 73 जना त्रिशुली जलविद्युत आयोजनामा कार्यरत रहेको पनि उहाँले बताउनुभयो।
11: नेपाली सेनाले आज मात्रै 602 जनाको हवाई उद्धार गरेको छ। भटेकोशी बाढ़ी प्रभावित क्षेत्रहरू टिमरे, स्याफ्रुबेसी, धुन्चे, मैलुङ लगायत इलाकाबाट 50 विदेशी सहित 602 जनाको हवाई उद्धार गरिएको सेनाले जनाएको छ। त्रिशुलीमा छाउनी अस्पतालबाट खटिएको डाक्टर सहितको मेडिकल टोलीले उपचारको व्यवस्था मिलाएर उपचार समेत गरिरहेको सेनाले बताएको छ, जहाँ 338 जनाको उपचार भइरहेको छ। खोज तथा उद्धारलाई सहजता प्रदान गर्न ड्रोन र सैनिक डग समेत प्रयोग गरी 4200 भन्दा बढ़ी नेपाली सेना परिचालन गरिएको छ।
10: सरकारले विपदका बेला ज्यान जोखिममा राखेर उद्धार र राहत कार्यमा खटिने सुरक्षाकर्मीलाई प्रोत्साहन गर्न भत्ता तथा दैनिक खाजा खर्चमा वृद्धि गर्ने निर्णय गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको आजको बैठकले सुरक्षा निकायका जनशक्तिका लागि स्वयं सुविधा परिमार्जन गर्ने निर्णय गरेको हो। सरकारले विपदको समयमा आफ्नै जीवनलाई बाजी राखेर अग्रपंक्तिमा खटिने नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका जनशक्तिको उच्च योगदानलाई कदर गर्ने निर्णय गरेको हो।
11: सरकारले बाढ़ीबाट प्रभावित विदेशी नागरिकहरूको खोजी उद्धार तथा कन्सुलर सहयोगका लागि आपतकालीन प्रतिकारीय टोली इमर्जेन्सी रिस्पोन्स टीम ईआरटी गठन गरेको छ। परराष्ट्र मन्त्रालयले आज सूचना जारी गर्दै ईआरटीले बाढ़ीबाट प्रभावित बेपत्ता वा घटनासँग सम्बन्धित विदेशी नागरिकको खोज तथा उद्धार सूचनाको प्रमाणीकरण तथा कन्सुलर सहयोगका लागि समन्वयकारी निकायका रूपमा काम गर्ने जनाइएको छ। मन्त्रालयका अनुसार विदेशी नागरिक सम्बन्धी आवश्यक सूचना संकलन सम्बन्धित निकायसँग समन्वय तथा परिवार र कूटनीतिक नियोगलाई आवश्यक जानकारी उपलब्ध गराउन ईआरटीले सहजीकरण गर्नेछ।
10: प्रधानमन्त्री बालेन्द्र शाहले आज बाढ़ीबाट प्रभावित नुवाकोटको विदुर र आसपासका क्षेत्रको स्थलगत अवलोकन गर्नुभएको छ। आज बिहान सड़क मार्ग हुँदै पूर्वाधार विकास मन्त्री सुनिल लम्साल सहित नुवाकोट प्रस्थान गर्नुभएका प्रधानमन्त्री शाह प्रभावित बस्तीको भौतिक अवस्था र क्षतिको अवलोकन पश्चात काठमाण्डु फर्कनु भएको छ। बाढ़ी लगतै उच्चस्तरीय बैठकहरू आह्वान गरी महातका निकायलाई आवश्यक निर्देशन दिनुभएका प्रधानमन्त्री शाहले विदुर र त्यस आसपासका बाढ़ी प्रभावित क्षेत्रको प्रत्यक्ष जानकारी लिनुभएको हो। भ्रमणका क्रममा प्रधानमन्त्रीको टोलीले बाढ़ीबाट पुगेको भौतिक क्षतिको स्थलगत अनुगमन गर्नुका साथै स्थानीय प्रशासन सुरक्षा निकाय र जनप्रतिनिधिलाई प्रतिनिधिसँग विस्तृत छलफल गरेको छ। सो क्रममा प्रधानमन्त्री शाहले विस्थापित परिवारका लागि राहत उपलब्ध गराउन अवरूद्ध सड़क तथा पूर्वाधारहरू शीघ्र संचालनमा ल्याउन र दीर्घकालीन पुनर्स्थापनाको कामलाई तीव्रता दिन स्थानीय प्रशासन र सम्बद्ध निकायलाई निर्देशन दिनुभएको छ।
11: नेपाल र चीनको सीमा क्षेत्रमा गएको भीषण पहिरोका कारण नदी थुनिएर निकै ठूलो ताल बनेको चीनीय पक्षले जानकारी दिएको छ। चीनको जलस्रोत मन्त्रालयले नेपालको छोचेन खोला र पुरेपु साङपो नदीको संगम नजिकै ठूलो प्राकृतिक बाँधयुक्त ताल बनेको जानकारी दिएको हो। चीनिया सरकारी टेलिभिजनका अनुसार आज बिहानसम्म उक्त तालमा करिब 20,00,000 घनमिटर पानी जम्मा भइसकेको थियो र तालबाट पानी बाहिरिन थालेको थियो। मन्त्रालयका अनुसार आगामी 3 दिनमा थप

0: चीनिया अधिकारीहरूले सम्भावित ताल फुटेमा त्यसबाट उत्पन्न हुने बाढ़ीको जोखिमलाई समेत ध्यानमा राखेर आवश्यक पूर्व तयारी र उद्धार क्षमता बढ़ाइरहेका छन्। यता भोटेकुसी नदीमा पुनः बाढ़ीको जोखिम देखिएपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। जल तथा जलस्रोत अनुसन्धान केन्द्रले आज जारी गरेको सूचना अनुसार चीनतर्फबाट प्राप्त भू उपग्रह तस्वीर तथा प्रारम्भिक विश्लेषणका आधारमा हिजो गएको बाढ़ीको उद्गम स्थान आसपासका क्षेत्रमा ताल बनेको बताइएको छ। उक्त तालमा पानीको सतह फुट्ने जोखिम रहेको सूचनामा उल्लेख गरिएको छ।
1: बेलायतका विदेश राष्ट्रमण्डल तथा विकास मामिला मन्त्री एट मिलिभ्यान्टसँग टेलिफोन वार्ता गर्नुभएको छ। आज खनाललाई टेलिफोन गर्दै विदेश मन्त्री मिलिभ्यान्टले विनाशकारी बाढ़ीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सहयोग गर्न तयार रहेको बताउनु भएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
3: मार्बलका सिके विशेष प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीवीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
2: सुरक्षा घरको साथ जीवन गर्छ।
4: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लग इन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
0: अब बाँकी समाचार। सरकारले गोसाईकुण्ड पुगेका आन्तरिक तथा बाह्य पर्यटकलाई वैकल्पिक मार्ग प्रयोग गर्न भनेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले धुन्चेतर्फको नियमित मार्ग प्रयोग नगर्न सचेत गराएको हो। मन्त्रालयका अनुसार गोसाईकुण्ड, दोपचेश्वर, काठमाडौँ हुँदै वैकल्पिक मार्गबाट फर्कन सकिनेछ। मन्त्रालयले अर्को सूचना जारी नभएसम्म धुन्चेतर्फको नियमित मार्ग प्रयोग नगर्न भनेको हो।
1: नेपाल टेलिकमले बाढ़ी प्रभावित क्षेत्रमा दिइरहेको निशुल्क भोइस कल, डेटा र एसएमएस सेवा 3 दिन थप गरेको छ। टेलिकमले सो क्षेत्र र आसपासका सेवाग्राहीलाई 2 दिन भोइस कल निशुल्क र प्रतिदिन 2 जीबी डेटा तथा 50 एसएमएस निशुल्क गर्ने निर्णय गरेको थियो। अब भदौ 14 गतेसम्म निशुल्क सेवा उपलब्ध हुने टेलिकमले जनाएको छ।
0: रसुवाको भोटेकोशी बाढ़ीबाट क्षतिग्रस्त जिल्लाका विभिन्न संचार टावरलाई मरमत गरी संचालनमा ल्याएर सेवा संचालनमा ल्याउने पहल थालिएको छ। सूचना तथा संचार मन्त्रालयका अनुसार रसुवाको नेउपानी चोर र रामचेकको रिपेयर साइटमा हेलिकप्टरबाट जनरेटर तथा ब्याट्री पठाई आसपासका क्षेत्रमा सेवा संचालनको पहल थालिएको हो। रसुवाकै धुन्चे, नुवाकोटको विदुर बस पार्क, बट्टार, मदानपुर तथा धादिङको बैरिनी र ठेमल डाँडा क्षेत्रमा जनरेटर, फ्यूल तथा प्राविधिक जनशक्ति परिचालन गरी सेवा संचालनमा ल्याउने प्रयास जारी राखिएको मन्त्रालयले जनाएको छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। अल्जेरियामा आगलागीमा परि 12 जनाको मृत्यु भएको छ। जिजिल, बेजाहाया र तिजी ओजायु प्रान्त आगलागीबाट सबैभन्दा बढ़ी प्रभावित भएका छन्। देशभर 159 आगलागीका घटना भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अल्जेरियाको पूर्वी भागमा रहेको जंगल आगोले ध्वस्त भएको छ। अल्जेरियाका गृहमन्त्री सईद सयुतले जिजेल प्रान्तमा 5, बेजायामा 4 र औजोमा 3 जनाको मृत्यु भएको जानकारी दिनुभएको छ। यसैबीच अल्जेरियाका राष्ट्रपति अब्देलमात जित तेबौनेले आज जिजेल प्रान्तको स्थलगत अवलोकन समेत गर्नुभएको छ। जिजेल प्रान्तका 12 नगरपालिकाहरूमा आगो निभाउने

0: अभियान जारी छ। प्रभावित क्षेत्रका कैयौं परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। अल्जेरिया र छिमेकी ट्युनिसियामा भयानक गर्मीको लहर चलिरहेको छ। अधिकारीहरूले अत्यधिक तापक्रमले आगो फैलिने जोखिम बढ़ाएको बताएका छन्।
1: अब खेल समाचार। मलेसिया विरूद्धको दोस्रो अभ्यास खेलमा नेपाल विजयी भएको छ। आज भएको खेलमा नेपालले मलेसियालाई 27 रनले हराएको हो। नेपालले दिएको 171 रनको लक्ष्य पछ्याएको मलेसिया 40 ओभर एक बलमा अल आउट हुँदै 143 रन मात्र बनाउन सक्यो। मलेसियाका अकिल वाहिदले सर्वाधिक 56 रनको योगदान गरे। नजमुस सकिबले 51 र कप्तान सैयद अजीजले 10 रन बनाएका थिए। नेपालको जितमा ललित राजवंशीले 3 विकेट लिए। कप्तान समेत रहेका सन्दीप लामेछाने, दिपेन्द्र सिंह ऐरी, रोहित पौडेलले पनि समान 2-2 विकेट हात पारेका थिए। त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले 41 ओभर 4 बलमा सबै विकेट गुमाएर 170 रन बनाएको थियो। नेपालका लागि पूर्व कप्तान रोहित पौडेलले 61 रन बनाए। गुलशन झाले पनि टोलीको खातामा 45 रन थपेका थिए। कप्तान सन्दीप लामेछानेले 13 तथा अर्जुन कुमार, आसिफ शेखले 10-10 रनको योगदान गरेका थिए। मलेसियाका अकिल वाहिदले 4, सैयद अजीजले 3, रेजवान हैदरले 2 र अमीर अजिमले 1 विकेट लिएका थिए। नेपालले एसीसी प्रिमियर कपको तयारी स्वरूप मलेसियासँग अभ्यास खेल खेलेको हो।
0: साँझ 6 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: रसुवा बाढ़ीमा ज्यान गुमाउनेको संख्या 359 पुग्यो। 602 जनाको उद्धार। 288 जना भारतीय नागरिक सम्पर्क विहीन। विदेशीलाई खोज्न छुट्टै टोली गठन।
0: प्रधानमन्त्री शाहद्वारा बाढ़ीबाट प्रभावित नुवाकोटको केही स्थानको स्थलगत अवलोकन। पीड़ितलाई राहत उपलब्ध गराउन र पुनर्स्थापनाको कामलाई तीव्रता दिन निर्देशन।
1: हिजोको पहिरोले सीमामा नदी थुनिएर निकै ठूलो ताल बनेको चिनिया पक्षले दियो जानकारी। गोसाईकुण्ड पुगेका आन्तरिक तथा बाह्य पर्यटकलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह।
0: अल्जेरियामा भीषण आग लागी हुँदा 12 जनाको मृत्यु। प्रभावित क्षेत्रका कैयौं परिवारलाई सुरक्षित स्थानमा सारियो।
1: र मलेसिया विरूद्धको दोस्रो अभ्यास खेलमा नेपाल 27 रनले विजयी।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 बजेको थाहा खबर सकियो। दिनेश र जगत बिदा हुन्छौ। नमस्कार।
2: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भए दाई, पैसा भएपछि नि के को तनाव हो र? हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
3: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न। जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सीपीभीसी, पीभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 0564142636, मोबाइल 98568738302 र 98468738302।

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी 4 तुलेगौडा वाक इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9856324093 र 9856283073।
2: कान्छे भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
3: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
2: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
3: पाइन्छ नि दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
4: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
5: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
4: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9648883522।
6: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
7: हेर्न कान्छे, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
6: बजारै भरि फ्रेस आउस त, जहाँबाट ल्याए पनि हुन्छ भो। खेको चिन्ता लिनु भएको छ यो दिदीले?
8: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
6: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाइ त्यही बनेको छ।
4: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गेला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
8: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
4: अनाधिकृत रूपमा रासायनिक मल बिक्री वितरण नगर्नुहुन अनुरोध। शुक्ला गण्डकी नगरपालिका क्षेत्रभित्र अनाधिकृत रूपमा आफू खुशी मूल्य राखेर रासायनिक मलको बिक्री वितरण भइरहेको जनगुनासो प्राप्त भएको हुँदा यस्ता अवैध कार्य नगर्नुहुन व्यवसायीहरूमा हार्दिक अनुरोध गरिन्छ। साथै नगरपालिकाबाट रासायनिक मल बिक्रीका लागि इजाजत प्राप्त सहकारी संस्था फर्म र एग्रोभेटबाट तोकिएको मूल्यमा मात्रै अनिवार्य बिल लिएर खरिद बिक्री गर्नुहुन विक्रेता र किसानहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। कोही कसैले तोकिएको मूल्य भन्दा बढी वा अनाधिकृत रूपमा बिक्री गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने जानकारी गराइन्छ। रासायनिक मल बिक्रीका लागि नगरपालिकाबाट तोकिएको मूल्य सूची युरिया प्रति केजी रु 22 देखि 23 सम्म, डीएपी रु 49 देखि 50 सम्म र पोटास रु 38 देखि रु 39 सम्म। अनुरोधक कृषि विकास शाखा शुक्ला गण्डकी नगरपालिका तनहु। के कम्मर दुखाई, घोडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
8: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
4: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
8: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
4: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
8: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेशन पछिको एक्सरसाइज थेरापी,
4: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
8: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
4: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
8: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
9: फ्योइतोको थेदीमु रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: सधै पसलबाट बोरा घिसारिया छ खाछ। कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी।
1: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको सुनि बा। त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि। कति मान्छे जाँदा रहेछन्।
0: ए हो र, ल त ल।
2: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ। होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल। फोन 0564142222 र 98560-21692।
3: साइलियामा प्रकाश दाईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
1: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
3: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
4: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, बिपी चोक।
3: प्रोपाइटर थान प्रकाश नेउपाने 98560-33878। प्रशान्त नेउपाने 98460-26925।
1: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
5: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
1: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
6: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
1: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
6: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसिएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
1: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
5: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा, दुलेगौडा।
7: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98460-56996 छ।
8: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
1: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ। आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
6: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
3: पसल सरेको सूचना, शुक्ला गण्डकी 4, दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253-59122, 98058-00008 र 98460-69246।
9: तीजका गीत, संस्कृति र पहिचान, हाम्रो शान, हाम्रो अभियान।
5: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083
10: मिति यही भाद्र 29 गते स्थान खैरिनी चार बजार
5: तीज गीत तर्फ प्रथम पुरस्कार रु 25,000
10: द्वितीय पुरस्कार रु 15,000
5: तृतीय पुरस्कार रु 10,000
10: सान्त्वना पुरस्कार रु 5,000
5: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 7,500
10: द्वितीय पुरस्कार 5,000
5: र तृतीय पुरस्कार रु 3,000 आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति 6 र 7
10: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय
5: सम्पर्क कार्यक्रम संयोजक मंजू तिमिल सिन्हा 9856031937
10: सुरेन्द्र श्रेष्ठ 9856031136
5: रविन्द्र राज पौडेल 9856062888
11: होइन है आरोसी आर्यालाई लिएर कता हिँड्यौ
12: हेर न आर्यन पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के कहाँ पाइन्छ कुन्नी
13: मलाई पनि बिहेको लागि गहना चाहिएको छ आजकल सुन भन्दा कम छैन हराएमा डर छैन ग्यारेन्टीको गहना नै चल्तीमा छ राम्रो डिजाइनको पाए लिने भनेको
11: ए त्यसो भए युअर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर्स सपमा सँगै जाउँ न त म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरै पेटी लिने हिँडेको ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो
12: हामी कहाँ गुरुङ मगर नेवार छेत्री तामाङ ठकुरी भुजेल जात जातिको ड्रेस युके स्वेटर ब्याग तथा पर्स मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी सल कोरियन टी शर्ट कम्मर बन्धक दौरा सुरुवाल खुकुरी टोपी लगायत परम्परागत जातीय गर गहनाहरू शिरबन्दी शिरफूल टिकमाला ढुम्री यारलिङ मारवाड़ी पाटेसुन बुलाकी लाहुरे फुली जन्तर चन्द्रमा नौगेडी असर्थी कण्ठमाला मुगामाला हमिलमाला न्यापुसिख जापुसिख तायोमाला लुसवाङ माकसी कल्ली बिरमली आँसी खुर्पेटो सुर्खेथैली डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालाचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजडा झुम्का सिक्री लकेट माइली तिलहरी छड्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ
11: सम्पर्क युअर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा प्रोपाइटर आरएन कुमार श्रेष्ठ मोबाइल 9241484264 र 9811403005
14: क्यों तो को थे दी मु रेडियो ढोर बाराही 103.8 मेगाहर्ट्ज

0: मम्मी भोक लाग्यो खाजा खाम न
1: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर
0: हस् मम्मी
2: मैले सुने छोरी ल जाम हिँड
1: सुन्नुस् न खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि
3: हजुर स्वदेशी उत्पादनको प्रयोग र व्यापार नेपाली किसानकै उत्पादन हाम्रो परिकार
1: हजुर हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी छोइला ड्राई सेकुवा चिकन चिकन विन्स चिकन छोइला पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ फोन 9008821144 प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ
3: बीजी मोमो हाउस दुलेगौडा हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र मगर समाज भवन नजिकै
4: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर
5: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
6: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनु हिराजन आगामी भाद्र 13 गते दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ
5: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध
4: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा फोन 0625414233 मोबाइल 9968761887
7: काइली दिदी आलु लगाउने बेला भयो मल पाउनु भयो त
8: ए दाई पनि घरै हुनुहुँदो रहेछ त
9: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी हाम्रो त बुढाले ल्याएका हुन् मल पनि साह्रै राम्रो रहेछ
10: सुन त माइली गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइँदो रहेछ छिटो जाऊ त अन्त भन्दा सस्तोमा पाइएछ है मैले त त्यहीँबाट ल्याएको
7: ए हो र हस् दाई म आजै जान्छु
3: हजुर यस हाइजेनिक राञ्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्
1: हाइजेनिक राञ्च प्राली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते प्रोप्राइटर रामकृष्ण भण्डारी मोबाइल 9556062891
11: तिकुनी माया आज पनि एउटा कुरा मान न भाइ चाडबाड आउन लाग्यो पोखरातिर जाम न नयाँ नयाँ डिजाइनको कपडा किन्न
12: यति किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि
11: हो र कहाँ छ र त्यस्तो
12: दुलेगौडामा छ कालिका फेन्सी स्टोर
3: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्
11: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
3: कालिका फेन्सी स्टोर शुक्ला गण्डकी 4 दुलेगौडा तरकारी लाइन तारा देवी तरकारी पसल सँगै
4: प्रोपाइटर नवीन श्रेष्ठ सम्पर्क 9556062028 र 9901479716
3: एउटा कुरा थाहा पाइराख्नुहोस् हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है
9: होइन श्रीमानज्यू के भयो गाडी स्टार्ट गर्नु न जाने बेला भइसक्यो अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ केही समस्या आयो कि क्या हो
13: यो बाटो पनि कहिले भन्छ खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो जति धोए पनि हिलो जाने होइन
9: समस्या त आइहाल्छ नि बरु समाधान पो खोज्ने हो त अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि त्यही बनाउन र धुलाउन लैजानु न जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि
14: हजुर हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस् सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल प्रोपाइटर बुद्धि बहादुर कार्की मोबाइल 9860373310 र 9921653507
15: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
16: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
15: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू,
5: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
15: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
5: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
15: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
5: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
15: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
5: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
15: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
5: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा,
2: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
17: यही तोको थेदी मु रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: सिधै मयाम चिसापानीबाट काठमाडौँबाट मयाम चिसापानी
1: अनि बीचमा नझर्ने।
0: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
1: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
2: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 9841616878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एण्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9825552663।
3: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
4: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौंडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
3: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
4: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
5: टाइम चेकको साथमा मनकेवा कालिका सुन चाँदी पसल दुलेगौंडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
6: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईँको अधिकार।
3: धोरबाराही हाइलाइट्सको साथमा
7: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौंडा बीपी चोक।
3: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 9841549304।

नमस्कार, रेडियो धोरबाराही 103.8 मेगाहर्जको साँझ 7 बजेको धोरबाराही हेडलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। तपाई हामीलाई हाम्रो वेबसाइट, फेसबुक पेज, नेपाली पात्रो र हाम्रो पात्रो मार्फत पनि विश्वभरि एकसाथ सुन्न सक्नुहुनेछ। धोरबाराही हेडलाइट्सको शुरूमा आजका प्रमुख समाचारहरू सुन्नुहोस्। उद्धारका लागि स्रोत साधनको कुनै अभाव हुन नदिने प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। बाढ़ी पछाडि उत्पन्न परिस्थितिको सामना गर्न राजनैतिक दलहरूको साझा प्रतिबद्धता। बाढ़ीमा परेर ज्यान गुमाउनेको संख्या 359 पुग्यो। सब फेला पर्ने क्रम जारी। बाढ़ी प्रभावित 336 जनाको हवाई उद्धार। 826 जना अझै सम्पर्कविहीन। बाढ़ी प्रभावित क्षेत्रका लागि तनहुँबाट पनि सरकारलाई सहयोग गर्ने क्रम बढ़्दो। ब्यास नगरपालिका र म्याग्दी गाउँपालिकाले गरे सहयोगको घोषणा। इरानसँग वार्ता पुनः शुरू गर्न आफू हतारमा नरहेको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई। आर्थिक तथा सैन्य दबाव प्रभावकारी भइरहेको दावी। र एसीसी प्रीमियर कपको तयारीका क्रममा रहेको नेपालसँग घरेलु टोली मलेसिया 27 रनले पराजित। अब पूरा समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले उद्धारका लागि स्रोत साधनको कुनै अभाव हुन नदिने जनाउनु भएको छ। प्रभावित क्षेत्रको निरीक्षण गर्न आज नुवाकोट पुग्नुभएका प्रधानमन्त्रीले विदुर स्थित श्री नम्बर 1 सैन्य तालिम केन्द्रमा उच्च स्तरीय बैठक राखेर आवश्यक निर्देशन दिनुभएको हो। बैठक पछाडि सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै भन्नुभयो, सरकारले कुनै पनि स्रोतको कमी गर्दैन। जनताहरूको साथमा सरकार छ। कुनै कुराको अभाव महसुस गर्नु सरकारले बाढ़ी प्रताड़ित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरिसकेकाले काम गर्न पनि गाह्रो नभएको उहाँले बताउनुभयो। मन्त्री तिमिल सिन्हाले भन्नुभयो, प्रधानमन्त्रीले गर्नुपर्ने काम के छ भनेर फिल्डमा आएर हेरेर अध्ययन गर्न आउनुभएको हो। सरकारले कुनै कसर बाँकी नराखेर सबैभन्दा पहिला सुरक्षित रूपमा बाँच्न पाउने जनताको अधिकारलाई सम्मान गरेर छिटोभन्दा छिटो उद्धार गर्नमा केन्द्रित रहेको छ। बैठकलाई प्रधानमन्त्री शाहले छलफल गरेर आवश्यक निर्देशन दिएको समेत बताउनु भएको छ। यस्तै उच्च स्तरीय बैठकमा सूचना तथा संचार मन्त्री डाक्टर तिमिल सिन्हा, पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, प्रधान सेनापति अशोक सिद्देल, नुवाकोटका प्रमुख जिल्ला अधिकारी र जिल्ला स्थित सुरक्षा निकायका प्रमुख लगायतको सहभागिता रहेको थियो। हिजोको विनाशकारी बाढ़ी पछाडि उत्पन्न परिस्थितिको सामना गर्न र राहत तथा पुनर्निर्माणको कार्यलाई प्रभावकारी बनाउन राजनैतिक दलहरूले साझा प्रतिबद्धता व्यक्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेको आह्वानमा आज बसेको सर्वदलीय बैठकमा सहभागी राजनैतिक दलका नेताहरूले विपदको यस्तो घड़ीमा सरकारलाई पूर्ण रूपमा सहयोग गर्ने र राष्ट्रिय एकताको साथमा अगाडि बढ़ने संकल्प गरेका छन्। बैठकमा नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले विपद व्यवस्थापनलाई प्रभावकारी र दीर्घकालीन रूपमा राष्ट्रिय प्राथमिकताको विषय बनाउनु पर्नेमा जोड़ दिनुभयो। उहाँले जलवायु परिवर्तन र हिमाली क्षेत्रको बढ़दो जोखिमलाई गम्भीरताका साथमा लिँदै राजनीतिक दलहरूलाई आफ्नो संयन्त्र मार्फत राहत संकलनको अनुमति दिनुपर्ने पनि धारणा राख्नु भएको छ। यस्तै नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालले जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय स्तरमा सशक्त आवाज उठाउनुपर्ने बताउनुभयो। उहाँले विपद पुनर्संरचना र पूर्व सूचना प्रणालीलाई थप भरपर्दो र प्रभावकारी बनाउनुपर्ने उल्लेख गर्दै संकटको समयमा सबै दल एकजुट रहेको सन्देश प्रवाह गर्न आवश्यक रहेको बताउनुभयो। नेकपा एमालेका महासचिव शंकर पोखरेलले उद्धार कार्यलाई थप तीव्र र समन्वयित बनाउन सरकारको ध्यान आकर्षण गराउनु भएको छ। उहाँले बेपत्ताहरूको खोजीका लागि विशेष कार्यदल गठन, पूर्वधारको तत्काल मरमत र विद्युत तथा खानेपानीको सेवा यथाशीघ्र सञ्चालन गर्न माग गर्नुभएको छ। बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले राहत र उद्धारमा हुने राजनीतिकरण अन्त्य गरेर एकद्वार प्रणाली लागू गर्नुपर्ने सुझाव दिनुभयो। लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्त ठाकुर र जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारको राहत प्रयासमा आफूहरूको पूर्ण समर्थन रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। विपदको क्षति र अन्तर्राष्ट्रिय सहयोगका सन्दर्भमा जानकारी दिन राष्ट्रिय स्वतन्त्र पार्टी
रासोपाका उपसभापति डाक्टर सोडिम वागेले विश्व बैंकले 17 करोड़ अमेरिकी डलर, अमेरिका र एसियाली विकास बैंकले 5-5 लाख डलर सहयोग गर्ने प्रतिबद्धता जनाएको बताउनु भएको छ। उहाँले झण्डै 700 मेगावाट क्षमताका विद्युत आयोजनामा क्षति पुगेको र रसुवागढ़ी लगायतका क्षेत्रमा मानवीय क्षति भएको उल्लेख गर्दै प्रभावित क्षेत्रका लागि सरकारले छुट्टै विशेष कार्यक्रम र आर्थिक प्याकेज घोषणा गर्ने बताउनुभयो। बैठकमा सहभागी सुरक्षा निकाय र मन्त्रालयका प्रतिनिधिहरूले सुरुङ मार्ग तथा संवेदनशील क्षेत्रमा उद्धार कार्य चलिरहेको र संचार र आवागमन पुनर्स्थापना गर्न टोली परिचालन गरिएको पनि जानकारी दिएका छन्। रसुवाको भोटेकुसी नदीमा बुधबार हिजो आएको बाढ़ीमा परेर ज्यान गुमाउनेको संख्या 359 पुगेको छ। प्रहरी प्रधान कार्यालय काठमाण्डौले दिएको पछिल्लो विवरण अनुसार विशेष कार्यक्रम र आर्थिक प्याकेज घोषणा गर्ने बताउनुभयो। बैठकमा सहभागी सुरक्षा निकाय र मन्त्रालयका प्रतिनिधिहरूले सुरुङ मार्ग तथा संवेदनशील क्षेत्रमा उद्धार कार्य चलिरहेको र संचार

आशंका अनुसार बाढ़ीमा परेर बेपत्ता भएका 369 जनाको शव फेला परेको हो। चितवनमा सबैभन्दा धेरै 132 जनाको शव फेला परेको छ। नवलपरासी पूर्वमा 2, धादिङमा 33, गोर्खामा 30, नुवाकोटमा 2, तनहुमा 22, रसुवामा 17 र नवलपरासी पश्चिममा 15 जनाको शव फेला परेको छ। बाढ़ीमा परेका 63 जना घाइतिएको काठमाडौँमा उपचार भइरहेको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा 31 जनाको उपचार भइरहेको छ। उपचार पछाडि 5 जना डिस्चार्ज भइसकेका छन्। ट्रमा सेन्टरमा 22 जना, नर्विक वीर र मनमोहन अस्पतालमा 2-2 जनाको उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। ग्रेन्डी, मनमैजू, शुभम, ग्रीन सिटी र वीरेन्द्र सैनिक अस्पतालमा पनि 1-1 जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ। रसुवाको भटेकुसी नदीमा आएको बाढ़ीका कारणले प्रभावित 336 जनाको हवाई उद्धार भएको छ। आज बिहानदेखि रसुवाको टिमुरे, धुन्चे र मैलुङ क्षेत्रबाट 6 देशका 45 विदेशी सहित उनीहरूको उद्धार भएको हो। नेपाली सेनाको झण्डै 5,000 सैनिकको समन्वयमा घाइतेको उद्धार तथा खोजी, तत्काल उपचार र राहत वितरणको काम भइरहेको सैनिकका प्रवक्ता राजाराम बस्नेतले जानकारी दिनुभयो। सेनाका अनुसार टिमुरी क्षेत्रमा अराइरहेका 21 जना भारतीय पर्यटकको पनि उद्धार गरेर काठमाडौँ लैजाने तयारी भइरहेको छ। सरकारले आज बिहानबाट तटीय क्षेत्र तथा प्रभावित इलाकाहरूमा खोजी, उद्धार र राहत कार्यलाई थप तीव्रता दिएको छ। जोखिममा परेका नागरिकहरूको सहायताका लागि सेनाले हिजो राति नै आवश्यक खाद्य सामग्री, टेन्ट र औषधि जस्ता राहत सामग्रीहरू प्रभावित क्षेत्रमा पुर्याइसकेको छ। उद्धार र खोजी कार्यमा सुरक्षा निकायका साथै निजी क्षेत्रको पनि महत्वपूर्ण सहयोग र सहकार्य रहेको छ। आज बिहानदेखि नै टिमुरी, स्याफ्रोबेसी र नदी तटीय क्षेत्रमा नेपाली सेना र निजी क्षेत्रको हेलिकप्टरका साथै पैदल टोलीलाई अझ सक्रिय बनाएर फँसेकाहरूको उद्धार र बेपत्ताको खोजी कार्य तीव्र पारिएको सरकारले जनाएको छ। सरकारले नदी किनारका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गर्दै सबै संयन्त्रलाई राहत र उद्धारमा केन्द्रित गर्ने जनाएको छ। हिजो बाढ़ी आएको भटेकोशी खोलाको माथि नदी थुनिएर ताल बनेको पाइएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गत बाढ़ी पूर्वानुमान महाशाखाले सूचना निकालेर हिजो बाढ़ी सृजना भएको ठाउँमा नदी थुनिएर ताल बनेको जानकारी गराएको हो। चीन तर्फबाट नेपालको परराष्ट्र मन्त्रालय हुँदै प्राप्त पछिल्लो सूचना अनुसार भू उपग्रहको तस्विर तथा प्रारम्भिक विश्लेषण अनुसार ताल देखिएको छ। ताल बढ़ने क्रममा रहेको र फुट्ने जोखिम समेत देखिएको सूचनामा उल्लेख महाशाखाले भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दा, यात्रु, उद्धार कार्यमा खटिने तथा सम्बन्धित सबैलाई विशेष सतर्कता अपनाएर नदी किनार तथा जोखिमयुक्त क्षेत्रबाट सुरक्षित ठाउँमा रहन समेत अनुरोध गरेको छ। यस्तै गरी सरकारले गोसाई कुण्डको यात्रामा रहेको र गोसाई कुण्डमा पुगिसकेका तीर्थयात्रीहरूलाई वैकल्पिक मार्गको प्रयोग गरेर फर्किन पनि आग्रह गरेको छ। नेपाल पत्रकार महासंघले रसुवाको भटेकुसी नदीमा आएको बाढ़ीका कारणले सम्पर्क विहीन रहेका पत्रकार र पत्रकारका परिवारको खोजीलाई तीव्रता दिन आग्रह गरेको छ। कार्यक्रमको सिलसिलामा रसुवागढ़ी नाका हुँदै चीनको तिब्बततर्फ जाने क्रममा रहनुभएका पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य एवं नयाँ पत्रिका दैनिकका पत्रकार टेक राज थामी हिजो बिहानदेखि सम्पर्कविहीन हुनुभएको महासंघले जनाएको छ। यस्तै नुवाकोटको विदुर नगरपालिका सातबाट पत्रकार निराजन पौडेलका बुवा, आमा, काका, काकी र बहिनी सहित 5 जना सम्पर्कविहीन भएको महासंघका महासचिव राम प्रसाद दाहालले आज निकाल्नु भएको विज्ञप्तीमा उल्लेख छ। बाढ़ी प्रभावित क्षेत्रमा विद्युतीय आपूर्ति बन्द भएर संचार सेवा अवरूद्ध हुँदा संचार माध्यम सञ्चालनमा असर पुगेकोमा संचार सेवा नियमित गर्न आवश्यक व्यवस्था मिलाउन पनि महासंघले आग्रह गरेको छ। रसुवाको भटेकुसीमा आएको विनाशकारी बाढ़ी पश्चात मानवाधिकारको अवस्थाको अनुगमन गर्न मानवाधिकार आयोगको टोली पनि खटिएको छ। मानवाधिकार आयोगका सहसचिव यज्ञ प्रसाद अधिकारीका अनुसार केन्द्रीय कार्यालय र बागमती प्रदेश कार्यालयबाट छुट्टा छुट्टै गरेर 2 टोली बाढ़ी प्रभावित जिल्लाहरूमा खटिएको हो।
हिजो रसुवाको भोटेकोशीमा आएको बाढ़ीका कारणले रसुवा, नुवाकोट, धादिङ, गोर्खा, तनहुँ लगायतका जिल्लामा 15 पालिकाहरूमा जनधनको ठूलो क्षति पुगेको छ। उक्त क्षतिबारे प्रारम्भिक तथ्याङ्क प्राप्त भएको आयोगले जनाएको छ।

0: प्रभावित क्षेत्रहरूमा उद्धार र राहत तथा पुनर्स्थापनाका लागि नेपाल सरकार, राजनीतिक दल, संघ संस्था, नागरिक, प्रदेश तथा स्थानीय तहबाट आवश्यक कार्यहरू भइरहेको आयोगलाई जानकारी प्राप्त भएको पनि आयोगले जनाएको छ। विपद पश्चात प्रभावितहरूको सुरक्षा, बसोबास, खाद्यान्न, खानेपानी, स्वास्थ्य तथा सरसफाई लगायतका विषयहरू अझै जटिल हुनेतर्फ आयोगले ध्यानाकर्षण गराएको छ। विपदको अवस्थामा सहयोग, समन्वय र मानवीय सेवा प्रदान गर्न आयोगले आग्रह गरेको छ। नेपाल राष्ट्र बैंकले बाढ़ी तथा डुबानबाट प्रभावित नागरिकहरूको सहयोगका लागि प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा गरिने डिजिटल कारोबारमा तोकिएको अधिकतम सीमा अर्थात ट्रान्जेक्सन लिमिट नलाग्ने व्यवस्था गरेको छ। बाढ़ी प्रभावितको व्यवस्थापनका लागि आर्थिक सहयोग संकलन र परिचालनलाई सहज बनाउन राष्ट्र बैंकले भुक्तानी प्रणाली विभागले यस्तो निर्णय गरेको हो। भुक्तानी सम्बन्धी कार्य गर्न अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायक लाई जारी गरिएको निर्देशन अनुसार मोबाइल ब्याङ्किङ, वेब एप्लिकेशन र ई मनी डिजिटल वालेट मार्फत यी दुई कोषमा गरिने कारोबारमा अबबाट एकीकृत निर्देशन 2082 उल्लेख भए बमोजिमको अधिकतम सीमा लागू नहुने सूचनामा उल्लेख गरिएको छ। यो व्यवस्थाले इच्छुक व्यक्ति वा संघ संस्थालाई कुनै पनि प्राविधिक अडचन बिना जति पनि रकम सहयोग स्वरूप जम्मा गर्न बाटो खुल्ला भएको छ। रसुवा त्रिशुली करिडोरमा आएको भीषण बाढ़ीका कारणले सम्पर्क विहीन हुने आन्तरिक तथा बाह्य पर्यटकको संख्या 826 पुगेको छ। नेपाल पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत एकमत सिंह आयरले सो जानकारी दिनुभएको हो। उहाँले टूर एजेन्सी अरूले दिएको जानकारी अनुसार विभिन्न 33 देशका पर्यटकहरू सम्पर्कविहीन अवस्थामा रहेको जानकारी दिनुभयो। उहाँका अनुसार सम्पर्क हुनेहरूमा सबैभन्दा धेरै भारतका 178 जना पर्यटक रहेका छन्। अहिले सम्पर्कविहीन अवस्थामा रहेका नेपाली पर्यटकको संख्या 127 रहेको पनि उहाँले जानकारी दिनुभएको छ। तपाई यति बेला साँझ 7 बजेको ध्रुवारही हेडलाइट सुनिरहनु भएको छ। खबरहरू अझै बाँकी रहेका छन्, हामी सँगै रहनुहोला।
1: हेलो बा,
2: कति बन्यो घर? अनि ढलान भयो त?
3: अँ बाबु, ढलान त भयो। अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
2: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
3: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
4: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
5: सरसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
4: प्रोप्राइटर राम भुजेल, सम्पर्क 9891506630 र 9746680681।
6: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटेछन् कि क्या हो?
7: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
8: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 9816634372। आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, गाछे पानी।
1: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
8: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी दुई गाथे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9850188461 र सिजन गुरुङ 9705440900।
9: हार्दिक निमन्त्रणा यस कमलाघाट शब्दहन गृह व्यवस्थापन उपभोक्ता समितिको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन यही भदौ 14 गते आइतबार आयोजना गरिएको हुँदा सो सभामा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। समय बिहान 10:30 बजे, स्थान राधा कृष्ण मन्दिर, शुक्ला गण्डकी 4 पुलचोक, तनहुँ। अनुरोध कमलाघाट शब्दहन गृह व्यवस्थापन उपभोक्ता समिति, शुक्ला गण्डकी 4 पुलचोक, तनहुँ।
0: विश्रामपछि पुनः स्वागत छ ढोरबाराही हाइलाइट्समा। अब बाँकी समाचारहरू। भोटेकोशी बाढ़ीबाट प्रभावित नागरिकहरूको उद्धार र राहतका लागि सरकारसँगै निजी क्षेत्र र विभिन्न संघ संस्थाहरू जुट्न थालेका छन्। ग्लोबल आईएमए बैंकले बाढ़ीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा 5 करोड़ रूपियाँ सहयोग गर्ने घोषणा गरेको छ। यस्तै गैरावासीय नेपाली संघ एनआरएनएले बाढ़ी प्रभावित परिवारको उद्धार, राहत र अन्य सहयोगहरू समेत गरेर तत्काल 5 करोड़ रूपियाँ बराबरको आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। संघले आकस्मिक बैठक मार्फत अध्यक्ष डाक्टर हेमराज शर्माको समेत जकत्तोमा रसुवा बाढ़ी प्रभावितका लागि राहत तथा उद्धार मूल समिति गठन गर्ने निर्णय गरेको छ। यस्तै पोखरा महानगरपालिकाले रसुवा र नुवाकोटका बाढ़ी प्रभावितका लागि 45 करोड़ रूपियाँ सहयोग प्रदान गरेको छ। जनप्रतिनिधि र कर्मचारीको तर्फबाट रकम प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको मेयर धनराजा आचार्यले जानकारी दिनुभयो। महानगरका तर्फबाट अत्याधुनिक एम्बुलेन्स सहित राहत सामग्री र स्वास्थ्य कर्मी तथा नगर प्रहरीको सहायता टोली बाढ़ी प्रभावित क्षेत्रमा पठाइएको पनि उहाँले बताउनु भएको छ। यसैबीच कोशी प्रदेश सरकारको भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित परिवारका लागि 3 करोड़ रूपियाँ सहयोग गर्ने निर्णय भएको छ। आन्तरिक मामिला तथा कानून मन्त्री गुम्बो शेर्पाले विपदको यस घड़ीमा प्रदेश सरकारको तर्फबाट राहत र उद्धारका लागि आवश्यक सहयोगको प्रतिबद्धता व्यक्त गर्नुभयो। मन्त्री शर्माले संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार बीचमा प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको बताउँदै विपदको घड़ीमा कोशी प्रदेश सरकार प्रभावित नागरिक सँगै रहेको जानकारी दिनुभएको छ। रसुवा, नुवाकोट, धादिङ र चितवन लगायतका जिल्लामा बाढ़ीका कारणले ठूलो जनधनको क्षति भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा तनहुँले दुःख व्यक्त गरेको छ। विपदको समयमा व्यक्तिगत तथा संस्थागत रूपमा राहत संकलन नगरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा सहयोग गर्न रासोपा तनहुँले आग्रह गरेको हो। रासोपा तनहुँका सभापति विश्वनाथ बास्तोलाले जारी गरेको विज्ञप्तिमा सरकारले उद्धार र राहतका लागि एकद्वार नीति अपनाएको र आफू खुशी राहत संकलन गर्न रोक लगाएको सन्दर्भमा पार्टीका सदस्य, शुभेच्छुक तथा सम्पूर्ण तनहुँवासीलाई सोही अनुसार सहयोग गर्न अनुरोध गरिएको छ। विज्ञप्तिमा विपदको अवस्थामा उद्धार तथा राहत कार्यमा सरकारलाई सहयोग गर्नु सबैको पहिलो कर्तव्य भएको उल्लेख गर्दै राजनैतिक दल, नागरिक समाज र आम नागरिकलाई सरकारको उद्धार र राहत अभियानमा साथ, सहयोग र ऐक्यबद्धता जनाउन अपील गरिएको छ। यसै गरी तनहुँका विभिन्न स्थानबाट बाढ़ीग्रस्त क्षेत्रमा यात्रामा रहेका र हाल सम्पर्क विहीन भएका व्यक्तिको खोजी तथा उद्धार कार्यमा स्थानीय प्रशासनसँग समन्वय गर्न र खोजी कार्यको सहयोग गर्न समेत रासोपा तनहुँले आग्रह गरेको छ। तिब्बत तर्फबाट भोटेकोशी नदीमा अचानक आएको भीषण बाढ़ीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै रासोपा तनहुँले विपदमा परेर ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धांजलि अर्पण गरेको छ। साथै आफन्त र घरवास गुमाएका परिवारजनप्रति हार्दिक श्रद्धांजलि र सहानुभूति समेत व्यक्त गरिएको छ। रसुवाको भटेकुसी लगायतका क्षेत्रमा आएको विनाशकारी बाढ़ी पहिरोबाट प्रभावित नागरिकको राहत र उद्धारका लागि तनहुँको म्याग्दे गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा 8,23,917 रूपियाँ सहयोग गर्ने भएका छन्। म्याग्दे गाउँपालिकाको कार्यपालिकाको बैठकको निर्णय अनुसार गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले आफ्नो 5 दिनको तलब बराबरको रकम राहत कोषमा जम्मा गर्ने निर्णय गरेका हुन्। गाउँपालिकाका लेखा अधिकृत शिवजी थापाका अनुसार जनप्रतिनिधि तथा कर्मचारीको 5 दिनको तलबबाट संकलित 8,23,917 रूपियाँ प्रधानमन्त्री दैविक प्रकोप कोषमा जम्मा गरिनेछ। यसअगाडि गाउँपालिकाले कार्यपालिकाको निर्णय अनुसार कोषमा थप 5,00,000 रूपियाँ सहयोग गर्ने निर्णय गरिसकेको छ। गाउँपालिकाले विपदबाट प्रभावित नागरिकको उद्धार राहत र पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यका साथमा सहयोग गर्ने निर्णय गरेको हो। बाढ़ी पहिरोबाट प्रभावित परिवारको पीड़ामा साथ दिन म्याग्दी गाउँपालिकाले आफ्नो सामर्थ्य अनुसार सहयोग गर्न स्थानीय नागरिकलाई समेत अपील गरेको छ। तनहुको व्यास नगरपालिकाले पनि बाढ़ीबाट प्रभावित नागरिकको उद्धार राहत र पुनर्स्थापनाका लागि 5,51,000 रूपियाँ सहयोग गर्ने घोषणा गरेको छ। व्यास नगरपालिकाले विपद पुनर्स्थापना कोषबाट 5,51,000 प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो। बिहान भुटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढ़ीका कारण रसुवा नुवाकोट धादिङ लगायतका जिल्लामा नदी किनारमा ठूलो धनजनको क्षति भएको घटनाप्रति दुःख व्यक्त गर्दै व्यास नगरपालिकाले विपदको यस घड़ीमा प्रभावितको उद्धार र राहतका लागि सहयोग गर्ने निर्णय गरेको जनाएको छ। बाढ़ी प्रभावितको राहत र पुनर्स्थापनाका लागि राष्ट्र सेवक कर्मचारीको श्रेणी अनुसार 2 देखि 10 दिनको तलब खट्टा गरिने भएको छ। आज बसेको मन्त्री स्तरीय बैठकले कर्मचारीलाई विदा तथा वैदेशिक आन्तरिक भ्रमणमा कडाई गर्ने निर्णय पनि गरेको छ। बैठकले संघीय सरकारको कर्मचारीहरूको भदौ महिनाको शुरू तलब स्केलबाट निश्चित दिनको तलब खट्टा गरेर प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो। यस व्यवस्थाबाट संघीय सरकारका कर्मचारीबाट मात्रै करिब 36 करोड़ रूपियाँ संकलन हुने अनुमान गरिएको छ। साथै प्रदेश स्थानीय तह र अन्य सार्वजनिक निकायका कर्मचारीलाई पनि सोही बमोजिम योगदान गर्न आह्वान गरिएको छ। विपद व्यवस्थापन प्रति कार्यलाई प्रभावकारी बनाउन कर्मचारी प्रशासनका लागि कड़ा नियम जारी गरिएको छ। कर्मचारीलाई आफ्नो कार्यक्षेत्र नछोड्न र अत्यावश्यक बाहेकको काममा काज नखटाउन पनि निर्देशन दिइएको छ। यसैबीच नेपाल लियर्स कुखुरा पालन संघले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा 10,00,000 रूपियाँ सहयोग गर्ने भएको छ। रसुवा बाढ़ी प्रभावितको राहतका लागि संघले कोषमा सहयोग गर्ने निर्णय गरेको जनाएको छ। संघले आज 10,00,000 रूपियाँ सहयोग गर्ने जनाएको छ। यस्तै गरी ललितपुरको महालक्ष्मी नगरपालिकाले 30,00,000 रूपियाँ प्रधानमन्त्री राहत कोषमा सहयोग उपलब्ध गराउने भएको छ। मेयर हरि गोविन्द श्रेष्ठको अध्यक्षतामा आज बसेको कार्यपालिकाको बैठकले विपद पीड़ितको उद्धार र सहायताका लागि जनप्रतिनिधिको 1 महिनाको तलब र नगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीको 7 दिनको तलब उपलब्ध गराउने निर्णय गरेको हो। यता कलाकार द्वय हरिवंश आचार्य र मदन कृष्ण श्रेष्ठले संयुक्त रूपमा 2,00,000 रूपियाँ सहयोग गर्ने सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले पनि बाढ़ी पीड़ितका लागि 1 महिनाको पारिश्रमिक सहयोग गर्नुहुने भएको छ। बाढ़ीबाट प्रभावित नागरिकको उद्धार खोज र राहत कार्यमा सहयोग पुर्याउन उहाँले 1 महिनाको पारिश्रमिक प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा प्रदान गर्ने घोषणा गर्नुभएको छ। यसैबीच लायन्स क्लब अफ तनहु शुक्ला गण्डकी टाउनले पनि दैविक प्रकोप सहायता कोषमा 55,555 रूपियाँ सहयोग प्रदान गरिसकेको छ। सर्वोच्च अदालतले नेपाली कांग्रेसको महाधिवेशन प्रक्रिया लगायतका गतिविधि रोक्न माग गर्दै शेरबहादुर देववा र पूर्णबहादुर खड्काले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। न्यायाधीश मेघराज पोखरेल, महेश शर्मा पौडेल र नहकुल सुवेदीको पूर्ण इजलासमा दुवै रिटमाथि भएको सुनवाई पछाडि निवेदनको माग बमोजिम आदेश जारी गर्न नपर्ने ठहर गरिएको हो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ता शुरू गर्न आफू अतारमा नरहेको बताउनु भएको छ। उहाँले इरानलाई वार्तामा फर्कन कुनै निश्चित समयसीमा नतोकिएको बताउँदै अमेरिकी आर्थिक तथा सैन्य दबाव प्रभावकारी भइरहेको दावी गर्नुभयो। यसैबीच कतारका प्रधानमन्त्री मोहम्मद बिन अब्दुल्लाह रहमान बिन जसिम अल थानी आज तेहरान पुगेर इरानी अधिकारीहरूसँग तनाव कम गर्ने र वार्ताको वातावरण बनाउने विषयमा छलफल गर्ने कार्यक्रम छ। कतार र पाकिस्तानले अमेरिका इरानको तनाव घटाउन मध्यस्थताको प्रयास गरिरहेका छन्। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले तत्काल नयाँ सैन्य आक्रमण गर्ने पक्षमा अमेरिका नरहेको बताउनुभयो, तर इरानबाट आक्रमण भए सैन्य विकल्प खुल्ला रहने अमेरिकी अधिकारीहरूले बताएका छन्। अब अन्तिममा खेल समाचार। एसीसी प्रिमियर कपको तयारीमा रहेको नेपालले दोस्रो एक दिवसीय अभ्यास खेलमा घरेलु टोली मलेसियालाई 27 रनले पराजित गरेको छ। नेपालले दिएको 171 रनको लक्ष्य पछ्याएको मलेसियाले 40 ओभर एक बलमा 143 रन बनाउँदा सबै विकेट गुमाएको हो। मलेसिया एक विकेट गुमाएर 94 रनको अवस्थामा रहे पनि नेपाली बलरहरू लगातार विकेट लिँदै जित दिलाएका थिए। मलेसियाका अकिल वहीदले 56, नाजमुस्त साकिबले 51 रन बनाउनुभयो। नेपालका ललित राजवंशीले 3 तथा सन्दीप लामिछाने, दिपेन्द्र सिंह र रोहित पौडेलले 2-2 विकेट लिनुभएको छ। यस्तै हेमन्त धामीले 1 विकेट लिनुभयो। यसअगाडि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले 41 ओभरमा एक बलमा सबै विकेट गुमाएर 170 रन बनाएको थियो। नेपालका रोहित पौडेलले 61 गोल्सन झाले 45 रन बनाउनुभयो। मलेसियाका अकिल वाहिदले 4 विकेट लिनुभयो। पहिलो अभ्यास खेलमा नेपालले मलेसियालाई 9 विकेटले पराजित गरेको थियो। साँझ 7 बजेको धोरबाराही हेडलाइट्स आजको लागि सकिएको छ। बिदा हुनु पूर्व आजका मुख्य समाचारहरू फेरि एकपटक सुन्नुहोस्। उद्धारका लागि स्रोत साधनको कुनै अभाव हुन नदिने प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। बाढ़ी पछाडि उत्पन्न परिस्थितिको सामना गर्न राजनैतिक दलहरूको साझा प्रतिबद्धता। बाढ़ीमा परेर ज्यान गुमाउनेको संख्या 359 पुग्यो। सब फेला पर्ने क्रम जारी। बाढ़ी प्रभावित 336 जनाको हवाई उद्धार, 826 जना अझै सम्पर्कविहीन। बाढ़ी प्रभावित क्षेत्रका लागि तनहुँबाट पनि सरकारलाई सहयोग गर्ने क्रम बढ़्दो। ब्यास नगरपालिका र म्याग्दी गाउँपालिकाले गरे सहयोगको घोषणा। इरानसँग वार्ता पुनः शुरू गर्न आफू हतारमा नरहेको अमेरिकाका राष्ट्रपति ट्रम्पको भनाई। आर्थिक तथा सैन्य दबाव भने प्रभावकारी भइरहेको दावी। र एसीसी प्रिमियर कपको तयारीका क्रममा रहेको नेपालसँग घरेलु टोली मलेसिया 27 रनले पराजित। हवस्त, यही विविध खबरहरू सँगसँगै साँझ 7 बजेको धोरबाराही हाइलाइट्स आजको लागि सकिएको छ। राति 10 बजे हामी थप ताजा समाचारहरू सहित फेरि उपस्थित हुनेछौ। रेडियो धोरबाराही 103.8 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार।
10: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahiefm@gmail.com मा इमेल गर्नुहोस्।
11: लौ आयो खुसीको खबर। होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
12: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाई हाम्रो सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गन्दकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
11: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
12: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
13: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
14: ए तिमी पो बस्दै गर है म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
15: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा ए दिपा यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
14: त्यही दुलेगौडा बजारमा छ नि दीर्घायु फर्निचर सोरुम त्यहीबाट ल्याएको।
15: ए त्यसो भए त म गइहाले
14: चिया त पिएर जाऊ
15: अहिले हतार छ पछि आउँदै गरौला है।
16: दीर्घायु फर्निचर सोरुम
14: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
17: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार प्रोप्राइटर लक्ष्मीराज वाग्ले सम्पर्क 9460-61268 र 9560-60268।
18: उफ आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन अनुहार पनि थाकेको जस्तो देखिन्छ।
19: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
18: दीक्षा ब्युटी पार्लर रे?
19: हो नि दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
18: हो र त्यस्तो के हुन्छ र त्यहाँ?
19: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
18: अनि बिहे पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
19: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
18: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
19: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनु पर्छ नि।
18: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रेड कल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
19: सुन्दरता देखाउने होइन महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र शुक्लागन्जकी नगरपालिका 2 कोत्रे तनहु प्रोप्राइटर निशा लामा सम्पर्क 97090-34335।
20: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक यस दुलेगौडा पोलिक्लिनिकमा यही भाद्र 13 गते दोस्रो शनिबार
21: वरिष्ठ स्नायु तथा मनोरोग विशेषज्ञ प्राध्यापक डाक्टर जयबहादुर खत्री,
22: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर विद्याभूषण ताम्राकार,
23: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
24: वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सुशील कार्की,
25: वरिष्ठ नाक कान घाँटी र गलगाड रोग विशेषज्ञ डाक्टर आशिष घिमिरे,
26: वरिष्ठ भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य, बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउँदै हुनुहुन्छ। समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
20: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
26: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
20: थप जानकारीका लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0654-14-129, मोबाइल 9850-31053।
19: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो तर राम्रो उपचारको लागि भने
27: मैले भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
19: ए त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
27: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
19: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
20: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
19: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
27: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श।
1: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
27: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल, दुलेगौंडा, माछा पुस्रे बैंकको ठिक पारिपट्टि। फोन 0665930369।
2: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
27: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र पारिन्छ कि?
2: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
27: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
2: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
27: होटल फ्यामिली एन्ड लज, खैरनी चार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98 5 60 23 420, 98 0 41 54 674 र 98 4 60 23 420।
3: कति राम्रो देखे कि, क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो, कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
4: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
3: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर, लुङ्गी, टी सर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ। क्रिस्मी क्लोथिङ कलेक्सन, सुप्ला गण्डकी 4 दुलेगौंडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि। प्रोप्राइटर मनराज गुरुङ। सम्पर्क 98 5 60 57 731, 98 0 66 57 731।
27: अनाधिकृत रूपमा रासायनिक मल बिक्री वितरण नगर्नुहुन अनुरोध। शुक्ला गण्डकी नगरपालिका क्षेत्रभित्र अनाधिकृत रूपमा आफू खुसी मूल्य राखेर रासायनिक मलको बिक्री वितरण भइरहेको जनगुनासो प्राप्त भएको हुँदा यस्ता अवैध कार्य नगर्नुहुन व्यवसायीहरूमा हार्दिक अनुरोध गरिन्छ। साथै नगरपालिकाबाट रासायनिक मल बिक्रीका लागि इजाजत प्राप्त सहकारी संस्था फर्म र एग्रोभेटबाट तोकिएको मूल्यमा मात्रै अनिवार्य बिल लिएर खरिद बिक्री गर्नुहुन विक्रेता र किसानहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। कोही कसैले तोकिएको मूल्य भन्दा बढी वा अनाधिकृत रूपमा बिक्री गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने जानकारी गराइन्छ। रासायनिक मल बिक्रीका लागि नगरपालिकाबाट तोकिएको मूल्य सूची: युरिया प्रति केजी ₹22-23, डीएपी ₹49-50 र पोटास ₹38-39। अनुरोधक कृषि विकास शाखा, शुक्ला गण्डकी नगरपालिका, तनहुँ।
5: Thank you.

0: डरायो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
1: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ करारा मात्रै भो
0: नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
1: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या अरे उर्दूले भाँडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे हो त्यही जाने हो
2: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसकाउन्ट र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
3: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856385507 कविता श्रेष्ठ सम्पर्क 0564140055 र 9846688817
4: अफिसबाट अमित सरको फोन
5: हस्नु पछि कल ब्याक गर्छु ओहो सरी भगवान आज पनि ढिला भयो
6: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु आफ्नो सबै अलमल भएर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु
7: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन
8: आधिकारिक विक्रेता थापा सप्लायर्स शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9856020279
9: ए बुढी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
10: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
9: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै दुलेगौडा बजारको हेल्पोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ
10: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
11: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
12: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौडा
11: प्रोप्राइटर रबिन थापा सम्पर्क 9856033398 र 9845010950
13: एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा यही भदौ 13 गते दोस्रो शनिबार
14: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका एसओडी वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आनन्द नेपाल आउनुहुने हुँदा सम्बन्धित रोगका समस्या भएका बिरामीहरूले स्वास्थ्य लाभ लिई मौकाको फाइदा लिनुहोला
13: उपचार हुने रोगहरू
14: नयाँ पुराना नङ तथा छालाको दाजको उपचार
13: अनुहारमा देखिने चाया पोतो र डन्डीफोरको उपचार
14: कपाल झर्ने समस्या
13: छालाका संक्रमित रोगहरू जस्तै लुतो घाउ खटिरा
14: टाउको तथा शरीरको चाया
13: बुढेसकालमा छाला चिलाउने रोग
14: विभिन्न छालाका पुराना तथा नयाँ एलर्जी
13: छाला तथा यौनाङ्गमा आउने मुसा
14: कुष्ठ रोग तथा छालाका अन्य रोगसँगै यौन रोगसँग सम्बन्धित सम्पूर्ण उपचार परामर्श र पोतोको पिलिङ पनि गरिन्छ
13: साथै दुलेगौडामा नै पहिलो पटक रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा र दैनिक इसिजी गुणस्तरीय ल्याब र फार्मेसी सेवा लिन सक्नुहुनेछ
14: विस्तृत जानकारीका लागि सम्पर्क 0564142333 र 9868168087
13: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा
15: सुन शुद्धताको प्रति तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ
14: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
15: ओम प्रोसर आभूषण सुनचारी पसल दुलेगौडा भित्री बजार
16: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस् वर्षौंदेखि विश्वास दिएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोप्राइटर भोज बहादुर सुनार
12: मोबाइल 9800585537 र 9800665519
11: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
17: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
11: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
17: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
11: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
17: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
11: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
17: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
11: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
17: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
11: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
17: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
11: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
18: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
19: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू फोन 061-590-162-590-163।
9: होइन कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
20: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो
9: मलाई। पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
20: त्यसो भए कहाँ जाने त कान्छा?
9: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
20: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
21: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काट काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, चाप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्याटफिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गियर ओइल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
11: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
22: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 98560-11445 र 98560-20445।
23: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
24: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
23: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
25: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागण्डकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल। फोन 98560-32475 र 98011-32475।
11: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
26: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
11: ओके, लेट्स डन।
26: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
11: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच
0: स्टिकर, बिल भरपाई, पासबुक, ब्रोशर, कमशुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झन होस्।
26: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9856028543 र 9847007087।
1: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
2: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोश, चौकोश अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
1: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
2: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
23: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
3: नमस्ते, तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ रेडियो धरोहर आई
4: स्टुडियो टाइम, अहिले रातिको 8 बज्यो।
23: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816395301।

0: थ्योइतोको थेदीमु रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: एपी स्टोर दुलेगौड़ा सृजना टोल बनकेवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
2: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
1: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
2: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
1: फोन नम्बर 0564143221,
2: मोबाइल 9865878634 र 9781107090।
3: निसन्तान 15 बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
4: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
5: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी भाद्र 13 गते दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ।
4: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौं।
3: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 0564142233, मोबाइल 9968161887।
6: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
7: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
8: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
9: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
6: ए हो र, हस् दाई म आजै जान्छु।
10: हजुर, यस हाइजेनिक राञ्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
3: हाइजेनिक राञ्च प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल, गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9556062891।
11: दुलेगौंडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
8: ए मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
11: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
12: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
13: दिदी पनि नमजाल झुक्किनु भएछ नि, हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौंडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0658590065, मोबाइल 9816634372।
0: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
14: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौंडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको फ्रेन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
3: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
14: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
15: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त
16: हेर्न कान्छी यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
15: बजारै भरि फ्रेस हाउस छ जहाँबाट ल्याए पनि हुन्छ भो केको चिन्ता लिनु भएको छ यो दिदीले
17: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
15: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
10: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहुँ पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्ग्रिला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
18: प्रोप्राइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856066136 र 9151166136
19: आज पनि भाटवाड आयो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
20: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ कराएर मात्रै भो
19: नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
20: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या अरे दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे हो त्यही जाने हो
21: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
22: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ बैंकको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507 कविता श्रेष्ठ सम्पर्क 0564140055 र 9846688817
10: सूचना इस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही भाद्र 13 गते दोस्रो शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ पेट मुटु छाती तथा सुगर रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल वरिष्ठ नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य
23: एनोमली स्क्यान र थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल साथै दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू
10: बिहान 8 बजेदेखि 9:30 बजेसम्म र दिउँसो 3:30 बजेबाट साँझ 7 बजेसम्म नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल
24: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ
10: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक
24: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मण्डल
25: बिरामीहरूको स्वास्थ्य उपचारको लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले आफ्नो स्वास्थ्य उपचार गराई मौकाको फाइदा लिनुहोला साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्शको साथै फार्मेसी सेवा समेत दिइरहेको जानकारी गराइन्छ
21: तनहु सेवा अस्पताल दुलेगौडा फोन 0065414377 मोबाइल 9856044343
10: के कम्मर दुखाई घुँडा तथा जोर्नी दुखाई गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ
24: अब चिन्ता नगर्नुहोस् भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ
10: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार
24: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार
10: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा
24: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी
10: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन साथै हिट थेरापी टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्
1: दुखाइबाट मुक्ति सक्रिय जीवनको सुरुवात तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
2: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
1: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर सुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
19: आज पनि भाट अडायो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन?
20: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भयो।
19: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
20: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
21: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
22: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ बैंकको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846688817।

0: बीबीसी नेपाली सेवाको साझा पक्षबाट शरद केसीको नमस्कार। आज कार्यक्रममा रसुवा बाढ़ीका पीड़ितको उद्धारलाई प्राथमिकता दिएको बताउने सरकारका एक मन्त्री घरवास विहीनको व्यवस्थापन योजना बारे भन्छन्।
1: केही महिना लाग्न सक्छ सबैलाई बस्ने आवासको व्यवस्था गर्नलाई, त्यही भएर टेम्पररी सोल्युसनको बारेमा पनि तयारी गरिरहेछ।
0: ठूलो क्षति पुगेको रसुवा स्थित एक जनप्रतिनिधि भन्छन्।
2: सबै लगिसक्यो, अब थुप्रै छैन, अब पालिका सालिका सबै लगिसक्यो, अब के गर्नु।
0: र चीनतर्फ नेपालीहरू हराइरहेको आशंका। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। नेपालको रसुवा जिल्लामा बुधबार आएको विनाशकारी बाढ़ीमा परि ज्यान गुमाउने मानिसहरूको संख्या बढ़दो क्रममा छ। यो खबर तयार पार्दासम्म 359 जनाको मृत्यु भएको पुष्टि भएको नेपाल प्रहरीले जनाएको छ। अधिकारीहरूका अनुसार भुटेकोशी र तल त्रिशुली एवं नारायणी नदीका तटीय क्षेत्रमा अवस्थित 8 जिल्लामा शव फेला पर्ने क्रम जारी छ। स्वदेशी र विदेशी गरी 900 जना भन्दा बढ़ी मानिस हराइरहेका छन्। आजै प्रधानमन्त्री बालेन्द्र शाहले नुवाकोट जिल्लाको भन्दा बढ़ी प्रभावित क्षेत्रको अवलोकन गरेका छन्। नुवाकोट पुगेका संचार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमिल सिन्हाले व्यापक स्तरमा क्षति भएकोले ठूलो सहयोग चाहिने बीबीसीलाई बताएका छन्। उनले भने,
4: बस्ती बस्ती बगाउँदाखेरि त सयको संख्यामा होइन कि हजारौं संख्यामा चाहिँ घरहरू ड्यामेज भएको छ होइन, अनि 50 भन्दा बढी 60-70 पुलहरू चाहिँ बगाएको छ नदीले होइन, अनि बाटोहरू एकदमै ठूलो स्केलमा र म्यासिभ डिस्ट्रक्सन भएको छ। त्यो हिसाबले हामीलाई एकदमै धेरै सपोर्ट चाहिन्छ जस्तो लाग्छ।
3: संचार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमल सिन्हा। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढ़ी प्रभावित क्षेत्रमा खोज उद्धार र राहतका लागि 13,000 जना भन्दा बढ़ी सुरक्षाकर्मी परिचालन गरिएको छ। भूतपूर्व बोस्नियाली सर्ब नेता रातको मलाडिचको निधन भएको छ। सन् 1990 शुरूको दशकमा नरसंहार र मानवता विरूद्धका अपराध गरेको अभियोगमा 84 वर्षीय मलाडिचले दहेगमा आजीवन कारावासको सजाय भोगिरहेका थिए। बुचर अफ बोस्निया नामले चिनिएका मलाडिचले युरोपमा द्वितीय विश्वयुद्ध यताकै क्रूर अपराध गर्न आफ्ना फौजहरूलाई निर्देशन दिएका थिए। उनको पालामा साराजेभोमाथि बर्बर ढंगले कब्जा गरिएको थियो भने सेभरेनिकामा हजारौं बोस्नियाली मुस्लिम पुरूष तथा बालकहरूको हत्या गरिएको थियो। तर धेरै राष्ट्रवादी सर्भहरूका लागि उनी एक युद्धनायक थिए। गत जून महिनामा घोषणा भएको युद्ध विरामको बावजूद इजरायली सेनाले दक्षिणी लेबननमा भीषण हवाई हमला गरेको लेबननको सरकारी संचार माध्यमले जनाएको छ। नाबातिए नजिक पर्ने अली अल ताहिर हाइट्समा हमला भएको हो, जहाँ हिजबुल्लाह लड़ाकूहरू रहेको इजरायलको दावी छ। लेबननको गुप्तचर निकायले बीबीसीलाई बताए अनुसार इजरायलले युद्ध विराम सम्झौताको 5,000 पटक भन्दा बढ़ी उल्लंघन गरेको छ। इजरायलले त्यसबारे कुनै टिप्पणी गरेको छैन। एउटा असाधारण घटनाका रूपमा मलेसियाका 3 भूतपूर्व प्रधानमन्त्रीहरू छुट्टा छुट्टै मुद्दामा एकै दिन कोलालम्पुर अदालतमा उपस्थित भएका छन्। इस्माइल साबरी याकुबमाथि सम्पत्तिको स्रोत देखाउन असफल भएकोमा मुद्दा चलिरहेको छ। नाजिब रजाकमाथि एउटा कोषको रकम सम्बन्धी प्रकरणमा र मुहिदिन यासिनमाथि अख्तियार दुरूपयोग एवं सम्पत्ति शुद्धिकरणको मुद्दा छ। र नर्वेका राजा हराल्ड पाँचौंको अति गम्भीर अवस्थामा अस्पतालमा उपचार भइरहेको छ, जहाँ राजपरिवारका सदस्यहरू उनी नजिक जमा भएका छन्। हिमलाइटिक अनिमिया भनिने एक प्रकारको दुर्लभ रक्त अल्पताको समस्याबाट उनी पीड़ित छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईलाई स्वागत छ। आजको कार्यक्रम पनि रसुवाको बाढ़ीले निम्त्याएको विनाशका विभिन्न पक्षमा केन्द्रित रहनेछ। उक्त बाढ़ीमा परेर हालसम्म 350 भन्दा बढ़ीले ज्यान गुमाएको पुष्टि भएको अधिकारीहरूले जनाएका छन्। सयौंको संख्यामा मानिसहरू बेपत्ता र सम्पर्कविहीन छन्। सरकारले उद्धार र राहतको निम्ति सम्पूर्ण शक्ति परिचालन गरिएको जनाएको छ। आज प्रधानमन्त्री बालेन्द्र शाह बाढ़ी प्रभावित नुवाकोट जिल्ला पुगेका थिए। प्रधानमन्त्री सँगै पुगेका संचार मन्त्री विक्रम तिमिल सिन्हाका अनुसार सरकारले अहिले उद्धार र राहतलाई मुख्य प्राथमिकतामा राखेको छ। त्यसको निम्ति सबै साधन स्रोत प्रयोग गर्न प्रधानमन्त्रीले निर्देशन दिएको उनले बताए। मानवीय क्षतिसँगै ठूलो भौतिक क्षति पनि पुगेको अनुमान गरिएको छ। घरवास विहीन हुन पुगेकाहरूलाई तत्काल बसोबासको व्यवस्था मिलाउने योजना बारे मन्त्री तिमिल सिन्हाले भने,
5: बस्न सक्ने स्थायी बसोबासको व्यवस्था सरकारले गर्ने गरी तयारी शुरू भइसकेको छ। तर अब त्यो गर्नको लागि त तपाईँको केही महिना लाग्न सक्छ सबैलाई बस्ने आवासको व्यवस्था गर्नलाई। त्यही भएर टेम्पररी सोल्युसनको बारेमा पनि तयारी गरिरहेछौँ हामीले।
0: उनले हाम्रा साथी फणेन्द्र दाहालसँग नुवाकोटमा कुराकानी गर्दै व्यापक रूपमा भएको क्षति र पुनर्निर्माणको योजना बारे भने,
5: म्यासिभ ड्यामेज छ, यो पूरै रिकभर हुन हामीलाई कति लाग्छ, त्यति पैसा चाहिँ हामीसँग डोमेस्टिकली एरेन्ज नहुन सक्छ, कस्तो खालको चाहिँ पुनर्निर्माण हामीलाई आवश्यक पर्छ भनेर हेर्दैछौ। तर इन्टरनल्ली जति म्यानेज हुन सक्छ, कुनै पनि कसर बाँकी नराखिकन सरकारले त्यसलाई इन्भेस्ट गर्छ र बाँकी कति हामीलाई चाहिन्छ त्यसमा पनि दात्री निकाय र मित्र राष्ट्रहरूसँग समन्वय गरेर त्यसको लागि पनि सरकारले पहल गर्छ।
0: उनी थिए संचार मन्त्री विक्रम तिमिल सिन्हा। प्रधानमन्त्रीले नुवाकोटमा स्थानीय अधिकारीहरूसँग पनि छलफल गरेका थिए। त्यहाँबाट हामी संवाददाता शक्तिमाया तामाङ।
6: नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भू प्रसाद रेग्मीले जानकारी दिनुभए अनुसार अहिले सरकारले चाहिँ विशेष गरेर उद्धारको कुरालाई चाहिँ प्राथमिकता दिएको कुरा चाहिँ उहाँले गर्नुभयो। मान्छे बचाउन सुरक्षा निकायका सबैजनाले उच्च मनोबलका साथ उहाँहरूलाई उद्धार गर्नको लागि लाग्नको लागि निर्देशन दिएको कुरा प्रमुख जिल्ला अधिकारीले जानकारी दिनुभएको।
0: घटनाको दोस्रो दिन उद्धार खोजी र राहत वितरण कस्तो देखियो, कस्तो पाउनुभयो तपाईँले?
6: अब हामी पनि त्यसै स्थानमा छौ। बाहिरपट्टि जो विभिन्न ठाउँबाट नुवाकोट र रसुवामा विभिन्न पेसा व्यवसायको लागि आउनुभएका ती व्यक्तिहरू उहाँ परिवारसँग सम्पर्क नहुँदाखेरि उहाँहरू खोज्नको लागि विभिन्न ठाउँबाट यहाँ आउनुभएको छ र उहाँहरू चाहिँ आफ्नो मान्छे कहीँबाट यहाँ ल्याइछ कि भनेर हेर्दैछौँ। तर अहिलेसम्म हाम्रो व्यक्तिहरू, हाम्रो आफन्त, हाम्रो परिवारहरू देख्न नपाउँदाखेरि हामी दुखी छौँ भन्ने कुराहरू गर्नुहुन्छ। यता सरकारी अधिकारीहरूसँग कुरा गर्दाखेरि चाहिँ सकिएको उद्धारमा लागिरहेका छौँ, जसमा हिजो 91 जना र आज मात्रै 660 जनाको उद्धार गरिसकेको, जसलाई हामीले यहाँ प्राथमिक उपचार गर्न मिलेलाई प्राथमिक उपचार गरी यहाँको स्थानीय हस्पिटल र अलिक गम्भीर अवस्थालाई हामीले काठमाडौँ पनि रिफर गरिरहेका छौँ भन्ने सरकारी अधिकारीको तर्फबाट त्यो कुराहरू आइरहेको छ।
0: अधिकारीहरूले सयौंको संख्यामा मानिसहरू हराइरहेको बताएका छन्। ज्यान गुमाउने व्यक्तिहरूको शवहरू चितवन र नवलपरासी पूर्वमा ठूलो संख्यामा भेटिएका छन्। नारायणगढबाट ईश्वर जोशी भन्छन्,
7: जुन नदी तटीय क्षेत्रहरूमा भेटेको शवहरू चाहिँ भरतपुर ल्याउने काम भइरहेको छ। अहिलेसम्ममा नदी तटीय क्षेत्रबाट संकलन गरेको शवहरू 132 चाहिँ भरतपुर ल्याइसकेको भनेर प्रमुख जिल्ला अधिकारी गणेश हरियालले चाहिँ जानकारी दिनुभएको छ।
0: शवको व्यवस्थापन त्यहाँ क्षमता छैन भन्ने सुनिन्छ, कसरी व्यवस्थापन गर्ने सोचाइ छ प्रशासनको?
7: चितवनको अस्पतालहरूमा 30 भन्दा बढीको क्षमता नभएको शव व्यवस्थापनको लागि भनेर जानकारी आएको छ। त्यो अवस्था आएपछि अहिले भरतपुरकै एक सरकारी भवनलाई वैकल्पिक शव गृह भनेर चाहिँ स्थापना गरिएको छ, जुन ठाउँमा टेम्परेचरहरू मिलाएर अहिले शवहरू राख्ने व्यवस्था गरिरहेको अवस्था छ।
0: शवहरू जब धेरै संख्यामा चितवनमा फेला परेको भन्ने खबर सँगसँगै आफन्तहरू आउने क्रम छ कि कस्तो छ?
7: हराइरहेकोहरूको खोज तलासको लागि चाहिँ यहाँ हेल्प डेस्क पनि स्थापना गरिएको छ। जुन मिसिङ भएको आफन्तहरूले चाहिँ आएर हेल्प डेस्कमा आएर आफ्नो मिसिङ भएको मानिसहरूको नाम टिपाउन सक्नुहुनेछ। शव पहिचान गर्नको लागि शवमा चाहिँ नम्बरिङ गर्ने र फोटो खिचेर बाहिर चाहिँ लिस्टिङ गरेर राख्ने भन्ने कुरा पनि आएको छ र आफन्तहरू पनि अहिले भरतपुर आउने क्रम बढ्दै गएको छ।
0: सबैभन्दा धेरै क्षति रसुवामा भएको देखिएको छ। त्यहाँको गोसाई कुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुरपु तामाङले भने,
8: 2 नम्बर वडा 90% क्षति छ, 5 नम्बर वडा तपाईँको मोर देन 60% क्षति छ। अब सबै बिरामीहरूलाई जीवित सुरक्षा स्थानान्तरण गर्ने हो, होल्डिङ सेन्टरमा राख्ने हो, अनि त्यसो उहाँलाई चाहिँ अब सही ठाउँमा के अरे उपचारलाई पठाउने, बाँकी कुरा त अब अन्त्येष पछाडि लासलाई ल्याउने काम हो।
0: सर्वसाधारणहरू कति बेपत्ता भएको अथवा जनप्रतिनिधि पनि बेपत्ता भएको?
8: काउन्टै छैन। अब जनप्रतिनिधि अब अहिलेसम्म मेरो चाहिँ उपाध्यक्ष, 2 वडाध्यक्ष, 1 कार्यपालिका सदस्य, कर्मचारीहरू नै थुप्रो बेपत्ता छ। अब सर्वसाधारण अब यहाँ अब मिसिङको नाम लेखाउनलाई छ, अब थुप्रो छ।
0: कार्यालयहरू तपाईँहरूको गोसाईकुण्ड गाउँपालिकाको वडा नम्बर 5 की महिला वडा सदस्य बिबी रानी तामाङले बीबीसीसँग भनिन्,
2: माथिबाट त सबै लगिसक्यो, अब मान्छेबाट अब थुप्रै छैन, अब पालिका सालिका वार सबै लगिसक्यो, अब के गर्नु, अब हामी त के हो बाती पनि छैन।
0: तपाईँहरूको जनप्रतिनिधिको परिवारमा के भएको छ कि छैन?
2: परिवार
0: रसुवाको सीमाना पारी चीनतर्फ पनि नेपालीहरू हराइरहेको खबरहरू आएका छन्। त्यसबारे तिब्बतको लासा स्थित महावाणिज्य दूत लक्ष्मी निरौला,
9: हिजोको जुन दुखद घटना छ त्यो घटना लगत्तै हामीले चिनिया पक्षसँगको समन्वयमा चीनतर्फ रहनुभएका नेपालीहरूलाई रेस्क्यू गर्ने, उहाँहरूलाई चाहिँ उपयुक्त स्थानमा राख्ने हिसाबले काम शुरू गर्यौं र उहाँहरू हामीसँग नियमित सम्पर्कमा हुनुहुन्छ र बेजिङबाट र लासाबाट पनि त्यो घटनास्थलतर्फ जुन हाम्रो बोर्डर पोइन्ट छ बोर्डर पोइन्टतर्फ टिम मोबिलाइज भइसकेको छ। अब हिजोको घटनामा भयंकर बाढ़ी आएर त्यो अकल्पनीय खालको बाढ़ी आएको हुनाले त्यो बाढ़ीले बोर्डर पोइन्टमा भएका सबै पूर्वाधारहरू बगाएर लग्यो, जसले गर्दा हामीसँग अहिले यतिखेर हामीसँग चाहिँ त्यो बोर्डर पोइन्टमा को को कति हुनुहुन्थ्यो भन्ने कुराको रेकर्ड अध्यावधिक हुन सकेको छैन। त्यो कामका निम्ति चिनिया पक्ष अहिले लागिरहेको छ र सँगसँगै नेपालबाट पनि हामीले त्यो प्रयास जारी राखेका छौं। यता बोर्डर क्रस गरेर सर्टेन पोइन्टसम्म आइसकेका भनौँ न केरुङसम्म आइसकेका सबै नेपालीहरू सुरक्षित हुनुहुन्छ र उहाँहरू कैलाश यात्रा गर्ने टोली केरुङबाट मुभ भइसकेको छ। अलि अगाडि कैलाश गएर फर्किनुभएका केही नेपालीहरू पनि हामीसँग सम्पर्कमा हुनुहुन्छ र उहाँहरूको लगभग पहिलो टोली भोलि हामी लासा काठमाडौँ फ्लाइटबाट पहिलो टोलीलाई काठमाडौँ पठाउँदैछौं। तर अब हामीलाई सबभन्दा दुःखद कुरा बोर्डर पोइन्टमै चाहिँ कति नेपाली हुनुहुन्थ्यो, अन्य देशका कति तीर्थयात्रीहरू हुनुहुन्थ्यो, त्यसको एक्ज्याक्ट फिगर अहिलेसम्म पनि प्राप्त हुन सकेको छैन। हामीले चाहिँ खास गरी नेपाल तर्फबाट जुन टुर अपरेटरहरूसँग जानकारी लिएर प्राप्त भएको एउटा सूची विभिन्न देशका चाहिँ नागरिकहरूको चाहिँ संख्या त हामीले राखेका छौं र नेपालीहरू पनि सयौंको संख्यामा नेपालीहरू हुनुहुन्थ्यो त्यहाँ, खास गरी तीर्थयात्रीहरू र यता बोर्डर पास लिएर आउने नेपालीहरू। बोर्डर पास लिएर चाहिँ कोही त्यही दिन फर्किने गरी आउनुहुन्छ, कोही एक दुई दिन बस्ने गरी आउनुहुन्छ, कोही दुई चार दिन काम गर्ने गरी आउनुहुन्छ भनेपछि त्यो संख्या चाहिँ हामी एकिन हुन सकेका छैनौं।
0: लासा स्थित महावाणिज्य दूत लक्ष्मी निरौला अशोक दाहालसँग कुरा गर्दै रसुवाको बाढ़ीमा जसरी एकैछिनमा ठूलो धनजनको क्षति भयो यस्तो अवस्थामा पूर्व सूचना दिने प्रणालीलाई थप प्रभावकारी बनाउन सकिन्छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका पूर्व प्रमुख अनिल पोखरेल,
10: सबभन्दा गतिलो विधि साइरन हो, आफै बोलिने खालको भाषाको पनि आउनुपर्ने हुन्छ भने सबै खालका मिडियाहरूबाट एकैचोटि बज्न सक्ने, जस्तो उदाहरणको लागि 50-60 टेलिभिजनका च्यानल्सहरू हुन सक्छन्, अरू केही चिज बजिरहेको छ भने पनि समाचारै बजिरहेछ भने पनि त्यसलाई रोकिएर राष्ट्रिय विपद प्राधिकरणले यो विपत्ति आउँदैछ है भन्ने कुरा त्यो बजाउन चाहेको खण्डमा सबै टेलिभिजन च्यानल रेडियो च्यानलको चिजको कन्ट्रोल अटोमेटिकली त्यहाँ सिफ्ट हुन सक्ने खालको प्रणालीहरू बनाउनु पर्ने हुन्छ। सोसियल मिडियाको च्यानल्सदेखि लिएर सबै ठाउँबाट यो
11: साइरनहरू त्यस्तो थियो कि थिएन,
10: केही केही ठाउँमा हेर्नु छन् स्पेसली हाइड्रो पावरको इन्स्टलेसनहरू गरेको ठाउँमा, तर साइरन प्रणालीहरूलाई पालिकामा छ भने पालिका नियन्त्रित पनि हुनु पर्यो, जिल्ला आपतकालीन केन्द्रले पनि बजाउन सक्ने मिल्ने, त्यसलाई प्रदेशको आपतकालीन केन्द्र र हाम्रो संघीय सरकारको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको इमर्जेन्सी अपरेसन्सले पनि बजाउन मिल्ने खालको प्रणाली भयो भने मात्र त्यसलाई प्रणाली भनिन्छ।
11: त्यो बाहेक पनि अब सीमा नजिकै भएको छ आधा घण्टाभित्रै, तर त्यसले चाहिँ अब हामीलाई यति फास्ट गर्नुपर्ने बिग मेसेज त दियो नि होइन,
10: सेकेन्ड सेकेन्डको कति महत्व हुँदो रहेछ भन्ने कुराको यसबाट स्पष्ट आकलन गर्न सक्छौ होइन। त्यो सँगसँगै अर्ली वार्निङ सिस्टम बनाएर हतियार हामीले 2 मिनट अगाडि खबर पाउँथ्यो होला, 2 मिनटमा हामीले ज्यानसम्म बनाउँथ्यो होला, त्यो घर बार पुल पुलिसहरू त्यो सबै तहस नहस भए, यसको दिगो समाधान जोखिमको हिसाब गरेर कहाँसम्म चाहिँ हामीहरूले बाटो पुल बस्तीहरू बसाउनु हुन्छ कि हुँदैन भन्ने कुराको पहिलो काम गर्न त्यो जरुरी छ। अहिले जहाँ बाढीको लेदोले जहाँ लिपिएको छ त्यो ठाउँभन्दा मुनि चाहिँ हामीले घरबारहरू बनाउन मिल्दैन, बनाएर बसी नै हाल्ने हो भने पनि घरको लागि म्यान्डेटरी बिमा गर्नै पर्ने प्रणाली भयो भने मात्र त्यहाँ घरमा बस्न दिउँ, उसलाई त्यो रहरै लागेको छ भने, तर सामान्य अवस्थामा हामीले त्यस्तो स्थानमा बस्ती घरहरूको डिजाइनहरूको कुराहरूमा राज्यले रेगुलेसन गर्नुपर्ने अवस्था आएको छ।
0: उनी थिए राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण का पूर्व प्रमुख अनिल पोखरेल प्रदीप बसालसँग कुरा गर्दै। हवस् त यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मका निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: जय मसी तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
2: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
1: दीक्षा ब्युटी पार्लर रे?
2: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन।
0: जय मसी तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: कटिङ हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
1: अनि बिहे पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि
0: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
1: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
0: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
1: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
0: सुन्दरता देखाउने होइन महसुस गराउने ठाउँ, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहु। प्रोप्राइटर निशा लामा, सम्पर्क 97090 34335। हेर्दा हेर्दै दुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
2: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
0: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
2: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
0: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
2: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
0: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
2: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
0: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
2: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुछ्रे बैङ्कको ठिक पारिपत्री। फोन 0635903769।
3: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
2: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
3: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
2: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
3: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
2: होटल फ्यामिली एन्ड लज, खैरनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98560-23420, 98-01-54674 र 98-460-23420। पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
0: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
0: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
2: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
0: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
2: युरोलोजिस्ट तथा मिलगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
0: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
2: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
0: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
2: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
0: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र

0: श्रेष्ठ
1: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर।
2: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
3: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163।
4: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट। विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
5: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
4: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
6: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागञ्जकी दुई काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9850-32475 र 9801-32475।
7: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलेटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
8: रामबहादुर परियार, घारी शीतल बस्ती, रु 15,055,
7: शुक्ला गण्डकी पत्रकार मञ्च, शुक्ला गण्डकी, रु 10,100,
8: हुमनाथ अधिकारी ढोरफिर्दी गणेश टोल, रु 10,155,
7: जमुना पौडेल पराजुली ढोरफिर्दी हाल अमेरिका, रु 10,050,
8: शिव अधिकारी ढोरफिर्दी ठोलढुङ्गा टोल, रु 25,000,
7: ऋषिराम पौडेल सेराबेसी, रु 10,000,
8: रसमाया गुरुङ दिलेगौड़ा, रु 55,555,
7: दलबहादुर छेत्री मिनाम खानी, रु 11,115,
8: सूर्य प्रसाद भट्टराई ढोरफिर्दी हिमाली टोल, रु 30,111,
7: कृष्ण बहादुर बसियल ढोरफिर्दी गणेश टोल, रु 21,000,
8: बाराही बचत तथा ऋण सहकारी संस्था ढोरफिर्दी उत्तम टोल, रु 15,005,
7: कलावती वाग्ले ढोरफिर्दी हिमाली टोल, रु 10,125,
8: दिलबहादुर श्रेष्ठ दुलेगौड़ा, रु 101,111,
7: सूर्य प्रसाद भट्टराई ढोरफिर्दी सेन्टर चोक, रु 51,111,
8: ऋषिराम महत ढोरफिर्दी हिमाली टोल, रु 15,055,
7: कृष्णराज घिमिरे दुलेगौड़ा, रु 55,555।
4: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
9: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
10: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
4: ए त्यसो भए युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
9: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खेथैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छर्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
4: सम्पर्क युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोप्राइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9814553005।

0: नमस्ते तपाईं यति बेला रेडियो दलवालाई सुन्दै हुनुहुन्छ। थ्याङ्क यू।
1: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
2: बिहेको कपडा किन्न पनि पोखरा जानुपर्छ र?
1: यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
2: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
3: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट, पाइन्ट, स्कूल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
1: सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौडा हेल्प पोस्ट चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 0654140008।
4: ए सबिना, यसको हतारमा कता हो?
5: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
4: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
6: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक, तनहुँ। प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9846078528 र 9908216142।
7: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
8: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
7: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
9: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
7: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
9: एनसीएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
7: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
8: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा, दुलेगौडा।
10: प्रोप्राइटर सुबिल श्रेष्ठ, खिम नारायण श्रेष्ठ। मोबाइल 9841656999 छ।
11: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
12: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो, जोइसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
11: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है, होलसेलमा समेत पाइने रहेछ।
12: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
13: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
14: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
8: ग्राहकको चाहना नै हाम्रो दृष्टि, जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
13: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
8: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
15: टिकुली माया आज पनि एउटा कुरा मान न भाई, चाडबाड आउन लाग्यो, पोखरातिर जाम न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
1: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
15: हो र, कहाँ छ र त्यस्तो?
1: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
8: यहाँ तपाईले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
16: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
8: कालिका फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
16: प्रोप्राइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
8: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
5: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
4: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
5: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
9: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इबी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोप्राइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9921653507।
17: सुन शुद्धताको प्रतीक, तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
8: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
17: ओम प्रोसर आभूषण सुन चाँदी पसल, दुलेगौडा भित्री बजार।
9: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसन आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर भोज बहादुर सुनार,
16: मोबाइल 9508535537 र 9806615899।
8: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
18: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
8: ओके, ल डन।
18: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
8: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
18: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9556285543 र 9417000787।
16: तीजका गीत, संस्कृति र पहिचान, हाम्रो शान, हाम्रो अभियान।
8: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083,
16: मिति यही भाद्र 29 गते, स्थान खैरिनी 4 बजार।
8: तीज गीत तर्फ प्रथम पुरस्कार रु 25,000,
16: द्वितीय पुरस्कार रु 15,000,
8: तृतीय पुरस्कार रु 10,000,
16: सान्त्वना पुरस्कार रु 5,000।
8: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 7,500,
16: द्वितीय पुरस्कार 5,000
8: र तृतीय पुरस्कार रु 3,000। आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ, ओडा व्यवस्थापन समिति 6 र 7,
16: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय।
8: सम्पर्क कार्यक्रम संयोजक मन्जु तिमिल सिन्हा 9856031937,
16: सुरेन्द्र श्रेष्ठ 9856036136,
8: रविन्द्र राज पौडेल 9856062888।
12: दाई पहिला यो मोबाइल हेर्दिनुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एक्कासी बिग्रियो
19: खै दिनुहोस् त ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
12: अनि बन्छ त दाई
19: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
20: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्तीसौनीको ठिक पारिपट्टि
21: सबै ब्रान्डका मोबाइल बिक्री साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्
22: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
21: प्रोप्राइटर राजन पौडेल मोबाइल 98560 62 029
23: यही तोको थेदी मु रेडियो ढोर बाराही 103.8 मेगाहर्ज

0: नमस्ते तपाईं यतिखेर सुन्दै हुनुहुन्छ रेडियो ढोरबराई।
1: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
2: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
1: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौंडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
2: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
3: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
4: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
3: प्रोपाइटर रबिन थापा, सम्पर्क 9856033398 र 9845610950।
5: सधैँझै एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा यही भदौ 13 गते दोस्रो शनिबार
3: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका एसओडी वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आनन्द नेपाल आउनुहुने हुँदा सम्बन्धित रोगका समस्या भएका बिरामीहरूले स्वास्थ्य लाभ लिई मौकाको फाइदा लिनुहोला।
5: उपचार हुने रोगहरू,
3: नयाँ पुराना नङ तथा छालाको दाजको उपचार,
5: अनुहारमा देखिने चाया पोतो र डन्डीफोरको उपचार,
3: कपाल झर्ने समस्या,
5: छालाका संक्रमित रोगहरू जस्तै लुतो, घाउ, खटिरा,
3: टाउको तथा शरीरको चाया,
5: बुढेसकालमा छाला चिलाउने रोग,
3: विभिन्न छालाका पुराना तथा नयाँ एलर्जी,
5: छाला तथा यौनाङ्गमा आउने मुसा,
3: कुष्ठ रोग तथा छालाका अन्य रोगसँगै यौन रोगसँग सम्बन्धित सम्पूर्ण उपचार, परामर्श र पोतोको पिलिङ पनि गरिन्छ।
5: साथै दुलेगौडामा नै पहिलो पटक रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक फिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा र दैनिक इसीजी गुणस्तरीय ल्याब र फार्मेसी सेवा लिन सक्नुहुनेछ।
3: विस्तृत जानकारीका लागि सम्पर्क 0564142333 र 9868168087।
5: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा।
6: सुन शुद्धताको प्रतीक, तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
7: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
6: ओम प्रोसर आभूषण सुनचादी पसल, दुलेगौडा भित्री बजार।
8: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रसन्न आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोपाइटर भुज बहादुर सुनार।
2: मोबाइल 9805535537 र 9806615899।
9: साथमा बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा हेल्प चोक, आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार। मोबाइल 9816695301।
10: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
11: धोरबाराही हाइलाइट्सको साथमा
12: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा बीपी चोक।
11: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 9841349304।

नमस्कार, राति 10 बजेको ढोरबारा हाइलाइट्समा समाचार कक्षबाट अनु मल्लको स्वागत छ। तपाईँ हामीलाई रेडियो ढोरबारा ही 103.8 मेगाहर्ज सन्तर्मनका आवाज साथै www.radiodhorbarahi.com.nb लगइन गरेर पनि विश्वभरिकै साथ सुनेर साथ दिन सक्नुहुन्छ। ढोरबारा हाइलाइट्समा अब समाचार सुन्नुहोस् विस्तारमा। रसुवाको भोटेकोसीमा बुधबार आएको बाढ़ीले बगाएर ल्याएका 23 सप्तनहुमा फेला परेका छन्। बुधबार 9 सब फेला परेकोमा आज थप 14 सब भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुले जनाएको छ। प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेले आज बिहानदेखि त्रिशुली नदी आसपास प्रहरी टोली परिचालन गरिएको जानकारी दिनुभएको हो। खोज तलाश तथा उद्धारका लागि प्रहरी उपरीक्षक टेक बहादुर कार्की, प्रहरी नायब उपरीक्षक घिमिरे, प्रहरी निरीक्षण प्रदीप सुवेदी, प्रहरी निरीक्षक अमृत लामिछाने, आशिष पोखरेलको नेतृत्वमा टोली परिचालन गरिएको थियो। रसुवाको भोटेकोसी बाढ़ीमा तनहुका 6 सम्पर्क विहीन भएको जिल्ला प्रशासन कार्यालय तनहुले जनाएको छ। जिल्ला प्रशासन कार्यालयले सम्पर्क विहीन भएका व्यक्तिका आफन्तले खोज तलाशका लागि सहयोगको अनुरोध गरेको बताएको छ। सम्पर्क विहीन भनिएका व्यक्तिहरूमा भानु एकका सञ्जीव गुरूङ व्यवसायको सिलसिलामा तिमुरे तर्फ गएको बताइएको छ। त्यस्तै भन्सारका कर्मचारी आबु खैरी, नितिनका प्रेम प्रसाद सेडवाई, त्यस्तै गरी रसुवा हाइड्रो पावरमा कार्यरत रेसिङ पासका धनबहादुर आले सम्पर्क विहीन भएका छन्। त्यसै गरी टिमुरे प्रहरी चौकीमा कार्यरत भानु 11 रूपाकोटका विकास बाबु अधिकारी, त्रिशुली हाइड्रो पावरमा कार्यरत भानु 10 शिक्षापानीका सुजन नेपाली र अनिल नेपाली सम्पर्क विहीन भएका छन्। उनीहरूको अवस्थाबारे सम्बन्धित निकायबाट खोजी तथा बुझ्ने कार्य भइरहेको प्रमुख जिल्लाधिकारी सिलवाल तिवारीले जानकारी दिनुभएको छ। परिवारजन तथा सम्बन्धित सबैलाई आधिकारिक सूचना बाहेक अपुष्ट समाचारमा विश्वास नगर्न र कुनै जानकारी प्राप्त भए सम्बन्धित सुरक्षा निकायमा जानकारी गराउन अनुरोध गरिएको छ। रसुवा त्रिशुली करिडोरमा आएको भीषण बाढ़ीका कारण सम्पर्क विहीन हुने आन्तरिक तथा बाह्य पर्यटकको संख्या 644 पुगेको छ। नेपाल पर्यटन बोर्डका निमित्त प्रमुख कर्मचारी अधिकृत हिक्मत सिंह एयरले सो जानकारी दिनुभएको हो। उहाँले टूर एजेन्सीहरूले दिएको जानकारी अनुसार विभिन्न देशका पर्यटकहरू सम्पर्क विहीन अवस्थामा रहेको जानकारी दिनुभएको छ। उहाँका अनुसार सम्पर्क विहीन हुनेमा सबैभन्दा धेरै भारतका 178 रहेका छन्। अहिले सम्पर्क विहीन अवस्थामा रहेका नेपाली पर्यटनको संख्या 127 रहेको वहाँले जानकारी दिनुभएको हो। त्यसै गरी अस्ट्रेलियाका 35, मलेसियाका 51, युकेका 33, युएसएका 65, क्यानाडाका 25, युक्रेनका 53 पर्यटन सम्पर्क विहीन भएको एयरले बताउनु भएको छ। वहाँले टुर अपरेटर नेपाल प्रहरी पर्यटन विभाग संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका निकाय तथा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग समन्वय गरी खोज तथा उद्धार कार्य तीव्र बनाएको समेत जानकारी दिनुभएको छ। वहाँले टिमुरे र सोभन्दा माथिल्लो क्षेत्रमा रहेको पर्यटकहरू अझै पनि सम्पर्कमा नआएको भन्दै खोजी कार्य भइरहेको बताउनु भएको छ। एयरका अनुसार बोर्डले ट्राभल एजेन्सी र कम्पनीहरूसँगको समन्वयमा तथ्याङ्क संकलनको कार्य भइरहेको उक्त भीषण बाढ़ीको मुख्य कारण नेपाल चीन सिमानामा रहेको हिम चट्टान पहिरो रहेको पाइएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले स्याटेलाइट तस्विरको अध्ययन यस्तो निष्कर्ष निकालेको हो। रसुवागढ़ी नाकाबाट करिब 20 किलोमिटर उत्तर पूर्वी सिमानामा हिम चट्टान पहिरो जाँदा लेहेन्दे खोलामा गेग्रान सहित बाढ़ी आएको र टिमुरे हुँदै त्रिशुलीमा प्रवेश गरेको प्राधिकरणले जनाएको छ। बाढ़ी प्रभावितको राहत र पुनर्स्थापनाका लागि राष्ट्र सेवा कर्मचारीहरूको श्रेणी अनुसार 2-10 दिनको तलब कट्टा गरिने भएको छ। आज बसेको सचिव स्तरीय बैठकले कर्मचारीलाई विदा तथा वैदेशिक कर आन्तरिक भ्रमणमा कडाई गर्ने निर्णय पनि गरेको छ। बैठकले संघीय सरकारका कर्मचारीहरूको भदौ महिनाको शुरू तलब स्केलबाट निश्चित दिनको तलब कट गरी
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो, जस अन्तर्गत श्रेणी विहीन कर्मचारीको दुई दिनको तलब, राजपदाङ्कित अंकित नायक सुब्बा र सो सरहको पाँच दिनको तलब, राजपदाङ्कित द्वितीय र तृतीय श्रेणी अधिकृत र उपसचिवको पाँच दिनको तलब, राजपदाङ्कित प्रथम र विशिष्ट श्रेणी सह सचिव र सचिवको दस दिनको तलब गरी बैठकले संघीय सरकारका कर्मचारीहरूको भदौ महिनाको शुरू तलब स्केलबाट निश्चित दिनको तलब खर्चा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो। भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको भीषण बाढ़ीबाट प्रभावित नागरिकको उद्धार राहत तथा पुनर्स्थापनाका लागि ब्यास नगरपालिकाले 5,51,000 रूपियाँ सहयोग गर्ने भएको छ। ब्यास नगरपालिकाले विपद पुनर्स्थापना कोषबाट रू 5,51,000 प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो। बुधबार बिहान भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढ़ीका कारण रसुवा नुवाकोट धादिङ लगायत जिल्ला का नदी किनारमा ठूलो दंशनको क्षति भएको घटनाप्रति दुःख व्यक्त गर्दै नगरपालिकाले विपदको यस घड़ीमा प्रभावितको उद्धार तथा राहतका लागि सहयोग गर्ने निर्णय गरेको जनाएको छ। नगरपालिकाले आफ्ना जनप्रतिनिधि तथा कर्मचारीका तर्फबाट समेत पछि निर्णय भए बमोजिम थप सहयोग गरिने जनाएको छ। राष्ट्रिय विपदको अवस्थामा नागरिक नगरपालिकाका तर्फबाट गरिने अन्य सहयोगका लागि जिल्ला विपद व्यवस्थापन समिति तथा जिल्ला प्रशासन कार्यालयसँग आवश्यक समन्वय भइरहेको नगर प्रमुख वैकुण्ठ नेउपानेले जानकारी दिनुभएको हो। यसै गरी ब्यास नगरपालिका अन्तर्गतका सामाजिक संस्थाले बाढ़ी पीड़ितका लागि सहयोग संकलन गर्न चाहेमा जिल्ला विपद व्यवस्थापन समितिसँग समन्वय गरी सहयोग संकलन तथा वितरण गर्न नगरपालिकाको अनुरोध रहेको छ। रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढ़ीले बगाएर तनहुँको त्रिशुली नदी किनारमा भेटिएका नौ शवलाई पोखरा ल्याइएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएका शवको व्यवस्थापन तथा परीक्षणको काम शुरू भएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बराले जानकारी दिनुभएको हो। उहाँका अनुसार पाँच पुरूष, एक महिला, एक बालक, एक बालिका र एउटा पहिचान खुल्न नसकेको शवलाई पोखरा ल्याइएको हो। बुधबार बेलुका तनहुँको आबुखैरी निचारदेखि देवघाटसम्मको त्रिशुली नदी क्षेत्रका फेला परेका ती शवलाई परीक्षणका लागि भरतपुर पठाइएकोमा त्यहाँका अस्पतालमा शव राख्ने ठाउँ नभएपछि पोखरा ल्याइएको हो। आबुखैरीदेखि देवघाटसम्मको नदी क्षेत्रलाई प्राथमिकता राखेर खोजी तथा निगरानी बढ़ाइएको तनहुँ प्रहरीले जानकारी दिएको छ। भोटेकोशी बाढ़ीबाट प्रभावित नागरिकको उद्धार र राहतका लागि सरकारसँगै निजी क्षेत्र र विभिन्न संघ संस्था जुटेका छन्। पोखरा महानगरपालिकाले रसुवा र नुवाकोटका बाढ़ी प्रभावितका लागि 45,00,000 रूपियाँ सहयोग प्रदान गरेको छ। जनप्रतिनिधि र कर्मचारीका तर्फबाट रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको मेयरले जानकारी दिएको छ। भोटेकोशी बाढ़ीबाट प्रभावित नागरिकको उद्धार र राहतका लागि सरकारसँगै निजी

0: सामग्री, स्वास्थ्यकर्मी र नगर प्रहरीको सहायता टोली बाढ़ी प्रभावित क्षेत्रमा पठाइएको उहाँले बताउनु भएको हो। त्यस्तै नेपाल यर्स कुखुरा पालक संघले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा 10 लाख रूपियाँ सहयोग गरेको छ र सुवा बाढ़ी प्रभावितको राहतका लागि संघले कोषमा सहयोग गरेको हो। संघका अध्यक्ष विनोद पोखरेलले रसुवा बाढ़ीपछि राहत र उद्धारका लागि सरकारले आर्थिक सहयोगको आह्वान गरेपछि संघले आज 10 लाख सहयोग गरेको बताउनु भएको छ। यसै गरी ललितपुरको महालक्ष्मी नगरपालिकाले 30 लाख राहत सहयोग उपलब्ध गराउने भएको छ। मेयर हरि गोविन्द श्रेष्ठको अध्यक्षतामा आज बसेको कार्यपालिका बैठकले विपद पीड़ितको उद्धार र सहायताका लागि जनप्रतिनिधिको 1 महिनाको भत्ता तथा नगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीको 7 दिनको तलब उपलब्ध गराउने निर्णय गरेको हो। कलाकार दय हरिवंश आचार्य र मदन कृष्ण श्रेष्ठले संयुक्त रूपमा 2 लाख रूपियाँ सहयोग गर्ने सामाजिक सञ्जाल मार्फत जानकारी गराउनु भएको छ। यस्तै बीच राष्ट्रपति रामचन्द्र पौडेलले पनि बाढ़ी पीड़ितका लागि 1 महिनाको पारिश्रमिक सहयोग गर्नुहुने भनिएको छ। बाढ़ीबाट प्रभावित नागरिकको उद्धार खोज तथा राहत कार्यमा सहयोग पुर्याउन उहाँले 1 महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्ने घोषणा गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। यस्तै कोशी प्रदेश सरकारले पनि 3 करोड़ रूपियाँ सहयोग गर्ने निर्णय गरेको छ। लायन्स क्लब अफ तनहुँ शुक्ला गण्डकी तहनद्वारा दैवी प्रकोप सहायता कोषमा 55,555 रूपियाँ सहयोग गरेको छ। अब अन्तर्राष्ट्रिय समाचार। चीनले नेपालको आवश्यकता अनुसार आपतकालीन सहायता उपलब्ध गराउन तयार रहेको जनाएको छ। चिनिया विदेश मन्त्रालयका प्रवक्ता लिन जियाले बाढ़ीका कारण उत्पन्न विवादमा दुवै पक्षले खोजी र उद्धारका लागि निकट संचार र समन्वय गरिरहेको बताएका छन्। चिनिया सरकारी टेलिभिजन सीसीटीभी संघको कुराकानीमा जियानले बाढ़ी पहिरोले चीन र नेपाल दुवैतर्फ ठूलो दंशनको क्षति पुर्याएको र धेरै मानिसहरू बेपत्ता भएको उल्लेख गरेका छन्। चिनिया पक्षका तर्फबाट उनले नेपाल सरकार र विपदबाट प्रभावित सबैमा हार्दिक सहानुभूति प्रकट गर्नुभएको छ। स्थानीय चिनिया अधिकारीहरूलाई उद्धृत गर्दै उहाँले प्रभावित क्षेत्रमा कुल 260 जना विदेशी नागरिकहरू सम्पर्कविहीन रहेको जानकारी दिनुभएको छ। स्थलगत स्थितिका कारण थप प्रमाणीकरण हुन बाँकी रहेको उहाँको भनाइ रहेको छ। हस्त, यिनै खबरहरू सँगसँगै राति 10 बजेको ढोरबाराई हाइलाइट्स अहिलेको लागि सकिएको छ, आजको लागि सकिएको छ। भोलि बिहान 5:25 बजेको थप समाचारका साथमा पुनः हाम्रो भेट हुने नै छ। तबसम्मको लागि समाचार कक्षबाट म अनुमल्ल विदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभरात्रि।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्, हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा धुरबाराही FM@gmail.com मा इमेल गर्नुहोस्।

0: दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
1: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ।
0: अहिले हतार छ, पछि आउँदै गरौलाई।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, नोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
4: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
5: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
4: दीक्षा ब्युटी पार्लर रे?
5: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
4: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
5: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
4: अनि बिहे पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
5: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
4: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
5: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
4: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रेडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
5: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्लागन्जकी नगरपालिका 2 कोत्रे तनहु। प्रोप्राइटर निशा लामा। सम्पर्क 9790934335। हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
6: माइली भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
5: ए त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
6: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
5: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
7: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
5: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
7: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
5: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
7: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुछ्रे बैङ्कको ठिक पारिपट्टि। फोन 0665930369।
8: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
9: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
10: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
11: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
8: ए हो र, हस् दाई म आजै जान्छु।
12: हजुर, यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
13: हाइजेनिक रान्च प्राली, शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9560062891।
14: मेरो तल तल तल कन्हना। टिकुली माया आज पनि एउटा कुरा मान न भाई, चाडबाड आउन लाग्यो, पोखरा तिर जाम न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
15: यति किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
14: हो र कहाँ छ र त्यस्तो?
15: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
12: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
16: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
12: कालिका फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
16: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
12: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
17: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
10: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
17: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो।

0: का लागि सम्पर्क काठमाडौँमा होटल टाइटेनिक प्रोप्राइटर रामचन्द्र महत 98461168 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एण्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235526363।
1: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: 103.8 अंतर्मन को आवाज।
1: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
2: धोरबाराही हाइलाइट्सको साथमा
3: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौडा बीपी चोक।
2: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 98 4 61 49 304।

0: नमस्कार अनि शुभ बिहानी. आज मिति 2083 साल भाद्र महिनाको 12 गते शुक्रबार, नेपाल सम्मत 1146 साउन शुक्ल पक्षको आज पूर्णिमा तिथि. आज सन् 2026 अगस्त 28 तारीक रेडियो ढोरबाराही 103.8 मेगाहर्ज सँगसँगै फेसबुक पेज, वेबसाइट नेपाली पात्रो र हाम्रो पात्रोबाट एकसाथ प्रसारण भइरहेको ढोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ. ढोरबाराही हाइलाइट्समा अब सुन्नुहोस् राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाका मुख्य समाचारहरू. उद्धारका लागि स्रोत साधनको कुनै अभाव हुन नदिने प्रधानमन्त्री बालेन्द्र शाहको भनाई. बाढ़ीबाट उत्पन्न परिस्थितिको सामना गर्न राजनीतिक दलहरूको साझा प्रतिबद्धता. बाढ़ीमा परेर ज्यान गुमाउनेको संख्या 359 पुग्यो. सब फेला पर्ने क्रम जारी. बाढ़ी प्रभावित 336 जनाको हवाई उद्धार. 826 जना अझै सम्पर्कविहीन. रसुवा त्रिशुली करिडोरमा आएको भीषण बाढ़ीका कारण सम्पर्क विहीन हुने आन्तरिक तथा बाह्य पर्यटकको संख्या 644 पुग्यो. नेपालले जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय स्तरमा पनि सशक्त आवाज उठाउनुपर्ने नेकपाका संयोजक प्रचण्डको भनाई. संकटको समयमा सबै दल एकजुट रहेको सन्देश प्रवाह गर्न आवश्यक रहेको उल्लेख. विश्व बैंकले 17 करोड़ अमेरिकी डलर, अमेरिका र एसियाली विकास बैंकले 5.5 लाख डलर सहयोग गर्ने प्रतिबद्धता जनाएको अर्थमन्त्री स्वर्णिम वाग्लेको भनाई. प्रभावित क्षेत्रका लागि सरकारले छिट्टै विशेष आर्थिक प्याकेज घोषणा गर्ने. भोटे कोशीमा फेरि बाढ़ी आउन सक्ने चेतावनी. हिम पहिरो पश्चात बनेको ताल फुट्न सक्ने भएकाले नदी किनार र जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानमा रहन सर्वसाधारणलाई सरकारको अनुरोध. भोटेकोशी नदीमा आएको बाढ़ीका कारण सम्पर्कविहीन रहेका पत्रकार र पत्रकारका परिवारको खोजीलाई तीव्रता दिन सरकारलाई पत्रकार महासंघको आग्रह. बाढ़ी प्रभावित क्षेत्रका लागि तनहुँबाट पनि सरकारलाई सहयोग गर्ने क्रम बढ़दै ब्यास नगरपालिका र मेग्दी गाउँपालिकाले गरी सहयोगको घोषणा. भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित परिवारका लागि 3 करोड़ रूपियाँ सहयोग गर्ने कोशी प्रदेश सरकारको निर्णय. सम्पूर्ण परीक्षाहरू स्थगित गर्न विश्वविद्यालयका उपकुलपतिहरूलाई शिक्षा मन्त्री सस्मित पोखरेलको निर्देशन. बाढ़ी प्रभावित इन्जिनियर र प्राविधिकको खोजी एसोसिएशनद्वारा विवरण पठाउन अपील. सरकारी कर्मचारीको 2 देखि 10 दिनको तलब काट्ने सरकारको निर्णय. राहत कोषमा 36 करोड़ जम्मा हुने अनुमान. कर्मचारीलाई विदा र गोष्ठीमा कडाई. पोखरा महानगरपालिकाले रसुवा र नुवाकोटका बाढ़ी प्रभावितका लागि 45 लाख रूपियाँ सहयोग प्रदान गर्ने. शुक्ला गण्डकी नगरपालिकाको 7,55,000 सहयोग गर्ने निर्णय. जनप्रतिनिधि र कर्मचारीको तलब कटाएर पनि सहयोग बढ़ाउने तयारी. बाढ़ी प्रभावितका लागि तनहुँबाट निर्वाचित प्रतिनिधि सभा सदस्य श्रीराम नेउपानेद्वारा 5,55,555 रूपियाँ सहयोग गर्ने प्रतिबद्धता. लायन्स क्लब अफ तनहु शुक्ला गण्डकीले गर्यो 55,000 बढ़ी सहयोग. विद्यालय क्षेत्रभित्र मध्यपान र धूम्रपान बिक्री नगर्न व्यवसायीलाई पञ्चमुनिदेव माविका विद्यार्थीहरूको आग्रह. शुक्ला गण्डकी 1 डोजरको ठक्करबाट स्कूटर चालक घाइते. स्थानीय कमल ढकालको काठमाण्डुमा उपचार हुँदै. बाढ़ी प्रभावित क्षेत्रमा राष्ट्रिय मानवाधिकार आयोगको अनुगमन. बाढ़ी प्रभावितहरूको सुरक्षा, बसोबास, खाद्यान्न, खानेपानी, स्वास्थ्य र सरसफाई लगायतका विषयमा अझै जटिल हुनेतर्फ आयोगको ध्यानाकर्षण. नेपाली कांग्रेसको महाधिवेशन प्रक्रिया लगायतका गतिविधि रोक्न माग गर्दै शेरबहादुर देउवा र पूर्ण बहादुर खड्काले दायर गरेको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार. बाढ़ी तथा डुबानबाट प्रभावित नागरिकको सहयोगका लागि प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा कारोबारका लागि अधिकतम सीमा नलाग्ने जति पनि रकम सहयोग स्वरूप जम्मा गर्न सकिने। भोटेकोशीको बाढ़ीको घटनामा अपुष्ट सूचना तस्विर र श्रव्य दृश्य सामग्री प्रसारण नगर्न संचार माध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तासँग सूचना तथा संचार मन्त्रालयको अपील। बाढ़ीमा परेर सम्पर्क विहीन भएको अनुमान सहित तनहुका छ जनाको खोजी कार्य जारी। तनहु रिसिङका धनबहादुर आले परिवारको सम्पर्कमा तनहुमा मात्रै 23 वटा शव फेला। गोर्खा नवलपुर र तनहुमा भेटिएका 134 वटा शव व्यवस्थापनका लागि पोखरा लगिँदै। भोटेकोशीमा फेरि बाढ़ीको चिन्ता, उद्धारमा सरकारको सबै शक्ति प्रयोग। कांग्रेसमा गगन थापालाई सजिलो र नेपालप्रति बेलायतको ऐक्यबद्धता। भोटेकोशी बाढ़ीपछि उद्धारमा 13,000 भन्दा धेरै सुरक्षाकर्मी परिचालन। भोटेकोशी नदीमा अर्को बाढ़ीको उच्च जोखिम, तटीय र किनार क्षेत्र छोड्न आग्रह। जलवायु विपदसँग जुध्न नेपाल भारत र चीनबीच सहकार्य आवश्यक रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामी छानेको भनाई। बाढ़ी पीड़ितहरूलाई पूर्व प्रधानमन्त्री सुशीला कार्कीले पनि एक महिनाको पेन्सन उपलब्ध गराउने। विदेशबाट पनि प्रधानमन्त्री राहत कोषमा सिधै रकम जम्मा गर्न सकिने। चितवनमा भरियो सबगृह, त्रिपालमुनि सब पहिचान केन्द्र तयार पारिँदै। भारतले दोस्रो चरणमा पठायो 37.6 टन राहत सामग्री। विपत्तिमा राष्ट्रिय एकताको खाँचो रहेको प्रचण्डको भनाई। कांग्रेसको महाधिवेशन रोक्न देउबार खड्काको माग, सर्वोच्चद्वारा अस्वीकार। हर्मुजबारे इरान र कतारबीच तेहरानमा वार्ता। इरानसँग वार्ता पुनः शुरू गर्न आफू हतारमा नरहेको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई। आर्थिक तथा सैन्य दबाव प्रभावकारी रूपमा भइरहेको दावी। सीमा विवादमा चीन भारतको 8 बुँदी सहमति। कैलाश मानसरोवरमा सहकार्य बढ़ाउने, सैन्य सम्बन्ध पनि विस्तार गर्ने निर्णय। उप प्रधानमन्त्री पछि चीनका प्रधानमन्त्री पनि बाढ़ी प्रभावित क्षेत्र केरुङको निरीक्षणमा व्यस्त। र एसीसी प्रिमियर कपको तयारीका क्रममा रहेको नेपालसँग घरेलु टोली मलेसिया 27 रनले पराजित। उत्कृष्ट खेलाड़ीलाई सम्मान गर्दै गण्डकी क्रिकेट संघको साधारण सभा सम्पन्न। हवस्, दैनिक खबरहरू सँगसँगै आजका लागि ढोरबाराही हाइलाइट सकिएका छन्। मुख्य समाचार समेटिएको समाचारमूलक यो सामग्री तपाईँलाई कस्तो लागिरहेको छ हामीलाई सल्लाह सुझाव र प्रतिक्रिया दिँदै गर्नुहोला। 7 बजे विस्तृत समाचारहरू सहित फेरि उपस्थित हुनेछौ। समाचार कक्षका सम्पूर्ण सहकर्मीहरू सहित म अशोक विश्वकर्मा विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
3: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
4: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम मायापुन,
4: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
3: हाड़ जोड़नी तथा नशा रोग विशेषज्ञ डाक्टर एग्यमान साक्य, उप प्राध्यापक डाक्टर पवीन थापा र हाड़ जोड़नी नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
4: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
3: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
4: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
3: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनीष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
4: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
3: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
4: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
3: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
5: वार्ड आईसीयू एनआईसीयू जनरल एंड लैप्रोस्कोपी सर्जरी सेवा पोस्ट ऑफ सेवा फिजियोथेरापी इंडोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी यूरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घंटा इमर्जेन्सी सेवा साथ ही अन्य विशेषज्ञ डाक्टर द्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौं।
6: 24 घंटा पैथोलॉजी सेवा उपलब्ध छ। विस्तृत जानकारी को लागि पद्मश्री हॉस्पिटल एंड एलाइड साइंसेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
7: होइन कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
8: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हाती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
7: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
8: त्यसो भए कहाँ जाने त कान्छा?
7: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
8: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
9: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्याप्सिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गियर ओइल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
8: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
10: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल, फोन नम्बर 9855114745 र 9855204745।
11: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै, मेरो त साह्रै मन डुलेको डुलै भयो।
12: लौ के मन डुलाउनु पर्यो होला र, सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको। त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
13: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
11: खाक्कैमा दिमागलाई भारी गराएछ। पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
3: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
14: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेरी, प्रोपाइटर हरिचन्द्र महत, मोबाइल 9825527763 र 9860705
15: र रामचन्द्र महत 9841616878।
16: हजुर, दान गरौ।
10: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
8: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
10: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं। अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी आस्थान हो।
8: अनाधिकृत रूपमा रासायनिक मल बिक्री वितरण नगर्नुहुन अनुरोध। शुक्ला गण्डकी नगरपालिका क्षेत्रभित्र अनाधिकृत रूपमा आफू खुशी मूल्य राखेर रासायनिक मलको बिक्री वितरण भइरहेको जनगुनासो प्राप्त भएको हुँदा यस्ता अवैध कार्य नगर्नुहुन व्यवसायीहरूमा हार्दिक अनुरोध गरिन्छ। साथै नगरपालिकाबाट रासायनिक मल बिक्रीका लागि इजाजत प्राप्त सहकारी संस्था फर्म र एग्रोभेटबाट तोकिएको मूल्यमा मात्रै अनिवार्य बिल लिएर खरिद बिक्री गर्नुहुन विक्रेता र किसानहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। कोही कसैले तोकिएको मूल्य भन्दा बढी वा अनाधिकृत रूपमा बिक्री गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने जानकारी गराइन्छ। रासायनिक मल बिक्रीका लागि नगरपालिकाबाट तोकिएको मूल्य सूची युरिया प्रति केजी रु 22 देखि 23 सम्म, डीएपी रु 49 देखि 50 सम्म, देखि रु 39 सम्म। अनुरोधक कृषि विकास शाखा शुक्ला गण्डकी नगरपालिका तनहुँ।
16: खाए साह्रै मिठो पकाए त ट्वाकै, एक पाकेटले पेट भरि नि के हो भन प्वाकै।
17: यो हो बोनस चाउचाउ।

0: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 98562279। आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
1: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ, मोबाइल 98510888461 र सिजन गुरुङ 97045409।
2: एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा यही भदौ 13 गते दोस्रो शनिबार
3: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका एसओडी वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आनन्द नेपाल आउनुहुने हुँदा सम्बन्धित रोगका समस्या भएका बिरामीहरूले स्वास्थ्य लाभ लिई मौकाको फाइदा लिनुहोला।
2: उपचार हुने रोगहरू,
3: नयाँ पुराना नङ तथा छालाको दाजको उपचार,
2: अनुहारमा देखिने चाया, पोतो र डन्डीफोरको उपचार,
3: कपाल झर्ने समस्या,
2: छालाका संक्रमित रोगहरू जस्तै लुतो, घाउ, खटिरा,
3: टाउको तथा शरीरको चाया,
2: बुढेसकालमा छाला चिलाउने रोग,
3: विभिन्न छालाका पुराना तथा नयाँ एलर्जी,
2: छाला तथा यौनाङ्गमा आउने मुसा,
3: कुष्ठ रोग तथा छालाका अन्य रोगसँगै यौन रोगसँग सम्बन्धित सम्पूर्ण उपचार, परामर्श र पोतोको पिलिङ पनि गरिन्छ।
2: साथै दुलेगौडामा नै पहिलो पटक रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक फिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा र दैनिक इसिजी गुणस्तरीय ल्याब र फार्मेसी सेवा लिन सक्नुहुनेछ।
3: विस्तृत जानकारीका लागि सम्पर्क 0564142333 र 98678187।
2: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा।
4: दिनको संकेत सधैँ बिहानीले गर्छ, त्यसैले तपाईँको बिहान शुभ रहोस्।

नमस्कार अनि शुभ बिहानी। रेडियो ढोरबाराही 103.8 मेगाहर्जको बिहानी प्रसारण सेवा जय शिव सुनचाँदी पसलद्वारा प्रायोजित कार्यक्रम शुभ प्रभातमा यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। म अशोक विश्वकर्मा। आज मिति 2083 साल भाद्र महिनाको 12 गते शुक्रबार साउन शुक्ल पक्षको पूर्णिमा तिथि सन् 2026 अगस्तको 28 तारीक। आज जनै पूर्णिमा, रक्षाबन्धन, पूर्णिमा व्रत, ऋषि तर्पणी अर्थात क्वाटी खाने दिन र संस्कृत दिवस पनि। प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनै पूर्णिमा पर्व आज देशैभरि नयाँ जनै फेरेर र रक्षाबन्धनको डोरो बाँधेर मनाइँदैछ। पूर्णिमाका दिन बिहानैबाट वैदिक सनातन धर्मावलम्बीहरूले नदी, ताल, तलाउ र पोखरीमा गएर स्नान गरेर गुरू पुरोहितबाट रक्षा सूत्र बाँध्ने परम्परा रहेको छ। गुरू पुरोहितहरूले विधिपूर्वक मन्त्र सहितको डोरो धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास रहेको छ। मानव रक्षाका लागि जप, तप र पूजा गरेर मन्त्रिएको रक्षाबन्धन अर्थात डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्रह्माण्ड पुरोहितहरूले यजमानको दाहिनी नाडीमा बाँधिदिने परम्परा रहेको छ। यस्तै आजको दिन दिदी बहिनीले दाजुभाइलाई राखी बाँधेर यो पर्व मनाउने पनि परम्परा छ। यसबाट दाजुभाइ र दिदी बहिनी बीचमा प्रेम सम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता पनि रहेको छ। सुन्दर चाँदीका आधुनिक आकर्षक गरगहनाहरू बनाउनु परेमा दुलेगौड़ामा रेडियो ढोरबाराही रहेको भवनभन्दा केही तल रहेको यस जय शिव सुन चाँदी पसलबाट नै कारोबार गर्नुहुन हार्दिक अनुरोध गर्दै अब सुनौ तपाईँको आजको राशिफल। सबैभन्दा पहिला मेष राशि। यात्रा सहज बन्नेछ, साथीभाइसँगको भेटले मनमा खुशी मिल्नेछ, आमदानी समेत बढ्नेछ। शिक्षाको क्षेत्रमा भने घाटा हुने खतरा छ, परिवारमा सुख र शान्ति मिल्नेछ। रोकिएका महत्वपूर्ण कामहरूको थालनी हुन सक्छ, सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। संचार माध्यमबाट शुभ समाचार प्राप्त होला, प्रेम र मित्रताको बन्धन कसिने बेला छ, चलाखीपूर्ण बोलीले कार्य सिद्धि हुनेछ। वृष राशि। दैनिक कार्यमा प्रगति हुनेछ, घरमा अतिथिको आगमन हुनेछ, प्रेम सम्बन्ध र प्रणय प्रसंगका लागि समय स्पष्ट रहेको छ। सहकर्मीबाट विरोध आउन सक्छ,